0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको

स्वर्गमा जाओस् भन्ने यो तपाईँको अभिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ट येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दहाल सधैँझै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, सुनेको थिएँ अब देखेँ। यो भनाई अय्युबको भनाई हो। अय्युबको पुस्तक 42 अध्यायको 5 पद पढेर आजको वचनको थालनी गर्न म गइरहेको छु। पवित्र बाइबलको यस खण्डमा यस प्रकारले लेखिएको छ, मेरो कानहरूले तपाईँको बारेमा सुनेका मात्र थिए, तर अब त म तपाईँलाई आफ्नै आँखाले देख्दछु। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यस खण्डमा अय्युबले जुन समस्या भोगेर उहाँ अगाडि बढ्नु भयो र बाइबल वेत्ताहरूको भनाइ छ करिब 9 महिना उहाँ

अस्वस्थ भएको अवस्थाहरू छ। तर यी सबै कुराहरू भएर गइसकेपछि उहाँले यहाँ निचोडमा भन्दै हुनुहुन्छ, अय्युबको पुस्तक 42 अध्यायको 5 पदमा, मैले परमेश्वरको विषयमा सुनेको मात्र थिएँ, अब चाहिँ आम्ने सामने देखेको छु भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी प्राय सबै समयमा यो सम्झिने गर्दछौ कि दुखाई राम्रो होइन, समस्या राम्रो होइन, दुखाई कसैलाई पनि मन पर्दैन। तर वास्तवमा दुखाईलाई हामीले राम्रोसँगले विचार गरेर हेर्ने हो भने दुखाईले चाहिँ तपाईँको शरीरमा अस्वस्थ भएको कुराहरूको खबर दिइरहेको हुँदछ। एक पटकको कुरा हो, मलाई अक्समात मेरो खुट्टाको बुढी औंलाको साइड दुख्न सुरु गर्यो र निकै साह्रो दुख्न सुरु गरेपछि म डाक्टर भएकोमा गएँ र डाक्टर साहबले उहाँले चेकअप गर्न भएर मलाई भन्नुभयो कि मेरो रगतमा युरिक एसिडको मात्रा धेरै भएर गइरहेको अवस्थाहरू छ र मैले चाहिँ मासुहरू लगायत प्रोटिनका मात्राहरू चाहिँ खानामा कम गर्नुपर्छ भनेर चाहिँ उहाँले बताउनु भयो। र जुन दुखाइले मेरो शरीरको जो रगतमा युरिक एसिडको मात्रा ज्यादा छ भन्ने कुरालाई संकेत गरिरहेको थियो र यो दुखाइले मेरो शरीरमा यो प्रकारका कुराहरूबाट आक्रमण भइरहेको छ भन्ने कुराको सचेत गराइएको थियो र यो दुखाइबाट मलाई फाइदा भयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, कति समय कति मानिसहरूले कसैले केही भनेको कुराहरू लिएर उहाँहरूले चित्त दुखाउनुहुन्छ र कतिले त जयमसी गर्दाखेरि फलानले जयमसी पनि फर्काइदिएन भनेर पनि यो प्रकारको चित्त दुखाइका कुराहरू पनि उहाँहरूले बताउनु हुँदछ। तर जब एक व्यक्तिले आफ्नो चित्त दुखाई सानो सानो कुराहरूमा भइरहेको छ भने म आत्मामा कमजोर भएर गइरहेको रहेछु भन्ने कुराहरूको संकेत त्यो व्यक्तिले थाहा पाउनु पर्ने हुन्छ। र दुखाइले हामीलाई हाम्रो शरीरमा हाम्रो वास्तवमा आत्मिकी अवस्थामा कमजोरी छ भन्ने कुराहरूको संकेत पनि दिएको हामी त्यहाँ देख्दछौ। त्यसले गर्दाखेरि यहाँ दुखाई जहिले पनि नराम्रो हुन्छ भनेर चाहिँ बताइएको छैन र दुखाइले चाहिँ हाम्रो शरीरमा हाम्रो आत्मिकी शरीरमा कुन प्रकारको अवस्था भएर गइरहेको छ ती कुराहरूको चाहिँ दुखाइले संकेत दिने गर्दछ। प्रिय दाजुभाइ दिदी बहिनीहरू, र अर्को खण्डमा दुखाइले हाम्रो जीवनमा जो परमेश्वरको बुलावट छ त्यो बुलावटको लागि तयारीमा पनि लिएर जान्छ भनेर चाहिँ बाइबलले बताउँदछ। उदाहरणको लागि योसेफको जीवनलाई तपाईँले उदाहरण लिन सक्नुहुन्छ। जब परमप्रभु परमेश्वरले सपना मार्फत योसेफको जीवनमा परमेश्वरको बुलावट के छ भन्ने कुरालाई प्रकट गर्नुभयो, यस अवस्था पछि योसेफको जीवनमा एउटा घटना एउटा दुखाई पछि अर्को दुखाईले पछ्यायो। उहाँका आफ्नै दाजुहरूले उहाँलाई खाल्डामा मार्नको लागि हालिदिए, त्यसपछि फेरि त्यो खाल्डाबाट निकालेर उहाँहरूले दासत्वमा 20 चाँदीको सिक्कामा उहाँलाई बिक्री गरेर मिश्र देशमा पठाइदिए। त्यसपछि ती व्यापारीहरूले फेरि पोतिफरको घरमा अरू नाफा खाएर उहाँलाई दोस्रो चोटि त्यहाँ बिक्री गरियो। त्यसपछि फेरि युसेफलाई त्यो घरमा त्यो घरको मालिकनीले यानी पोतिफरकी श्रीमतीले मलाई युसेफले रेप गर्न आयो भन्ने चाहिँ व्यभिचारको आरोप लगाएर जेलखानमा हालिदिए र उहाँको जिन्दगीको पाटो एउटा पाटोदेखि अर्को पाटो एउटा दुखाइदेखि अर्को दुखाइको अवस्थाहरूमा त्यो प्रकारले जाँदै गयो। जाँदा जाँदा अन्तिममा हामीलाई घटनाक्रम थाहा छ कि योसेफलाई परमप्रभु परमेश्वरले फेरि त्यो देशको राजाको सपनाको अनुवाद गर्नु भएपछि जेलखानबाट मिश्र देशको प्रधानमन्त्रीमा पदोन्नति गर्नुभयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, जो योसेफ एउटा दुखाइबाट अर्को दुखाई, एउटा नराम्रो घटनाबाट अर्को नराम्रो घटना, एउटा समस्याबाट अर्को समस्यामा भएर जाँदै गर्नु भएको चाहिँ परमेश्वरले मिश्र देशको प्रधानमन्त्री पदको लागि युसेफलाई तयार गर्दै लिएर जानु भएको कुराहरू हामीले युसेफको जीवनबाट यही कुराहरू बुझ्दछौं। प्रिय दाजुभाइ दिदीबहिनीहरू, त्यस्तै गरेर तपाईँले दाउदको जीवनलाई पनि अध्ययन गरेर हेर्नुहोस्। दाउदलाई जब सामुएल अगमवक्ता आउनु भएर इजरायल देशको राजाको पदमा उहाँलाई अभिषेक गर्नुभयो, त्यसपछि उहाँको जीवनमा एक दुखाई पछि अर्को दुखाई, एक घटना पछि अर्को घटना, यो प्रकारले घटना घट्दै घट्दै घट्दै घट्दै गयो। र यदि दाउदले ती सबै घटनाहरूलाई सकारात्मक रूपमा नलिनु भएको भएदेखि उहाँ इजरायल देशको राजदरबारमा यानि राजगद्दीमा बस्न सक्नुहुन्थेन होला, यानि उहाँ तयारी हुनुहुन्थेन होला। यी समस्याहरूबाट प्रभुले दाउद को बुलाउटमा दाउदलाई जुन कुराको लागि बोलाउनु भएको छ त्यसको लागि उहाँले तयार गर्नु भएको हामी देख्दछौ। र समस्या यानि दुखाईबाट परमेश्वरले आफ्नो इच्छा पूरा गर्नको लागि उहाँले तयारी गर्नु भएको पनि हामी त्यस प्रकारले देख्दछौ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, र तपाईँले

0: पर्वतारोहीलाई सोध्नु भयो भने त्यो व्यक्ति माथि सगरमाथा चढ्न जानुभन्दा अगाडि त्यो व्यक्तिलाई एउटा एकदमै टप एकदमै कडा प्रकारको तालिम दिइन्छ र ती तालिम सबै सकेपछि मात्र त्यो व्यक्तिलाई सगरमाथा चढ्नको लागि योग्य ठहराइन्छ र जुन समयमा त्यो व्यक्तिले तालिम लिनुहुन्छ त्यो समय त्यो सजिलो समय होइन प्रिय दाजुभाइ दिदी बहिनीहरू त्यहाँ खुट्टा दुख्छ हात दुख्छ पातो दुख्छ शरीर दुख्छ यी विभिन्न प्रकारको ज्यानै जाने प्रकारको तालिमहरू त्यो व्यक्तिले गर्नुपर्ने हुन्छ तर ती सबै दुखाइपछि चाहिँ उहाँलाई अब महिमामा सगरमाथाको चुचुरामा पुग्ने उहाँलाई त्यो प्रकारको मौकाहरू दिइन्छ त्यस्तै गरेर तपाईँको जीवनमा कुनै पनि बिमार बाट तपाईँ ग्रस्त हुन सक्नुहुन्छ तपाईँ बिरामी हुन सक्नुहोला तपाईँको परिवार राम्रोसँगले नचलिरहेको अवस्थाहरू होला छोराछोरीले भनेको नमानिरहेको अवस्था होला श्रीमानले माया नगर्नु भए जस्तो तपाईँलाई महसुस भइरहेको होला श्रीमतीले तपाईँले भन्नुभएको नमानिराख्नु भएको जस्तो तपाईँले महसुस गरिराख्नु भएको होला त्यस्तै गरेर तपाईँको व्यवसायहरू पनि राम्रोसँगले चलेर गइ नरहेको अवस्थाहरू होला यानि तपाईँ डिभोर्सको अवस्था भएर जिन्दगीमा जानुभएको अवस्था होला साथी मित्रहरूले तपाईँलाई धोका दिएको होला तपाईँको व्यापार बन्दमा तपाईँलाई नोक्सान लागेको होला यी सबै प्रकारको दुखाई तपाईँले खप्नु भएको छ भने तपाईँ निराश नहुनुहोस् तर ती सबै दुखाईहरू चाहिँ तपाईँको भलाइको लागि आइरहेको छ भन्ने कुरा तपाईँले बुझ्न सक्नुपर्छ प्रिय दाजुभाइ दिदी बहिनीहरू यहाँ अय्युबको जीवनमा एक श्रृङ्खला पछि अर्को श्रृङ्खला एक घटनापछि अर्को घटनाले उहाँलाई आक्रमण गर्यो र करिब 9 महिनासम्म उहाँ त्यो घटनाबाट भएर जानुभयो र अन्तिममा अय्युबको पुस्तक 42:5 उहाँले भन्दै हुनुहुन्छ मैले परमेश्वरको विषयमा सुनेको मात्र थिएँ तर अहिले चाहिँ उहाँलाई आम्ने सामने देखेको छु र प्रिय दाजुभाइ दिदी बहिनीहरू यी सबै घटनाहरू मिलेर उहाँलाई प्रेम गर्नेहरूको लागि चाहिँ भलाइमा परिणत हुन्छ भनिकन रोमीको पुस्तक 8 अध्यायले पनि हामीलाई सिकाएको छ र प्रिय दाजुभाइ दिदी बहिनीहरू जब यो प्रकारको समस्या तपाईँले आफ्नो जीवनमा भोग्नुहुन्छ दुखाई पीडाई तपाईँले सामना गर्नुहुन्छ यस अवस्थालाई तपाईँले सकारात्मक प्रकारले लिनुहोस् नकारात्मक प्रकारले लिन भएको खण्डमा दुष्टात्माले तपाईँलाई डिप्रेसनमा निराशमा लान सक्दछ मैले क्यानाडाको एकजना मानिसका दुईजना छोराहरूको विषयमा एउटा सत्य घटना सुनेको थिएँ एकजना जडाया मान्छेको दुईजना छोराहरू रहेछन् र पछि गएर त्यो जडाया मान्छेको एकजना छोरा चाहिँ क्यानाडाको एउटा प्रसिद्ध सफल व्यापारी हुनुभएछ अर्को छोरा चाहिँ जडाया नै हुनुभएछ र क्यानाडाको एउटा प्रचलित त्यहाँको टेलिभिजन सेन्टरले चाहिँ दुवैजनालाई इन्टरभ्यू अन्तर्वार्ता लिएछ र उहाँ सफल व्यापारीलाई टेलिभिजनले अन्तर्वार्ता लिँदाखेरि कसरी तपाईँ व्यापारमा सफल हुनुभयो भनेर चाहिँ सोधेको प्रश्नको उत्तरमा त्यो व्यापारीले यही नै उत्तर दिनुभएछ कि मैले चाहिँ मेरो बुवा जस्तो म हुन्न म जिन्दगीमा कुनै न कुनै क्षेत्रमा सफलता गरेरै छोड्छु भनेर चाहिँ मैले त्यो निर्णय लिएँ बुवाको जीवन देखेर त्यसले गर्दाखेरि म सफल भएँ भनेर चाहिँ उहाँले प्रत्युत्तरमा यो उत्तर दिनुभएछ तर अर्को जडिया छोरालाई टेलिभिजनले अन्तर्वार्ता लिनुहुँदाखेरि कसरी तपाईँ यस्तो जडिया हुनुभयो भनेर चाहिँ भन्दाखेरि त्यो छोराले पनि कारण चाहिँ बुवाको नै बताएछ उहाँले प्रत्युत्तरमा भन्नु भएछ तपाईँले मेरो बुवा देख्नु भएको छैन मेरो बुवा जडिया हुनुहुन्छ जडिया बाउको छोरा कस्तो नै हुन सक्छ जडिया नै त हुने हो भनेर चाहिँ त्यो व्यक्तिले पनि आफ्नो त्यो असफलता चाहिँ बाउकै कारणले हो भनेर चाहिँ बताएछन् भने अर्को छोराले आफ्नो सफलताको कारण चाहिँ बाउ नै हुनुहुन्छ भनेर चाहिँ बताएछ र प्रिय दाजुभाइ दिदी बहिनीहरू जब हामी कुनै पनि परिस्थिति भएर जाँदछौ त्यो परिस्थितिलाई हामीले सकारात्मक प्रकारले लिन्छौ कि नकारात्मक प्रकारले लिन्छौ यहाँ यो असफल हुने छोराले चाहिँ बाउलाई नकारात्मक प्रकारले लिन भएको कारणले गर्दाखेरि यो व्यक्ति असफल हुनुभयो तर यहाँ सफल हुने छोराले चाहिँ बुवालाई म बुवा जस्तो चाहिँ हुन्न म एक सफल भएर नै जान्छु भनेर त्यो परिस्थितिलाई उहाँले सकारात्मक प्रकारले हेर्नु भएको कारणले गर्दाखेरि त्यो व्यक्ति चाहिँ सफल हुनुभयो त्यसले गर्दाखेरि तपाईँले जीवनमा जे जे कुराहरू भोग्नुहुन्छ जस्तो सुकै दुःख यानि दुखाई तपाईँले खेप्नुहुन्छ त्यसलाई तपाईँले सकारात्मक प्रकारले लिनु भएको खण्डमा प्रभुले त्यही कुराहरूबाट तपाईँलाई आशीर्वाद दिनुहुन्छ प्रिय दाजुभाइ दिदी बहिनीहरू त्यस कारणले गर्दाखेरि प्रिय दाजुभाइ दिदी बहिनीहरू तपाईँको जीवनमा आएको समस्याले तपाईँलाई प्रभुतर्फ डोराएको होस् जब नाता नातान आएर दाउदको कमजोरी कुराहरू बताइदिनु भयो, उहाँले पश्चाताप गर्नुभयो र प्रभुतर्फ उहाँ जानुभयो। तर नयाँ करारमा जो सृष्टिकर्ता परमेश्वर येशु मसीहाले कस्तो अचम्मको चंगाई कामहरू गर्नुहुँदाखेरि शास्त्री फरिसीहरूले चाहिँ उहाँले गर्नुभएको चंगाई कुरालाई सकारात्मक रूपमा हेरेनन्। तर कुन दिनमा उहाँले चंगाई गर्नुभयो भनेर सब नकारात्मक कुराहरू उनीहरूले खोज्दै गए, जसले गर्दाखेरि उनीहरू नाश पनि भएर गए। उनीहरूको अगाडि सृष्टिकर्ता परमेश्वर मसीहा उभिराख्नु भएको थियो, उहाँले चिनाउनको लागि आश्चर्य कर्म गरिराख्नु भएको थियो। तर उनीहरूले ती सबै परिस्थितिलाई नकारात्मक रूपमा लिएको कारणले गर्दाखेरि साँचो सृष्टिकर्ता परमेश्वर मसीहा येशूलाई उनीहरूले चिन्न सकेन। त्यस कारणले गर्दाखेरि यहाँ अय्युबले भन्नुभए जस्तो नै, जब तपाईँले विभिन्न प्रकारको नकारात्मक दुखाइका कुराहरू समस्याहरू तपाईँले झेलेर जानुहुन्छ, त्यस समयमा पनि प्रभुले यी कुराहरूबाट मलाई केही सिकाइराख्नु भएको छ, यी कुराहरूबाट म प्रभुको नजिकमा जाँदैछु भन्ने प्रकारको यो सकारात्मक प्रकारले तपाईँले लिनु भएको खण्डमा, प्रिय दाजुभाइ दिदी बहिनीहरू, प्रभुले हर परिस्थितिमा तपाईँलाई आशीर्वाद दिनुहुन्छ। यहाँ अय्युबले भन्दै हुनुहुन्छ, मैले परमेश्वरको विषयमा सुनेको मात्र थिएँ तर अहिले चाहिँ आम्ने सामने देखेको छु। र यति भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। मेरो नाम चाहिँ शर्मिला केसी, म चाहिँ यो समयमा मेरो विवाह भए चाहिँ भन्न गइरहेको छु र हाल मेरो बसाई चाहिँ भक्तपुर जिल्लामा छ अनि मेरो माइती घर चाहिँ कपिलवस्तु जिल्लामा हो। म सानैदेखि नै विश्वासी हो अनि त्यसै गर्दा अब मेरो उमेर पनि बढ्दै गयो, होइन, बिहे गर्ने उमेर पनि भयो, कति पहिला प्रार्थनाको विषयहरू पनि राखेको थियो बिहेको लागि, अनि कतिजना आउनुहुन्थ्यो अनि कति कुरामा बिहे भइरहेको थिएन भनेर सक्सेस भइरहेको थिएन, अब कति कुराहरू चाहिँ अब नमिल्ने, कहिले उताबाट नमिल्ने, कहिले यताबाट नमिल्ने भएको थियो। अनि मैले म क्याम्पस कुर्सेतमा पनि 4 वर्ष जति चाहिँ मैले सेवकाई गरेँ। म चाहिँ क्याम्पस कुर्सेतमा काम गर्दै गर्दाखेरि चाहिँ मेरो एउटा रुममेट हुनुहुन्थ्यो अनि रुममेट त्यहाँ चाहिँ कस्तो हुन्छ भने रुममेटहरू चाहिँ हुन्छ, त्यहाँ तारिम चाहिँ 2 महिनाको हुन्छ, त्यसपछि आउटिजमा पठाउँछ क्या सुसमाचार सुनाउनको लागि। त्यसपछि त्यहाँ सुसमाचार सुनाउन जाँदै गर्दाखेरि चाहिँ हाम्रो दुईवटा रुममा रुममेट थियौँ हामी, अनि त्यसपछि मेरो चाहिँ दुवैजनाले लेखेर आफ्नो विषयको लागि प्रार्थना गर्छ क्या, अनि मैले चाहिँ त्यहाँदेखि नै लेख्न सुरु गरेको थिएँ प्रार्थनाको विषय लेख्दै, कतिचोटि अब फेरि त्यो हराउँथ्यो, फेरि लेख्थेँ क्या। अनि 2020 चाहिँ मैले के गरेँ भन्दाखेरि एकदमै सिरियसली भएर नै त्यो नहराइकन त्यो लेखेँ, त्यो विषय अझै पनि मेरो कपीमा छ कि घरमा, अनि त्यो विषय लेखेँ मेरो हस्बेन्डको लागि है, मैले यस्तो हस्बेन्ड चाहिँ पाउनु पर्छ भनेर चाहिँ मैले मजाले लेखेँ, अनि मैले जस्तो जस्तो लेखेको थिएँ नि अनि त्यस्तै नै मेरो श्रीमान हुनुहुन्छ अहिले, मेरो हस्बेन्ड चाहिँ त्यस्तै नै हुनुहुन्छ। अनि म त्यसरी प्रार्थना गर्न थालेँ अनि कसरी मेरो बिहे भयो भन्दाखेरि कतिजनासँग मेरो के अरे सक्सेस नै भइरहेको थिएन, अनि एकजना आउँदै हुनुहुन्थ्यो, उहाँले चाहिँ मलाई रिक्वेस्ट पठाउन खोज्दै हुनुहुन्थ्यो फेसबुकमा, एकजना दिदीले कुरा गर्नुभएको थियो, अनि मैले फेरि के सोचेँ भन्दाखेरि खै मान्छे हो कि होइन भन्ने जस्तो भयो, अनि फोन उहाँले कुरा गर्दा मेरो हृदयमा अगुवाई नै भइरहेको थिएन, त्यही पनि अब होस् न त अब ऊ पनि सेवकाई गर्ने रहेछ, अब हुन्छ होला यही मान्छेसँग अब प्रभु, तर पनि मलाई त्यति मन पनि परेको छैन, अगुवाई पनि भएको छैन भनेर चाहिँ मैले प्रभुसँग नि भनिराखेँ। अनि मैले प्रार्थना गरेँ, प्रभु यदि मेरो यो मान्छे हो भने यसैको रिक्वेस्ट आओस्, यदि होइन भने यो मान्छे भन्दा पहिला नै मलाई कसैसँग भेट गराइदिनुहोस्, यदि जो हो मेरो उसैसँग भेट गराइदिनुहोस् प्रभु, अब मलाई चाहिएन अरू मान्छेहरू भनेर चाहिँ मैले प्रार्थना गरेँ चाहिँ। अनि त्यसरी नै अनि एउटा समयमा चाहिँ मलाई रिक्वेस्ट पठाउनु भयो, अनि रिक्वेस्ट पठाइसक्नु भएपछि मैले एक्सेप्ट कति दिनपछि एक्सेप्ट गरेँ क्या, अनि एक्सेप्ट गर्दा बित्तिकै नै उहाँले मलाई म्यासेज गर्नुभयो कि थ्याङ्क यू फर एक्सेप्ट मी भनेर, अनि गर्नुभयो भने चाहिँ मसी भन्नुभयो, यता उता हामी बोल्न थाल्यौँ, अनि बिस्तारै बोल्न थाल्दा अनि मैले प्रभु यही त होइन तपाईँले दिनुभएको मैले प्रार्थना गरेको थिएँ, अनि त्यसपछि भएन, अनि त्यसपछि प्रभु यदि यो हो भने मलाई यही नै मान्छे दिनुहोस् भन्ने भयो, कुराकानी गर्दै भयो, कुराकानी गर्दा गर्दा सबै कुरा मिलेको छ मैले सोचेँ जस्तै, अनि त्यसपछि यो मान्छे नै होला भन्ने भयो, अनि त्यसपछि प्रभु यदि यो मान्छे नै हो भने होस् दिनुहोस् न त अब होइन धेरै नहोस् भनेर मैले प्रार्थना गरेँ। त्यसपछि गर्दै गर्दै जाँदाखेरि चाहिँ हाम्रो बिहेको कुरा भयो, अनि हामी चाहिँ कहिले बिहे गर्ने त भन्दै गर्दाखेरि चाहिँ मङ्सिरमा गर्ने भन्नुभयो क्या उहाँले, त्यसपछि मैले पनि त्यही मङ्सिरलाई लिएँ, अनि मङ्सिर पनि आयो, त्यसपछि हामी कुरा बढाउँदै गयौँ, अनि कुनै कुरामा पनि बाधा भएन कि उहाँहरूको, अहिले हामी न कति कुरामा बाधा हुन्छ भने त्यो कुरामा बाधा नै भएन, अनि जस प्रभुबाट नै आएको भने चाहिँ कहिले पनि बाधा हुँदैन, अनि त्यसरी नै सबै कुरा मिलेर आयो, अनि हाम्रो बिहे पनि भयो, अनि अहिले चाहिँ म बिहे गरिसकेपछि अब जस्तो के छ भने एयरपोर्ट चर्चमा आएको छु अनि यहाँ आउँदै गर्दा चाहिँ एकदम ब्लेस्ड भएँ म होइन यहाँनिर आएर पनि म केही महिनासम्म यो अफिसमा पनि काम गरेँ अनि त्यो गर्दै गर्दा गुरुबासँग काम गर्दै गर्दा चाहिँ एकदमै आशिष फिल भयो मलाई है अनि जस अहिले चाहिँ यहाँ आउँदै जाँदै गर्दैछु त्यसमा पनि म एकदमै धेरै आएको छु अहिले चाहिँ मेरो बिहे भएको चाहिँ 2.5 वर्ष हुन थाल्यो म चाहिँ जस बिहे गरेर आइसकेपछि मेरो पेटमा चाहिँ बच्चा आएको थियो अनि त्यो बच्चा चाहिँ के भयो भन्दाखेरि मिसक्यारेज भयो त्यो चाहिँ के थियो भन्दाखेरि चाहिँ त्यो अक्टोपिक प्रेग्नेन्सी भन्दो रहेछ यो नसामा बसेको बच्चा हुँदो रहेछ अनि त्यो बच्चा चाहिँ मेरो पेटमा आयो अनि त्यसपछि म मिन्स रोकिसकेपछि मैले मेरो बेबी बसेको थाहा पाएँ अनि मैले प्रेग्नेन्सी चेक गरेँ अनि त्यसपछि गर्दाखेरि चाहिँ मेरो पोजिटिभ देखायो अनि देखाउँदै गर्दाखेरि चाहिँ के अरे ल भयो नि त बच्चा रहेछ भन्ने कुरा भएर बसिराख्यो अनि त्यो बच्चा बसेको चाहिँ थाहा भइसकेपछि अनि अब बच्चा आयो भन्ने कुरा भएर अनि खुसियाली नै भएको थियो तर पनि म अफिसमा आउँदै जाँदै गर्दाखेरि चाहिँ बसमा आउँदा आउँदा एक दिन चाहिँ मलाई एकदमै गाह्रो बनायो अनि पेट दुखायो अनि आउँदा आउँदै म अचानक एकदमै धेरै दुखेर म बाटोमै अफिसमा आइकन हस्पिटलमा एडमिट भएँ नजिकको जडीबुटीको त्यो एफेक्ट्स भन्ने एक्लै भएँ अनि त्यसपछि सबैलाई इन्फर्म गरेँ अनि इन्फर्म गरिसकेपछि म एक हप्ताको लागि पनि एडमिट भएँ अनि त्यसपछि डक्टरले चाहिँ केही समय रेस्ट गर्नुपर्छ भनेर भन्नुभयो अनि हाम्रो यहाँ गुरुआमाले पनि गुरुबाले पनि अब केही समय रेस्ट गर भनेर भन्नुभयो त्यसपछि म औषधि खाँदै थिएँ खाने गर्दा चाहिँ मलाई त्यस्तो पेन भएको थिएन तर पनि म अलिकति गाह्रो भएको कारणले गर्दा अब म माइती घरमा गएर अलिक समयसम्म रेस्ट गर्छु भनेर माइती घरमा गएको बाटोमा एकदमै दुखायो त्यसपछि दुखाउँदै गर्दाखेरि उहाँ फेरि चेक गर्न गएँ म त्यो उहाँ गइसकेपछि मलाई दुई तिनचोटि दुखायो एकदमै दुखायो अनि त्यसपछि मैले चेकअप गराउँदाखेरि त मेरो टेब्रेट भागमा चाहिँ यत्रो गाँठो परेको रहेछ त्यसपछि यो चाहिँ अपरेसन गर्नुपर्छ नत्र भने के औषधि खानु पहिला सुरु नत्र भने अपरेसन गर्नुपर्छ भन्नुभयो त्यसपछि डक्टरले मलाई दुई तिन महिनासम्म औषधि दिनुभयो त्यो चाहिँ त्यो गाँठो चाहिँ घट्दै नघट्ने जतिको जति हुने अनि जब डक्टर पनि छक्क पर्नुभयो अनि त्यो के रहेछ भनेर उहाँ पनि छक्क पर्नुभयो अनि त्यो सायद प्रेग्नेन्सी गएको होइन होला भनेर चेक गरेको त्यो चाहिँ सबै गइसक्यो तर पनि मेरो चाहिँ त्यो ढल्लो गएको थिएन अनि त्यसपछि औषधि दिन धेरै काम नगरिरहेको त्यसपछि फेरि मैले प्रार्थना गरेँ प्रभु यो शरीर चाहिँ छिर्न नपरोस् अपरेसन गर्न नपरोस् म तपाईँकै शक्तिमा म निको हुन चाहन्छु भनेर जब म प्रार्थना गरेँ अनि त्यसपछि एउटा वचन सुन्दै थिएँ मैले जसो हिमालयसको अनि त्यहाँनिर एउटा दाई हुनुहुन्थ्यो सायद मैले उहाँको नाम बिर्सेँ वचन सुनाउँदै हुनुहुन्थ्यो अनि उहाँले के भन्नुभएको थियो भन्दाखेरि यदि हामी भित्र प्रार्थना गऱ्यौँ उहाँलाई विश्वास गऱ्यौँ भने हाम्रो शरीरभित्र रहेको कुनै पनि रोगको अस्तित्व मेटिने गरी चाहिँ उहाँले निको पार्नुहुँदो रहेछ भन्ने कुरा मैले त्यो हृदयमा गरेँ है त्यसपछि म दिनरात प्रार्थना गरेँ प्रभुसँग प्रार्थना गरेँ अनि चाहिँ एकचोटि चेकअप गर्न जाँदाखेरि चाहिँ मेरो त्यो गाँठो चाहिँ घटेको थियो अनि परमेश्वरलाई मैले धन्यवाद दिएँ अनि त्यसपछि त्यो गाँठो चाहिँ घट्यो घट्दै घट्दै गयो अनि प्रभुले चाहिँ साँच्चै नै मेरो जीवनमा काम गर्नुभयो भन्ने कुरा मलाई भरोसा भयो अनि प्रभुलाई धन्यवाद दिएँ अनि साँच्चै नै यो समयमा चाहिँ अहिले पूर्ण चङ्गाई भएर चाहिँ त्यो गाँठो सबै हराएर चाहिँ मेरो नर्मल भएको छ पाठेघर अनि अहिले चाहिँ प्रभुले मलाई असल प्रकारले चलाइराख्नु भएको छ यो जीवनमा चाहिँ मलाई परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले चाहिँ मेरो जीवनमा धेरै काम गर्नुभयो साँच्चै प्रभु भरोसाको योग्य हुनुहुन्छ उहाँलाई जब हामी विश्वास गर्छौँ भने कुनै कुरा पनि असम्भव छैन त्यस कारणले गर्दा उहाँमा जे कुरा पनि मैले प्रार्थना गरेँ त्यो कुरा चाहिँ प्रभुले मलाई दिनुभएको छ आशिष सर है अनि उहाँसँग विश्वास साथ हामी जब प्रार्थना गर्न जान्छौँ पश्चातापसहित प्रार्थना गर्न जान्छौँ भने हाम्रो प्रार्थना अवश्य नै प्रभुले सुन्नुहुन्छ त्यसरी नै प्रभुले आज मेरो प्रार्थना सुन्नुभएको छ र मलाई यहाँसम्म ल्याउनु भएको छ मलाई हरेक क्षेत्रमा प्रभुले उच्चमा पार्दै अनि प्रभुले यहाँसम्म ल्याउनु भएको छ परमेश्वरलाई धन्यवाद दिन चाहन्छु हुन्छ मैले मेरो गवाही यहीँसम्म राख्न चाहन्छु सबैलाई जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: सुआमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 4 61, 01 49 62 4 61, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
7: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
8: कार्यक्रम नारी आवाज, प्रस्तुता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
6: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
5: तपाई मेलमिलापको माध्यम हुनुहुन्छ। जयमसी, आज आइतबार मे 10 तारिक वैशाख 27 गते। आजको बाइबल लेखन दोस्रो कोरन्थीको पुस्तक 5:18 रहेको छ र यहाँ यसरी लेखेको छ, परमेश्वरले हामीलाई मिलापको सेवा दिनुभयो। पाउले लेखेका छन्, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो। अर्थात् स्वयं ख्रिस्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ। यसकारण हामी ख्रिस्टका राजदूतहरू हौं र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ। ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। कहिलेकाहीँ कुनै संघीय विश्वासी पतन भएको थाहा पाउँदा हाम्रो पहिलो प्रतिक्रिया भनेकै हतार हतार फोन लिनु र के तपाईँले उसको बारेमा सुन्नुभयो भन्नु हो, वा आरोप लगाउने औला उठाउनु हो, वा त्यो व्यक्तिलाई हाम्रो प्रार्थना, प्रेम र सहयोगको आवश्यकता पर्ने बित्तिकै आफूलाई टाढा राख्नु हो। बाइबलले भन्दछ, सबैभन्दा बढी एकअर्काप्रति तिमीहरूको प्रेम अटुट रहोस्। यो कुरा तपाईँले पहिलो पत्रुसको पुस्तक 4:8 हेर्न सक्नुहुन्छ। यदि पीड़ामा रहेका मानिसहरूले परमेश्वरको परिवारमा दया पाउन सक्दैनन् भने तिनीहरूले त्यो कहाँ पाउनेछन्? दोष लगाउने औलाहरू उठाउनेहरूसँग सामेल हुनुको सट्टा हामी सहयोगी हात फैलाउनेहरूको रूपमा चिनिनुपर्छ। यशुले सिमोन पत्रुससँग त्यसै गर्नुभयो, शैतानले तिमीलाई गहुँ जस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरे र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराओ। यो कुरा तपाईँले लुकाको पुस्तक 22:31-32 हेर्न सक्नुहुन्छ। तपाईँ झुक्नुहुँदा जसरी परमेश्वरले तपाईँलाई बारम्बार आफ्नो अनुग्रह देखाउनु भयो, त्यही अनुग्रह अरूलाई देखाउन उहाँले तपाईँलाई पनि आह्वान गरिरहनु भएको छ। यसकारण तपाईँ मेलमिलापको माध्यम हुनुहुन्छ भन्ने थाहा पाएर हामी अरूप्रति अनुग्रही बन्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
6: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
7: मोबाइल नम्बर 98082048-70।
6: इमेल ठेगाना mos.radioministry@gmail.com।
7: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
6: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: जयमसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनका साथमा म आइजेक राई उपस्थित भइसकेको छु। श्रोता, आज यस बिहानी तपाईँ कति बजे उठ्नुभयो? के तपाईँले उठिसकेपछि यो सुन्दर बिहानीको साथमा तपाईँ हामीलाई जीवन दिनुहुने सर्वोच्चका परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिनुभयो? आशा गर्छौ तपाईँले अवश्य पनि म र मेरा साथमा हुनुभएका प्राविधिक मित्रले जस्तै प्रभु येशूलाई धन्यवाद दिनुभएको छ। यदि छैन भने सायद तपाईँ एका बिहानै कुनै समस्यामा पर्नु भएको छ र त्यसको समाधानको दौडधुपमा हुनुहुन्छ होला। तर मित्र, अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि चिन्तित र मनलाई अशान्त रहने अवस्थाहरूबाट चाहिँ निक्लिहाल्नुहोस् र खुसी हुनुतर्फ आफ्नो मनलाई खिच्नुहोस् भनी म अनुरोध गर्न चाहन्छु। किनभने अहिले तपाईँसँग दुखित र चिन्तित हुनलाई केवल त्यही एउटा कारण मात्र छ, तर खुसी हुनको लागि चाहिँ तपाईँसँग अवश्य असंख्य कारणहरू छन्। ती कारणहरू मध्ये एउटा कारण त यो हो कि यो बिहानीमा कति कठिनाइहरू हुँदाहुँदै पनि तपाईँले आफैलाई सकुशल जीवित अवस्थामा रहेको पाउनु हो। र यदि तपाईँ येशु ख्रिष्टका अनुयायीहरू मध्ये एक हुनुहुन्छ भने त तपाईँ अनन्त जीवनको उत्तराधिकारी हुनुहुन्छ भन्ने कुरा पनि तपाईँ अहिले जीइरहनु भएको अवस्थाको निम्ति एउटा उत्साह र अत्यन्तै खुसीको कुरा हो, जसको तुलना तपाईँले आज यस क्षणमा भोगिरहनु भएको कुनै पनि अवस्थासँग गर्न सकिँदैन। किनभने यस संसारमा तपाईँले अहिले भोगिरहनु भएको जस्तो सुकै पीडादायक वा भयानक कष्ट भए पनि येशु ख्रिस्टसँगको अनन्त जीवनको तुलनामा त्यो कष्ट क्षणिक मात्र हो। त्यसैले मित्र, अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि आनन्दित, खुसी र धन्यवादी हुनुहोस् भनी म तपाईँलाई उत्साह दिन चाहन्छु। ख्रिस्ट येशु प्रभुलाई हृदयदेखि नै साँचो रूपमा चिन्नु भएको छैन भने अहिले नै उहाँलाई आफ्नो हृदयमा निम्त्याउनुहोस् र परमेश्वरलाई धन्यवाद दिने एउटा कारण थप्नुहोस्। आज यस देशमा रहेका हरेक व्यक्ति धन्यवादी हुनको लागि चाहिँ येशूलाई प्रभु र मुक्तिदाता भनी चिन्नु आवश्यक छ, अनि त्यसको लागि अरूहरूका सामु हामीहरू नै येशु ख्रिस्टका साँचो अनुयायीहरूका रूपमा सधैँ आनन्दित भएर प्रकट हुनु खाँचो छ। हामी सुरक्षाको चिन्ता फिक्रीमा रुमलेर नबसौं, तर ख्रिस्ट येशुप्रति धन्यवादी हुँदै यस सुन्दर बिहानीमा पवित्र बाइबलको फिलिपी 4:4-8 रहेको वचनलाई व्यवहारमा उतारौं, जहाँ यसो लेखिएको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होउन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। फिलिपी 4:4-8। श्रोता, यही उत्साहले भरिएको वचनलाई पढ्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँले जीइरहनु भएको आजको यो दिन येशू ख्रिस्टको शान्तिले भरिएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुत आज नाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। आदरणीय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने गर्दछौ र यस कार्यक्रमको उद्देश्य तपाईंसँग प्रार्थनामा सहयात्रा गर्नु रहेको छ। आदरणीय श्रोता, आज पनि त्यही अनुरूप तपाईसँग अबको आधी घण्टा प्रार्थनामा सहकार्य गर्नको लागि तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा हामी आइपुगिसकेका छौं। आदरणीय श्रोता, आउनुहोस् हामी सँगै मिलेर आजको यो बिहानलाई प्रार्थनामय तुल्याउं। प्रिय श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-23-44-646। हजुर, 977-98-23-44-646 तपाईँले हामीलाई फोन मार्फत आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुन्छ भने हाम्रो फेसबुक पेज पनि रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज, जहाँ तपाईँले म्यासेन्जर अथवा कमेन्ट बक्समा पनि तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ। आदरणीय श्रोता, यदि तपाईँ फेसबुक अथवा वाट्सएप मार्फत तपाईँका प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भने तपाईँले टेक्स्ट वा भोइस म्यासेज गरेर बाँड्न सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो टेलिफोन उठाउँदै गर्नुहोस्, आफ्नो मोबाइल फोन उठाउनुहोस् र हामीलाई आफ्नो प्रार्थनाको अनुरोधहरू बाँड्दै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीलाई कहिलेकाहीँ मात्र नभए प्राय जसो हाम्रो दैनिक जनजीवनमा हामीलाई एउटा कुराले एकदमै घोष्दछ, किनभने हामी सृष्टिकर्ता परमेश्वरलाई आफूलाई भन्दा बढी प्रेम गर्दछौं र उहाँको हामीले आफ्नो भन्दा बढी चाहना गर्दछौं। श्रोता, हामी कतिपय विश्वासीहरू यस्ता छौं कि सृष्टिकर्ता परमेश्वरको निम्ति आफ्नो सबै थोक गुमाउनु परे तापनि तयार हुन्छौं र यो वास्तवमा सृष्टिकर्ता परमेश्वरप्रतिको हाम्रो प्रेम हो, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो, अब हामी पनि उहाँलाई त्यसरी नै प्रेम गर्दछौं। प्रिय श्रोता, कति मानिसहरू मैले यसरी झगडा गर्दै हिँडेको सुनेको छु, कारण चाहिँ के हो भन्दा कोही ख्रिष्ट विश्वास नगर्ने अविश्वासीले ख्रिष्टको विरूद्धमा केही बोल्यो अथवा परमेश्वरको विरूद्धमा निन्दात्मक कुराहरू बोलेर दुःख दिने गरेको कारण त व्यक्ति ठूलै झगडामा उत्रिएको मैले एकचोटि देखेको थिएँ। आदरणीय श्रोता, आफूले आराधना गरेको, आफूले माया गरेको प्रभुप्रति यसरी कसैले केही नकारात्मक कुरा बोल्दा हामीलाई अथवा त्यो व्यक्तिलाई रिस उठ्नु स्वाभाविकै पनि हो, किनभने हामी उहाँलाई प्रेम गर्छौं र जहाँसम्म हाम्रो मूल्याङ्कन छ, उहाँले ख्रिस्टलाई विश्वास गर्ने विश्वासी र ख्रिस्टलाई विश्वास नगर्ने सबैलाई समान रूपले भलाइ गरिराख्नु भएको छ। समय समयमा पानी पठाइदिनु भएको छ, बर्सात सुरक्षा दिइराख्नु भएको छ, आरोग्यता दिइराख्नु भएको छ, हरेकलाई हरेकको योग्यता अनुसार सिप अनुसारका रोजगारीहरू जुटाएर उनीहरूको परिवारको लालन पालन गरिराख्नु भएको छ र उहाँले मानिस मात्र होइन सम्पूर्ण पशु पंक्षी र सम्पूर्ण चराचर जगतलाई उहाँले भलाइ गर्नुभएको छ। किनभने हामीले भजन संग्रह 104 हामीले के देखेका छौँ भन्दाखेरि उहाँले मुठी खोल्नुहुन्छ र सबैले आफ्नो आफ्नो आहारा पाउनेछन्, यदि उहाँले मुठी बन्द गर्नुहुँदा सबै हताश हुनेछन् भनेर लेखिएको छ। प्रिय श्रोता, एक दिनको लागि उहाँले संसारमा भलाइ गर्न बिर्सनु भयो अथवा भलाइ गर्न रोकिदिनु भयो भने यस पृथ्वीमा भयंकर ठूलो प्रलय हुनेवाला छ अनि उहाँले हामीले हेर्छौं भने हर तरहका उहाँका गतिविधिहरूलाई हेर्छौं भने उहाँले सबै कुराबाट संसारलाई आफ्नो सृष्टिलाई उहाँले भलाइ नै गरिराख्नु भएको छ, एउटा पनि खराबी गर्नुभएको छैन। यहाँसम्म कि कोही भयंकर अधम व्यक्तिलाई पनि उहाँले भलाइ गरिराख्नु भएको छ, न्याय आफ्नो ठाउँमा छ, त्यो व्यक्तिलाई दण्ड दिन पर्ने कुरा आफ्नो ठाउँमा छ, तर उसलाई पनि भलाइ गरिराख्नु भएको छ। यो उहाँको कार्यशैली हो र अरू त अरू सबैभन्दा ठूलो कुरा सम्पूर्ण मानव जाति आफ्नो आफ्नो पाप र अधर्मको कारण अब मृत्युपछिको जीवन कहाँ जाने हो भनेर एउटा अन्यलताको बन्दी भइरहेको अवस्थामा उहाँले हरेक उहाँलाई विश्वास गर्नेहरूलाई निश्चित एउटा गन्तव्य जो छ त्यो दिनुभएको छ। अब जसले उहाँलाई विश्वास गर्छ त्यो व्यक्ति अन्यलताको बन्दी बन्नु पर्दैन, उसलाई सहजै थाहा हुन्छ, उसले बुझ्छ अब संसारको भविष्य के हो र मेरो आत्माको भविष्य के हो अथवा सारा संसारको मानिसको भविष्य अब कतातिर जाँदैछ भन्ने कुरा स्पष्ट देख्छ र उहाँले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् भनेर उहाँले आफैलाई सबैको पापको प्रायश्चितको निम्ति बलिदान हुनको लागि दिनुभयो। अब यस्तो महान र भलो गर्ने परमेश्वर जो हुनुहुन्छ उहाँको विरूद्धमा कसैले मुख खोल्दछ र उहाँलाई प्रेम गर्ने व्यक्तिहरूले यो कुरा सुन्दछ भने उनीहरूमा त्यस व्यक्तिको विरूद्धमा क्रोध जाग्नु स्वाभाविकै पनि हो। तर यस विषयमा हाम्रा प्रभु येशू ख्रीष्टको भनाइ के छ र हाम्रा अग्रज पुर्खाहरूले के गरे भन्ने विषयमा आजको यो बसाइमा अलिकति तपाईँसँग बातचित गर्नको लागि मैले विचार गरेको छु। श्रोता, सृष्टिकर्ता परमेश्वरको विरूद्धमा विद्रोह गर्ने उहाँको ईश्वर निन्दा गर्ने अधर्मीहरू आज मात्रै होइन तर ख्रीष्ट येशू आउनुभन्दा अगाडिदेखि नै थिए र तीमध्ये अश्शूरका राजा सनहेरिब थिए र उनी वास्तवमै भन्नुपर्दा परमेश्वरको हातद्वारा नै परिचालित भइरहेका थिए। इसरायल र यहुदा तत्कालीन समयमा देश एउटै भए पनि दुईवटा राज्यमा विभक्त भएको थियो इसरायलको 12 कुलमध्ये 10 कुल इसरायलको पक्षमा थियो भने 2 कुल यहुदाको पक्षमा थियो र तत्कालीन समयमा इसरायलको राजधानी सामरिया थियो भने यहुदाको राजधानी चाहिँ यरुसलेम थियो। आदरणीय श्रोता, जब इसरायलका राजाहरूले र मानिसहरूले सृष्टिकर्ता परमेश्वरको विरूद्धमा पाप गरे, अपराध गरे र उहाँको आज्ञा मानेनन् र बरु उहाँले वर्जित गर्नुभएका भूत प्रेतहरूलाई पूज्न थाले, भूत प्रेतहरूको निम्ति आफ्नो भर्खरै जन्मेका ससाना बाल बालिकाहरूलाई बलि चढाउने र त्यहाँ चाहिँ निर्दोषहरूको हत्या गर्ने प्रकारका यस्ता घिनलाग्दा पापहरू गरेको कारण असुरका राजा सनहेरिबलाई तिनीहरूमाथि न्याय ल्याउने एउटा हतियारको रूपमा प्रयोग गर्नुभएको थियो र असुरका राजाले इसरायल राष्ट्रलाई, इसरायलको राज्य जो रहेको छ त्यसलाई जितेका थिए। अब परिणामस्वरूप असुरका राजा सनहेरिबमाथि एउटा घमण्ड चढ्यो। उनले आफूले आफैलाई अब ईश्वर तुल्य अथवा ईश्वरभन्दा माथिको व्यक्तिको रूपमा उनले आफैलाई उभ्याउन थाले र अब उनको निशानामा सामरिया मात्र होइन यरुसलेम पनि पर्यो र अब यरुसलेममा जतिखेर चाहिँ राजा हिजकियाले राज्य गर्दै थिए, श्रोता, राजा हिजकिया र यरुसलेम स्वभावैले 2 कुल मात्रै भएको सानो एउटा राज्य थियो र उनीहरूसँग प्रशस्त मात्रामा सेना पनि थिएन, प्रशस्त मात्रामा हात हतियार पनि थिएन र धम्की चाहिँ बारम्बार यरुसलेमको विरूद्धमा आइ नै रहेको थियो। सनहेरिबबाट यस्ता यस्ता धम्की आइरहेको थियो कि यहाँसम्म कि उनले चाहिँ सृष्टिकर्ता परमेश्वरको विरूद्धमा पनि ईश्वर निन्दा गरेको कुरा हामी थाहा गर्न सक्छौं। श्रोता, यस कुराले निश्चय नै हिजकिया राजालाई बहुत रिस पनि उठेको थियो होला र यहुदामा बस्ने त्यहाँका सेनापतिहरू लगायत जनताहरू पनि धेरै रिस उठेको थियो होला। तर हिजकिया राजाले के गरे? हिजकिया राजाले यही गरे जो उनले गर्नुपर्ने थियो। उनले भने सनहेरिब र उनका सेनापतिहरूले जे कुरा बोल्छन् तिनीहरूको विरूद्धमा एक शब्द पनि जवाफ नफर्काऊ। आदरणीय श्रोता, उसले जे जे भन्छ चुपचाप ध्यान दिएर सुनिराख तर जवाफ नफर्काऊ। हामी के गर्छौं? हामी उनका सबै कुराहरू परम प्रभु परमेश्वरको सामु लिएर जान्छौं। श्रोता, दोस्रो राजा 18:17 मैले तपाईँको बीचमा राख्यो भने सनहेरिबले यसरी धम्की दिएका छन्। असुरका राजाले आफ्ना सर्वोच्च सेनापति, आफ्ना मुख्य अधिकृत र आफ्ना रणभूमिका सेनापतिले एउटा ठूलो सेनाको साथमा लाकिसबाट यरुसलेममा हिजकिया राजा कहाँ पठाए। उनी उक्लेर यरुसलेममा आए र धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा अडिए र उनीहरूले राजालाई बोलाइपठाए अनि राजमहलका सञ्चालक हिल्कियाका छोरा एलियाकिम, सचिव सेबना र आसाफका छोरा लेखापाल, युवा र उनीहरूसँग भेट गर्नलाई गए। रणभूमिका सेनापतिले तिनीहरूलाई भने, हिजकियालाई भन, असुरका महाराजा यसो भन्नुहुन्छ, तिमीहरू केमा भर परेर भरोसा गर्दैछौ? तिमीहरूसित युद्धकला छ र सैनिक बल छ भनी तिमीहरू भन्छौ, तर तिमी त हावाको कुरा मात्रै बोल्दछौ। तिमी कसमाथि भरोसा गरेर मेरो विरूद्धमा बागी भयो? अब हेर, तिमी मिश्रमा देशमाथि भरोसा गर्दैछौ, त्यो त एउटा चिरा चिरा परिएको नर्कट जस्तो मात्रै हो। जसमाथि कोही भर पर्छ भने त्यसले मानिसको हात घोच्छ र त्यसलाई चोट लाग्छ। त्यसमाथि भरोसा राख्ने सबैका निम्ति मिश्र देशको राजा त्यस्तै त छ नि। अनि यदि तिमी हामी त परम प्रभु हाम्रा परमेश्वरमाथि भरोसा गर्दैछौ भनेर भन्छौ भने के हो त्यो त्यही परमेश्वर होइन जसका अग्ला अग्ला ठाउँहरू र वेदीहरूलाई हिजकियाले हटाएर यहुदा र यरूसलेमलाई यसो भनेका थिए, तिमीहरूले यरूसलेममा भएका यस वेदीको सामुन्ने उपासना गर्नुपर्छ। अब मेरा मालिक असुरका राजासँग सौदा गर्नुहोस्, यदि सवार गर्ने पाउन सक्नुहुन्छ भने म तपाईँलाई 2000 घोडाहरू दिनेछु। मेरा मालिकका अधिकारीहरू मध्येका सबैभन्दा साना अधिकारीहरूलाई पनि तपाईँले कसरी पछि हटाउन सक्नुहुन्छ र यद्यपि तपाईँ रथहरू र घोडाचडीहरूका निम्ति मिश्र देशमाथि भरोसा गर्नुहुन्छ। अरू कुरा के, परमप्रभुको वचन बिना आक्रमण गर्न र यस देशलाई नाश गर्न म आएको हुँ र परमप्रभु आफैले नै मलाई यस देशलाई आक्रमण गरेर त्यसलाई सर्वनाश गर्नु भन्नुभएको छ। तब हिजकियाका छोरा एल्याकिम, सेबना र योआले ती रणभूमिका सेनापतिलाई भने, कृपा गरी तपाईँका दासहरूसित आरामिक भाषामा बोल्नुहोस् किनभने त्यो भाषा हामी बुझ्छौ। पर्खालमा भएका मानिसहरूसित सुन्ने गरी हिब्रू भाषामा नबोल्नुहोस्। तर सेनापतिले जवाफ दिए, के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्न मेरा मालिकले मलाई पठाउनु भएको हो र कि पर्खालमा बस्ने यी मानिसहरूको लागि पनि होइन र तिमीहरू जस्तै यिनीहरूले पनि आफ्नै मलमूत्र खानुपर्नेछ। तब ती सेनापति खड़ा भएर हिब्रू भाषामा कराएर भने, महाराजा धीराज असुरका राजाको वचन सुन। राजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई धोका नदियोस्, मेरो हातबाट त्यसले तिमीहरूलाई छुटाउन सक्दैन। परमप्रभुले निश्चय नै हामीलाई छुटकारा दिनुहुन्छ र यो सहर असुरका राजाको हातमा सुम्पिने छैन भनी तिमीहरूलाई परमप्रभुमाथि भरोसा गर्न हिजकियाले खुरन्धार नलागोस्। हिजकियाको कुरा नसुन, असुरका राजा यसो भन्नुहुन्छ, मसित सन्धि गर र म कहाँ बाहिर निस्क्याओ, म तिमीहरूलाई हरेकलाई आफ्नो आफ्नो लहराको फल र नेभाराको फल खान दिनेछु र आफ्नै कुवाको पानी पिउनेछौ। जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमध्ये अन्न र दाखबारी भद्राक्षका रूखहरू र मह भएको देश तिमीहरूको आफ्नै देश जस्तो एउटा नयाँ एउटा देशमा म आएर लाने छैन। मृत्युको सट्टा जीवन सुन, हिजकियाको कुरा नसुन। परमप्रभुले हामीलाई बचाउनुहुनेछ भनी त्यसले त तिमीहरूलाई धोका दिँदैछ कि कुनै जातिको देवताले लहराको फल र नेभाराको फल खान दिनेछु र आफ्नै कुवाको पानी पिउनेछौ। जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमध्ये अन्न र दाखबारी भद्रा

मात्र अर्पादका देवता कता गए? सपरबेम, हेना, इब्बाका देवता खोइ त के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाए त? के यी देशहरूका सबै देवताहरूमध्ये कसैले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेको छ? परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्छ र? तर मानिसहरू सबै चुपचाप बसे र जवाफमा केही पनि भनेनन्, किनभने राजाले यस्तो हुकुम दिएका थिए उनलाई केही जवाफ नदिनु। तादनी श्रोता, यो थियो धम्की। तब मानिसहरू क्रोधित भए र पनि जवाफ नदिनु भन्ने राजाको आदेशमा उनी चुप बसे। किनभने उनको एउटै कुरामा विश्वास थियो, परमप्रभु परमेश्वरको ईश्वर निन्दा गर्ने व्यक्तिहरूको न्याय स्वयं परमप्रभुले लिनुहुनेछ। हामी सीमित मानिस हौं र हामीले केही पनि गर्न सक्दैनौ भन्ने उनले जानेका थिए। त्यसपछि उनले के गरे? त्यसपछि उनले तत्काल परमप्रभुको भवनमा गएर प्रार्थना चढाउन थाले र यो कुरा केवल मुखले मात्र भनेन, बरु सनहेरिबले पत्रै लेखेर पठाए र उनले त्यो पत्र लिएर परमेश्वरको मन्दिरमा गएर उहाँको अगाडि राखेर रा प्रार्थना चढाएका छन्। आदरणीय श्रोता, जब यो कुराको जाहेर परमप्रभुमा गरे त्यसपछि यसैया अगम वक्ता मार्फत परमप्रभुले आफ्नो प्रार्थनाको जवाफ पठाउनु भएको छ र उहाँले यरूशलेमको छुटकारा दिने र त्यसलाई दण्ड दिने कुरा पनि गर्नुभयो। आदरणीय श्रोता, उहाँले के भन्नुभयो? यरूशलेमको छुटकारा त पक्का छ, तर दण्डको विषयमा चाहिँ यसो भन्नुभयो। यसैकारण असुर राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ, त्यो त्यस सहरभित्र पस्ने छैन प्रिय श्रोता, अथवा त्यसले एउटै काँड पनि यहाँ हान्ने छैन, त्यो ढाल लिएर त्यो उसको अघि आउने छैन, अथवा यसको विरूद्धमा घेरा मचान लाउने छैन, त्यो आएकै बाटो भएर फर्किजानेछ र त्यस सहरभित्र त्यो पस्ने छैन। र परमप्रभु यही घोषणा गर्नुहुन्छ, मेरो खातिर र मेरो दास दाउदको खातिर यस सहरलाई म रक्षा गर्नेछु भनिकन परमेश्वरले प्रतिज्ञा गर्नुभयो। 35 पददेखि उहाँले प्रतिज्ञा मात्रै गर्नुभएन, तुरुन्तै काम पनि गर्नुभयो। त्यस रात परमप्रभुका स्वर्गदूत निस्किएर ती दूतले असुरका छाउनीमा 185,000 मानिसहरूलाई मारे। जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लासहरू मात्र थिए। यसैले असुरका राजा सनहेरिब आफ्नो छाउनी उठाएर फर्किगए र उनी निनवेमा गई बस्न लागे। एक दिन उनी आफ्नो देवता निश्रोकको मन्दिरमा पूजा गरिरहेका थिए, तब उसका छोराहरू अद्रम्मेलक र सरेसरले उनलाई तरवारले मारे र उनीहरू अरारत देशमा भागेर गए। उनीपछि उनका छोरा एसर हदोन राजा भए भनेर उल्लेख गरिएको छ। श्रोता, यो थियो परमप्रभुको विरूद्धमा अथवा परमेश्वरको विरूद्धमा बोल्ने मानिसहरूको वास्तविक दण्ड। श्रोता, यही विषयमा यीशु ख्रीष्टले पनि यसो भन्नुभयो, म तिमीहरूलाई भन्दछु आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर। प्रेसोता, अनि उहाँले हामीलाई मात्रै भन्नुभएन, आफैले पनि गर्नुभयो। उहाँलाई क्रुसमा टाँग्नेहरूका निम्ति उहाँले प्रार्थना गर्नुभयो। उहाँलाई कोर्रा लगाउनेहरू मानिसहरूका निम्ति उहाँले प्रार्थना गर्नुभयो। र उहाँले मात्रै होइन, प्रेरित 7 अध्यायको 60 पदमा स्टिफेनसले पनि आफूमाथि ढुङ्गा हानिरहेका मानिसहरूले यसरी प्रार्थना गरे, हे परमेश्वर प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्, यति भनेर तिनले प्राण त्याग गरे भनेर उल्लेख गरिएको छ। श्रोता, यी सबै कुराहरूमा किन अथवा केले आफ्ना शत्रुहरूको विरूद्धमा अथवा ईश्वर निन्दकहरूको विरूद्धमा हतियार उठाउनुको सट्टा प्रार्थना गर्नलाई प्रोत्साहन गर्यो? त्यो हो परमप्रभुको न्याय। यदि हामीले ती मानिसहरूको न्याय गरेर तिनीहरूलाई दण्ड दिने प्रयास गर्छौं भने हाम्रो दण्ड एकदमै अपुग हुन्छ तिनीहरूको अपराध अनुसार, तर परमप्रभुले चाहिँ तिनीहरूलाई उचित

दण्ड र प्रतिफल दिन सक्नुहुन्छ। त्यसकारण गर्दा प्रिय श्रोता, यदि तपाईँको अगाडि कसैले हाम्रा प्रभु यीशुको विरोध गर्दैछ, ईश्वर निन्दा गर्दैछ भने त्यो कुरा लिएर हिजकियाले झैं परमप्रभुको अगाडि लिएर जानुहोस् र उहाँले ती व्यक्तिहरूलाई उहाँको समयमा उचित न्याय गर्नुहुनेछ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन घिमिरे प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमिरेज्यू र अब भने तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने बेला भइसकेको छ र यतिखेर मेरो हातमा चारजना श्रोताहरूको प्रार्थनाको अनुरोध परिसकेको छ र सबैभन्दा पहिलो श्रोताको प्रार्थनाको अनुरोध यस प्रकार रहेको छ शोभा मिश्रज्यूको र उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ गएको केही दिन अगाडिको हावाहुरीको कारण हाम्रो टनेल भत्किएको थियो र आज हामी त्यसलाई बनाउन लागिरहेका छौं मौसम सफा भइरहन सकेको होस् र काम गर्न सहज होस् भनेर प्रार्थना गर्नु ल भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ प्रेम घिमिरे उहाँको प्रार्थनाको अनुरोध रहेको छ म हाल दुवै देशमा छु र मेरो यहाँ फेरि मेडिकल जाँचको लागि रगतहरू दिइएको छ र रिपोर्ट राम्रो आउन सकेको होस् भनेर प्रार्थना गरिदिनु होला भन्नुभएको छ त्यसै गरी अर्को श्रोता हुनुहुन्छ हरिबोल बुढाथोकीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो छोरा सचिन बुढाथोकीलाई टाउको दुखेको छ मेरो छोराको पीएचडीको कार्यक्रम पनि रहेको छ र यसको लागि पनि प्रार्थना गरिदिनु होला भन्नुभएको छ भने त्यसरी अर्को श्रोता हुनुहुन्छ अमिता महर्जनज्यू र उहाँको प्रार्थनाको अनुरोध छ मेरो घाँटी र छातीको समस्या भइरहेको छ युवराज तामाङको बोन म्यारोको पनि अपरेशन भएको छ हामी सबैलाई चंगा हुन सकेको होस् भनेर उहाँहरूले प्रार्थनाको अनुरोध राख्नुभएको छ तादनी श्रोता आउनुहोस् हामी सबै मिलेर उहाँ श्रोताहरूको प्रार्थना गरौं सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु अनि सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ जसले हाम्रा सबै प्रार्थनाका उत्तरहरू दिन सुने परमेश्वर तपाईँ हुनुहुन्छ पिता हामी प्रार्थना गर्छौं शोभा मिश्रज्यूको लागि प्रभु उहाँको जो हावाहुरीको कारण टनेल भत्किएको थियो र आज पुनः निर्माणको काम हुँदैछ प्रभु तपाईँ परमेश्वरले मौसम सफा भइरहन र काम गर्न सहज हुनलाई सहायता गरिदिनु भएको छ पिता परमेश्वर हामी प्रार्थना गर्दछौं र त्यसरी हामी प्रार्थना गर्छौं प्रेम घिमिरेज्यूको लागि उहाँ जो दुबईमा हुनुहुन्छ र उहाँको पुनः मेडिकल जाँचको लागि रगतका स्याम्पलहरू दिइएको छ पिता परमेश्वर रिपोर्टहरू सकारात्मक आउन सकेको होस् तपाईँ परमेश्वरले सहायता गर्नुभएको छ हे प्रभु हामी पुकारा गर्दछौं तपाईँ परमेश्वरले हरेक असम्भव कुराहरूलाई सम्भव तुल्याउनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ पिता हामी प्रार्थना गर्दछौं हरिबोल बुढाथोकीज्यूको छोरा सचिन बुढाथोकीको लागि उहाँको जो टाउको दुखेको छ र साथै उहाँको छोराको प्रोग्राम पनि रहेको छ पिता परमेश्वर उहाँलाई पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको र तपाईँ परमेश्वर निको पार्नुहुने परमेश्वर छुटकारा दिनुहुने पवित्र परमेश्वर तपाईँ हुनुहुन्छ र उहाँको छोराको कार्यक्रम पनि असल तरिकाले सम्पन्न हुन सकेको र सफल हुन सकेको हामी प्रार्थना गर्दछौं पिता हामी तपाईँको चरणमा आउँदछौं र साथै अमिता महर्जनज्यूको लागि पनि हामी प्रार्थना गर्छौं उहाँको घाँटी र छातीमा समस्या रहेको छ पूर्ण रूपले त्यो समस्याको समाधान हुन सकेको होस् यीशु ख्रिस्टको नाउँमा त्यो दुःख दिने सबै प्रकारका भाइरसहरूलाई निस्किजाने हामी आज्ञा गर्दछौ र पिता युवराज तामाङज्यूको बोन म्याराको जो अपरेशन भएको छ पिता परमेश्वर त्यो अपरेशन सफल गराउन तपाईँले सहायता गर्नुभयो र हामी प्रार्थना गर्दछौं र पिता परमेश्वर अब पूर्ण रूपले उहाँलाई तपाईँले चंगाई छुटकारा दिनुभएको होस् तपाईँ निको पार्नुहुने प्रभु यो वराफा प्रभु तपाईँ हुनुहुन्छ धन्यवाद पिता परमेश्वर र हामी प्रार्थना गर्दछौ र तपाईँ परमेश्वरमा हामी भरोसा गर्दछौ हाम्रो प्रार्थनाको उत्तर तपाईँले दिइसक्नु भएको छ सबैले चंगाई छुटकारा पाइसक्नु भएको छ र सबै कुराहरूमा तपाईँले आफ्नो हात बढाउनु भएको छ धन्यवाद सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन हवस्त श्रोता यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेरटारबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस् अवस्था जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू नमस्कार। सदाको आइतबार चाहिँ आजको आइतबार पनि यहाँहरूको माझमा आएको छु। सधैँ चाहिँ आज पनि हामी स्वास्थ्य सम्बन्धी विभिन्न ज्ञानमूलक कार्यक्रम लिएर आउँछौ। त्यसै बीचमा आज पनि हामीले त्यस्तै तर यसभन्दा अगाडि गरेको कार्यक्रम भन्दा अलि भिन्न खालको छ यो। तपाईँहरूले सबैले गरिरहनु भएको भोगिरहेको गरिरहेको काम नै हो यो। हामीले आज स्वस्थ बाल बालिकाको सुरक्षित भविष्य कसरी राख्ने भन्ने विषयमा लिएर आएका छौँ। यो एउटा एकदमै महत्वपूर्ण विषय हो। यहाँहरूले सुरुदेखि अन्तसम्म सुन्नुभयो भने यसको बारेमा धेरै जानकारी हुनेछ। हामीले आफ्नो नानी बाबुहरूलाई विभिन्न किसिमका खोपहरू लगाइरहेका छौँ, त्यस्तै कुकुरले टोक्दा, रेबिजको, चोरपटक लाग्दा, घाउ लाग्दा टिटीको, टिटानसको खोप र यी खोपहरूले मानव जीवनमा खेल्ने भूमिका बारे हामीहरू केही कुराहरू बोल्नेछौँ। आजको कार्यक्रममा हामीले केही कुराहरू सिक्नेछौँ, जान्नेछौँ। खोप भनेको के हो, यो बच्चालाई समयमै किन लगाउनु पर्छ, रेबिज र टिटानस खोप किन जरुरी छ, खोप नलगाउँदा के समस्या हुन सक्छ, के खोपले हाम्रो शारीरिक र मानसिक विकासमा असर गर्छ, खोप लगाएपछि देखिने सामान्य असरहरू के हुन्, अनि अभिभावकले ध्यान दिनुपर्ने कुराहरू के हुन्, र हामी अन्तमा हाम्रो पवित्र बाइबलको प्रेरणादायी सन्देश पनि सुन्नेछौ। हामी तपाईँहरूसँग अन्तिमसम्म जोडिन अनुरोध गर्दछौ। खोप भनेको के हो त, सबैभन्दा पहिले बुझौं खोप भनेको आखिर के रहेछ त, होइन? खोप अर्थात हामी भ्याक्सिन पनि भन्ने गर्छौँ यसलाई। भ्याक्सिन भनेको शरीरलाई रोगसँग लड्न सिकाउने औषधि हो। यो हाम्रो शरीरलाई अत्यन्त आवश्यक एउटा चिज मध्येमा पर्छ। यो यसले शरीरमा रोगसँग लड्न सक्ने प्रतिरक्षा शक्तिलाई बढाउँछ, हाम्रो शरीरको इम्युनिटीलाई बढाइदिन्छ, ताकि हामी रोगसँग लड्न सक्छौ। जस्तै कि यदि कुनै बच्चालाई दादुरा, पोलियो वा टिटानस हुने विभिन्न जीवाणु वा भाइरसले आक्रमण गर्यो भने खोप लगाएको शरीरले त्यसलाई तुरन्तै चिन्दछ र त्योसँग लड्न सहायता गर्दछ। त्यसैले खोपलाई रोग लागेपछि उपचार गर्ने भन्दा पनि रोग लाग्नै नदिने एउटा उचित उपायको रूपमा मानिन्छ। आदरणीय श्रोताहरू, खोप किन आवश्यक छ त? बाल बालिकाहरू जुन उनीहरू धेरै कुरा थाहा पाउँदैनन्, सानै छन् र तिनीहरूलाई गम्भीर रोगबाट बचाउनु पर्ने हुन्छ र विभिन्न किसिमका इन्जेक्सनहरू मार्फत हामी चाहिँ भ्याक्सिनहरू मार्फत चाहिँ अपाङ्गता हुनबाट हामी जोगाउन सक्छौ। यसले बाल मृत्युदर एकदमै घटाएको छ अनि स्वस्थ शरीर र स्वस्थ मस्तिष्क विकास गर्नलाई यी भ्याक्सिनहरूको एकदमै जरुरी छ। त्यसरी हामीले बीचमा कोभिडबाट बस्नको लागि पनि कोभिडको इन्जेक्सनहरू लिएका थियौँ, होइन? त्यसकारण आज विश्वभर लाखौं बालबालिकाको ज्यान खोपकै कारण सुरक्षित भएको छ। पहिला पुरानो समयभन्दा अहिले बाल मृत्युदर एकदमै घटेको छ। त्यसको प्रमुख श्रेय यिनै विभिन्न भ्याक्सिनहरूलाई जान्छ। दोस्रो भाग हामी तपाईँहरूको माझमा आज कुरा गर्छौ बच्चाहरूलाई लगाउने मुख्य खोपहरू के हुन् त, जुन लगाइरहेका छौँ तर हामीलाई जान्छौ लगाउँछौ तर नामहरू कति याद नहुन पनि सक्छ। बिसिजी खोप लगायो भने बच्चाहरूलाई क्षय रोग अर्थात ट्युबरकुलोसिसबाट बचाउन सकिन्छ। नेपालमा अलिक पुरानो पहिलाको समयमा क्षय रोगबाट धेरै मान्छेहरू मरेको हामी तथ्याङ्कहरूबाट थाहा गर्न सक्छौ। बिसिजी खोप लगायो भने टिबीको रोगबाट यसले बचाउँछ, बच्चाको फोक्सो र मस्तिष्क यसले सुरक्षित राख्दछ। बच्चा स्वस्थ हुनलाई शरीरका सबै अङ्ग प्रत्यङ्गहरू ठिक हुनुपर्छ। कहिलेकाहीँ यो इन्जेक्सन लाउँदा सामान्य असरहरू पनि देखिन्छ, लगाएको ठाउँमा सानो घाउ वा डाम आउन सक्छ, त्यस कहिलेकाहीँ साधारण ज्वरो पनि आउन सक्छ, तर त्यो केही समस्या होइन, साधारण सिटामोल खुवायो पनि ठिक हुन सक्छ। अनि अर्को हामी पोलियो खोप, पोलियो रोगले बच्चालाई जीवनभर अपाङ्ग बनाउन सक्छ। पोलियो यस्तो नराम्रो रोग हो, यसले विभिन्न पक्षपात बनाइदिन सक्छ, होइन? अनि यसले लगाउँदा यसको रोगबाट हुने समस्याहरू जस्तो हात खुट्टा नचल्ने समस्याहरूबाट रोक्छ, स्नायुको हाम्रो नसाको प्रणालीलाई सुरक्षित राख्छ। नलगाउँदा धेरै बच्चाहरू अहिले पनि कहीँ कहीँ देख्न पाइन्छ, बच्चा हिँड्न नसक्ने हुन सक्छ र जीवनभर त्यो अपाङ्गतामा पनि रहन सक्छ बच्चाहरू। त्यसकारण यो हामीले पोलियो खोप लाउनुपर्छ नानी बाबुहरूलाई। त्यस्तै गरेर डिपिटी खोप, डिपिटी लगाउनु पर्ने हुन्छ नानी बाबुहरूलाई। विभिन्न किसिमका लहरे खोकीहरूबाट, टिटानसहरूबाट, विभिन्न रोगहरूबाट यसले बचाउँछ र विशेष त यसले घाँटी सुन्ने रोगबाट पनि बच्चाहरूलाई बचाउँछ, लगातार खोकीबाट बचाउँछ र टिटानसबाट यसले बच्चाहरूलाई जोगाएको हामी पाउँदछौँ। कहिलेकाहीँ यो इन्जेक्सनबाट पनि साधारण ज्वरो आउन सक्छ र बच्चा केही चिडचिडाहट पनि ल्याउन सक्छ, असजिलो हुन सक्छ, तर त्यो सामान्य लक्षणहरू हो, त्यसबाट डराउनु हुँदैन। हेपाटाइटिस बी खोप पनि अहिले लाउने गरिन्छ बच्चाहरूलाई, जसले कलेजोको यो रोगहरूबाट यसले बचाउँदछ। यसको फाइदा चाहिँ प्रमुख भनेको चाहिँ कलेजोलाई नै बचाउने र भविष्यमा यसले कलेजोको क्यान्सर हुनबाट पनि बचाउँछ। त्यसकारण अर्को छ दादुरा रुबेला खोप्छ जुन दादुरा रोगबाट बचाउँछ। यसले आदरणीय श्रोताहरू आँखा फोक्सो मस्तिष्कको जटिल समस्याबाट यसले हामीलाई बचाउन सक्छ। यदि बच्चाहरूले यो लगाएन भने निमोनिया बढी हुने अनि यो शून्य शक्तिमा गुम्ने हुन सक्छ बच्चाहरूलाई अनि मस्तिष्कमा यसले अलि विशेष असर पारेको हामी पाउँदछौँ। यो नलगाउनेहरूमा यो लगायो भने धेरै कुराहरूबाट हामी फाइदा पाउँदछौँ। त्यसै गरेर जापानी इन्सेफ्लाइटिस खोप छ जुन चाहिँ मस्तिष्क सुन्ने नै रोग हुन्छ, त्यसबाट यसले बचाउँदछ। यसले लगाएन भने मस्तिष्कलाई एकदमै क्षति गर्दछ। अनि अर्को यसको समस्या भनेको मानसिक समस्या हो, यसले मानसिक समस्याहरूबाट पनि जापानिज इन्सेफ्लाइटिस खोप लगायो भने बचाउँदछ र धेरै बच्चाहरूलाई मृत्युको जोखिमबाट यो इन्जेक्सनले बचाएको हामी पाउँदछौँ। तथ्याङ्कहरूले त्यही देखाउँदछ। अर्को निमोनिया र रोटा भाइरस खोप जसले निमोनिया रोग छ, निमोनिया यस्तो रोग हो यदि एकपटक निमोनिया भयो भने बच्चाको जीवनभर छातीमा समस्याहरू भइरहन्छ। त्यसकारण आदर श्रोताहरू बच्चाहरूलाई रेगुलर भ्याक्सिनहरू लगाउनु पर्दछ। यो इन्जेक्सनले पखलाहरू पनि बाट बचाउँछ बच्चालाई, विशेष गरेर सानो सानो बच्चाहरूमा धेरै पखलाहरू हुन सक्ने हुन्छ। यसकारण यो विशेष गरी सानो बच्चाको ज्यान जोगाउन यी इन्जेक्सनहरू महत्वपूर्ण मानिन्छन्। त्यसै गरेर अहिले विभिन्न मिडियाहरूमा हामी सुन्छौँ फलानु फलानु ठाउँमा फलानु फलानु ठाउँमा यस्तो यस्तो तरिकाले रेबिज रोग लागेर मान्छेहरू मर्यो भन्ने सुनिन्छ, हेर्दा त्यस्तो देखिन्छ। तर यो सामान्यतया मान्छेको लापरवाहीका कारणले यो हुन सक्छ। रेबिज भनेको वास्तवमा के हो त भन्दा रेबिज एउटा अत्यन्तै खतरनाक भाइरस जन्य रोग हो। यो सामान्यतया कुकुर बिरालो र बाँदर अनि स्याल आदिको टोकाईबाट सर्दछ। यी कुकुर र यी पशुहरूमा बिरालो बाँदर जस्ता स्याल जस्ता चिजहरूमा यसको हुन्छ र त्यो उनीहरूको टोकाईबाट अनि हाम्रो शरीरमा त्यो सर्छ र एकदमै खतरनाक मानिन्छ यिनीहरूलाई। यो यदि रेबिजको लक्षण सुरु भयो भने यो रोग प्राय निको हुँदैन, यति खतरनाक रोग हो यो। त्यस कारण यसको लक्षणहरू विभिन्न हुन्छन्, पानी देख्दा डर लाग्ने, शरीर बटारिने अनि एकदमै अप्ठ्यारो महसुस गर्ने, बेचैनी हुने, अन्त्यमा मान्छेको मृत्यु नै हुन्छ। कुकुर जस्तै भुकेर मरेको पनि हामीले देखेका छौँ। त्यस कारण रेबिज यदि कुनै पशु परले टोक्छ घरपालुवा या जंगली जनावरले भने तपाईँ हामीले यसलाई इन्जेक्सन लगाइहाल्नुपर्छ र यदि रेबिज भइसक्यो भने त्यसको उपचार छैन, त्यसको एकदमै दर्दनाक मृत्यु हुन्छ। रेबिज खोप किन तुरन्त लगाउनु पर्छ भन्ने लाग्न सक्छ यहाँहरूलाई। यो चाहिँ टोक्ने बित्तिकै साबुन पानीले हामीले मजाले धुनुपर्छ यसलाई, तुरन्त स्वास्थ्य संस्थामा जाने र चिकित्सकको सल्लाह अनुसार क्लिनिकहरूमा हस्पिटलहरूमा कहाँ कहाँ छ तपाईँहरू गएर लगाउनु पर्ने हुन्छ। एकदमै सतर्क रहनुपर्छ यिनीहरू। मेन गरेर हाम्रो समाजमा हामीले कुकुरहरू घरमा पाल्छौँ, बिरालोहरू पाल्छौँ र तिनीहरूको साधारण उसलाई पनि हामीले हेल्थ चेकराई गर्छौँ र अहिले पछिल्लो चरणमा त त्यो भ्याक्सिन लगाएको कुकुरहरूले टोक्यो भने पनि मान्छेमा रेबिज भएको हामीले थाहा गरेका छौँ। त्यसकारण यिनी चिजहरूबाट एकदम सतर्क हुनुपर्छ। त्यसकारण सामान्य असरहरू के देखिन्छ भन्दा हल्का दुखाइ हुने, ज्वरो आउने, थकान हुने, तर सामान्य र अस्थायी असर हुन्। तर यसको यदि रोग लागिसक्यो, रेबिज देखियो भने मान्छे बाँच्न एकदमै गाह्रो हुन्छ। त्यसै गरेर टिटानसको खोप छ जुन टिटानस विभिन्न माटो खिया लागेको फलामुवा फोहोरबाट हुने गम्भीर एक किसिमको संक्रमण हो। यसमा पनि विभिन्न लक्षणहरू देखिन्छन्, शरीर कडा हुने, मुख एकदमै बन्द हुने, यो अगाडिको भाग यो गर्दनको भाग पछाडितिर जाने, मांसपेशी बटारिने हुन्छ र धेरै गाह्रो हुन्छ। बच्चा र गर्भवती महिलाको सुरक्षाको लागि यसको इन्जेक्सन एकदमै जरुरी मानिन्छ, उनीहरूलाई दिनु नै पर्छ। र चोट पटक लागिसकेपछि पनि यसले संक्रमणबाट रोक्दछ र यदि कतै काटिहाल्यो भने तत्कालै 24 घण्टाभित्र इन्जेक्सन लगायो भने पनि यसले सुरक्षित राख्ने गर्दछ र नवजात शिशुहरूको त्यो मृत्युदर पनि यो इन्जेक्सनका मार्फत धेरै कुराहरू घटेको छ। आमा अनि बच्चा दुवैको लागि एकदम जरुरी छ यो। गर्भवती महिलाहरूलाई पनि लगाइन्छ अहिले एकदमै, यो धेरै ठाउँमा गर्भवती भइरहेका दिदी बहिनीहरूलाई थाहा छ अनि छोरी मान्छेहरूलाई लगाइन्छ यो। यो लगायो भने आमा पनि सुरक्षित हुन्छन् र पछि यो बच्चालाई पनि यसले सुरक्षा मिल्छ इन्जेक्सन मार्फत। धेरै कुराहरूबाट आमा र बच्चा दुवैको लागि एकदमै फाइदा छ। यहाँहरूलाई लाग्न सक्छ खोप नलगाउँदा के हुन्छ त, यहाँहरूले सुनिसक्नुभयो खोप लगाउँदा के हुन्छ, नलगाउँदा पनि धेरै समस्याहरू भएको हामीले पाउँछौँ। आदरणीय श्रोताहरू, यदि बच्चाले खोप पाएन भने उसले पाउनुपर्ने जित जति पाएन भने उसको सर्वाङ्गीण विकासमा असर गर्छ र गम्भीर रूपका संक्रमणहरू हुन सक्छन्, विशेष गरेर मस्तिष्कमा असर पर्न सक्छ र विभिन्न इन्जेक्सनका त्यो भ्याक्सिन नपाएका कारण अपाङ्गता हुन सक्छ र त्यसबाट धेरै नानी बाबुहरूको मृत्यु भएको हामीले थाहा गरेका छौँ। तथ्याङ्कहरूले त्यस्तो गर्दछ। इन्जेक्सन नलगाउँदैमा के मानसिक विकास पनि असर गर्छ होला त? हो, केही रोगहरूले असर गर्न सक्छन्। उदाहरणको लागि मेनेन्जाइटिस, जापानी इन्सेफलाइटिस, दादुराको जटिलता हुन्छ र यी रोग भयो भने बच्चाहरूलाई जति सिक्नु पर्ने हो सिकाइ क्षमता घटाउँछ। यो रोगहरूले बोल्ने कुरामा टाइममा बोल्न नसक्ने, बोलेको कुरा राम्ररी कम्युनिकेट गर्न गाह्रो हुने हुन सक्छ र मानसिक विकासमा त ढिलाइ हुन्छ। त्यस कारणले बच्चालाई खोप लगाउनु पर्छ। त्यसैले खोपले बच्चाको मस्तिष्क शरीर दुवै बचाउने हो, यसले सर्वाङ्गीण विकासमा यसले असर गर्ने हो र यदि बच्चा असल भएनन् भने भोलि परिवार मात्र होइन ऊ बच्चा मात्र होइन सम्पूर्ण देशलाई नै असर गर्छ। किनकि बच्चाहरू भनेका भविष्यका कर्णधारहरू हुन्, यो देश नै उनीहरूले चलाउने हो भोलि, किनकि हामी त सधैँ रहँदैनौ। त्यसकारण भोलि हाम्रो जे जति चिजहरू छ उनीहरूलाई नै मुलुक चलाउनु पर्ने हुन्छ, देश चलाउनु पर्ने हुन्छ। त्यसकारणले सबै जहाँ जहाँ हाम्रा नानी बाबुहरू छन् तिनीहरूलाई सुरक्षित राख्नमा हामीले खोपलाई एकदमै सतर्कता साथ हामीले लाउनु पर्ने हुन्छ। एउटा गलत धारणा पनि छ गाउँघरतिर खोपले गर्दा बच्चा बिरामी हुन्छ भन्ने पनि छ, त्यस्तो होइन। हल्का ज्वरो आउनु सामान्य हो, यो शरीरमा प्रतिरक्षा बन्न थालेको संकेत हो। जब तपाईँले बच्चालाई इन्जेक्सन लाउनुहुन्छ, जब त भ्याक्सिन लगाइसकेपछि शरीरमा ज्वरोहरू अलिकति आउँछ भने बुझ्नुहोस् तपाईँको बच्चाले शरीरमा प्रतिरक्षा प्रणालीमा थप सहायता गर्दैछ भन्ने बुझ्नुपर्ने हुनुहुन्छ। गलत धारणा हो त्यो, खोप आवश्यक छैन भने खोप लाउनु पर्छ। खोपले लाखौंको ज्यान बचाएको छ, लाखौंको घरबार बचाएको छ, लाखौं मान्छेहरूलाई यसले सुरक्षित राखेको छ। त्यसकारण हामीले गलत धारणालाई राख्नु हुँदैन। अनि मान्छेहरूले भन्छन् घरमै बस्दा रोग लाग्दैन भन्ने, त्यस्तो होइन। भाइरस जीवाणु जुनसुकै बेला पनि सर्न सक्छ, त्यो हावाबाट पनि सर्छ, त्यस्तो कुराहरू होइन। त्यसकारण इन्जेक्सन लगाउने कुरामा, भ्याक्सिन लगाउने कुरामा, खोप लगाउने कुरामा तपाईँहरू सतर्कता भएर लगाउनु पर्ने हुन्छ। अनि श्रोताहरू यहाँहरूलाई मैले अनुरोध गर्न चाहे अभिभावकले ध्यान दिनुपर्ने कुराहरू के हुन् त भन्दा, अब अहिले तपाईँको नानी बाबुहरू सानै छन्, भोलि विदेश जानुपर्ने हुन्छ, कता जानुपर्ने हुन्छ, स्वास्थ्यको विभिन्न कुराहरू हुन्छ, तर तपाईँहरूले लगाएको खोप कार्डहरू एकदम सुरक्षित राख्नु होला। त्यो पछिसम्म पनि खोजिन्छ। तपाईँहरू विदेश जाँदा यदि पुरै खोप लगाएको छैन, यदि कार्ड छैन भने तपाईँलाई रोक्न सक्छ। त्यसकारण तोकिएको मितिमा खोप लगाउने गर्नुपर्छ। खोप छुटेको छ भने पनि स्वास्थ्य कर्मीहरूलाई तपाईँले जानकारी दिने, अहिले बच्चाहरूको लागि निशुल्क रूपमा खोपहरू पाइन्छ, त्यो तपाईँहरूले लाउनुपर्ने हुन्छ। बच्चालाई एकदमै तपाईँहरूले केयर गर्ने हो, बच्चालाई सफा राख्ने हो, बच्चालाई ध्यान दिने हो र बच्चाहरूलाई पोषणयुक्त खाना पनि दिने हो। इन्जेक्सन मात्र लगाएको छु भन्ने होइन, उनीहरूलाई पोषणयुक्त खाना चाहिन्छ, असल संस्कार चाहिन्छ। त्यसकारण यहाँहरूलाई हाम्रो अनुरोध छ, प्रिय अभिभावकहरू, यो खोप लगाउने भनेको एउटा सुई लगाए भन्ने मात्र होइन, यो भविष्यको लागि एउटा सुरक्षा हो नानी बाबुहरूको लागि। आजको सानो प्रयास गरेमा भोलि ठूलो रोग लाग्नबाट बचाउन सकिन्छ। स्वस्थ बच्चा भनेको एउटा स्वस्थ परिवार हो, स्वस्थ परिवार भनेको स्वस्थ समाज हो, स्वस्थ समाज भनेको नै स्वस्थ देश हो। त्यसकारण श्रोताहरू, बाइबल का अनुसार यसो यहोन्ना 1:2 लेखिएको छ, प्रिय हो तिमी आत्मा मा समृद्ध भए चाहिँ तिमी सबै कुरामा समृद्ध र स्वस्थ रहो भनेर म प्रार्थना गर्दछु। परमेश्वरले मानिसलाई स्वस्थ र सुरक्षित जीवन दिन चाहनुहुन्छ, स्वस्थ रूपमा जीवनलाई सहायता गर्न चाहनुहुन्छ। स्वास्थ्यको ख्याल गर्नु पनि परमेश्वरले दिएको जीवनको आदर गर्नु हो, किनकि हाम्रो शरीर भनेको परमेश्वरको मन्दिर हो। हाम्रो शरीर स्वस्थ हुनुपर्छ जहाँ परमेश्वर बास गर्नुहुन्छ। त्यसकारण हामीले स्वस्थ रहनलाई, आफू मात्र होइन बच्चाहरूलाई स्वस्थ राख्नलाई सहायता गर्नुपर्छ। त्यसले हाम्रो सबै कुरामा सहायता गर्छ, विकास हुन्छ। यो देशको विकास गर्नलाई नै स्वस्थ बच्चाहरू चाहिन्छ। जसरी हामी बच्चालाई खाना दिन्छौँ, शिक्षा दिन्छौँ, त्यसरी नै रोगबाट बचाउन खोप पनि दिनुपर्छ। आदरणीय श्रोताहरू, खोप लगाउनु दैमा विश्वासको कमी हुँदैन। परमेश्वरले सबै सुरक्षा दिनुहुन्छ भन्छौँ हामी, हो परमेश्वरले दिनुहुन्छ। यो खोप पनि परमेश्वरको ज्ञान बुद्धिमा हामीले बनाएको, मान्छेहरूले बनाएको कुरा हो। त्यसकारण परमेश्वरले सबै कुराहरू तपाईँ हाम्रो लागि दिनुभएको छ, त्यही हामीले सदुपयोग गर्नुपर्छ। बरु परमेश्वरले दिनुभएको त्यो ज्ञान र चिकित्सा विज्ञानको सही प्रयोग हामीले गरेका हौँ, त्यो भ्याक्सिनहरू लगाएर। परमेश्वरले मानिसलाई बुद्धि दिनुभएको छ ताकि मानिसले रोगसँग लड्ने उपाय खोज्न सकोस्। खोप त्यही आशीर्वाद मध्येको एउटा आशीर्वाद हो। आदरणीय श्रोताहरू, आजको कार्यक्रममा तपाईँहरूले धेरै महत्वपूर्ण कुराहरू प्राप्त गर्नुभएको भन्ने म आशा गर्दछु, किनकि सबैले गरिरहेको कुरा हो, तर यो अझ पनि प्रत्येक पिढीलाई यो कुराहरू जानकारी हुनुपर्छ। जसरी हामीले हामीलाई बुवा आमालाई हुर्काउनु भयो, हामीले हाम्रा नानीहरूलाई हुर्कायौं, त्यसै गरी आउँदो सन्तानले पनि यसरी नै हुर्किनु पर्दछ। आफ्ना बच्चाहरूलाई समयमै खोप लगाऊ, सुरक्षित भविष्य बनाऊ। त्यसकारण यहाँहरूको असल जीवन, असल परिवारको शुभकामना दिन चाहन्छु म। आजको दिन यहाँहरूको शुभ होस्, परमेश्वरको आशिष यहाँहरूमाथि रहिरहोस्। म तपाईँहरूसँग बिदा चाहन्छु। फेरि अर्को एउटा स्वास्थ्य सम्बन्धी जानकारीमूलक कार्यक्रममा हामी फेरि भेट्नेछौ। यहाँहरू सबैलाई धन्यवाद। जय मसीह।

आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511 0383 98511 0383। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मिश्र।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: आजको वचन जुन पाठ पढिएको छ त्यो खण्डबाट मात्रै म व्याख्या गर्नेछु, अनि त्यो कुराहरू हामीले बुझ्न सक्यौँ भनेदेखि राम्रो हुन्छ। हामी 50 दिनको यात्रामा छौँ। यीशु ख्रिस्टको मृत्यु, क्रुसमा मर्नुभएको दिन, बलिदान, अनि तेस्रो दिनमा बौरी उठ्नुभयो। त्यहाँबाट हामी 50 दिनको यात्रा, जब पेन्तिकोसको दिन आउनेछ, पवित्र आत्मा मण्डलीमा आउनुभयो, यो 50 दिनको यात्रालाई हामी विशेष यीशु ख्रिस्टको पुनरुत्थान, मृत्युबाट जीवित हुनुभएको विषयलाई अध्ययन गर्दछौँ। अनि हामीले शीर्षक चाहिँ राखेका छौँ कि यीशु ख्रिस्टको पुनरुत्थानमा हाम्रो सहभागिता, आवर युनियन विथ क्राइस्ट इन हिज रेजरेक्सन। अनि त्यो विषयलाई हामी केही हप्ताहरू, अझै 30 दिन जस्तो बाँकी छ, हामी 1 महिना अझै यसमा विचार राख्नेछौँ। अनि आजको वचन चाहिँ एउटा जग बसाले जस्तो हामी विचार गर्दैछौँ। अनि मैले सोचेँ कि हामी ठ्याक्कै लुका 24 अध्याय, जब यीशु ख्रिस्ट मृत्युबाट जीवित हुनुभयो, अनि त्यसपछिको घटनाहरूलाई विचार गरिरहेका छौँ। लुका 24 अध्यायको घटनालाई आज हामी एकछिन निहालेर हेर्नेछौँ। यीशु ख्रिस्ट मृत्युबाट जीवित हुनुभएको कुरा चाहिँ यसको आफ्नै सन्दर्भ, यसको आफ्नै प्रसङ्गभित्र राखेर हामीले बुझ्नुपर्ने हुन्छ। एउटा लुका 24 अध्याय, अनि बाइबलमा 4 वटा सुसमाचारको पुस्तकहरू छन्, मत्ती, मर्कुस, लुका, यहुन्ना। यी 4 वटा पुस्तकमा चाहिँ यीशु ख्रिस्टको मृत्यु र तेस्रो दिनमा उहाँको पुनरुत्थान भएको कुराहरू लेखिएका छन्। भन्नुको मतलब, लेखकहरूलाई यो विषय चाहिँ एकदमै महत्वपूर्ण छ। किन होला, हामी त्यो विचार गर्दै जानेछौँ। भनेदेखि यीशुको मृत्यु र पुनरुत्थान बारे चाहिँ हामी पुरै बाइबलको प्रसङ्गलाई पनि हेर्न, बुझ्न आवश्यक हुन्छ। यो विषयहरूलाई हामी विचार गर्नेछौँ। पुनरुत्थान भनेपछि के, कति कुराहरू चाहिँ हाम्रो विचारधाराहरू अलिक छोटो भएको अथवा गलत विचारधारणाहरू छ। मृत्युपछि पुनरुत्थान हुन्छ। पुनरुत्थान, एक त यो प्राचीन समयमा यीशु ख्रिस्ट मृत्युबाट जीवित हुनुभएछ भन्ने कथा कहानी सुनेको धेरै हो, अनि हामीलाई त्यो बानी बसिसकेको छ, त्यसको अर्थ विचार हामी गर्दैनौँ। यति गर्छौँ होला कि पुनरुत्थान भनेको चाहिँ मरेपछि आउने कुरा हो, त्यसकारणले आज त मेरो सरकार भएन। प्राचीन समयको घटना कहानीहरू हामी पढ्दैछौँ, पुराण सुने जस्तो, उहिले यस्तो थियो अरे भन्ने जहाँ गरे अनि सुन्यो, अथवा हामी त अहिले मर्ने बेला भएको छैन, मृत्युपछि यो पुनरुत्थान हुने त मेरो सरोकार होइन, इट डजन्ट कन्सर्न मी बिकज आई एम नट नियर डेथ अर डेथ डजन्ट कन्सर्न मी राइट नाउ। तर त्यस कारणले पुनरुत्थानको अध्ययन गर्न हामीलाई किन खाँचो छ भन्दा, तपाईँ र म यी कुराहरूमा संलग्न छौँ, हाम्रो जीवन गाँसिएको छ यो विषयमा, पुनरुत्थानको विषयमा। कसरी, किन? बाइबलमा परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुहुँदा, जीवन फुकिदिनुहुँदा, उनीहरू जीवित प्राणी बन्दाखेरि नै पाप र पतनले चाहिँ मृत्यु ल्यायो, र मृत्यु चाहिँ सबैको अन्तिम शत्रु हो। सबैले भेट्नै पर्छ अनि हार्नै पर्छ, जित्ने धेरै कोही पनि छैन, धेरै त नभनौँ कोही पनि छैन। यसकारण विचारमा पनि यो महत्वपूर्ण छ। जब हामी पुरानो करारमा, जब जब मृत्युको नजिक मानिसहरू हुन्छ, घटनाहरू हामी देख्छौँ, जस्तो कि इजरायल जब दासत्वमा थियो मिश्र देशमा, त्यहाँबाट निकाला भएर आउँदाखेरि त्यहाँ धेरै मृत्युको कुराहरू गरिएको छ, होइन, 10 वटा विपत्तिहरू थिए, अनि सबै परिवारमा जेठो छोरा मरेपछि इजरायल जाति चाहिँ त्यहाँबाट छुटकारा पाएर उनीहरू फेरि भाग्दै गर्दाखेरि अर्को मृत्यु उनीहरूको आँखा नजिक आइपुग्यो। त्यो चाहिँ लाल समुद्र अथवा बाढी आएको ठूलो समुद्र, उनीहरू तर्नु पर्ने थियो, त्यहाँ बाँच्ने उपाय थिएन। त्यस ठाउँमा हामी देख्छौँ परमेश्वरले उनीहरूलाई बचाउनु भयो, त्यहाँबाट निस्केर मरुभूमिमा बाँच्ने आशा थिएन, परमेश्वरले उनीहरूलाई मन्ना खुलाउनु भयो, उनीहरू बाँचे। यो मृत्यु र जीवनसँग सरोकार रहेको जीवन जब जब देख्छौँ। केही हप्ता अगाडि हामीले योनाको जीवन अध्ययन गर्दैथ्यौँ कि कसरी पानीमा उसलाई फ्याँकिदिइसकेपछि ती नाभीहरूले आफ्नो ज्यान जोगाउनको लागि योनालाई अर्पण गरे, तब ऊ मर्नुपर्ने थियो तर ऊ त्यहाँ बाँचेर आयो। यो मृत्यु र जीवनको कुरा गर्दै गर्दा रेजुरेक्सन भन्ने कुरा चाहिँ मृत्यु पछिको जीवनलाई परमेश्वरले सधैँ नै मानिसहरूको दिमागको सतहमा राखिदिनु भएको छ, किनकि हामी सबै मृत्यु ताकेर हिँडेका मानिसहरू हौ। अनि यीशु ख्रिस्टमा नयाँ करारमा आउँदाखेरि चाहिँ उहाँले धेरै पटक आफ्नो मृत्युको बारेमा अगमबानी गर्नुभयो, अनि त्यसै अनुसार वचनमा हामी सुन्छौँ, पढ्छौँ कि यीशु ख्रिस्टलाई मानिसहरूले क्रुसमा टाँगेर मारे, त्यसको तेस्रो दिनमा उहाँ जीवित हुनुभयो, अनि जीवित हुनुभएपछि उहाँले आफ्नो जीवनको विषयमा, आफ्नो पुनर्जीवनको विषयमा भन्दै गएको कुराहरू आज हामी विचार गर्दैछौँ, विचार गर्नेछौँ। अनि त्यसपछिका प्रेरितहरू, जसले यो बाइबल नयाँ करार लेखे, उनीहरूले पनि हामीलाई बुझाउन प्रयास गरिरहेका छन् कि पुनरुत्थान यीशु ख्रिस्टको र हाम्रो जीवनमा संलग्नता सहभागिता चाहिँ के छ त हामी विचार गर्दछौँ। त्यसकारण तपाईँ र मेरो लागि पनि यो सरोकारको विषयमा किन कसरी एन्टी राइटको किताब एकदमै मनपर्ने, सायद मैले धेरैचोटि कोटेसन गरेको छु उहाँको किताबबाट, तर आज एउटा इक्जाम्पल उहाँले दिनुभएको छ अनि उहाँले भन्नुभयो, अङ्ग्रेजीमा लेख्नु भएको छ, म पढ्छु त्यसलाई, म छोटो व्याख्या गर्ने प्रयास गर्छु। इफ द मेसेन्जर ब्रिङिङ भाइटल न्युज फल्स इन टु द रिभर एन्ड देन इज रेस्क्युड, हि इज रेस्क्युड नट फर हिमसेल्फ अलोन बट फर द सेक अफ दोज हु आर वेटिङ in desperate hope for his life-giving message. If Jesus is raised, Luke is saying, as a part of Mr. Wahabhanunza, according to Luke chapter 24, Luke is saying he really was and is the Messiah, carrying the promises made to Abraham, to Moses, to David, the Psalms, the prophets, promises not only for Israel, but also for the whole world. Well, what do you say? Ekjana manche samachar bahak, समाचार लिएर ऊ आउँदै थियो अनि पारी गाउँ छ, बिचमा खोला छ, खोला तर्दा तर्दै त्यो मान्छे डुबेर मर्न लाग्यो। उसले के समाचार लिएर आयो, के कुरा लिएर आएको छ, ऊ खोलामा डुबेर मर्न लाग्यो भने, तर कसैले गएर उसलाई त्यहाँबाट रेस्क्यु गर्यो भनेदेखि चाहिँ उसले ल्याएको जीवन दिने समाचार उसको लागि मात्र होइन तर पारी गाउँमा बस्ने सबैजनाको लागि जीवन दिने समाचार हुन्छ। यीशु ख्रीष्टको जीवन र मृत्युको विषयमा उहाँले भन्दै हुनुहुन्छ, मानव कि कोरोना भाइरसको उपचार औषधि लिएर कोही आउँदै थियो, ऊ डुबेर मर्न लागेको छ, तर उसलाई बचाएर त्यो औषधि त्यो फर्मुला बचाइयो भनेदेखि पारी गाउँमा बस्ने रोगले ग्रस्त मानिसहरू अब त्यो उपचारको कारण उनीहरू बाँच्न सक्छन्। त्यसरी चाहिँ हामीले यीशु ख्रीष्टको पुनरुत्थानलाई बुझ्नुपर्छ अरे। अनि उहाँ भन्नुहुन्छ, द रेजरेक्सन फर लुक इज निदर एन अड मिरेकल नोर अ साइन वी शाल गो टु हेभन आफ्टर वी डाई। यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ अचम्मको घटना मात्रै होइन अरे, आश्चर्यपूर्ण घटना अथवा ए हो रहेछ मरेपछि स्वर्ग पुगिन्छ भन्ने विषय पनि होइन रहेछ, बट रादर द फुलफिलमेन्ट अफ द एन्सियन्ट स्क्रिप्चरल प्रोमिसेस एन्ड द बिगिनिङ अफ गड्स न्यू वर्ल्ड वाइड मिसन। यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो भनेको कुरा चाहिँ खास भन्नुपर्दा प्राचीन समयदेखिको अगमबानीहरू पूरा भएका छन्। आजको पाठमा हामी हेर्नेछौँ प्राचीन समयदेखिको अगमबानीहरू भविष्यवाणीहरू पूरा भएका छन् यीशु ख्रीष्टमा, र यसले चाहिँ यीशु ख्रीष्टको पुनरुत्थानले चाहिँ र नयाँ अभियान र नयाँ युगको सुरुवात गरेको छ। एकछिन मसँग विचार गर्नुहोस्, पुनरुत्थान चाहिँ प्रियहरू इतिहासको एउटा घटना होइन, तपाईँ र मलाई जीवनलाई हेर्ने दृष्टिकोण दिने एउटा जीवनको परिदृष्टिकोण हुन्छ, वर्ल्ड भ्यू हामीलाई दिएको छ, अनि त्यो नजरले हामीले जीवन मृत्यु र मृत्यु पछिको मुक्तिको जीवन अनन्तको जीवनलाई हामीले हेरेर देख्न बुझ्न सक्यौँ भनेदेखि हामी फरक तरिकाले जिउन थाल्छौँ। नयाँ दृष्टिकोणले हाम्रो जीवनले नयाँ भ्याल्यु पाउँछ, हाम्रो नयाँ मूल्य मान्यताहरू हाम्रो जीवनले पाउँदो रहेछ। यसकारण यीशु ख्रीष्टको पुनरुत्थानलाई बुझ्न आवश्यक छ। उहाँ भन्नुहुन्छ, द रेभोल्युसनरी न्यू वर्ल्ड विच बिगेन इन द रेजरेक्सन अफ जिजस हेज इज फ्रन्ट लाइन आउटपोस्ट इन दोज हु इन ब्याप्टिजम हेभ सेयर इन हिज डेथ एन्ड रेजरेक्सन। अब यो कुराले कसरी हामीसँग संलग्नता छ त भन्दा, तपाईँ र म जसले बप्तिस्मा लिएका छौँ, हामीले यीशु ख्रीष्टको पुनरुत्थानको जीवन हामी भित्र्याएका छौँ, धारण गरेका छौँ, हामीमा छ, अनि अब हामी चाहिँ पुनरुत्थान बोकेको फ्रन्ट लाइनहरू, लडाईँमा गएको मान्छेहरू, फ्रन्ट लाइन अग्रपङ्क्तिमा लडाईँ गर्न हिँडेको मानिसहरू, हामी त्यो समाचार वाहकहरू बनेका छौँ, किनकि यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ हामीमा बास गर्छ र हामीले बोल्ने, व्यवहार गर्ने, आँखाले हेर्ने, जीवनले आँट्ने सबै कुराहरूमा चाहिँ पुनरुत्थानको अभिव्यक्तिहरू पुग्दछ। महत्त्वपूर्ण कुरो रहेछ, पुनरुत्थान हामीले बोकेको छौँ, त्यसकारण हाम्रो जीवन अब फरक छ, फरक तरिकाले हेर्छौँ, देख्छौँ, सुन्छौँ, बोल्छौँ, व्यवहार गर्छौँ, किनकि पुनरुत्थान हामीभित्र छ। त्यस विषयमा हामी अन्त्यमा फेरि हेर्नेछौँ। अहिले केही समयको लागि हामी लुका 24 अध्यायलाई अध्ययन गर्नेछौँ, जहाँ हामी देख्छौँ कि कसरी यीशु ख्रीष्टले अन्तिममा गएर 27 पदमा हामी देख्दछौँ कि उहाँले धर्मशास्त्र उनीहरूलाई खोलिदिनु भयो, उनीहरूको आँखा नजर अब यीशुलाई देख्न, धर्मशास्त्र बुझ्न सक्ने र परमेश्वरको योजना र मिसनलाई बुझ्न सक्ने उनीहरू भए। किन, हाउ, के भयो त्यहाँनिर, अनि हामी त्यसलाई एकछिन विचार गरौँ। लुका 24 अध्याय मसँग हेर्नुभयो भनेदेखि त्यहाँ एक पददेखि हामीले हेर्दाखेरि एउटा प्रसङ्ग छ, अघि मैले भने एउटा कन्टेक्स्ट छ, जहाँ हामी देख्छौँ कि हप्ताको पहिलो दिन अथवा आइतबार बिहान सबेरै स्त्रीहरूले तयार गरेर सुगन्धित द्रव्य लिएर उनीहरू चिहानमा जहाँ येशु गाडिनु भएको थियो त्यहाँ पुगे। तिनीहरू ढुङ्गा चाहिँ हटाइएको भेट्टाए तर भित्र पस्दा येशुको शरीर चाहिँ पाएनन्। स्वर्गदूतहरूले त्यहाँ आएर ती नारीहरूलाई ती स्त्रीहरूलाई भन्नुभयो, पाँच पदको अन्तिम भागमा ती दुई स्वर्गदूत पुरुषहरूले तिनीहरूलाई भने, तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूको बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न तर जीवित भए उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई भन्नुभएको थियो। अनि त्यो कुरा पहिलो दिन पहिलो पुनरुत्थानको बिहान स्त्रीहरूले सुने बुझे, उनीहरू मनमा गुन्दै गरेका थिए। अनि साँझ परिसकेको छैन तब के भयो? तेह्र पदमा हामी हेर्दछौँ, 24 अध्यायको 13 पदमा, त्यही दिन उहाँका चेलाहरूमध्ये दुईजना यरुसलेमबाट प्राय 11 किलोमिटर टाढा इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचित गर्दै थिए। तिनीहरू आपसमा बातचित गर्दै बहस गरिरहेको बेला येशु आफै तिनीहरूको नजिक आएर तिनीहरूको साथ हिँड्न लाग्नुभयो, तर तिनीहरूको आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। अनि 17 अनि 18-19 पदमा हामी देख्छौँ येशूले प्रश्न मात्रै गर्नुहुन्छ। यो पाठमा हामी धेरै येशूले सोध्नुभएको प्रश्नहरू देख्छौँ। अनि मैले सुन्दै थिएँ टिएस एलियटले भनेको छ, बी अवेयर अफ द वान हु एस्क क्वेसन्स, स्ट्रेन्जर हु एस्क क्वेसन्स, होस गर्नु, होसियार गर्नु, जसले महत्वपूर्ण प्रश्न सोध्छ। 17 पदमा हामी देख्छौँ उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ? यसो ती दुई गाउँलेहरूको साथमा नजिक हिँड्दै हिँड्दै जानुहुन्छ, अनि सो तिमीहरू के बहस गरिरहेका छौ? अनि ती दुई क्लियोपासले उहाँलाई जवाब दिए, यरुसलेम घुमफिर गरी आउने भएर पनि हिजो आज यरुसलेममा घटिरहेको कुरा तपाईँलाई थाहा छैन? अनि 19 पदमा यसुले तिनीहरूलाई सोध्नुहुन्छ, कुन कुरा? अनि मैले यो जब विचार गर्दै थिएँ है, जब हामी बाइबल पढ्छौ, सुन्छौ, बुझ्ने प्रयास गर्छौ, यहाँ एउटा सामाजिक शैली छ, एउटा मानव समाजमा चाहिँ एउटा लोकशैली हुँदो रहेछ, जुन कुराहरूबाट हामीले जीवनलाई हेर्न बुझ्न आँखा नजर अन्दाजहरू प्राप्त गर्न इन्टरप्रिटेसन मेकानिजम हाम्रो दिमागमा कसरी अर्थ लगाउने यो कुराहरूलाई भनेर सोध्दै गर्दाखेरि चाहिँ बुझ्न सहायता पुग्ने कुराहरू चाहिँ हाम्रो समाज सोसाइटीबाट जे कुरा हामीले हेर्दै देख्दै भोग्दै आएका छौँ ती कुराहरूबाट हामीले जीवनको हर्मोन्युटिक्सहरू अर्थ लगाउने साधनहरू प्राप्त गरेका हुन्छौँ। उनीहरूको उत्तरमा सामाजिक दृष्टिकोण हामी देख्दछौँ, उनीहरूले के जवाब दिए? 19 पदको दोस्रो भागदेखि 24 पदमा हामी त्यही कुराहरू पाउँदछौँ। मसँग हेर्नुहोस् बाइबलमा, येशूले सोध्नु कुन कुरा? तिनीहरूले जवाब दिए, ती दुईजना गाउँलेहरूले येशूलाई भने, येशू नासरीको बारेमा उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो, परमेश्वर र सबै मानिसहरूको सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो, तर मुख्य पुजारीहरू उनीहरूको समाजको शासकहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, उहाँलाई क्रुसमा चाँगेर मारे। 21 पदमा, इजरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ। यी सब कुरा छोडेर आज घटेको तेस्रो दिन हो। यस बाहेक हामी मध्येका कोही कोही स्त्रीहरू हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, हामीले स्वर्गदूतलाई देख्यौं जसले येशु जीवित हुनुहुन्छ भने, हामीहरू मध्येका कोही कोही चिहानमा गए र ती स्त्रीहरूले जे भनेका थिए त्यस्तै भेटाए, तर येशुलाई चाहिँ देखेनन्। उनीहरूको व्याख्या बयान, बिहान के भयो, स्त्रीहरूले के भने, अनि गाउँमा के हल्ला चर्चा भइरहेछ, अनि त्यसको बीचमा चाहिँ उनीहरूको आफ्नो अन्दाज छ, उनीहरूको आफ्नै इच्छा आकांक्षा, उनीहरू विद्यमान मानिसहरू, उनीहरू एजुकेटेड व्यक्तिहरू हुन् जसले यहुदीहरूको परम्परामा है एउटा एजुकेसन सिस्टममा एउटा विद्या शिक्षा प्रणालीमा उनी हुर्केर आएका छन्। बाइबल वचन पुरानो करार उनीहरूले पढेको छ, सुनेको छन्, उनीहरूलाई थाहा छ के कस्ता कुराहरू लेखेका छन्, अनि त्यसभित्र त्यो सोसाइटीमा जुन कल्चरमा हुर्केर आएको कारण उनीहरूले एउटा कुरा आशा गरेका छन्। हामीले आश गरेका थियौँ उहाँले हामी इजरायलीहरूलाई उद्धार गर्नुहुनेछ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ, तर चाहिँ भनिहाले छैन यिनीहरूले है, आशा छ यिनीहरू चाहिँ के हुन्छ, अल्पविश्वासीहरू होइन, चेलाहरू त हो तर अर्थ कल्चर आधा मनको आशा गर्ने तर पुरै जीवनले हाम फालेर येशूमा विश्वास गरिहालेको चाहिँ छैन जस्तो सुनिन्छ होइन। यहाँ हामीले आशा गरेका थियौँ अनि उनीहरूले यी कुराहरू आफ्नै एथनिक एथ्नोसेन्ट्रिक आफ्नो सुपेरियोरिटी, आफ्नो जाति प्रधानताको नजरबाट हेरिरहेका छ। हामीलाई उद्धार गर्ने, रोमीहरूको शोषण शासनबाट हामीलाई छुटकारा दिने मसिहा हुनुहुन्छ भन्ने हामीले आशा गरेका थियौँ, उनीहरूको इच्छा आकाङ्क्षा। अब यहाँ मैले एउटा कुरा भन्न चाहेँ कि प्रस्तुत गरिएको वचन त्यही स्थानीय लोकशैलीमा नै हामी देख्दछौँ, तर अर्थ भने या भित्र रहेको मिनिङ र दर्शन भने पुनरुत्थानको देखाउन चाहेको दर्शन भने सारा सृष्टिको लागि, सम्पूर्ण इतिहासको लागि थियो। महत्वपूर्ण घटना त्यहाँ घट्यो अनि त्यो उच्चारण प्रसारण गर्ने शैलीहरू चाहिँ त्यहाँको लोकशैलीहरूबाट, त्यहाँको गाउँलेहरूको तरिका समाजमा भएको हामी देख्दछौँ। तर के कुरा भन्न खोजिएको छ, त्यसको रहस्य अर्थ र त्यसको दर्शन, एउटा दूरदर्शन भने चाहिँ सारा सृष्टिको लागि थियो। उनीहरू आफू चाहिँ आफ्नो सोसाइटी र जातीय हिसाब मिनिङ र दर्शन भने पुनरुत्थानको देखाउन चाहेको दर्शन भने सारा सृष्टिको लागि, सम्पूर्ण इतिहासको लागि थियो। महत्वपूर्ण घटना त्यहाँ घट्यो अनि त्यो उच्चारण प्रसारण

ले व्याख्या गर्दै जाँदै अहिले हामी हेर्नेछौँ 25 पददेखि 27 पदसम्म यीशुको नजर दृष्टिकोणबाट चाहिँ के कुराहरू हामी देख्दछौँ। यीशुको नजर दृष्टिकोणबाट बुझ्नभन्दा अगाडि एउटा कुरा मैले तपाईँको माझमा राख्न चाहेँ, एउटा जस्ट भन्नै पर्ने क्या, जब जब पुनरुत्थानको यीशु ख्रीष्टको पुनरुत्थानको विषयमा चर्चा हुन्छ अनि यो कुरा चाहिँ म छुटाउनै सक्दिनँ क्या, एकछिन मसँग विचार गर्नुहोस्। अगाडि एउटा फोटो मैले राखिदिएको छु। यीशुको मृत्यु सामाजिक राजनीतिक ढङ्गबाट बडो ठुलो इतिहासको घटना बनेको थियो, त्यही समयको लागि पनि हाम्रो लागि पनि। त्यो जातिको प्रशासन शैलीबाट सभाघरको प्रधान शासकहरूले उहाँलाई मृत्युको लागि दण्ड दिन सरकारमा सुम्पिदिएका थिए। यहुदीहरूले पिलातस जो त्यहाँको प्रधानमन्त्री थियो अनि त्यसपछि राजा हेरोद, उनीहरूले यो मुद्दा लिएर निर्णय गरेर पब्लिकली सबै समाजको अगाडि ठूलो महान निर्णय गरेर यीशुको लागि मृत्युदण्ड दिएका थिए। त्यति मात्र होइन, भोलि गएर उनीहरूले तमासा बनाएर टुँडी खेलको बीचमा क्रुसमा झुन्ड्याएर यीशुलाई मारेको थियो। हेर्नुहोस् है, अब कुनै पनि न्युज समाचार है न्युज सोर्स त्यहाँ नपुगेको थिएन होला क्या, चाहे बीबीसी भनौँ, चाहे सीएनएन भनौँ, चाहे नेपाल न्युज समाचार, सबैजना त्यहाँ क्यामेरा लिएर पत्रकारहरू त्यहाँ अवश्य पुगेको हुनुपर्छ, उनीहरू रिपोर्ट गरिराखेका छन् किनभने यो राष्ट्रिय घटना बनेको छ। तर तेस्रो दिनमा यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुहुँदाखेरि के कस्तो कुराहरू हुनुपर्ने थियो तपाईँ र मैले विचार गरौँ, के कस्तो कुराहरू समाजमा हुनुपर्ने थियो, अथवा यीशु आफैले गएर चाहिँ त्यो सामाजिक सबै मञ्चहरूमा गएर साटो फेर्ने, समाचार प्रसारण गर्ने, है न्युज कन्फरेन्स बोलाएर विवरण दिनुपर्ने, कसलाई गएर चाहिँ उहाँले भेट्नुपर्ने अनि आफ्नो बदला लिनुपर्ने, अथवा अनेक विचारहरू है त्यहाँ हुनसक्छ। त्यति केही पनि उहाँले गर्नुभएको हामी यहाँ पाउँदैन। किन होला? यीशु गएर उनीहरूसँग जोडी खोज्नु हुँदैन, उनीहरूसँग केही पनि सरोकार राख्नुभएको हामी देख्दैनौँ। किन होला? एउटा रहस्यको विषय छ यो। उहाँ मृत्युबाट जीवित हुनुभयो अनि यी गाउँलेहरूसँग मात्रै, आफ्नो चेलाहरूसँग मात्रै उहाँले भेट्नुहुन्छ अनि केही कुरा उनीहरूलाई सिकाउनु बुझाउनुहुन्छ। परमेश्वरको राज्यको गोप्य सूत्रहरू बुझ्ने आँखा नजरहरू तिमीहरूलाई दिएको छ। यस्तो अभियान सुरु भयो नि त्यो दिन। अब हेर्नुहोस् है, राजा हेरोद पिलातस प्रधानमन्त्री शक्तिशाली त्यहाँको सबै सत्ता धान्ने व्यक्तिहरू सबै उनीहरूको जीवनकालमा शासन गरे, उनीहरू मरेर गए। रोमीहरूको साम्राज्य थियो त्यो पनि बिलाएर गयो। तर आज तपाईँ र म यहाँ बसेर यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानको विषयमा हामी चर्चा गर्दैछौँ। किन होला? कसरी? किन हुन गयो यस्तो विषय? यो शैली क्या, यो स्टाइल। अब यीशुको नजरबाट हामीले हेर्दाखेरि उहाँले आफ्नो मृत्यु पुनरुत्थान र त्यो बिहानको घटनालाई उहाँले कसरी बुझ्नु भएको छ? यो 25 पददेखि पढौँ त। उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताले भनेको कुराहरू तिमीहरू विश्वास गर्दैनौ? अर्को प्रश्न, के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? अर्को प्रश्न, रिटोरिकल होस् तर प्रश्न, तब उहाँले 27 पदमा मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर अनि 44 पदमा हेर्नुभयो भनेदेखि व्यवस्थाको पुस्तक, अगमवक्ताको पुस्तक र भजन संग्रहको पुस्तकहरूलाई, ज्ञानको पुस्तकहरूलाई लिएर आफ्नो विषयमा लेखेको कुराहरू अर्थ तिनीहरूलाई खोलिदिनु भयो। उहाँको मृत्यु र पुनरुत्थानको विषयमा लेखिएको यो सम्पूर्ण बाइबलको पारी पारी वचनहरू उहाँले तिनीहरूलाई खोलिदिनु भयो। अनि तल पछि गएर उनीहरूले भनेका छन् 32 पदमा, तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा, हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनु हुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र? उनीहरूको आँखा खुले, उनीहरूको घैटोमा घाम लाग्यो अनि उनीहरूले बल्ल बुझ्न थाले कि यी सबै कुराहरू सृष्टिदेखि त्यो दिनसम्म लेखिएको परमेश्वरले ल्याउनु नै उद्धारको विषयमा चाहिँ यीशु ख्रीष्टको मृत्यु र त्यसपछिको पुनरुत्थानले संसारको उद्धारको एउटा मुख्य स्थान त्यसले ओगटेको रहेछ। उनीहरूले बुझे अनि यदि हामीले यसैया 6 अध्यायमा 9 र 10 पदमा हेऱ्यौँ भनेदेखि त्यहाँ लेखिएको मैले त्यहाँ अन्डरलाइन गरिदिएको छु, यसैया 6 अध्याय पुरानो करारमा लेखिएको 9 र 10 पदमा, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ तर थाहा पाउँदैनौ। है यी मानिसहरूको आँखा हृदय कठोर, तिनीहरूको कान नसुन्ने पार, तिनीहरूको आँखा बन्द गरिउन् नत्र त तिनीहरूले आफ्नो आँखाले देख्नन् र कानले सुन्नन् र दिमाग

0: मगजले बुझ्लान् अनि यो शब्द चाहिँ यो अगमबानीको पुरानो करारको यीशु ख्रीष्ट भन्दा 700 वर्ष अगाडि बोलिएको वचनहरू चाहिँ मत्ती मर्कुस लुक्का यहुन्ना र प्रेरितको पुस्तकमा गएर 5 चोटि यही वचनलाई दोहोऱ्याएको रहेछ। अब हेर्नुहोस् मैले किन यो कुरा बताउँदैछु भन्दा पुनरुत्थानको विषय बुझ्न हाम्रो समाजमा हुर्केको यो नाङ्गो आँखाले यो दिमागले यो सोसाइटीको वर्ल्ड भ्यूले हामीलाई पुग्दैन रहेछ। अनि यी दुई अल्पविश्वासी चेलाहरू जस्तै हामीलाई यीशु ख्रीष्टको साथ अनि सङ्गत पवित्र आत्माको ज्ञान र उहाँले बुझाउनु भएपछि हाम्रो दिमाग हाम्रो जीवनको घैटोमा चाहिँ घाम लाग्दो रहेछ क्या। अनि हामी बुझ्न थाल्छौँ कि यो कारण रहेछ हाम्रो जीवनको दृष्टिकोणहरू यीशु ख्रीष्टको दृष्टिकोणहरू हामी लिन सक्छौँ, बुझ्न सक्ने हामी बन्छौँ। अनि त्यसपछि जिउनको लागि जीवनको ट्र्याक अलिकति चेन्ज हुन्छ। प्रिय, पहिला यसरी यता हिँड्दै थिएँ, यस्तो जीवनको दर्शनहरू बोकेर यो ताकेर म अगाडि बढ्दै थिएँ, तर होइन, यीशु ख्रीष्टको पुनरुत्थानमा हामी संलग्न छौँ भने, यदि हामीले यीशु ख्रीष्टमा विश्वास गरेर बप्तिस्मा लिएका छौँ भनेदेखि हाम्रो जीवनको ट्र्याक चेन्ज हुँदो रहेछ। अनि हामी अर्को नजर दृष्टिकोणले जीवनलाई हेर्न, आफ्नो जीवनलाई, छिमेकीहरूलाई बुझ्न, है उनीहरूसँग सेवा सहकार्य गर्न, अनि जीवनको बाटो हाम्रो अलिकति फरक फरक हुँदै जाँदो रहेछ। किनकि यीशुले भन्नुभयो जस्तै परमेश्वरको राज्यको यी सूत्रहरू बुझ्ने समझ शक्ति, हेर्ने आँखा नजरहरू, सुन्ने कानहरू, बुझ्ने दिमागहरू उहाँले हामीलाई दिनुभएको छ। अनि त्यस कारणले हामी त्यसरी जिउन सक्दछौँ। तलको पदहरू हामी आउने हप्ता हेर्नेछौँ, यसको दोस्रो भागलाई। है आज तपाईँ र म यसरी बसेर सुन्दै गर्दाखेरि हामीले जीवनमा गर्नुपर्ने केही अभ्यासको कुराहरू होइन, धेरै कुराहरू छ। किनकि मैले भर्खरै भने कि रेजुरेक्सन चाहिँ यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ हामी संलग्न हुने र हाम्रो जीवनको आँखा नजरहरू नजरअन्दाजको लागि छुट्टै वर्ल्ड दृष्टिकोण हामीले प्राप्त गर्दैछौँ भनेदेखि हामीले अब जीवनलाई कसरी आफ्नो जीवनमा अभ्यास गर्ने त, यो पुनरुत्थानलाई हाम्रो सहभागितालाई अभ्यासमा लाँदा कस्तो देखिन्छ। फेरि पनि एउटा एन्टी राइटको कोटेसन हामीले सधैँ पहिला सुन्दै आएको विषय मलाई दोहोऱ्याउनु मन लाग्यो। उहाँ के भन्नुहुन्छ, एउटा थपक्कै यो बिउ स्वरूप हाम्रो मनमा राखिराखौँ। जिजस रेजुरेक्सन इज द बिगिनिङ अफ गॉड्स न्यू प्रोजेक्ट, नट टु स्न्याच पिपल अवे फ्रम अर्थ to heaven, but to colonize the earth with the life of heaven. पुनरुत्थान भनेको चाहिँ हामीलाई जुर्क उठाएर स्वर्ग लानको लागि होइन अरे, तर स्वर्गको कुराहरूले अब पृथ्वीलाई कलोनाइज गर्ने, पृथ्वीलाई समेट्ने, ओगट्न उहाँ कार्यरत हुनुहुन्छ। यीशु ख्रीष्ट जब भन्नुहुन्छ मेरो पछि लाग, अनि त्यसपछि हामीले सुन्दै आएको छौँ कि यदि तिमीहरू मसँग मेरो मृत्युमा सहभागी भयो भनेदेखि, गएको महिनामा हामीले अध्ययन गरे कि ख्रीष्टको दुःख भोगमा उहाँको मृत्युमा हाम्रो सहभागिता, आवर युनियन विथ क्राइस्ट इन सफरिङ एन्ड डेथ, यदि उहाँसँग हामी संलग्न भएको छ उहाँको मृत्युमा भनेदेखि, पावलले भन्दछन् कि हामी उहाँको पुनरुत्थानमा पनि संलग्न हुनेछौँ। जब यीशुले मेरो पछि लाग भन्नुहुन्छ तब हामीलाई त्यही कुराहरूमा, उहाँको दुःख भोग, जीवन, मृत्यु र पुनरुत्थानमा मेरो पछि लाग, जो कोही म पछि आउने इच्छा गर्छ भनेदेखि उसले आफूले आफूलाई त्यागोस्, आफूले आफूलाई इन्कार गरोस्, दैनिक आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। यीशुले बोलाउनु हुँदा चाहिँ एउटा बलिदानको जीवनमा हामीलाई बोलाउनु हुँदो रहेछ। अनि उहाँले भन्नुहुन्छ म तिमीलाई भरपूर जीवन दिन्छु, यस्तो खालको जीवन दिन्छु कि पुनरुत्थान र जीवन म नै हो, म माथि विश्वास गर्ने मान्छे मर्यो भने पनि बाँच्नेछ, यीशुको शब्दहरू। अनि उहाँले मेरो पछि लाग भन्दाखेरि उहाँसँगको दूरी, उहाँसँग नजिकतामा हिँड्दै जाँदाखेरि हामी यी कुराहरू सिक्छौँ कि कसरी उहाँलाई पछ्याउन हामीले सिक्ने, उहाँको मृत्युमा, उहाँको पुनरुत्थानमा उहाँसँग संलग्न हुन सिक्ने भन्ने कुरा हामी सिक्दै बुझ्दै अगाडि बढ्दछौँ। रोमी 6:3-5 पदलाई हामी विचार गरौँ। पावलले भन्नुभएको छ के तिमीहरू जान्दैनौ, हामी सबै जतिले यीशु ख्रीष्टमा बप्तिस्मा लियौँ उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौँ, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकोहरूबाट जीवित पारिनुभयो त्यसरी नै हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ, नयाँ दृष्टिकोणले जिउन। 5 पदमा यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौँ। कति सफासँग उहाँले पावलले यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई बुझेर तपाईँ र मलाई बुझ्नको लागि यो पदहरू लेखिदिनु भएको छ। सर्वप्रथम कुरो चाहिँ यीशु ख्रीष्टमा विश्वास गरेर बप्तिस्मा लिनु पर्ने रहेछ। बप्तिस्मा लिनु, के तपाईँले बप्तिस्मा लिनु भएको छ? बप्तिस्मा चाहिँ कुनै चर्चले गरेर डुबाएर निकालेर तपाईँलाई ल चर्चको सदस्य भयो भन्ने कुरा मात्र होइन प्रिय। बप्तिस्मा लिनु भनेको चाहिँ त्यो जीवन रहेछ, यीशु ख्रीष्टको मृत्युमा अनि उहाँको पुनरुत्थानमा। बप्तिस्मा लिएर त्यो बप्तिस्मालाई हामीले जीवन सम्हालिराखौँ, जस्तो सम्हालिराखौँ कि मेरो साथी केभन एडम्सले भन्नुहुन्छ, उहाँको किताबको टाइटल नै लिभिङ अन्डर वाटर, बप्तिस्मा भित्र जिउने, त्यो पानीमा डुबेर पानीभित्र जिउनु जीवन चाहिँ अर्को दृष्टिकोणले बनेको जीवन अरे। पुरानो करारमा एउटा यहुदी खानदानमा एउटा नानी जन्मेपछि, एउटा केटा छोरा मान्छे जन्मेपछि उसलाई खतना गरिन्थ्यो अनि त्यो चाहिँ उसको बप्तिस्मा हो। उसको छाला काटिएर त्यो दाम उसले जीवनभरि बोकेर हिँड्छ र म चाहिँ यहुदी हो, म परमेश्वरको यहोवाको चुनिएको जाति हुँ। उसले जीवनमा त्यो चिन्ह बोकेर आजीवन गुजारा गर्नु। तपाईँ र मैले पनि बप्तिस्मा लिएपछि एक दिन लिएर बिर्सेर बस्नु होइन, तर पुरै जीवन बप्तिस्मा भित्र जिउनको लागि हामी बोलायौँ। के कुराले हामीलाई सम्झाउँछ होला बप्तिस्मा मैले लिएको छु? याद गर्नुहोस्, हामी ख्रिस्टको मृत्युमा उहाँको पुनरुत्थानमा संलग्न भएको मानिसहरू हौ। अनि त्यो पहिचानलाई, किनकि ब्याप्टिजम भनेको चाहिँ हाम्रो पहिचानको विषय हो, हाम्रो आइडेन्टिटी हो, जीवन नागरिकता परिचय पत्र बनाएको जस्तो, म नेपाली हुँ, म ख्रिस्टको हुँ, बप्तिस्माले मलाई त्यो परिचय दिएको छ। अनि दोस्रो कुरा चाहिँ पुनरुत्थानको चस्मा, दृष्टिकोण भने मैले त्यो दृष्टिकोणलाई चाहिँ एउटा चस्मा मानौ, पुनरुत्थानको दृष्टिकोण चस्मा लगाऊ र पुनरुत्थानको समाज अभ्यास गरौँ। अब यो किन मैले भने, यी मानिसहरूको आँखा खुलियो, उनीहरूले यीशुलाई देखे चिने, अनि त्यसपछि जब यीशु स्वर्गारोहण हुनुभयो उनीहरूलाई एउटा जीवनमा मिसन दिएको थियो, उनीहरूले एउटा यस्तो जिम्मेवारी पाए कि अब गएर जे कुरा यीशु ख्रीष्ट सँगसँगै उनीहरू गरिरहेका थिए, गएर रोगी बिरामीहरूलाई प्रार्थना गरिदिने, अनि उनीहरू निको हुँदाखेरि उनीहरू त्यो समाजमा आबद्ध हुने, अनि सँगै बसेर खाँदाखेरि दुखी गरिबहरूको वास्ता गर्ने, आफ्नो भागबाट काटेर भेटी दिनु मात्र होइन तर उनीहरूलाई सम्हालिदिनको लागि के कुराको खाँचो, आफ्नो जीवनको आत्मिक वरदानहरूले उनीहरूको सेवा गर्ने काम ती मानिसहरूले, किनकि उनीहरू पुनरुत्थान हुनुभएको यीशु ख्रीष्टसँग सहभागी भएका थिए। यीशुले सिकाउनु भएको शिक्षाहरू उनीहरूले एक आपसमा बाँड्दै सुन्दै सुनाउँदै जिउन थाले। यी कुरा तपाईँले प्रेरित दुई अध्यायमा पाउनुहुन्छ। अनि यीशुले सिकाउनु भए जस्तै रोटी भाँचेर खाना उनीहरूले सिके घर घरमा, अनि नहुनेहरूसँग भोजन बाँडेर, अनि मण्डलीमा जाँदा एक आपसमा ख्रीष्टको शरीर अभ्यास गरेर उनीहरू जिउन थाले, अनि उनीहरूको जीवनशैली त्यो बन्न थाल्यो, पुनरुत्थानले छाएको जीवन, समाजमा जिउने जीवनशैली रहेछ। यसरी हामीले ख्रीष्टको मण्डलीलाई, ख्रीष्टको शरीरलाई बुझ्दै पहिचान गर्दै बुझाउँदै एक आपसमा अभ्यास गर्छौँ प्रिय। हाम्रो दिमाग पुनरुत्थानको चस्मा लगाएर हेर्दाखेरि अघि भने ट्र्याक फरक हुन्छ, हाम्रो दृष्टिकोणहरू फरक हुन्छ, किनकि मृत्युमाथि विजयी भएका मानिसहरू हामीहरू हौ। यीशु ख्रीष्टको पुनरुत्थान अनन्त जीवन हामीसँग छ, अनि हामी भित्र लिएर हामीले त्यो जीवन जिउँदाखेरि चाहिँ आफू आफ्नो दृष्टिकोणहरू हामी सच्याउँछौँ, अर्को चाहिँ हामी समाजमा आबद्ध भएर अभ्यास गर्छौँ। यो कुराहरू गर्नको लागि जसरी प्रेरितहरूले गरे गर्न थाले, जसरी पावलले पहिलो कोरिन्थी 15 अध्यायमा पुनरुत्थानको अभ्यास लिँदै है उसले मण्डलीमा भइरहेको समस्याहरूलाई आफ्नो आत्मिक वरदान र अभ्यास गर्दै जिउन सिकाएको हामी पहिलो कोरिन्थी 11, 12, 13, 14, 15 अध्यायमा हामी पाउँदछौँ। त्यही कुराहरू नै आज तपाईँ र म 21 शताब्दीको क्रसवे चर्च भएर हामी यो कुराहरू गर्न सिक्दैछौँ, सिकाउँदैछौँ, बुझ्दैछौँ, बुझाउँदैछौँ, अनि हामी यसरी अभ्यासरत ख्रीष्टको शरीर मण्डली बन्दै जानेछौँ। प्रभुले हामीलाई आशिष गर्नुभएको छ।
1: यसले भन्नुभयो बालकहरूलाई म खाउन देऊ, उनीहरूलाई नरग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान, अहिले तब

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

पवित्र बाइबल र संसारका अरू पुस्तकहरूमा के कति फरक छ भन्ने प्रश्न धेरै जनाको मनमा हुन सक्छ। संसारमा अरू पनि प्रसिद्ध पुस्तकहरू र ग्रन्थहरू पाइन्छन्, तर ती सबै मानिसहरूले रचेका हुन्। पवित्र बाइबल चाहिँ परमेश्वरको आत्माले मानिसहरूलाई लेखाउनु भएको उहाँको वचन हो। संसारका प्रसिद्ध पुस्तकहरू कसले लेखेका हुन्? तिनीहरूले नै लेखेका हुन् जसले उच्च शिक्षा हासिल गरेका छन्। दार्शनिकहरू, वैज्ञानिकहरू, समाजशास्त्रीहरू, शिक्षाविदहरू, विभिन्न विषयका विद्वान पण्डितहरूले ती लेखेका छन्। तर बाइबलको विषयमा विचार गर्दा हामी ती मानिसहरू देख्दछौ जो कहिल्यै स्कूल पढेका थिएनन्। केही व्यक्ति मात्र शिक्षित थिए, तर धेरैजना चाहिँ अशिक्षित र अनपढहरू थिए। परमेश्वरले तिनीहरूलाई चुन्नुभयो। परमेश्वरले उहाँको सर्वभौम इच्छामा के गर्नुहुन्छ त्यो हामी मानिसले बुझ्न सक्दैनौ। हामीसँग उहाँलाई प्रश्न गर्ने अधिकार पनि छैन। बाइबलको वचनले भन्छ, बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारको नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो श्रोता मित्र, यहाँसम्म कि नगन्ने कुराहरूलाई पनि चुन्नुभयो। यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिउन्, कुनै पनि प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्। पहिलो कोरन्थी 1:27-28 पदमा हामीले यी कुराहरू पढ्न सक्छौ। संसारको दृष्टिमा ती मानिसहरू महान हुन्छन् जसले धेरै शिक्षा हासिल गरेका छन्, जसले धेरै धन सम्पत्ति कमाएका छन्, जसले व्यापारको जगतमा, खेलको जगतमा, विज्ञानको क्षेत्रमा वा अरू कुनै पनि क्षेत्रमा ठूलो नाम कमाएका छन्। हुन त यस्ता मानिसहरूलाई हामीले आदर सम्मान गर्नुपर्छ नै, किनकि उनीहरूले धेरै र कठिन परिश्रम गरेर त्यो स्थान प्राप्त गरेका हुन्छन्। जो कोही त्यस्तो स्थानमा पुग्न सक्दैन, परमेश्वरले पनि त्यस्ता मानिसहरूको परिश्रम र लगनशीलतालाई कदर गर्नुहुन्छ। तर पनि एउटा कुरा हामीले याद राख्नुपर्छ कि परमेश्वरले उहाँको काम गर्नका निम्ति यस्तै उच्च र योग्य मानिसहरूलाई खोज्नुहुन्न। उहाँले योग्यता र क्षमता भएको मानिसलाई होइन, तर दीन र नम्र मानिसलाई उहाँको कामको निम्ति प्रयोग गर्नुहुन्छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई चुन्नुहुँदा कुनै विज्ञापन छपाउनु भएन श्रोता मित्र। उहाँ आफ्ना चेलाहरू खोज्न स्कूल, कलेज र क्याम्पसतिर जानु भएन। उहाँले किन त्यसो गर्नुभयो? के उहाँले नपढेको शिक्षित मानिसहरूलाई मान्यता नदिनु भएकोले हो? होइन, सायद उहाँले पढे लेखेका मानिसहरूलाई उहाँका चेलाहरूको रूपमा चुन्नु भएको भए तिनीहरूले सबै कामको श्रेय आफैले लिने थिए। मैले गर्दा अथवा हामीले गर्दा यस्तो हुन सक्यो भन्ने थिए। प्रभुले मानिसलाई त्यसो भन्ने मौका दिनु भएन। साधारण मानिसहरूलाई उहाँले आफ्नो चेलाको रूपमा चुन्नुभयो। उहाँले सायद शिक्षा दीक्षा भन्दा पनि तिनीहरूको हृदय कस्तो छ भन्ने कुरा विचार गरी तिनीहरूलाई चुन्नुभयो। हो श्रोता मित्र, ख्रिस्ट येशूले आफ्नो सेवकाईमा त्यस्ता व्यक्तिहरूलाई चुन्नुभयो जो अति साधारण र अति नम्र मानिसहरू थिए। तपाईँले कल्पना गर्नुहोस् एकछिन, एउटा सहरमा धेरैजना विद्वान मानिसहरू छन्, उच्च शिक्षा पाएका र तालिम प्राप्त मानिसहरू छन्। त्यही सहरमा त्यस्ता मानिसहरू पनि छन् जसको पुस्तै नै पेसा माछा मार्ने हो। तिनीहरू कोही स्कूल पढ्न जाँदैनन्। तिनीहरूका बाबु बाजेका पालादेखि नै यस्तो हो। कसैले पनि शिक्षा हासिल गरेका छैनन्। उनीहरूका जीवन नदीमा माछा मारेर, ती माछाहरू बजारमा लगेर बेचेर बितिरहेको हुन्छ। तिनीहरूका शरीरका लुगाहरू पनि माछा माछा गनाउँछन्। शिष्टाचार र सभ्य व्यवहार भनेको के हो तिनीहरूले जान्दैनन्। अब विचार गर्नुहोस्, समाजमा कसले धेरै प्रभाव पार्न सक्छ? शिक्षित मानिसहरूले कि ती मछुवाहरूले? समाजका मानिसहरूले कसको कुरालाई महत्व दिन्छन्? शिक्षित मानिसका कुराहरूलाई कि मछुवाको कुरालाई? निश्चय समाजका मानिसहरूले मछुवाका कुराहरूलाई महत्व दिँदैनन् श्रोता मित्र, तर शिक्षित मानिसहरूका कुरा सुन्छन् र त्यसलाई महत्व दिन्छन्। के मैले भन्न खोजेको कुरा ठिक छैन र? तपाईँको समाजलाई एकछिन विचार गर्नुहोस्। तपाईँको समाजले पनि
शिक्षित मानिसहरूको कुरा सुन्छ होला। यो संसार यस्तै छ श्रोता मित्र, तर प्रभुले मानिसहरूका सिद्धान्त र मापदण्डलाई खारेज गर्नुभयो। उहाँले आफ्नो कामका निम्ति गरीब, निर्धा र अशिक्षित मानिसलाई चुन्नुभयो। उहाँले दुर्बल र तुच्छ कुराहरूलाई मानिसहरूलाई छान्नुभयो। प्रभुले संसारलाई यो देखाउनुभयो कि साधारण मानिसहरूद्वारा पनि उहाँले ठूला ठूला र अचम्मका कामहरू गर्न सक्नुहुन्छ। परमेश्वरले मानिसको उपाधि, योग्यता, घरानालाई हेर्नुहुन्न, तर उसको हृदयको अवस्थालाई हेर्नुहुन्छ। मानिसमा शुद्धता र सोझोपन परमेश्वरले खोज्नुहुन्छ। शिक्षाले मानिसमा घमण्ड उत्पन्न गराउँछ मित्र। धेरैजना शिक्षित मानिसहरू परमेश्वरमा र उहाँको वचनमा विश्वास गर्दैनन्। उनीहरू परमेश्वरको वचनलाई हाँसोमा उडाउँछन्। शिक्षाको घमण्डले गर्दा नै उनीहरू सत्यतालाई नबुझ्ने मूर्ख भएका हुन्। प्रभुले उहाँको कामको निम्ति तिनीहरूलाई चुन्नु भएन। तिनीहरूलाई प्रभुले नालायक र मूर्ख साबित गर्नुभयो। उहाँले धनी मानिसहरूलाई पनि चुन्नु भएन, किनकि उनीहरू पनि धनको घमण्ड गर्छन्। पैसा छ भने परमेश्वर चाहिँदैन भन्ने विचार गर्छन्। प्रभु येशूले एउटा दृष्टान्त भन्नुभयो। उहाँले भन्नुभयो, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा बरु उठलाई सिंहको नात्रीबाट छिर्नु सजिलो हुन्छ। धनले मानिसको हृदयमा घमण्ड जगाउँछ। परमेश्वरले घमण्डीहरूलाई कहिल्यै पनि समर्थन गर्नुहुन्न। आदरणीय श्रोता मित्र, उहाँले विनम्र हृदय भएका मानिसहरू खोज्नुहुन्छ। तपाईँ र म कति धर्म कर्म गर्छौ, कति दान दक्षिणा गर्छौ, त्यो परमेश्वरले हेर्नुहुन्न। उहाँले मानिसको हृदय हेर्नुहुन्छ। परमेश्वरको अघि कसैले पनि घमण्ड गर्न सक्दैन। मेरो स्वर सुनेर बसिरहनुभएका, मेरो आवाज सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रहरू, म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। तपाईँको हृदयको अवस्था कस्तो छ? अहंकार र अभिमानले हाम्रो समाजको आँखा बन्द गरिदिएको हुन्छ। मानिसको समझै बन्द भएपछि उसको जीवनको व्यवहार कदापि राम्रो हुँदैन। हामी विनम्र हुनुपर्छ। परमेश्वरको वचनले भन्छ, नम्रहरूले संसारमा अधिकार गर्नेछन्। नम्रहरूलाई परमेश्वरले उच्च पार्नुहुनेछ। नम्र मानिसले मात्र परमेश्वरलाई चिन्न र उहाँको कृपा आफ्नो जीवनमा अनुभव गर्न सक्छ। के तपाईँ नम्र बनेर जीवित र सत्य परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? श्रोता मित्र, आज नै छ तपाईँको निम्ति यो मौका। आजै येशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र आफ्नो जीवनमा नम्रता धारण गर्नुहोस् र तपाईँलाई उहाँले आफ्नो कामको निम्ति नियुक्त गर्नुहुनेछ। परमेश्वरले तपाईँलाई सहायता गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, तपाईँलाई दुवै हात जोडेर आज यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। तपाईँलाई डर लाग्छ कि लाग्दैन? एक महान व्यक्तिले भनेका छन् कि डर सबैभन्दा ठूलो रोग हो। डर एउटा रोग हो भन्दा तपाईँलाई विश्वास नलाग्ला। डर एउटा बाधा पनि हो, यसले मानिसको जीवनमा पर्खाल खड़ा गर्दछ। आज म तपाईँलाई डरको विषयमा केही महत्वपूर्ण कुराहरू बताउन गइरहेको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बेलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

तपाईले आफ्नो बहुमूल्य समय यो कार्यक्रमको निम्ति दिनुभएको छ, तपाईलाई धन्यवाद। म विश्वास गर्छु कि यस कार्यक्रमद्वारा तपाईलाई फाइदा भइरहेको छ। कृपया यस कार्यक्रम सम्बन्धी तपाईँका विचार पोखेर पत्रमा लेख्नुहोला। म तपाईँको पत्रको बाटो हेरिरहनेछु। मेरो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँ आज पनि एउटा मधुर गीत संगीत सुन्दै आजको सन्देशको निम्ति

0: आजको हाम्रो कुराकानीको विषय हो डर। डर भन्दा साथ तपाईँ कुन कुरा सम्झनुहुन्छ, वा डर भन्दा तपाईँको आँखा अघि कस्तो दृश्य वा तस्विर आउँछ? मानिस विभिन्न कुराहरूसँग डराउँछन्, सायद तपाईँलाई पनि कुनै कुरासँग डर लाग्छ होला, होइन त? मलाई पनि डर लाग्छ। कोही हुन्छन् जो रातको अँध्यारोमा डराउँछन्, रात परेपछि घरबाट एक पाइला बाहिर निकाल्दैनन्। कोही भूत प्रेतसँग डराउँछन्, भूत निस्केर तर्साउला भने डरले भुत्तुक्क हुन्छन्। हिजो मात्र मैले चिनेका एकजना व्यक्तिको मृत्यु भयो। हामी उनको मलामी गयौं। मलामी जाँदा एकजना मित्रले आफ्नो डरको बारेमा कुरा गर्दै भने, मलाई त मर्न डर लाग्छ, मलाई चितामा राखेर जलाउँदा मलाई पोलियो भने, वा मलाई चिहानमा गाडिसकेपछि म बिउँथे भने के होला, यो सोचेर मलाई डर लाग्छ। के तपाईँले पनि कुनै बेला यस्तै कुराहरू सोच्नु भएको छ? कोही कोही शैतानसँग पनि डराउँछन्। शैतान को हो? त्यो परमेश्वर र सबै मानिसहरूको विरोधी हो। त्यसले मानिसहरूलाई नाश पार्न चाहन्छ। त्यो सबै भूतात्मा, पिचास, दुष्ट आत्मा आदिका मालिक हो। कोही कोही असफलतासँग डराउँछन्। म असफल हुन्छु कि भन्ने यस्तो डर विशेष रूपले स्कूल क्याम्पस पढ्ने विद्यार्थीहरूको हृदयमा हुन्छ। परीक्षामा, जाँचमा सफल हुँला कि असफल भन्ने पीरको साथमा डर पनि बोकेर उनीहरू जिउँछन्। कोही कोही हुन्छन् जो जीवनमा सधैँ जित्न चाहन्छन्, उनीहरू हारको डरले ग्रस्त हुन्छन्। अरू हुन्छन् जो मेरो शारीरिक मृत्युपछि के होला भन्ने सम्झेर डराइरहेका हुन्छन्, अर्थात उनीहरू मृत्युपछि नरक पो जानु पर्ला भन्ने सोचेर डराउँछन्। तर मानिसको डर सदैव प्रत्यक्ष रूपमा देख्न सकिँदैन, विशेष समय वा अवसरमा मानिसको डर स्वयं प्रकट हुँदछ। बाइबलले यस विषयमा के भनेको छ? पवित्र बाइबलमा डरको विषयमा दुई किसिमको धारणा व्यक्त गरिएको छ, डर अनि भय। भय भन्ने शब्दलाई पनि हामी कहिलेकाहीँ डर भनेर नै बुझ्छौ। डर दुई किसिमको हुन्छ, नकारात्मक र सकारात्मक डर। मानिसले आफ्नो मनमा डरको भावना पालेर राखेको हुन्छ। मानिसलाई विभिन्न कुराहरूको डर लाग्नु स्वाभाविक नै हो। तर तपाईँलाई थाहा छ, पवित्र ग्रन्थ बाइबलमा परमेश्वरले मानिसलाई 366 पटक न डराओ म तिम्रो साथमा छु भन्नुभएको छ। एक वर्षमा कति दिन हुन्छन्? 365 वा 66 दिन। परमेश्वरले उहाँमाथि विश्वास गर्नेहरूलाई पनि त्यति नै संख्यामा न डराओ भन्नुभएको छ। यो परमेश्वरले हामीलाई दिनुभएको प्रतिज्ञा र ढाडस हो। मैले तपाईँलाई नकारात्मक र सकारात्मक किसिमको डर भने। नकारात्मक डर भनेको डरले भुतुक्क भएर कुनामा पस्नु, निष्क्रिय हुनु, तर्सनु यस्तै कुरा हुन्। यस्तो डरको स्रोत कहाँ छ? यस्तो डरको स्रोत शैतानमा छ। यो सांसारिक वा स्वाभाविक डर हो। आज संसारमा जिउने मानिसहरू यस्तै किसिमका डरले भरिएका छन्, त्रासित छन्। यस्तो डर मानिसको निम्ति एउटा पासो जस्तो बनेको छ। बाइबलमा केही व्यक्तिहरूको वर्णन गरिएको छ जुन मानिसहरू डराउँथे। त्यस्तै एक व्यक्ति थिए, अब्राहम, जसलाई विश्वासका पिताको रूपमा बाइबलमा प्रस्तुत गरिएको छ। तिनी परमेश्वरमा भरोसा गर्ने व्यक्ति थिए। एक अवसरमा तिनले ज्यान जाने डरले झूठ बोले। तिनकी पत्नी सारा साह्रै सुन्दर थिइन्। पराया देशका शासकले तिनकी पत्नीलाई मन पराउलन् र तिनकी पत्नीलाई आफ्नो बनाउन त्यस शासकले तिनलाई मार्लान् भनी डरले तिनले आफ्नी पत्नीलाई बहिनी भन्दै झूठ बोले। परमेश्वरले अब्राहमलाई नडरा भन्नु परेको थियो। मृत्युको डरले गर्दा नै तिनले झूठ बोलेका थिए। अब्राहमको एउटा छोरो थियो इसाक। तिनी पनि आफ्ना पिता जस्तै डराउँथे। तिनको छोरो याकुब पनि डराउँथ्यो। डरको आत्मा भएका धेरै मानिसहरूको वर्णन बाइबलमा गरिएको छ, तर परमेश्वरको सहायताद्वारा तिनीहरू सबैले आफ्नो डरमाथि विजय पाए। मानिस जुन कुरासँग डराउँछ त्यही कुराको उसले सामना गर्नुपर्छ। प्राचीन कालका इजरायली राजा परमेश्वरका परम भक्त थिए। तिनी डराउँथे। पछिबाट तिनले परमेश्वरको स्तुति गर्दै लेखे भजन संग्रह 56 अध्यायको 3 खण्ड, परमेश्वरले मलाई सबै डरहरूबाट छुटकारा दिनुभयो। राजा दाऊदले जीवनका सबै परिस्थितिमा परमेश्वरमाथि भरोसा राख्दै प्रार्थना गर्दथे। एक अवसरमा तिनले भने, जुन बेला मलाई डर लाग्छ म तपाईँमा भरोसा राख्नेछु। प्रभु येशूका 12 चेलाहरूमध्ये एकको नाम पत्रुस थियो। तिनमा पनि डरको आत्मा थियो। डरेकै कारण तिनले अरूहरूको अघि प्रभु येशूलाई 3 पल्ट इन्कार गरे। किनकि वहाँलाई स्वीकार गरेका भए तिनको ज्यान जाला भनी तिनी डराएका थिए। तर पछिबाट परमेश्वरको पवित्र आत्मा तिनीमाथि आउनु भएपछि तिनको जीवनबाट डर सदैवको निम्ति हटेर गयो। तिनले हजारौं मानिसहरूको अघि उभिएर प्रभु येशूको गवाही दिए। येशूको खातिर तिनको प्राण अर्पण गर्न पर्यो, तापनि तिनी डराएनन्। तिनले प्राण अर्पण गरे। पवित्र बाइबलले भन्छ, डर छेरुवा वा डरपोकहरू नरकको आगोमा फालिनेछन्। प्रकाश 21:8। एकजना व्यक्ति ती मानिसहरू, प्रभावहरू, वस्तुहरू र घटनाहरूसँग डराउँछ जसको उमाथि नियन्त्रण हुन्छ। त्यसले उसलाई भस्म पार्छ वा नष्ट पार्छ भने ऊ डराएको हुन्छ। कायरताको कारण पनि मानिस डरको आत्माले भरिएको हुन्छ। सकारात्मक किसिमको डर भनेको राम्रो किसिमको डर हो। जब कुनै व्यक्तिलाई आदर वा सम्मान गरिन्छ तब त्यो व्यक्तिसँग डर मानिन्छ। तर उसले नाश पार्ला भन्ने डर यो होइन, बरु हामीद्वारा उसलाई चोट लाग्छ वा हामीद्वारा दुखी अप्रसन्न होला कि भन्ने डर हो। हामीले हाम्रा सृष्टिकर्ता परमेश्वरसित यस्तै किसिमको डर मान्नुपर्छ, उहाँलाई आदर गर्नुपर्छ। जुन व्यक्तिले परमेश्वरलाई आदर गर्छ साँचो हृदयले उहाँको आराधना गर्छ। उसले परमेश्वरलाई चोट लाग्ने, उहाँलाई दुखी बनाउने कार्य कहिले पनि गर्दैन। श्रद्धापूर्वक परमेश्वरको डर मान्नु भय मान्नु हो। कुनै व्यक्तिलाई हामी आदर गर्छौं र उसको भय मान्छौं भने त्यो व्यक्ति हाम्रो अघि हुँदा पनि वा नहुँदा पनि त्यसले कुनै फरक पार्दैन। ऊ हाम्रो अघि हुँदा पनि वा नहुँदा पनि उसको भय मान्छौं र उसलाई चोट पार्ने वा दुखी बनाउने कार्यहरू गर्दैनौं। परमेश्वरले यही प्रकारको भक्ति मानिसहरूबाट चाहनुहुन्छ। परमेश्वरको भय मान्नु भनेको दुष्टता र पापलाई घृणा गर्नु हो भनी दाऊदले भनेका छन्। वचन संग्रह 3:7-8:13। पाप भनेको बाटो बिराउनु, बेठी कार्य गर्नु, परमेश्वरको आज्ञा उल्लंघन गर्नु हो। साधारणतया भन्ने हो भने पाप भनेको पवित्र परमेश्वरको विरूद्धमा अपवित्र कार्य गर्नु हो। यदि एकजना व्यक्तिको हृदयमा परमेश्वरको भय छ भने त्यो भयले उसलाई शुद्ध जीवन बिताउन सहायता गर्नेछ। बाइबलले भन्छ, परमेश्वरको भय मान्नु ज्ञानको शुरूआत हो। जब हामी परमेश्वरको भय मानेर जिउँछौं तब धेरैवटा असल कुराहरू हाम्रो जीवनमा हुनेछ। परमेश्वरले हामीलाई हामी हिँड्नुपर्ने बाटोमा डोर्याउनु हुनेछ। यो भयले हामीलाई परमेश्वरको आज्ञा पालन गर्ने शक्ति दिँदछ। जसले परमेश्वरको भय मान्छ उसित परमेश्वरको घनिष्ठता हुन्छ। उहाँले आफ्ना योजनाहरू उसलाई प्रकट गर्नुहुन्छ। परमप्रभुको भय एउटा साँचो जस्तै हो, जसले ज्ञान, बुद्धि, मुक्ति, परमेश्वरको आशिषको भण्डारलाई खोल्दछ। पवित्र ग्रन्थ बाइबलमा परमेश्वरको भय मान्ने मानिसहरू धन्यका हुन् भनिएको छ। वचन संग्रह 1:28। त्यस्ता मानिसहरू आशिषित हुनेछन् भनी घोषणा पनि गरिएको छ। त्यो व्यक्तिको परिवार आशिषित हुनेछ भनिएको छ। तिनीहरूको सधैँ भलाइ हुनेछ, तिनीहरू दीर्घायु हुनेछन्। यो संसारमा जिउँदा हामीले अरू कुरासँग डराउनु पर्दैन, तर परमेश्वरको भय मान्नुपर्छ। बाइबलको वचनले भन्छ, तिमीहरूले उहाँको भय मान जसले शरीर र आत्मा दुवैलाई नाश पार्न सक्नुहुन्छ। तपाईँ भन्नुहोस्, कसको डर मान्नुहुन्छ, मानिसको कि परमेश्वरको? राजा सुलेमानले भनेका छन्, खास कुरा यही हो, परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर, किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। कति मिठो कुरा थियो परमेश्वरको भय मान्ने कुरा। उहाँको भय मान्दा हाम्रो जीवन आशिषित बन्छ। यदि आजको कुराकानी सुनेर तपाईँको जीवनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्न सक्नुहुनेछ, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। पत्र व्यवहार गर्दा कृपया आफ्नो नाम, ठेगाना स्पष्ट र पूरा लेख्नुहुन म तपाईँसित आग्रह गर्दछु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: प्रत्येक व्यक्ति परमेश्वरको लागि धेरै महत्वपूर्ण छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 6 यहाँहरूलाई स्वागत छ। आज म तपाईहरूसँग एउटा सत्य कथा साझा गर्न चाहन्छु। मलाई पक्का छ कि तपाई यो बुझ्न सक्नुहुन्छ। यो एकजना मानिसको बारेमा हो जसले आफ्नो बुढी औलामा धेरै पीड़ा महसुस गरिरहेको थियो। शुरूमा यो केवल थोरै मात्र पीड़ा थियो, त्यसैले उसले यस घाउलाई व्यवस्था गर्यो, यो आशा गर्दै कि यो आफै हराएर जानेछ। तर त्यसो भएन, बरु त्यो दुखाई झनझन बढ्दै गयो। जब उसले त्यो खुट्टामा एक पाइला अगाडि बढाउँथ्यो, उसलाई पीड़ा महसुस हुन्थ्यो। उसले कसैलाई उसको लागि प्रार्थना गर्न भन्यो, तर पीड़ा अझै जारी नै रह्यो। उसले आफ्नो पारिवारिक डाक्टरलाई भेट्ने निर्णय गर्यो, तर डाक्टर त्यो दिन कार्यालयमा थिएनन्। त्यसैले उसले घरमै समस्या समाधान गर्न सक्छ कि भनेर अनलाइनमा समस्याहरूको अनुसन्धान गर्न थाल्यो। उनले पत्ता लगाए कि खुट्टाको औंला संक्रमित भएको थियो। अनलाइनमा प्राप्त निर्देशन अनुसार उसले दुईवटा काम गर्ने निर्णय गर्यो। पहिलो, दिनमा धेरै पटक 15 मिनटसम्म औंला भिजाउने। उनले यो काम नुन र ब्याक्टेरिया विरोधी साबुन मिसाएको तातो पानी प्रयोग गरेर गरे। दोस्रो, संक्रमित क्षेत्रमा दिनमा धेरै पटक चियाको रूखको तेल लगाउनुहोस्। रूखको तेललाई मेलालुका तेल पनि भनिन्छ। यो चियाको रूखको पातबाट प्राप्त हुने एक आवश्यक तेल थियो जुन अस्ट्रेलियाको मूल निवासी थियो। यदि तपाईसँग चियाको रूखको तेल छैन भने तपाई नियोस्फोरिन र पोलिस्फोरिन जस्ता अर्को एन्टी ब्याक्टेरिया मलम प्रयोग गर्न सक्नुहुन्छ भने उनले पत्ता लगाए। उनले यी दुई काम इमानदारी पूर्वक गरे र उनको खुट्टाको औला पूर्ण रूपमा निको भयो। म तपाईँलाई आवश्यक पर्दा डाक्टरहरूलाई भेट्नबाट बच्न वकालत गरिरहेको छैन, तर त्यहाँ परिस्थितिहरू छन् जहाँ घरेलु उपचारहरू तपाईँलाई सताइरहेका स्वास्थ्य समस्याहरू हटाउन धेरै प्रभावकारी हुन सक्छन्। यद्यपि त्यहाँ अन्य परिस्थितिहरू छन् जहाँ घरेलु उपचारले तपाईँलाई निको पार्दैन र राम्रो डाक्टरलाई भेट्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। प्रिय श्रोता, आज म तपाईँसँग यो कुरा किन साझा गर्दैछु? तपाईँको सम्पूर्ण शरीरको आकारसँग तुलना गर्दा औंला एकदमै सानो अङ्ग हो, तरै पनि तपाईँको खुट्टाको त्यो सानो औंलामा के भइरहेको छ भन्ने कुराले तपाईँको सम्पूर्ण शरीरलाई धेरै असर गर्न सक्छ। क्रिश्चियन विश्वासीहरूको शरीर पनि त्यस्तै हो। पहिलो कोरिन्थीको पुस्तक 12:21-22। आँखाले हातलाई मलाई तेरो दकार छैन भन्न सक्दैन र सीले पनि खुट्टालाई मलाई तिमीहरूको दकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभए नहुने हुन्छन्। हामीले कहिले पनि प्रत्येक व्यक्तिको महत्वलाई कम आकलन गर्नु हुँदैन। हामी कसैलाई हेर्छौं र हाम्रो आँखाले तिनीहरू कति महत्वपूर्ण छन् भनेर नदेख्न सक्छौं, तर म तपाईँलाई ग्यारेन्टी दिन्छु तिनीहरू धेरै महत्वपूर्ण छन्। संसारको लागि कोही मानिसहरू तुच्छ लाग्न सक्छन्, तर परमेश्वरको लागि प्रत्येक व्यक्ति अत्यन्तै मूल्यवान छ र परमेश्वरले प्रत्येक व्यक्तिलाई विशेष प्रतिभा र क्षमताले सुसज्जित गर्नुभएको छ जसले तिनीहरूलाई वरपरका मानिसहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्ने क्षमता दिन्छ। पहिलो कोरिन्थीको पुस्तक 12:23। शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्वका ठान्छौ, तिनलाई हामी बढ्ता आदर दिन्छौ। प्रत्यक्ष रूपले देखाउन नसक्ने अङ्गहरूलाई हामी बढी भद्रता साथ राख्छौ। प्रिय श्रोता, जब तपाईँ कसैलाई कमजोर देख्नुहुन्छ र उसमा क्षमताको कमी देख्नुहुन्छ, परमेश्वरले तपाईँलाई त्यो व्यक्तिलाई विशेष हेरचाह र उपचार दिन भनिराख्नु भएको छ, किनभने परमेश्वरसँग उनीहरूको जीवनको लागि धेरै अद्भुत योजना छ। पहिलो कोरिन्थीको पुस्तक 12:26। यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्। प्रिय श्रोता, जब त्यो मानिसको खुट्टाको औंला दुख्थ्यो, उसको सम्पूर्ण शरीरले त्यसबाट पीड़ा भोग्दथ्यो र उसको खुट्टाको औंला निको भएपछि उसको सम्पूर्ण शरीरले धेरै राम्रोसँग काम गर्न थाल्यो। त्यसैले जब तपाईँ कसैलाई दुखी रहेको देख्नुहुन्छ, तिनीहरूलाई व्यवस्था नगर्नुहोस्, बरु परमेश्वरको निस्वार्थ प्रेमले उनीहरूलाई प्रेम गर्नुहोस्। उनीहरूले सामना गरिरहेका चुनौतीहरू पार गर्न मदत गर्नुहोस्। यसरी सम्पूर्ण क्रिश्चियन विश्वासीहरूलाई नै सहायता हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसी तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
3: लतबाट मुक्त हुने उपाय। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु। फिलिपी 4:13। इतिहासको शुरूआतदेखि नै मानिसहरू खराब बानीमा फस्ने गरेका छन्, जसले अन्तत लतको रूप लिन्छ। जब बच्चा जन्मिन्छ त्यो बच्चा बाँच्नका लागि केही महत्वपूर्ण इच्छाहरू सहित जन्मन्छ। यी इच्छाहरू मध्ये खानेकुरा र पानीको चाहना सबैभन्दा बलियो हुन्छ। समयसँगै मानिसका सामाजिक सम्बन्ध राख्ने जस्ता भावनात्मक आवश्यकता पनि विकास हुन्छ। तपाईँले एकान्तमा बस्ने कुनै त्यस्तो मानिस भेट्नु भएको छैन होला जसको जीवनमा कुनै बेला भावनात्मक चोट नलागेको होस्। प्रश्न: लत र शारीरिक वा भावनात्मक आवश्यकतामा के फरक छ? पहिलो, लत एउटा यस्तो प्यास हो जुन पूरा गर्न नपाउँदा शारीरिक रूपमा हानिकारक परिणाम दिन्छ। तपाईँ केही दिन खाना नखाएर र पानी नपिएर बाँच्न सक्नुहुन्छ, तर एडिक्सनको स्रोत पाउँदैन भने त्यसले गम्भीर पीड़ा दिन्छ। दोस्रो, लत यस्तो कुरा हो जसलाई तपाईँ नियन्त्रण गर्न सक्नुहुन्न, बरु यसले तपाईँलाई नियन्त्रण गर्दछ। तेस्रो, लत यस्तो कुरा हो जसले तपाईँको मन, शरीर, सम्बन्धहरू र आत्मिक जीवनलाई हानि पुर्याउँछ। विशेषज्ञहरू भन्छन् कि आजकल लतहरू बढ्दै गएका छन्। यसका कारणहरू तनाव, सम्बन्धहरूको अस्थिरता र हाम्रा इन्द्रियहरूलाई प्रभाव पार्ने दृश्यात्मक उत्तेजना हुन्, जसले असली जीवनभन्दा टाढा लग्ने अनुभव दिन्छ। शुरूमा लतमा फसेका मानिसहरू, चाहे त्यो अश्लील सामग्री, लागू पदार्थ वा रक्सीको लत नै किन नहोस्, उनीहरू आफैलाई नकार्छन्। म यसलाई नियन्त्रण गर्न सक्छु, उनीहरू भन्छन्। तर वास्तविकता के हो भने उनीहरूले यसो गर्न सक्दैनन् र यसलाई स्वीकार गर्न चाहँदैनन्। उनीहरू अस्थायी रूपमा पीड़ाबाट छुटकारा पाउन एडिक्सनतर्फ आकर्षित हुन्छन्। लतबाट पूर्ण रूपमा मुक्त हुने उपायहरू म तपाईसँग बाँड्न चाहन्छु। यी दिशानिर्देशहरूले तपाईँलाई एडिक्सनको बन्धनबाट मुक्त हुन मदत गर्न सक्छन्। पहिलो, वास्तविकतालाई स्वीकार्नुहोस्। जति पीड़ादायी भए पनि तपाईँले स्वीकार गर्नुपर्छ कि तपाईँ लतको चपेटामा पर्नु भएको छ। नकारात्मकता खतरनाक छ। यससँगै तपाईँले आफ्नो बानी तपाईँ र तपाईँलाई माया गर्नेहरूप्रति हानिकारक छ भन्ने कुरा बुझ्नुपर्छ। बाइबलमा याकूब 4:17 लेखिएको छ, जसले भलाई गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। समाजले यसलाई नैतिक त्रुटि, गल्ती वा असफलता भन्न सक्छ, तर परमेश्वर यसलाई पाप भन्नुहुन्छ। तर खुशीको कुरा के छ भने जसले आफ्नो पाप स्वीकार्छ, पश्चाताप गर्छ र त्याग्दछ, तिनीहरूका लागि सहायता र आशा छ। दोस्रो, सहायता प्राप्त गर्न तयार हुनुहोस्। यदि तपाईँ आफैले आफ्नो बानी रोक्न सक्षम हुनुहुन्थ्यो भने तपाईँ लतमा फस्नु नै हुने थिएन। आफ्नो परिवार, पास्टर, विश्वासिलो साथी वा परामर्शदातासँग कुरा गर्नु सकारात्मक कदम हो। तपाईँले लुकाउने रहस्यहरूको कारण मात्रै तपाईँ कमजोर हुनुहुन्छ। तेस्रो, जिम्मेवार हुनुहोस्। बाइबल याकूब 5:16 भन्छ, यसकारण तिमीहरू एकले अर्कासँग आफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। यसको अर्थ यो होइन कि तपाईँले आफ्नो असफलता सबैलाई भन्नुपर्छ, तर आफ्नो समस्याबारे इमान्दार भएर सामना गर्न तयार हुनुहोस्। कसैले तपाईँलाई कठिन प्रश्न सोध्न सक्छ जसको उत्तर दिन तपाईँ चाहनुहुन्न। यदि तपाईँको श्रीमान, श्रीमती वा नजिकको साथीले आफ्नो कमजोरीका बारेमा कुरा गर्न चाहन्छन् भने उनीहरूलाई माया गरेर उनीहरूलाई आवश्यक सहयोग दिनुहोस्। तपाई उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ। चौथो, आफ्नो कमजोरीको लागि परमेश्वरमा विश्वास गर्नुहोस्। तपाईँको कमजोरीका लागि दिव्य शक्ति, असफलताका लागि क्षमा र आवश्यकता पूरा गर्न परमेश्वरको सहयोग उपलब्ध छ। परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँको बन्धनबाट छुटकारा दिलाउन चाहनुहुन्छ। उहाँ तपाईँलाई त्यस्तो व्यक्ति बन्न प्रेरित गर्न चाहनुहुन्छ जसका लागि उहाँले तपाईँलाई सृष्टि गर्नुभएको थियो।

0: हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
8: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: दीर्घकालीन दुखाइमा सहायता। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। यदि तपाईँ कुनै पनि प्रकारको दुखाइको सामना गर्दै हुनुहुन्छ भने आजको यो सन्देश तपाईँको उत्साहको लागि हो। दीर्घकालीन दुखाई भोगिरहेका मानिसहरूका लागि यो संसार निकै एक्लो हुन्छ, जसलाई थोरैले मात्र बुझ्न सक्छन्। तपाईँले सधैँ मदत पाउनुहुन्न, तपाईँलाई निकै गाह्रो भइरहेको हुन्छ, कतै पनि आराम मिल्दैन र तपाईँको वरिपरिका मानिसहरू पनि तपाईँको दुखाईको बारेमा सुन्दा सुन्दा थाकिसकेका हुन्छन् र उनीहरूलाई दोष दिन पनि मिल्दैन, किनकि दुखाईले मानिसको सारा ध्यान र ऊर्जा शोषिदिन्छ। यसले वरिपरिका सबैलाई थकाउन सक्छ। त्यसैले त हालै भजन संग्रह 119 पढ्दा मलाई निकै उत्साह मिल्यो। जब अरू मानिसहरू तपाईँको दुखाईको कुरा सुनेर थाक्छन्, परमेश्वरले भने बुझ्नुहुन्छ र सुन्नुहुन्छ। यी केही पदहरू हेर्नुहोस्। भजन संग्रह 119:92 भन्छ, यदि तपाईँको व्यवस्था मेरो खुशी नभएको भए म मेरो कष्टमा नष्ट हुने थिए। यही तलतिरको पद 107 भन्छ, म धेरै कष्टमा छु, हे परमप्रभु तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। अनि 153 पदले भन्छ, मेरो कष्टलाई हेर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, किनकि मैले तपाईँको व्यवस्थालाई बिर्सेको छैन। वाह, म तपाईँलाई भन्छु, चाहे तपाईँ दुखाईले पीड़ित हुनुहोस् वा एक्लो बल्ले, यी पदहरू निकै शक्तिशाली छन्। कष्टको बाढ़ीमा टाउको माथि राखिराख्न अर्थात डुब्नबाट बस्न यी सबै पदहरूले परमेश्वरको वचनलाई समात्नु कति महत्वपूर्ण छ भन्ने कुरामा जोड दिन्छन्। हाम्रो कष्ट र बाइबलको बीचमा एउटा गहिरो सम्बन्ध छ। त्यहाँ सान्त्वना छ, त्यहाँ आराम छ। जब तपाईलाई आफू नष्ट हुन लागेको जस्तो लाग्छ, तब पनि त्यहाँ विश्राम छ। तपाईँ भजन संग्रह 119 पल्टाएर परमेश्वरलाई भन्न सक्नुहुन्छ, हे प्रभु, मैले धेरै कष्ट भोगेको छु र उहाँले यसको लागि तपाईँलाई कहिले दोष दिनुहुने छैन। तपाईँ भन्न सक्नुहुन्छ, परमेश्वर मेरो कष्टलाई हेर्नुहोस् र मलाई छुटकारा दिनुहोस्। अनि तपाईँले थाहा पाउनुहुनेछ कि ती शब्दहरूमा परमेश्वरको अगाडि ठूलो शक्ति छ, किनकि तपाईँले उहाँकै वचनहरू उहाँलाई दोहोऱ्याइरहनु भएको छ। मेरो लागि यो कुरा निकै उत्साहजनक छ। अनि याद राख्नुहोस् मित्र, यो अवस्था सधैँ यस्तै रहिरहने छैन, यो सधैँका लागि होइन। एक दिन परमेश्वरले तपाईँको यो कष्टको पर्दा खसाल्नुहुनेछ र तपाईँ विश्राम र आरामको समयमा प्रवेश गर्नुहुनेछ। मलाई यो कसरी थाहा भयो? यसैया 28:24 हेर्नुहोस्, जहाँ भनिएको छ कि किसानले बिउ छर्नलाई सधैँ जोतिरहन्छ, के उसले सधैँ माटो खनिरहन्छ र डल्ला फुटाउँछ? अह, पक्कै गर्दैन। किसानले वर्षभरि नबिराई जोतिरहँदैन। यो सत्य हो कि एउटा यस्तो मौसम हुन्छ जब तपाईँलाई आफू जोतिएको र पेलिएको जस्तो लाग्छ, तर विश्रामको मौसम पनि आउँछ, फल फल्ने, आराम मिल्ने र फसल काट्ने मौसम पनि आउँछ। हिब्रू 12:11 भन्छ, सबै ताडना शुरूमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालिम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। मित्रहरू, जब म दुखाईसँग संघर्ष गर्छु, म आफैलाई यो कुरा सम्झाउँछु, लौ जनी, याद गर, म त्यो विश्रामको मौसमलाई हेर्छु, म आत्तिनुको सट्टा भजन संग्रह 119 ती पदहरू बोल्छु र म सम्झन्छु कि परमेश्वरले मेरो जीवनमा धार्मिकताको फसल तयार पार्दै हुनुहुन्छ। त्यसैले यदि तपाईँ दुखाई वा कुनै गाह्रो शारीरिक अवस्थाबाट गुज्रिरहनु भएको छ र आफ्नो दुःखको अर्थ खोज्ने प्रयास गर्दै हुनुहुन्छ भने मसँग एउटा राम्रो सामग्री छ। मेरो रेडियो पेज www.johnnyandfriends.org मा जानुहोस् र मेरो नयाँ पुस्तिका मेकिङ सेन्स आउट अफ सफरिङ, अर्थात दुःखको अर्थ बुझ्दै मगाउनुहोस्। यसमा मैले बाइबलबाट नयाँ अन्तर्दृष्टिहरू बाँडेकी छु। मलाई विश्वास छ यसले तपाईँलाई वा तपाईँले चिनेको कोही पीड़ित व्यक्तिलाई ठूलो उत्साह दिनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसिक्या
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
8: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
8: तपाई स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
7: अधिक जानकारीका लागि
8: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
7: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: जय मिसी, नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।

जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युनगर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ र नारी आवाज आइतबार बिहान यसै समयमा प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले जहाँ जहाँबाट सुनेर साथ दिइरहनु भएको छ यहाँहरूलाई एकदमै हृदयबाट धन्यवाद दिन चाहन्छु र नारी आवाजमा हामीले चाहिँ नारीहरूले पनि परमेश्वरको महिमा गर्नुपर्छ गर्न सक्छन् र परमेश्वरले नारीको जीवनमा पनि उद्देश्यहरू राखिदिनु भएको छ त्यो उद्देश्यलाई चाहिँ हामीले पूरा गर्नुपर्छ भन्ने एउटा उत्साह हामी दिँदै आइरहेका छौँ। मलाई आशा छ तपाईँहरू एकदमै आश्वासित भइरहनु भएको छ अनि यदि तपाईँहरूलाई नारी आवाज होइन नारी आवाजको विषयमा केही भन्न मन छ कस्तो लागिरहेको छ तपाईँहरू आश्वासित हुनुभएको छ कि छैन होइन कस्तो भइदियो हुन्थ्यो जस्तो लागिरहेको छ तपाईँहरूले सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ मेरो लागि एकदमै महत्वपूर्ण कुरा हुनेछ र मैले विभिन्न व्यक्तित्वहरूसँग रहेर पनि नारी आवाजमा कुराकानी गर्दै आइरहेकी थिएँ तर केही समयदेखि अलिकति स्वास्थ्यको कारणले गर्दा मैले विभिन्न व्यक्तित्वहरूलाई निम्ताउन सकिरहेको छैन। आमा दिदी बहिनीहरूलाई मेरो लागि सुस्वास्थ्यको लागि प्रार्थना गरिदिनु होला। अलिकति रुगाखोकी अलि लामो समय नै भइसक्यो त्यो कारणले गर्दा चाहिँ म आफै एक्लै नै तपाईँहरूको बीचमा बोलिरहेकी छु र आशा छ आगामी हप्ताहरूमा चाहिँ हामी सकभर पाहुनासँग कुराकानी गर्ने पक्कै पनि प्रयास गर्नेछौ र गएको हप्ताहरूमा चाहिँ मैले तपाईँहरूको बीचमा चाहिँ प्रथम महिलाहरू अथवा भनौँ परमेश्वरले सृष्टि गर्नुभएका सृष्टिका सुरुका महिलाहरूको विषयमा कुराकानी गरेकी थिए। जस्तो हब्बाको विषयमा जुन कुरा चाहिँ हामी त्यति धेरै ल्याउँदैनौ त्यति धेरै हामी इक्जाम्पलहरू दिँदैनौ खालि हब्बालाई चाहिँ एउटा पापको सुरुवात गरिन् अथवा भनौँ त्यो फल नखानु पर्थ्यो बुद्धिको कुरा गरेनन् भन्ने विषयमा चाहिँ धेरैचोटि भन्ने गरेको सुनिन्छ तर उनी चाहिँ परमेश्वरले प्रेमस्वरूप बनाउनु भएको स्त्री थिइन् र उनको जीवनमा पनि परमेश्वरको उद्देश्य थियो भन्ने कुरालाई चाहिँ हामी बोल्छौँ र त्यसै गरी मैले साराको विषयमा पनि तपाईँहरूको बीचमा गएको समयमा कुराकानी गरेकी थिएँ र आज मलाई तपाईँहरूको बीचमा चाहिँ एउटा ओझेलमा परेको पात्र होइन जो चाहिँ खासै धेरै मानिसहरूले कुराकानीहरू नगर्ने तर एउटा भनौँ न थोरै एउटा जोड्ने रूपमा चाहिँ हामी सारा सँगसँगै जोडिएको एउटा स्त्री उहाँको विषयमा कुराकानी गर्नेछु हाँगारको विषयमा। सुरुवातमा एउटा गीतको साथ दिन चाहन्छु गीतपछि भने बाइबलमा रहनुभएको हाँगारको विषयमा म तपाईँहरूको बीचमा कुराकानी गर्ने नै छु।

सुनेकी नै श्रीष्मय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र नारीहरूको विषयमा कुराकानी गर्ने क्रममा चाहिँ नारी हरेक नारीको जीवनमा चाहिँ परमेश्वरको उद्देश्य छ र त्यो उद्देश्य चाहिँ परमेश्वरको महिमा गर्नु हो, उहाँको नामलाई उच्चारण गर्नु हो, उहाँको नाउँलाई आफ्नो जीवनबाट प्रकट गर्नु हो। होइन, हामी धेरै पटक चाहिँ एउटा नारीसँग अर्को नारीको तुलना पनि गरिएको हामी देख्छौँ। त्यो नराम्रो हो भन्न खोजेको होइन, सकारात्मक रूपमा तुलना गर्नु त ठिकै पनि होला, तर कसैको जीवनमा पनि परमेश्वरको उद्देश्य नभएको भने पक्कै पनि छैन। हाँगार एउटा यस्तो पात्र छिन् जहाँ चाहिँ एउटा भनौँ न कसैको घरमा पछि कि दासीको रूपमा पनि उनी चिनिन्छन् अब्राहम र साराको जीवनमा। अनि त्यो समयमा चाहिँ एउटा भनौँ न हाँगार ती व्यक्ति थिइन्, ती स्त्री छिन् जसले चाहिँ परमेश्वरको नामलाई चाहिँ उच्चारण गरेकी छन्। होइन, उनले चाहिँ परमेश्वरले मेरो ख्याल गर्नुहुन्छ भन्ने शब्द चाहिँ त्यहाँनिर प्रयोग गरेकी छन्। अनि हिब्रू भाषामा सामान्य चाहिँ हाँगार नाउँको अर्थ चाहिँ विदेशी पनि हुन्छ। परमेश्वरमा पाइने आशिषलाई सम्पूर्ण संसारसँग जोड्ने एउटा नारीको नाम हाँगार हो। उनी मिश्री नागरिक तथा गैर यहुदी समुदायकी महिला थिइन्। तिनी अब्राहमको घरमा एउटा दासीको रूपमा आइन र पूर्ण आज्ञाकारितामा मालिकको सेवा गरेको कुरा चाहिँ हामी त्यहाँनिर देख्न सक्छौ। किन भन्दाखेरि चाहिँ कुनै पनि काम गर्ने व्यक्ति होइन, कसैको घरमा काम गर्ने व्यक्ति एउटा मालिकनीले होइन उनको श्रीमानलाई उनीसँग बच्चा जन्माउने अनुमति दिँदाखेरि त्यो आज्ञालाई पनि अथवा भनौँ त्यो अफरलाई पनि त्यो भनौँ न उनले राखिएको प्रस्तावलाई पनि उनले स्वीकारेकी छन्। होइन, त्यो कुरालाई उनले म दासी हो, म काम गर्न आएको व्यक्ति हो भन्ने हिसाबले अथवा उनको दासीले उनको मालिकले मालिक लिने कुन प्रकारले उनलाई त्यो प्रस्ताव राख्दाखेरि चाहिँ उनले त्यो पूर्ण रूपमा मेरो मालिकको इज्जतको लागि मालिकनीको उसको लागि उनीहरूको बच्चा भएको छैन भनेपछि त्यो बच्चा चाहिँ मैले बोक्नुपर्छ भन्ने एउटा आज्ञाकारिता भनौँ अथवा भनौँ एक किसिमले पूर्ण रूपमा आफ्नो कामप्रति आफ्नो मालिक मालिकनीप्रति वफादार भएको पनि हामी देख्न सक्छौँ। अर्को सत्यता यो पनि हो कि दासी हाँगार एक असल र परमेश्वरीय स्त्री भए तापनि उनको जीवनलाई धेरै पटक चाहिँ व्यवस्था पनि गरिएको छ कि हाँगारलाई एउटा भनौँ न मनपर्दा प्रयोग गरिएको र मन नपर्दा चाहिँ फेरि निकालिएको पनि हामी देख्न सक्छौँ। त्यहाँनिर व्यवस्था गरिएको पात्र अक्सर सारा र अब्राहमको जीवन कहानीको हाँगारप्रति परमेश्वरको योजना चाहिँ कहिलेकाहीँ हामीलाई यसो हेर्दा छायामा परेको जस्तो पनि देखिन्छ, तर वास्तवमा हाँगारको जीवन चाहिँ आफैमा एउटा ईश्वरीय अथवा परमेश्वरीय हस्तक्षेप अलौकिक हेरचाह र समर्पित जिम्मेवारीको एउटा सजीव उदाहरण पनि हो। सायद यसैले हुनुपर्छ कि उत्पत्ति 16 र 21 अध्यायमा चाहिँ हाँगारको जीवनमा घटेका उतार चढ़ावलाई वर्णन गर्न समर्पित गरिएको छ। सामाजिक रूपमा बहिष्कृत भएर पनि हाँगारले परमेश्वरसँग प्रत्यक्ष भेट गरेकी छन्। हामी त्यहाँनिर हेर्छौं भने परमेश्वरले हाँगारलाई छोड्नु भएको छैन कि उनको मालिक र मालिकनीले मालिकले त त्यस्तो गरेनन्, आफ्नो श्रीमतीको आदेशलाई माने होलान् किनकि उनी एउटा पत्नीले जे भन्यो त्यही मानेको हामी देख्न सक्छौं त्यहाँनिर। र सारा पनि आफ्नो पतिप्रति एउटा भनौँ न आज्ञाकारी नै देखिन्छन् र पनि त्यो समयमा अब्राहमले खासै त्यस्तो प्रश्न गरेका छैनन्। एउटा बालकलाई बाहिर पठाउनु खोज्दा चाहिँ उनको मन अमिलो भएको कुरा हामी देख्न सक्छौँ। उक्त घटनाले परमेश्वरले हरेक व्यक्तिमाथि उदेकको दया तथा योजना राख्नुहुन्छ भन्ने सन्देश पनि दिन्छ। अहिले पनि यो संसारमा कतिवटा यस्ता घटनाहरू छन् कि हामी चाहिँ हामीलाई काम गर्न राखेको व्यक्तिहरूलाई हामीले गलत प्रकारले प्रयोग गरिरहेको होइन, एउटा काम गर्ने व्यक्ति त हो नि भनेर प्रयोग गरेको हामी देख्न सक्छौँ। तर उसको जीवनमा पनि परमेश्वरको उद्देश्य छ है, त्यो काम गर्नु उसको बाध्यता हुनसक्छ, उसको रहर नभइकन उसको एउटा कर हुनसक्छ। त्यो अवस्थामा त्यो काम गर्ने व्यक्तिको जीवनमा पनि परमेश्वरको उद्देश्य हुन्छ है भन्ने कुरा चाहिँ हाँगारको जीवनबाट हामी देख्न सक्छौँ। उनी भलै एउटा साराको जीवनबाट साराको नजरबाट तुच्छ ठरिएर होइन एउटा काम गर्ने व्यक्ति त हो नि भनेर प्रयोग गरेको हामी देख्न सक्छौँ, तर उसको जीवनमा पनि परमेश्वरको उद्देश्य छ है, त्यो काम गर्नु उसको बाध्यता हुनसक्छ, उसको

ब्राइड थियो, उनले गर्न पाउँथिन् भनेर भन्छौ। अघिल्लो हप्ता मैले तपाईँहरूको विषय भनेकी थिएँ, उनले चाहिँ गलत निर्णय गरेकी थिइन्। त्यो चाहिँ उनले एउटा प्रतिज्ञाको सन्तानलाई कुर्न नसक्दाको फल हो त्यो भनेर मैले तपाईँहरूको विषय भनेकी थिएँ, अधैर्यताको परिणाम कि। कहिलेकाहीँ हामी आफ्नो अधैर्यता चाहिँ अरूमा अरूबाट चाहिँ त्यो कुराहरू निकाल्न खोजिरहेका हुन्छौँ। अरूको जीवनमा त्यसले कति असर गर्छ भन्ने कुरा हामी थाहा गर्दैनौँ कि, अनि त्यो कुरा चाहिँ हामी फेरि राइटको रूपमा पनि लिन्छौँ, त्यो केही पनि होइन भने जस्तो पनि लिन्छौँ कि। एक किसिमले एउटा स्त्रीले एउटा स्त्रीको जीवन त बर्बाद गरेकी छन् नि त त्यहाँनिर, होइन? र पनि परमेश्वरले बर्बाद हुन दिनुभएको छैन, परमेश्वरले उनको कुरा उनको अवस्थालाई देख्नु भएको छ, उनको अवस्थालाई चाहिँ ध्यान दिनुभएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ यो खण्डलाई मैले त्यति धेरै व्याख्या गर्न नसकौँला, होइन, त्यति धेरै न्याय दिन नसकौँला, तर परमेश्वरले न्याय दिनुभएको छ भनेर चाहिँ म भन्न सक्छु। किन भन्दाखेरि चाहिँ गल्ती खालि ठुलो मान्छेले मात्रै गर्न पाइन्छ भन्ने छैन, खालि आधिकारिक व्यक्तिले मात्रै गल्ती गर्न पाउँछ भन्ने छैन, होइन, हरेक व्यक्तिको न्याय चाहिँ परमेश्वरले गर्नुहुँदो रहेछ, न्याय दिनुहुने चाहिँ परमेश्वर हुनुहुँदो रहेछ। त्यसमा कुनै एउटा बहाना थियो होला, उसले धैर्य गर्न सकिनन्, उनी बाध्यतामा थिइन् भनेर हामी होइन हामीलाई मन परेको व्यक्तिहरूको हामी उ गर्छौँ होला, उनलाई त त्यो समयमा खाँचो थियो, उनको मन बहकियो, यो भयो त्यो भयो भन्छौँ होला। तर के त्यो व्यक्ति जो हुनेभन्दा तल्लो अवस्थामा भएको व्यक्तिको मन चाहिँ मन होइन भन्ने प्रश्न पनि आउँछ कि कहिलेकाहीँ। तर जे प्रश्न हामीले सोचे तापनि मैले बुझेको एउटै कुरा चाहिँ परमेश्वर चाहिँ सानो ठुलो धनी गरिब मालिक नोकर होइन जे भने तापनि जस्तो भने तापनि संसारले छुट्टाए तापनि त्यो समयमा छुट्टाए तापनि हरेकको परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ हागारको जीवनबाट हामी थाहा गर्न सक्छौँ। मालिकले सबै कुरा गर्न पाउँछ भन्ने छैन, त्यसको नतिजा उनीहरूले पनि भोग्यो होलान्, कति 40 वर्षसम्म भनेको छ होइन साराले चाहिँ त्यो कष्ट भोगेको भनेर, गल्ती गरे पछाडि त्यसको परिणाम त्यहाँनिर भोगेको कुरा हामी देखेका छौँ। परमेश्वरको न्याय चाहिँ सबैको लागि बराबर छ। म चाहिँ मेरो चाहिँ चिप लिएँ, म चाहिँ त्यति बेला बुद्धि पुगेन, मैले चाहिँ यो गरेँ होइन, मैले चाहिँ यो भयो त्यो भयो, म त ठुलो मान्छे भनेर पक्कै पनि हुँदैन। परमेश्वरले सबैलाई न्याय बराबर गर्नुहुन्छ, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ होइन। त्यो कारणले गर्दा धेरै एङ्गलबाट मानिसले हेर्छन् होला आँगारलाई, उनले तर वफादार एउटा एकदम इमान्दार उनको कुरालाई विश्वास गरेकी छन् कि, तर फेरि उनी पनि त मानिस हुन्, उनको हृदयमा त्यो थिएन होला उनको काम गरेको ठाउँलाई धोका दिने, तर उनको पेटमा बच्चा आइसके पछाडि उनलाई त्यो बच्चाको माया हुन्छ कि। मैले एउटा धेरै अगाडि एउटा मुभी हेरेको थिएँ, यो ठ्याक्कैसँग रिलेटेड मुभी थियो, दुईजना हिरोइनहरू थियो होइन, त्यहाँनिर मलाई त्यो पात्रहरू पनि एकदमै राम्रोसँग थाहा छ, इन्डियन पात्रहरू हुनुहुन्थ्यो। मलाई लाग्छ त्यो पात्रहरूको नाम भन्यो भने त्यो नराम्रो नहोला। त्यो मुभीमा हिन्दी मुभी थियो र त्यो मुभी चाहिँ त्यसमा चाहिँ अलि यो पात्रसँग ठ्याक्कै नमिले पनि लगभग मिल्ने नै थियो, सलमान खान रानी मुखर्जी र प्रीति जिन्टाको मुभी थियो त्यो। अनि पहिलो विवाहमा उनीहरूको सन्तान लामो समय नभइसके पछाडि सेकेन्ड बच्चाको लागि चाहिँ उनीहरूले अफर गरेको हुन्छ अर्को नेक्स्ट हिरोइनलाई, उसले बच्चा ऊ एकदम बिन्दास हुन्छ, उसलाई कहिले पनि उसले माया पाएको हुँदैन, तर पछि उनीहरूले त्यो बच्चा उनीहरूको बच्चा बोकिसकेपछि उसलाई खुवाउने होइन हेल्दी कुरा खानुपर्छ हेल्दी लाइफ जिउनुपर्छ भनेर उसलाई एकदमै बढी केयर गरिसके पछाडि त्यो फिल हुन्छ कि उसलाई, ऊ पनि त्यो भोको थियो त्यो मायाको। हरेक व्यक्ति माया क्युरिङमा एकदमै हरेक व्यक्तिको लागि त्यो राखिदिनु भएको छ, त्यो इमोसन राखिदिनु भएको छ परमेश्वरले, त्यो स्पेसिफिक व्यक्तिको लागि मात्रै होइन कि। कारणवश कसैले कुनै समय पाएको हुँदैन, उसले पनि पाएको थिएन, उसको लाइफै त्यस्तै भइरहेको थियो, उसले कहिले पनि सोचेको थिएन उसको त्यो खालको लाइफ हुन्छ भनेर, पछि बच्चा पेटमा

भइसके पछाडि उसलाई एकदमै त्यो बच्चाको यति धेरै माया हुन्छ, त्यो बच्चा बोकेर ऊ यति धेरै भाग्छ, यति धेरै भाग्छ, उसलाई त्यो सम्पत्तिको पनि माया हुँदैन कि उसलाई जति पैसा दिन्छ भनेर भनिएको थियो त्यो पैसाको पनि कति पनि माया हुँदैन, लाइक केवल उसको सन्तानको मात्रै माया हुन्छ। हाँगारको जीवनमा पनि हाँगारले बच्चा बोकिसके पछाडि होइन उसलाई चाहिँ त्यो किसिमको मनमा बच्चाप्रतिको माया भएको कारणले गर्दा उसको व्यवहार अलिकति परिवर्तन हुन्छ। अनि एक किसिमले चाहिँ उनीहरूको बिचमा चाहिँ त्यति राम्रो हुँदैन भनौँ न। यसो हेर्नुपर्दा चाहिँ अहिले पनि छ नि संसारमा सरोगेसी मदरहरू होइन, सरोगेसी मदरहरूले चाहिँ बच्चाहरू जस्तो अर्काको अरूको बच्चाहरू चाहिँ बोकिदिएको कुराहरू अथवा कोही बच्चा नहुनेहरू भाडामा कोखिने अभ्यास होइन, कतिपय अहिलेको आधुनिक समाजमा सरोगेसी आमा को रूपमा हामी हेरिरहेका हुन्छौँ। त्यो एउटा हाँगारले पनि त्यो टाइममा त्यो काम गरिदिएको हामी देख्न सक्छौँ। तर परमेश्वरले चाहिँ प्रतिज्ञाको सन्तान दिन्छु भन्नुभएको थियो र दिनु पनि भयो। कतिपय त हाम्रो अधैर्यता पनि हुनसक्छ, यसलाई हामी धेरै व्याख्या नगरौँ, धेरै यसको पोजिटिभ नेगेटिभ वेमा नजाउँ। मैले भन्न खोजेको चाहिँ परमेश्वरले चाहिँ मानिसले गल्ती गर्छ तर परमेश्वर गल्ती गर्नुहुन्न भन्ने कुरा चाहिँ प्रष्ट रूपमा देखाउनु भएको छ। मानिसले हताश गर्न सक्छ, मानिसले चाहिँ आफ्नो परिस्थिति अनुसारको बिहेभ गर्न सक्छ कि आफूलाई दुःख पर्दा फेरि प्रयोग गर्ने, सुख पर्दा त्यसलाई छोडिदिने, भोलिदिने मान्छे व्यवस्था गर्ने खालको पनि हुनसक्छ। तर परमेश्वर व्यवस्था गर्नुहुन्न, परमेश्वर वास्ता गर्नुहुने परमेश्वर हुनुहुन्छ, परमेश्वर स्वार्थी परमेश्वर हुनुहुन्न, परमेश्वर प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले हाँगारको जीवनमा देख्छौँ। भविष्य देख्नुहुने परमेश्वर हुनुहुन्छ, परमेश्वरलाई थाहा थियो नि पहिला नै त्यस्तो हुन्छ भन्ने कुरा। त्यो कारणले गर्दा परमेश्वरले त त्यो वे त देखाउनु भएको थिएन नि त, तिमीले अर्को स्त्रीबाट चाहिँ बच्चा भाँडामा लिएर गर न, तिम्रो श्रीमानलाई देऊ न भनेर दिएको त्यो ऊ त थिएन नि त, त्यो लोभले लालचले अथवा अधैर्यताले जन्माएको कुरा थियो नि त। तर त्यसको परिणाम त भोग्नुपर्छ नि त होइन, त त्यति बेला चाहिँ मानिस किन भाग्छ फेरि, त्यसलाई किन स्वीकार्दैन? परमेश्वर भाग्नुहुन्न, परमेश्वर त बिग्रिएका कुरालाई पनि सच्चाउनुहुने परमेश्वर हुनुहुन्छ। गल्ती भइसकेपछि मान्छे भाग्छ कि, मान्छेलाई मन नपरिसकेपछि मान्छे त भाग्छ, आफ्नो स्वार्थ पुरा भइसकेपछि मानिस भाग्छ। र नेपाली उखान छ, त्यसलाई मैले प्रष्टै भन्न चाहिन, के गरिसके पछाडि चाहिँ त्यो देख्यो भनेर भन्छ कि, मान्छेले कहिलेकाहीँ भन्छ नि भाँडामा पानी बोकेर हिँड्नु भात त फालिदिने अनि पखिसकेपछि देख्ने के ला भन्ने के, पखिसकेपछि छोड्नु पनि पर्छ नि होइन र त्यसको परिणाम के हुन्छ त्यसलाई ट्याकल पनि गर्न सक्नुपर्छ नि, त्यसको समाधान के हो भन्ने कुरा विचार पनि गर्नुपर्छ नि। मानिसको जीवन हो नि, जीवनसँग खेलवाड गर्नु हुँदैन, अनि त्यो कुरा चाहिँ हामी यहाँनिर देख्न सक्छौँ। तर हाँगारको जीवनमा चाहिँ परमेश्वर हुनुहुन्छ है, यसो हेर्दा हाँगारलाई हामी एकदमै नेगेटिभ वेमा हेर्छौँ। हाँगारको त हामीले वचनै सुन्दैनौँ होइन, हाँगारको पनि परमेश्वर, साराको पनि परमेश्वर, उनी एउटा एकदमै आज्ञाकारी दासीको रूपमा म देख्छु त्यहाँनिर, एकदमै आज्ञाकारी होइन, उसको मालिकको मालिकनीको अफरलाई त्यो कुरालाई बुझ्दिने के, उनीहरूले दुःख पोखे होला नि, हामी त बच्चै पाउन सकेनौँ, हामी त समाजमा मुख पनि देखाउन योग्य भएनौँ, हामी त हाम्रो त बदनाम हुने भयो, हाम्रो त कोही पनि नहुने भयो भनेर रोयो होलान् कति, त्यो इमोसनल अहिलेको भाषामा भन्नुपर्दा त ब्ल्याकमेल जस्तो पनि भयो होला उनीहरूले, उनीहरूको मालिकको सबै कुरा मान्दै आइरहेको होइन, त्यो कुरालाई उनले सहर्ष स्वीकारिन्ने, हुन्छ नि त म मेरो मालिकको इज्जतलाई राख्छु, उसको कुरालाई सुन्छु, उसलाई लाग्यो होला उसलाई उसको मालिकले त्यस्तो धेरै घृणा गर्छ घरबाट निकाल्छ भन्ने त थाहा पनि भएन होला, अब म पनि एउटा असल स्त्री भएर जिउँछु भन्ने एउटा सोच उसलाई पनि आयो होला नि होइन। सारालाई लोभ आउँछ भने सारालाई त्यो
आउँछ भने हाँगारलाई आउँदैन, पक्कै पनि आउँछ नि होइन। तर उनले चाहिँ एउटा स्वार्थको लागि, केही समयको लागि, आफ्नो सपना पूरा गर्नको लागि अफर गरेकी रहेछन्। त्यो अफरलाई पूरा गर्दै गर्नुभन्दा अगाडि नै त्यो सपना बिचैमा अधुरो भएको छ। आफ्नो सन्तानलाई आगारले छोड्न सकेकी छैनन्। हरेक आमा ममतादायी हुन्छ कि, हरेक आमालाई आफ्नो बच्चाको सन्तानको माया हुन्छ, यो कुरा आगारमा पनि लागू भएको छ। र त्यो समयमा हामी हेर्छौँ भने आगार एकदमै कति धेरै दुखी भएकी छन्, निकालिएकी छन्, हेलित भएकी छन्, कष्टित भएकी छन्, कष्टबाट भएर जानु परेको छ। तर त्यो समयमा चाहिँ उनलाई एउटा के विश्वास छ भन्दा परमेश्वरले मलाई हेर्नुहुन्छ भन्ने विश्वास छ। पानी नभएको ठाउँमा बच्चालाई झाडीमा घाममा उनलाई आफ्नो बच्चाको कति धेरै फिक्री भएको छ, त्यो समयमा परमेश्वरले चाहिँ उनलाई छोड्नु भएको छैन। आज संसारमा हाँगार जस्तो स्त्रीहरू पनि छौँ होला, छन् होला। स्त्रीलाई पनि परमेश्वरले छोड्नुहुन्न भन्ने उत्साह चाहिँ म तपाईँलाई दिन चाहन्छु। हाँगार हुनुपर्छ भन्न खोजेकी होइन, हाँगार जन्मिनुपर्छ भन्न खोजेकी होइन। मानिसले गरेको गल्तीको सजाय मानिसले पाए पनि तर परमेश्वरले चाहिँ दिनुहुन्न, त्यसबाट निकाल्नुहुने परमेश्वर हुनुहुन्छ, हरेकको लागि परमेश्वर हुनुहुन्छ। आज हामीले यदि हाम्रो जीवनमा त्यस्ता घटना घटेका छन् भने हामीले हाम्रो विश्वास चाहिँ परमेश्वरमाथि नै राखौँ, मालिकनीमाथि होइन, मालिकमाथि होइन, हाम्रो विश्वास चाहिँ परमेश्वरमाथि हुनुहुन्छ। उनले भनिनन् नि, अब्राहमले सुन्छन् मलाई, साराले सुन्छन् होला मलाई भनिनन्, तर उनले भनेकी छन् परमेश्वरले मलाई सुन्नुहुन्छ अथवा परमेश्वरले मेरो ख्याल राख्नुहुन्छ भनेर त्यहाँनिर भनेको कुरा हामी देख्न सक्छौँ। यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

अझ निकै नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएममा कार्यक्रम नारी आवाज। र मेरो आवाजलाई एकदमै फरक फरक सुनिरहनु भएको छ होला, कहिले एकदमै दबिएको जस्तो, कहिले अलिकति ऊ जस्तो। मैले भन्न खोजेको चाहिँ अलिकति रुगाखोकीको कारण मैले तपाईँहरूसँग राम्रोसँग कुराकानी गर्न सकिरहेको छैन, तर पनि म अलि ठिक पनि हुँदैछु। तपाईँहरूलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु प्रार्थनाको लागि। र आज मैले तपाईँहरूको बीचमा चाहिँ हाँगारको विषयमा कुराकानी गरिरहेकी छु। मैले यो चाहिँ एकदम विज्ञ भएर भनेको होइन, तर परमेश्वरको वचनमा यसलाई जसरी उल्लेख गर्नुभएको छ त्यसरी नै मैले आफूले बुझेको कुराहरू तपाईँहरूको बीचमा उत्साहको रूपमा बाँडिरहेकी छु। किन भन्दाखेरि हामी हाम्रो समाजमा पनि हेर्छौँ नि होइन, कतिपटक चाहिँ मानिस मानिस बीचको भिन्नता, कि नारी नारी बीचको भिन्नता, पुरुष पुरुष बीचको भिन्नता, एउटा लेभलको भिन्नता देखिरहेका हुन्छौँ कि हामी धेरै पटक चाहिँ ती कुराहरू देखिरहेका हुन्छौँ र त्यसलाई हामी कतिजनाको कतिवटा कुराहरू हामी सजिलो ओझेलमा पारिदिन्छौँ, कतिजनाको कतिवटा कुरा चाहिँ हामी एकदमै त्यसलाई ठूलो रूपमा लिइरहेका हुन्छौँ। एउटा एज वाइजको हिसाबले पनि, पोजिसनको हिसाबले पनि, अथवा कुनै पनि कुरामा परमेश्वरले चाहिँ सत्यलाई सत्य नै भन्नुहुन्छ र गलतलाई गलत नै भन्नुहुन्छ। सबैलाई भावना दिनुभएको छ परमेश्वरले, सबैलाई सेम तरिकाले बनाउनु भएको छ। हामी एकअर्कालाई आदर गर्नुपर्छ, प्रेम गर्नुपर्छ, परमेश्वरले जुन स्थानलाई जुन राख्नुभएको छ त्यसको पनि कदर गर्नुपर्छ र परमेश्वरको न्याय चाहिँ हामी जहाँ जहाँ छौँ त्यहीँदेखि नै परमेश्वरले हामीलाई न्याय गर्नुहुन्छ र परमेश्वरले हामीलाई न्याय गर्नु पनि हुन्छ, न्याय दिनु पनि हुन्छ भन्ने कुरा चाहिँ एकदमै हामीले बुझ्नुपर्छ। हामी कसैको पनि अन्याय नगरौँ, कसैको पनि जज पनि नबनौँ होइन। हाँगारलाई हामी ओझेल नपाइरहेका हुन्छौँ, हामी साराको विषयमा त बुकहरू नै लेखेको हुन्छ, मैले पहिला पनि भनिरहेको छु, नामै छ साराको, धेरैजनालाई मन पनि पर्छ किनकि उनी एउटा एकदमै विशिष्ट श्रेणीको स्त्रीको रूपमा पनि हामी हेर्न सक्छौँ। तर हाँगार साराले पनि कतिवटा कुरा चाहिँ डिसिजन लिँदाखेरि उनी चुकेकी छन्, उनको डिसिजनमा चुकेको कारणले गर्दा त्यसको परिणाम उनले भोगेकी पनि छन् होइन। त्यो हाँगार र इस्माइलको जन्म हुँदै गर्दा कति लामो वर्षसम्म उनले त्यो कुरालाई खेपेकी छन्, महसुस गरेकी छन्। त्योबाट पनि त हामीले सिक्नुपर्छ नि, त्यहाँबाट पनि त हामीले जान्नुपर्छ नि होइन। त्यहाँ अर्कै प्रकारको पनि हुन सक्थ्यो होला, तर परमेश्वरको उद्देश्यलाई पनि हामीले बुझ्नुपर्छ। र अर्को कुरा चाहिँ हाँगारलाई परमेश्वर छोड्नु भएको छैन भन्ने कुरालाई पनि हामीले बिर्सिनु हुँदैन। मानिसले छोडे पनि, मानिसले आरोप लगाए पनि, सजिलै लगाए पनि, तर परमेश्वरको योजना हाँगारको जीवनमा हामी देख्छौँ। सामाजिक रूपमा चाहिँ दासीको पहिचान बोकेकी हाँगारप्रति पनि परमेश्वरले गहिरो चासो राख्नुहुन्छ भन्ने साक्षी हाँगारले छोडेर गएकी छन्। उनले उनको पीडामा परमेश्वरले मार्गदर्शन र आशा प्रदान गर्नुभएको घटनाले हाम्रो मन प्रफुल्लित हुन्छ। उत्पत्ति 21 हेर्छौँ भने हाँगारको कथाले हामीलाई स्मरण दिलाउँछ कि समाजमा दबाइएका तथा बहिष्कृत गरिएकाहरूप्रति परमेश्वरले चासो राख्नुहुन्छ। अझ कति धेरै व्यक्तिहरू दबिएका छन् नि होइन, परमेश्वरले पो त्यो समयमा हाँगारलाई सुरक्षित राख्नुभएको छ त, अनि अहिलेको समयमा चाहिँ भन्ने हामीलाई प्रश्न लाग्छ होला। कतिपटक हाँगार बनिएका छन्, हाँगार जस्तो स्त्रीहरूलाई, काम गर्न राखेको व्यक्तिहरूलाई अथवा नजिकको व्यक्तिहरूलाई मानिसले प्रयोग गरेकोहरू खालि त्यही काम गर्ने नोकरको रूपमा मात्रै होइन कि, हामी सँगसँगै काम गर्ने सहकर्मीको रूपमा अथवा एउटै घरमा काम गर्ने व्यक्तिको रूपमा पनि त्यो हुनसक्छ। कसले दियो त्यो अधिकार हामीलाई होइन, जसको चाहिँ हामी चाहिँ आफूले गरेको गल्तीको अरूलाई त्यो सजाय भोग्नको निम्ति भन्ने एउटा प्रश्न पनि आउँछ। तर परमेश्वरले चाहिँ एकदमै गहिरो चासो राख्नुभएको छ यसमा चाहिँ। म त्यो समयमा एकदमै पारिवारिक तनावमा थिएँ, बेमेलमा थिएँ, त्यही भएर म तिमीलाई यो गरेको त्यो गरेको होइन भन्नेहरू आज समाजमा छ्यापछ्याप्ती भेटिन्छन्, धेरै व्यक्तिहरू भेटिन्छन्। सजिलै रूपमा चाहिँ एक्सक्युज त्यो मागेको हामी देख्न सक्छौँ कि होइन, गल्ती भयो
नहुनु थियो भइहाल्यो त्यो इजिली के. अनि त्यस्तो व्यक्तिहरूले चाहिँ आज मानिसहरूलाई विचल्ली बनाएको देख्छौँ हामी बाटोमा. हिजो अस्ति भर्खरै पनि माइती घरमा यस्तो दुईजना स्त्रीहरू त्यसरी बसिरहनु भएको थियो कि. त्यसको डिटेलमा जान चाहिनँ म. पछि चाहिँ उहाँहरूले आफ्नो घरको श्रीमतीहरूकै पक्षमा बोलिरहनु भएको थियो कि समाजको अगाडि आफूलाई बचाउ गरिरहनु भएको थियो. कस्तो दुःख लाग्दो कुरा कि आफूलाई आवश्यक पर्दा आफूलाई होइन एकान्तमा कति धेरै उसको त्यो ब्रेन वास गरेर म तिम्रै हो भन्ने किसिमलाई सोसल मिडियामा हामी प्रशस्त देख्न सक्छौँ नि. पछि चाहिँ म चाहिँ हुँदै होइन, मेरो त घरमा परिवार छ, यो छ त्यो छ भनेर धेरै गर्नेहरू, त्यस्तै फेरि घरको स्त्रीहरूले पनि सपोर्ट त्यो पुरुषहरूलाई गरेर बाटो भएको महिलाहरूलाई कुर्दै हिँडेको घटनाहरू पनि हामीले हिजो अस्तिको समयमा देख्यौँ कि. अझै पनि संसारमा यस्ता घटनाहरू दोहोरिरहेका छन्, पीडितहरू छन्. त्यो व्यक्तिको पनि म चाहिँ भन्छु परमेश्वरले चाहिँ न्याय गर्नुहुन्छ त्यो व्यक्तिहरूको पनि. त्यो जसरी उनीहरूको इज्जत उदाङ्ग बनाइएको छ, जसरी उनीहरूको मानसिक अवस्था उदाङ्ग बनाइएको छ, उनीहरू बोल्न नसक्ने भनेर उनीहरूलाई प्रयोग गरिएको छ. दासी त हो नि होइन, मैले इन्भेस्ट गरेको त हो नि. तपाईँको श्रीमती भने तपाईँसँग आउनुभन्दा अगाडि त्यही रूपमा थिइन् तपाईँसँग होइन. श्रीमती हुँदैमा सबै कुराको लाइसेन्स हुन्छ भन्ने कुरा छैन. श्रीमान हुँदैमा सबै कुरा त्यही मात्रै राइट हुन्छ, अरूलाई चाहिँ जे गर्दा नि हुन्छ भन्ने पनि त छैन नि होइन. परमेश्वरप्रति त सबैजना इमान्दार बन्नुपर्छ नि. परमेश्वर त सबैको न्याय गर्दा हुनुहुन्छ, त्यो कुरालाई चाहिँ हामीले बिर्सन हुँदैन. लिमिटेसन सबैको लागि छ. तिमी किन मेरो पुरुषसँग आयौ त, किन तिमी किन मेरो स्त्रीसँग आयौ त भन्ने प्रश्न नै गलत छ भन्छु म चाहिँ होइन. त्यो कारणले गर्दा चाहिँ हामी अरूलाई दोष लगाउनुभन्दा अगाडि पनि आफूलाई पनि हेर्ने गरौँ, सिचुएसनलाई हेर्ने गरौँ कि, त्यो गलत कुरालाई हेर्ने गरौँ. गलत चाहिँ किन भएको हो त भन्ने कुरालाई हेरौँ न. केटी मान्छेहरू यत्तिकै पनि इमोसनल खालको हुन्छ होइन, वफादार पनि हुन्छ भन्छु म चाहिँ, एकदम इमान्दार पनि हुन्छ. कसैले आँसु चुहायो, आफ्नो परिस्थिति बतायो, म त साह्रै पीडामा छु, म त एकदमै गाह्रो अवस्थामा छु, मेरो त यो छैन त्यो छैन होइन, हाम्रो त सम्बन्धै छैन, तिमी त मेरो सर्वस्व हो भन्दाखेरि उसको श्रीमती त्यो स्त्री लालयित हुन्छ भने अर्को केटी पनि त हुन्छ नि होइन. त्यो खालको त्यो हुनुपर्छ भनेर मैले बढावा दिएको होइन. कुनै पनि स्त्रीले कुनै पनि स्त्रीलाई, कुनै पनि पुरुषले कुनै पनि स्त्रीलाई यो प्रकारले जजमेन्ट नगरौँ. ऊ चाहिँ एकदमै खत्रै व्यक्ति हो, उसले उसले चाहिँ एकदमै एकदमै बााउन्ड्रीमा बस्नुपर्छ, अनि तिम्रो स्त्री अथवा पुरुष नै जोसँग पनि जान मिल्छ भनेर बाइबलले त्यो कुरा दिएको छैन. त्यो कारणले गर्दा हामी आफ्नो सम्पत्तिको कारणले, हाम्रो आफ्नो अधिकार भनेर चाहिँ त्यो नगरौँ. के थाहा परमेश्वरले होइन तिम्रो पनि त्यो किसिमको न्याय गर्दा गर्ने दिनमा चाहिँ त्योभन्दा बढी चर्को न्याय गर्नुहुन्छ कि होइन. त्यसलाई पनि हामीले विचार गर्नुपर्छ. अनि मलाई यो हाँगारको स्टोरी पढ्दै गर्दाखेरि चाहिँ, उनी ओझेलमा परेको गर्दै गर्दाखेरि चाहिँ, र परमेश्वरले उनलाई हेरेको देख्दै गर्दाखेरि चाहिँ मलाई के लाग्छ भन्दा, न्याय हरेक व्यक्तिको लागि छ, परमेश्वरको प्रेम हरेक व्यक्तिको लागि छ. भलै उनीहरूले प्रतिज्ञाको सन्तानको रूपमा पाएनन् होला, तर परमेश्वरले हाँगार र इस्माइललाई पनि छोड्नु भएको छैन, मार्नु भएको छैन, जीवितै राख्नु भएको छ र प्रेम पनि गर्नुभएको छ. अनि त्यो कारणले गर्दा सामाजिक रूपमा दासीको पहिचान बोकेकी स्त्रीप्रति पनि परमेश्वरको गहिरो चासो परमेश्वरले राख्नु भएको छ भन्ने साक्षी हाँगारले छोडेकी छन्. उनको पीडामा परमेश्वरले मार्गदर्शन र आशा प्रदान गर्नुभएको घटनाले हाम्रो मन प्रफुल्लित हुन्छ. हाँगारको कथाले हामीलाई स्मरण दिलाउँछ कि समाजमा दबाइएका तथा बहिष्कृत गरिएकाहरूप्रति परमेश्वरले चासो राख्नुहुन्छ र वास्ता गर्नुहुन्छ. परमेश्वर टाढा हुनुहुन्न,
उहाँ हाम्रा संघर्ष, पीड़ा र चुनौतीहरूको बारेमा नजिकबाट चाहिँ जानकार हुनुहुन्छ। जीवनमा तपाईलाई मानिसहरूले अनदेखा र बिर्सिएका हुन सक्छन्, तथापि हागारको कथाले हामीलाई यही उत्साह दिन्छ कि परमेश्वरले हामीलाई देख्नुहुन्छ र बुझ्नुहुन्छ। परमेश्वरको नामकरणको लागि हागारले छानेको शब्द एल रोही अर्थात मलाई देख्नुहुने परमेश्वरले उहाँको स्वभावको गहन सत्यतालाई सतहमा ल्याइदिएको छ। यो सत्य हो कि अब्राहमसँग गरिएको प्रतिज्ञाको मूल हक र इस्माइल र हागारसँग थिएन, तथापि परमेश्वरले हागारका सन्तान पनि एउटा ठूलो जातिका पिता हुने थिए भनी प्रतिज्ञा गर्नुभयो। यसबाट परमेश्वरको समावेशिता र विश्वसनीयतालाई छर्लङ्ग देख्न सकिन्छ। मिश्री दासी हागारको जीवनले हामीलाई हरेक चुनौतीपूर्ण परिस्थितिमा पनि परमेश्वरको प्रावधानमाथि विश्वस्त रहन चाहिँ अभिप्रेरित गर्छ। त्यो कारणले गर्दा चाहिँ हागारको जीवनमा पनि परमेश्वरले हेरचाह गर्नुभएको थियो, वास्ता गर्नुभएको थियो, आशिष त्यहाँनिर दिनुभएको थियो। भनौँ त्यो प्रकारको शब्दहरू बोल्नुभएको थियो, उहाँले म हेरचाह गर्छु, होइन स्वर्गदूतहरू खटाउनु भएको छ अनि हेरचाह गर्नुभएको छ। त्यो बच्चाको बिचल्ली भएको छैन, त्यो आमालाई बच्चाको फिक्री थियो, त्योभन्दा बढ्दा फिक्री चाहिँ परमेश्वरलाई पनि थियो। त्यो कारणले गर्दा कहिलेकाहीँ हामी आफ्नो गल्ती होइन आफ्नो कमजोरी आफ्नो अधैर्यताको त्यो हिस्सा चाहिँ अरूलाई बनाउँछौँ कि, अरूलाई सहभागी बनाउँछौँ अनि त्यो चाहिँ गलत हो भनेर चाहिँ प्रस्ताइदिन्छौँ कि, यो चाहिँ एकदमै गलत थियो भनेर चाहिँ हामी अरूलाई चाहिँ देखाइदिन्छौँ कि। त्यो गलत चाहिँ फेरि त्यो गल्ती गर्ने व्यक्तिभन्दा पनि त्यो देखिन्छ अर्को व्यक्ति, थर्ड पर्सन देखिन्छ धेरै। हामी हाम्रो गल्तीको सजाय थर्ड पर्सनलाई दिइरहेका हुन्छौँ, हामी उसको जीवन लाइफ ड्यामेज गरिदिइरहेका हुन्छौँ। कति हामीले पनि गरेका छौँ कि, त्यो चाहिँ एकदम विचार गर्नुपर्ने कुरा हो भन्न चाहन्छु। यो समय र गीतको साथ म तपाईँलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर निकै नै आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँ राजाहरूका राजा प्रभुहरूका प्रभु पक्कै पनि हाम्रो परमेश्वर चाहिँ सबै राजाहरूभन्दा माथिको राजा हुनुहुन्छ अनि सबै राजाहरू अरू संसारमा जति पनि शासकहरू नियुक्त गर्ने परमेश्वर हुनुहुन्छ र सबैलाई ज्ञान बुद्धि विवेक दिने पनि भने हुनुहुन्छ र प्रेम गर्नुहुने र सबैलाई देख्नुहुने परमेश्वर पनि हुनुहुन्छ। आज मैले तपाईँहरूको बिचमा चाहिँ नारी आवाजमा हाँगारको विषयमा केही कुराहरू उत्साहको रूपमा बताएँ। कतिपटक हाम्रो अधैर्यताको कारणले गर्दा कतिपटक हाम्रो कारणले गर्दा अरूले त्यो कुराको सजाय भोगिरहेको हुन्छ र त्यो व्यक्ति तुच्छ ठहरिरहेको हुन्छ। हामीले अरूलाई गलत प्रस्तुत गरिरहेका हुन्छौँ, नराम्रो प्रस्तुत गरिरहेका हुन्छौँ। हामी कहिलेकाहीँ अधैर्यताको आत्माले भरिएका हुन्छौँ। हामीलाई धैर्य गर्न एकदमै गाह्रो हुन्छ कि कतिवटा कुराहरूमा। कतिपटक हाम्रो इच्छाले पनि हामी त्यो गर्छौँ, मनले त्यो गर्छौँ, फेरि भन्छौँ हामी मिस्टेक भयो, यो भयो, त्यो भयो भन्छौँ। र परमेश्वर चाहिँ प्रेमिलो हुनुहुन्छ। मानिसमा त्यो स्वार्थ पनि हुनसक्छ, मानिसले सर्ट एन्ड पिरियडको लागि पनि हेर्नसक्छ, आफ्नो फाइदाको लागि पनि हेर्नसक्छ। यति समय चाहिँ मलाई अलिक गाह्रो छ, म प्रयोग गरिहेर्छु अथवा म कामलाई हेर्छु अथवा म यो गरिहेर्छु त्यो गरिहेर्छु, फाइदा लिइहेर्छु, यो गर्छु त्यो गर्छु भनेर हेर्छौँ हामी। त्यसको परिणाम के हुन्छ हामी सोच्दैनौँ कि, अरूको लाइफमा त्यसले कति असर गर्छ भन्ने कुरा हामी हेर्दैनौँ। कतिपटक परमेश्वरले हामीलाई यो बुद्धिको लागि पनि दिनुभएको छ। हामीमा चाहिँ धैर्यताको आत्मा हुनुपर्छ र अरूलाई कदर पनि गर्नुपर्छ। हामीले हाम्रो लिमिटेसनलाई भुल्नु हुँदैन, हामीले प्रभुसँगै माग्नुपर्छ सबै कुराहरू, अथवा भनौँ त्यो दासीले पनि अब भइसकेको घटनापट्टि के गर्ने त भन्दाखेरि चाहिँ परमेश्वरले चाहिँ हेर्नुहुन्छ भन्ने कुरालाई चाहिँ प्रकट गरेको छैन। अब कसैले पनि हेरेन, कतिपटक हामीलाई हुन्छ नि स्वयं जसले त्यो जिम्मेवारी दिएको थियो त्यो व्यक्तिले पनि हेरेन भने के गर्ने त, होइन? त्यो व्यक्तिले नै घरबाट निकालिदियो भने के गर्ने त, उनीहरूले भनेको जस्तो हामीले गर्न सकेनौँ भने त्यो अवस्थामा हाम्रो शरण स्थान, अन्तिम शरण स्थान कहाँ हो त भन्दा परमेश्वर नै हुनुहुन्छ। हाँगारले पनि परमेश्वरमाथि नै आफ्नो आँखाहरू उठाइन् र परमेश्वरले उनको कुरालाई सुन्नुभयो। उनको बालक त्यो घाममा, त्यो सिउँडी झाडीमा त्यो बच्चाको मृत्यु हुनुबाट परमेश्वरले रोक्नुभयो। परमेश्वर दयालु हुनुहुन्छ, यसमा न्याय नगरौँ हामी। कसको गल्ती थियो, कसको राइट थियो, सबै कुरा परमेश्वरलाई थाहा छ। र पनि हामीले हेर्ने कुरा चाहिँ हाम्रो अन्तिम अवस्थामा हामीलाई सबैले त्याग्दा फेरि हाँगारलाई त्यागेको जस्तै, हामीलाई पनि संसारका मानिसहरूले त्यागेको जस्तै, घृणा गरे जस्तै, निकालिदिएको जस्तै अवस्थामा हामी छौँ भने चाहिँ हाम्रो आस्था चाहिँ हामीले परमेश्वरमाथि नै राख्नुपर्छ। हामीलाई चाहिँ उहाँले नै हेर्नुहुन्छ, अरूले कसैले पनि हेर्दैन भन्ने कुरामा चाहिँ हामी त्यो आशासहित परमेश्वरमा गयौँ भने चाहिँ परमेश्वरले हेर्नुहुन्छ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। र कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद। र गुड न्युज एफएमको प्रसारणलाई यसरी नै सुन्दै गर्नुहोला। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानु बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
8: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: म गायक अबराम राई तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। मर्से बुटिक कलेक्सन थासिकेल ललितपुर।
2: नेपाली दौरा सुरुवाल साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर अनुसार बनाई देश विदेशमा बिक्री वितरण पनि गरिन्छ।
1: प्रोप्राइटर सरिता थापा, मोबाइल 9849972171, 9849972171 र 9010067449, 9010067449।

प्रेमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम स्याम्पस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आदरणीय श्रोता कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र अब भने तीनवटा प्रश्न तपाईँको निम्ति म कार्यक्रममा राख्नेछु र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट तपाईँलाई विजेता पक्कै पनि बनाउनेछौ र विजेता र प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। रामलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी भुटी खोमले। र ढिला नगरिकन आजको प्रश्न यस प्रकार रहेको छ, नुहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए? नुहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए? पहिलो प्रश्न। दोस्रो प्रश्न भने नुहाले बनाएको जहाज कति तला अग्लो थियो? नुहाले बनाएको जहाज कति तला अग्लो थियो? तेस्रो प्रश्न, नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो? नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो? र यी तीनवटा प्रश्न तपाईँको निम्ति मैले कार्यक्रममा राखिसकेको छु यो प्रश्न र जसले तीनवटा प्रश्नको सही जवाब दिनुहुन्छ गोला प्रथाबाट हामी विजेता तपाईँलाई बनाउने नै छौं र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुटी खोमले। र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब तपाईँ र मेरो आफ्नै कार्यक्रम हो र कार्यक्रमले तपाईँ र मलाई एउटै फाइदा गर्छ। के फाइदा गर्छ भने कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन हामीले सकेनौं भने हामी अप्ठ्यारोमा पर्छौं। त्यो अप्ठ्यारोमा नपर्नकै लागि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र फोन गर्नुहोस्, फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4770754 हाम्रो वाट्सएप नम्बर 98023446 हजुर। अहिले भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा भने यतिखेर फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु। उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी भनेपछि हाम्रो जयसवाल जी।
1: हजुर, जयसवाल जी बोलेको।
0: आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: जयसवाल जी, प्रश्न हजुर हजुर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? नुहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए?
1: अलकात्रा पदार्थले।
0: नुहाले बनाएको जहाज कति तला अग्लो थियो?
1: 3 तला।
0: नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो?
1: 600 वर्ष हुन्छ।
0: साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई छुटौं है त। जयसवाल जी हुनुहुन्थ्यो, हामीलाई कलङ्कीबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ अहिले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ र हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। कार्यक्रममा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी।
0: जय मसी, अमिता महर्जन जी आरामै हुनुहुन्छ?
2: हजुर, अलिकति बिसन्चो भइरहेछु, छाती दुखिरहेछ, छातीको समस्या भइरहेछ।
0: भनेपछि अलिकति समस्या छ हजुरलाई?
2: हजुर।
0: हुन्छ, हामी प्रार्थनामा पक्कै पनि सम्झनेछौ। अमिता महर्जनजी अहिलेलाई भने प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
2: मलाई प्रश्न नै भनिदिनुहोस् न।
0: नुहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए?
2: अलकत्राले।
0: नुहाले बनाएको जहाज कति तला अग्लो थियो? कति तला अग्लो थियो जहाज?
2: 3 तलाको।
0: नुहा कति
2: तलाको? 3 तलाको।
0: 3 तला भन्न चाहनुहुन्छ? नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो?
2: 600 वर्ष हुँदाखेरि।
0: साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौं।
2: धन्यवाद।
0: अमिता महर्जनजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ र अहिलेलाई भने यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी हजुर।
0: जय मसी चन्द्रमायाजी, आराम हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु चन्द्रमायाजी, सबै ठिकठाक छ। बताउनुहोस्, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: प्रश्न राख्नु न सर, म जवाब दिने कोसिस गर्छु, सजिलै जस्तो लागेछ अहिले। अहिले पढ्दै पनि त्यही पुगेको थियो ठ्याक्कै।
0: ए हजुर हजुर, भनेपछि ठ्याक्कै
3: सजिलो लागेछ।
0: नुहाले कति
3: दिँदैन?
0: हजुर हजुर, नुहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए?
3: अलकत्राले भन्न चाहन्छु।
0: नुहाले बनाएको जहाज कति तला अग्लो थियो?
3: 3 तला।
0: नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो?
3: 600 वर्षको हुँदा।
0: धन्यवाद, कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई छुटौं। जय मसी चन्द्रमाया मगर्जी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। फोन लाइन एकदमै खुला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ र यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
4: हजुर सर, जयमसी हजुर।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म रामकोट देखी सर, लक्ष्मी मगर।
0: लक्ष्मीजी आरामै हुनुहुन्छ?
4: हजुर सर
0: हजुर। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ लक्ष्मीजी?
4: जवाफ दिन चाहन्छु सर।
0: हुन्छ, सुरु गर्नुहोस्।
4: पहिलो प्रश्न अलकत्रा भन्न चाहन्छु। दोस्रो प्रश्न तिन तला, तेस्रो प्रश्न छ क्षेत्र भन्न चाहन्छु।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। लक्ष्मीजी अहिलेलाई छुटौं। हवस्, धन्यवाद। जयमसी उहाँ हुनुहुन्थ्यो लक्ष्मी मगरजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने अहिलेलाई भने म राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब र हाम्रो श्रोताहरूले हामीलाई फोन गरेर साथ दिनै राख्नु भएको छ र के थाहा आजको विजेता तपाईँ नै हो कि र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुटिक होमले र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ र पहिलो प्रश्न रहेको छ उहाँले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए यो पहिलो प्रश्न भने दोस्रो प्रश्न नुहाले बनाएको जहाज कति तल अग्लो थियो नुहाले बनाएको जहाज कति तल अग्लो थियो तेस्रो प्रश्न नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा पस्किसकेको छु राखिसकेको छु र तपाईँले भने हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ के थाहा आजको विजेता तपाईँ नै पो हो कि र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुटिक होमले र अहिलेलाई भने फेरि पनि कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथमा राख्न चाहन्छु

0: यतिखेर भन्ने फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: जय मसी पम्पाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु पम्पाजी। अनि हजुरको खाना भयो? मैले चाहिँ खाइसकेँ पम्पाजी। पम्पाजी, प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? उहाँले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए? नुहाले बनाएको जहाज कति तल अग्लो थियो?
2: तीन तल थियो।
1: नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो?
2: 600 वर्षको हुँदा भन्न चाहन्छु।
1: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला। अहिलेलाई छुटौ।
2: हजुर, धन्यवाद हजुर।
0: पम्फा रोक्काजी हुनुहुन्थ्यो।

हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646 9800234646। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, कोही मित्र त हुनुहुन्थ्यो तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु, केही छैन। र म प्रश्न फेरि पनि तपाईँको निम्ति पस्कन गइरहेको छु। नुहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए? यो पहिलो प्रश्न। दोस्रो प्रश्न, नुहाले बनाएको जहाज कति तल अग्लो थियो? दोस्रो प्रश्न। तेस्रो प्रश्न, नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो? हजुर, यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु। अब भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब र हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै हो कि र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ मर्सी बुटिक होमले। र पहिलो प्रश्न रहेको छ, नोहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए? यो पहिलो प्रश्न। दोस्रो प्रश्न, नोहाले बनाएको जहाज कति तला अग्लो थियो? दोस्रो प्रश्न। तेस्रो प्रश्न, नोहा कति वर्षको हुँदा जल प्रलय भएको थियो? हजुर, यो तीनवटा प्रश्न मैले तपाईँको निम्ति राखिरहेको छु र तपाईँले हामीलाई 4770754 अथवा 4770754 त्यस्तै गरेर हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 पनि तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र अहिलेलाई पनि फेरि पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

अर्थपूर्ण भजन पछि भनी तपाईलाई फेरि पनि कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफमा स्वागत छ र तपाईले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। अझै पनि हामीसँग समय छ, कति श्रोताहरू फोन लागेन भनेर बसिराख्नु भएको होला, तर लाग्न सक्छ। फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईलाई गराइसकेको छु र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4777754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। हजुर, अहिलेलाई पनि फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छौं।

0: मर्से बुटिक कलेक्शन थासिकेल ललितपुर
1: नेपाली दौरा सुरुवाल साथै विभिन्न जातिका कल्चरल पोसाकहरू भाडामा पाउनुको साथै अर्डर अनुसार बनाई देश विदेशमा बिक्री वितरण पनि गरिन्छ।
0: प्रोप्राइटर सरिता थापा, मोबाइल 9849972171, 9849972171 र 9810067449, 9810067449।
2: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र तपाईँ धेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाबमा भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243446। र यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो
3: हेलो,
2: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: पवित्र राई।
2: पवित्रजी आरामै हुनुहुन्छ?
3: एकदमै आरामै छ।
2: कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: कार्यक्रम जहिले सुन्छु, सम्पर्क आज मात्रै गर्दैछु।
2: हजुर, खुसी लाग्यो हजुरले पहिलोचोटि हामीलाई सम्झिनु भयो। पवित्राजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर?
3: हुन्छ, जवाब म दिन्छु सर।
2: हुन्छ हुन्छ, सुरु गर्नुहोस्।
3: म दिँदैन, तपाईँले प्रश्न गर्नु, म
2: ए हुन्छ। नुहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए? नुहाले बनाएको जहाज कति तला अग्लो थियो?
3: 3 तला अग्लो।
2: नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो?
3: 600 वर्ष हुँदा जल प्रलय भएको सर।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
3: जय
2: मसी। पवित्र राईजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीलाई यतिखेर सम्झन सक्नुहुन्छ र हाम्रो फोन नम्बर पनि मैले बताइसकेको छु। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आइसकेका छौं र यतिखेर अन्तिम कलर हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानी गर्न चाहन्छु। हेलो हेलो हेलो, कोही मित्र त हुनुहुन्थ्यो, उहाँ बाहिरिसक्नु भएको छ र अब भने हामी कुनै पनि फोन कल लिने छैनौ र आजको विशेष गरिकन मैले गोला प्रथाबाट एकजनालाई चुनि पनि सकेको छु मैले र विशेष गरिकन मैले पनि जवाब दिनुपर्ने हुन्छ। लगभग हामीलाई छ सातजना श्रोताले फोन गरेर साथ दिनुभयो, सबैलाई विजेता त बनाउन सकिन्न र त्योभन्दा अगाडि मैले पनि जवाब दिनुपर्ने हुन्छ। नुहाले आफ्नो जहाजमा पानी नपरोस् भनी कुन पदार्थले लिपेका थिए? अलकत्राले उत्पत्तिको पुस्तक 6:14 पदमा यसको सही जवाब हामी पाउन सक्छौं। नुहाले बनाएको जहाज कति तला अग्लो थियो? 3 तला अग्लो थियो। उत्पत्तिको पुस्तक 6:16 पदमा यसको जवाब हामी पाउन सक्छौं। नुहा कति वर्षको हुँदा जल प्रलय भएको थियो? 600 वर्षको हुँदा। उत्पत्ति 7:6 पदमा यसको सही जवाब हामी पाउन सक्छौ। र हामीलाई फोन गरेर साथ दिनुहुने सातैजना श्रोतालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको विजेताको नाम बताउन चाहन्छु। र आजको विजेता जो गोला प्रथामा पढ्न सफल हुनुभएको छ, लक्ष्मी मगर। लक्ष्मीजी बधाई छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्न चाहन्छु र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने मर्सीबुटी कमला पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: प्रत्येक व्यक्ति परमेश्वरको लागि धेरै महत्वपूर्ण छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 6 यहाँहरूलाई स्वागत छ। आज म तपाईहरूसँग एउटा सत्य कथा साझा गर्न चाहन्छु। मलाई पक्का छ कि तपाई यो बुझ्न सक्नुहुन्छ। यो एकजना मानिसको बारेमा हो जसले आफ्नो बुढी औलामा धेरै पीड़ा महसुस गरिरहेको थियो। शुरूमा यो केवल थोरै मात्र पीड़ा थियो, त्यसैले उसले यस घाउलाई व्यवस्था गर्यो, यो आशा गर्दै कि यो आफै हराएर जानेछ। तर त्यसो भएन, बरु त्यो दुखाई झनझन बढ्दै गयो। जब उसले त्यो खुट्टामा एक पाइला अगाडि बढाउँथ्यो, उसलाई पीड़ा महसुस हुन्थ्यो। उसले कसैलाई उसको लागि प्रार्थना गर्न भन्यो, तर पीड़ा अझै जारी नै रह्यो। उसले आफ्नो पारिवारिक डाक्टरलाई भेट्ने निर्णय गर्यो, तर डाक्टर त्यो दिन कार्यालयमा थिएनन्। त्यसैले उसले घरमै समस्या समाधान गर्न सक्छ कि भनेर अनलाइनमा समस्याहरूको अनुसन्धान गर्न थाल्यो। उनले पत्ता लगाए कि खुट्टाको औंला संक्रमित भएको थियो। अनलाइनमा प्राप्त निर्देशन अनुसार उसले दुईवटा काम गर्ने निर्णय गर्यो। पहिलो, दिनमा धेरै पटक 15 मिनटसम्म औंला भिजाउने। उनले यो काम नुन र ब्याक्टेरिया विरोधी साबुन मिसाएको तातो पानी प्रयोग गरेर गरे। दोस्रो, संक्रमित क्षेत्रमा दिनमा धेरै पटक चियाको रूखको तेल लगाउनुहोस्। रूखको तेललाई मेलालुका तेल पनि भनिन्छ। यो चियाको रूखको पातबाट प्राप्त हुने एक आवश्यक तेल थियो जुन अस्ट्रेलियाको मूल निवासी थियो। यदि तपाईसँग चियाको रूखको तेल छैन भने तपाई नियोस्पोरिन र पोलिस्पोरिन जस्ता अर्को एन्टी ब्याक्टेरिया मलम प्रयोग गर्न सक्नुहुन्छ भने उनले पत्ता लगाए। उनले यी दुई काम इमानदारीपूर्वक गरे र उनको खुट्टाको औंला पूर्ण रूपमा निको भयो। म तपाईँलाई आवश्यक पर्दा डाक्टरहरूलाई भेट्नबाट बच्न वकालत गरिरहेको छैन, तर त्यहाँ परिस्थितिहरू छन् जहाँ घरेलु उपचारहरू तपाईँलाई सताइरहेका स्वास्थ्य समस्याहरू हटाउन धेरै प्रभावकारी हुन सक्छन्। यद्यपि त्यहाँ अन्य परिस्थितिहरू छन् जहाँ घरेलु उपचारले तपाईँलाई निको पार्दैन र राम्रो डाक्टरलाई भेट्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। प्रिय श्रोता, आज म तपाईँसँग यो कुरा किन साझा गर्दैछु? तपाईँको सम्पूर्ण शरीरको आकारसँग तुलना गर्दा औंला एकदमै सानो अंग हो, तरै पनि तपाईँको खुट्टाको त्यो सानो औंलामा के भइरहेको छ भन्ने कुराले तपाईँको सम्पूर्ण शरीरलाई धेरै असर गर्न सक्छ। क्रिश्चियन विश्वासीहरूको शरीर पनि त्यस्तै हो। पहिलो कुरन्तीको पुस्तक 12:21-22। आँखाले हातलाई मलाई तेरो दकार छैन भन्न सक्दैन र सीले पनि खुट्टालाई मलाई तिमीहरूको दकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अंगहरू नै नभई नहुने हुन्छन्। हामीले कहिले पनि प्रत्येक व्यक्तिको महत्वलाई कम आकलन गर्नु हुँदैन। हामी कसैलाई हेर्छौं र हाम्रो आँखाले तिनीहरू कति महत्वपूर्ण छन् भनेर नदेख्न सक्छौं, तर म तपाईँलाई ग्यारेन्टी दिन्छु तिनीहरू धेरै महत्वपूर्ण छन्। संसारको लागि कोही मानिसहरू तुच्छ लाग्न सक्छन्, तर परमेश्वरको लागि प्रत्येक व्यक्ति अत्यन्तै मूल्यवान छ र परमेश्वरले प्रत्येक व्यक्तिलाई विशेष प्रतिभा र क्षमताले सुसज्जित गर्नुभएको छ जसले तिनीहरूलाई वरपरका मानिसहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्ने क्षमता दिन्छ। पहिलो कुरन्थीको पुस्तक 12:23। शरीरका ती अंगहरू जुनहरूलाई हामी कम महत्वका ठान्छौ तिनलाई हामी बढ़ता आदर दिन्छौ। प्रत्यक्ष रूपले देखाउन नसक्ने अंगहरूलाई हामी बढ़ी भद्रता साथ राख्छौ। प्रिय श्रोता, जब तपाईँ कसैलाई कमजोर देख्नुहुन्छ र उसमा क्षमताको कमी देख्नुहुन्छ, परमेश्वरले तपाईँलाई त्यो व्यक्तिलाई विशेष हेरचाह र उपचार दिन भनिराख्नु भएको छ, किनभने परमेश्वरसँग उनीहरूको जीवनको लागि धेरै अद्भुत योजना छ। पहिलो कुरन्थीको पुस्तक 12:26। यदि एउटा अंगलाई कष्ट भयो भने सबै अंगहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अंगको आदर भयो भने सबै अंगहरूले सँगै आनन्द मनाउँछन्। फ्रेसोता जब त्यो मानिसको खुट्टाको औंला दुख्थ्यो उसको सम्पूर्ण शरीरले त्यसबाट पीड़ा भोग्दथ्यो र उसको खुट्टाको औंला निको भएपछि उसको सम्पूर्ण शरीरले धेरै राम्रोसँग काम गर्न थाल्यो। त्यसैले जब तपाईँ कसैलाई दुखी रहेको देख्नुहुन्छ तिनीहरूलाई व्यवस्था नगर्नुहोस्, बरु परमेश्वरको निस्वार्थ प्रेमले उनीहरूलाई प्रेम गर्नुहोस्। उनीहरूले सामना गरिरहेका चुनौतीहरू पार गर्न मदत गर्नुहोस्। यसरी सम्पूर्ण क्रिस्चियन विश्वासीहरूलाई नै फाइदा हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: मेरो एसई पनि सकियो,
5: मेरो प्लस टू को एग्जाम पनि सकियो,
6: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
7: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
6: सही हो।
7: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
7: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
8: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
9: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
13: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
12: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
13: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
12: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
13: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
12: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
13: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
14: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: गाउन भाडामा,
16: गाउन भाडामा,
15: हे गाउन भाडामा।
17: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
18: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
13: अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
12: र 9818252240, 9818252240।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड मर्निङ के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Praise God. Hallelujah. प्रभु हाम्रो आराधनाहरूलाई कार्यक्रम हुनदेखि बचाउनुहोस्। हाम्रो आराधनाहरूलाई एउटा प्रोग्राममा सीमित हुनदेखि बचाउनुहोस्। हामी दिनभरि तपाईँलाई खुसी पार्न चाहन्छौँ। हामी दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ। हामी दिनभरि
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल्ट बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस् अधिक जानकारीको लागि मोबाइल 9841-6768-02 9841-6768-02
5: र 9818-25-12-40 9818-25-12-40

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
3: सुन्नु न बजे, कोता
4: सामान नभेटेर बेपत्ता।
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-510-74-236, 98-510-74-236,
5: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
4: ल है ल, घरियासी सामान एउटै छातामुनि पाइन्छ ठ्याक्कै पारेर।
6: गुड न्युज एफएम 105.1।
7: अब प्रस्तुत छ कार्यक्रम गुड न्युज अन्ताक्षरी।
2: छैमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र विशेष गरिकन तपाईँहरूसँग नै रहेर हामी अन्ताक्षरी खेल्छौं, भजन गीतहरू गाउँछौं र प्रभुको महिमा गर्दै आइरहेको छौं। र कार्यक्रममा केही नियमहरू छ, हामी एउटा अक्षर दिन्छौं र त्यही अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउनुपर्ने हुनेछ। एकजना श्रोताले 2 चोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने अर्को श्रोताले पनि कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ र तपाईँले फोन गर्न सक्नुहुनेछ, भजन गीतहरू गाउन गुनगुनाउन सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा लकी ड्र मार्फत चाहिँ विजेता बनाउँछौ, उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले। र एउटा गीत म कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु र यही गीतबाट तपाईँलाई म एउटा अक्षर पनि दिने भएको कारणले गर्दा फोन गरेर तपाईँ तयार भएर बस्नुहोला, गीतपछि म उपस्थित हुने नै छु।

0: कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65
2: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा हामीले तपाईँको लागि अक्षर लिएर आइसकेको छौं। अब तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ र अक्षर रहेको छ ल मण्डलीको अन्तिम अक्षर ल तपाईँको लागि हामीले दिएको छौं र ल अक्षरबाट भजन गीत गाउनको श्रोता फोनलाइनमा आइ पनि सक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो
2: जय मसी नैनाजी कस्तो हुनुहुन्छ तपाईँ?
3: म ठिकै छु हजुरलाई।
2: हजुर हामी पनि एकदमै हजुर हामी पनि एकदमै आरामै छौँ र व्यस्तताको बावजुद पनि हामीलाई फोन गर्नुभएको लागि धेरै धेरै धन्यवाद नैनाजी तपाईँलाई।
3: हजुरलाई पनि धन्यवाद धेरै धेरै परमेश्वरलाई महिमा भएको यस्तो बिजी हुँदै गर्दाखेरि पनि हजुरसँग बोल्नु पायौँ अनि समय मैले पाएँ हजुरसँग बोल्नु आफ्नो गीतहरूद्वारा परमेश्वरको महिमा गर्ने यो समय यो दिनहरू दिनुभएको छ विशेष परमेश्वरलाई धन्यवाद हजुरहरूलाई पनि मेरो एकदमै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। मेरो कुन चाहिँ नम्बर पर्यो ए कुन गाउनु मैले
2: अक्षर ल परेको छ तपाईँको भागमा लबाट तपाईँले गाउनु पर्ने हुनेछ
3: लसुनको ल हो
2: एकदम एकदम ठिक भन्नुभयो लसुनको ल
3: हजुर हजुर
2: सुरु गर्न सक्नुहुनेछ
3: 526 को गाउँछु ल
2: हुन्छ हजुर

0: धन्यवाद।
1: साह्रै मिठो भजन गीत गाउनु भयो नैनाजी, साह्रै मिठो र प्रभुले धेरै आशिष दिनु।
0: धन्यवाद।
1: हुन्छ, कार्यक्रम सुन्दै गर्नुहोला।
0: हजुर,
1: जय मसी। हाम्रो नैना थापाजी हुनुहुन्थ्यो, साह्रै मिठो जोसिलो भजन गीत गाएर जानुभएको छ। तर ल अक्षरबाट शुरू गर्नुभएको थियो भने अक्षर ल नै छोड्नु भएको छ भने कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही श्रोता हुनुहुन्थ्यो फोनबाट बाहिरिसक्नु भएको जानकारी मैले पाएको छु। र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। र अक्षर लबाट शुरू हुने अन्य थुप्रै भजन गीतहरू छ, कुनै पनि भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। फोनलाई एकदमै खुला रहेको छ र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र यसरी नै कार्यक्रम गुड न्यूज अन्ताक्षरी मार्फत भजन गीत संगीतहरू गाउँदै साथ दिन सक्नुहुनेछ। र ल अक्षरबाट भजन गीत गाउनको लागि एकदम तयार भएर बस्दै गर्नुहोला अथवा हामीलाई फोन गर्दै गर्नुहोला। यो समयमा चाहिँ एउटा गीतको साथ म तपाईँलाई दिन चाहन्छु, गीतपछि उपस्थित हुनेछु।

0: निकै नै मिठो गीत तपाईँको लागि हामीले राख्यौं र फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म. हेलो
1: हेलो मिस,
0: जय मिस. हाम्रो पम्फाजी कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ. हामी यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद पम्फाजी. र हाम्रो नैनाजीले अक्षर ल छोडिदिनु भएको छ, भजन गीत गाउन तयार हुनुहुन्छ?
1: म तयार छु हजुर, परमेश्वरको महिमा भएको.
0: आमेन. सुरु गर्न सक्नुहुनेछ.

0: साथीहरूलाई भाग लिनु होला, परिश्रम महिमा गर्नु होला भन्दै हजुरलाई धन्यवाद चक्रवर्ती बिदा हुन्छ हजुर।
1: धेरै धेरै धन्यवाद पम्पाजी, प्रभुले धेरै आशिष दिनुभएको श्रीलाई छिटो हामी जय
0: हजुर।
2: हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो, कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर, साह्रै अर्थपूर्ण भजन गीत गाएर उहाँले साथ दिनुभएको छ र तपाईँको लागि उहाँले अक्षर र छोडिसक्नु भएको छ। रबाट थुप्रै भजन गीतहरू छन् र सायद तपाईँको मनमा पनि कतिवटा भजन गीतहरू आइसकेको छ, फोन गरेर साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो कोही हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी गर्न हामी असमर्थ भएको छौं र तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुनेछ र अक्षरबाट शुरू हुने भजन गीतको साथ तपाईँले हामीलाई दिन सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म। हेलो
3: हेलो जय मसी।
1: जय मसी, सानुजी बोल्दै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ तपाईँ? महिमा भएको र अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ? हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
3: र बाट है?
1: हजुर र हजुर।

0: धन्यवाद सानुजी, यसलाई छुटौँ हामी। जय मसी।
1: हजुर, सानो नगरकोटीजी हुनुहुन्थ्यो, रगतले रगतले यीशुको रगतले भनेर उहाँले साह्रै मिठो भजन गीत गाउनु भएको छ र तपाईँको लागि अक्षर ल छोडिदिनु भएको छ र आज ल बारम्बार आइरहेको छ ल अक्षर र हामीसँग फरक फरक भजन गीतहरू पनि छन् अक्षर लबाट शुरू हुने। अघि हाम्रो पम्फाजीले र हाम्रो नैनाजीले अक्षर लबाट फरक फरक भजन गीत गाइसक्नु भएको छ र म एकदमै आशा गर्दछु तपाईँले पनि अलिकति फरक भजन गाएर साथ दिनुहोला अक्षर लबाट शुरू हुने। कोही श्रोता हुनुहुन्छ अनलाइनमा, उहाँलाई स्वागत गर्छु म। हेलो
2: हेलो, जय मसी हजुर।
0: जय मसी, हाम्रो साराजी बोल्दै हुनुहुन्छ। हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै ठिकठाक।
0: हजुर, प्रभुलाई धन्यवाद भएको होस् र अक्षर ल तपाईँको भागमा छ। साराजी, तपाईँ तयार हुनुहुन्छ भजन गाउन?
2: कुन अक्षर
0: ल? हजुर हजुर, हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ।

0: हुन्छ, एकदमै मिठो भजन गीत गाउनुभयो साराजी, र अहिले लाजी छुटौँ हामी, जय मसी,
1: धन्यवाद दिनुभएको छ एकजना दिदीले, धन्यवाद भएको
0: भएको साराजी, हुन्छ छुटौँ जय मसी। राम्रो सारा तामाङजी हुनुहुन्थ्यो अक्षर, ल तपाईँको लागि उहाँले छोड्नु भएको छ, र ल अक्षरबाट फेरि पनि तपाईँले भजन गीत गाउनु पर्ने हुनेछ, र फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754, र अनलाइन मार्फत सुन्नुहुने श्रोताले हामीलाई वाट्सएप कल पनि गर्न सक्नुहुनेछ, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-44-46, 98-44-46, र ल अक्षर छ, फोन गर्दै गर्नुहोला। यो समयमा एउटा मिठो गीत फेरि पनि हामी तपाईँको लागि राख्न चाहन्छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी हजुर।
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म सन्चै छु हजुर, हजुरलाई कस्तो छ? हामी
0: हजुर हामी पनि एकदमै आरामै छौँ अर्जुनजी। आज लक्ष्यबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: ल वर्ष त आएको आएकै छ, कुन कुन
0: हजुर एकदमै आज धेरैचोटि आएको छ अक्षर। ल, कुनै फरक भजन गीत जो चाहिँ अघि हाम्रो श्रोताहरूले गाउनु भएको छैन गाउने प्रयास गर्नुहोस् न है।
1: हजुर, यो कर्णदासको लौसँग साथी गाएको छैन होला नि?
0: एकदमै एकदमै एकदमै तपाईँले गाउन सक्नुहुनेछ।
1: हजुर, अब धेर त आउँदैन, अब थोरै भए पनि परमेश्वरको महिमाको लागि है।
0: हजुर हुन्छ,
1: सुरु गर्न चाहन्छु, गल्ती बोल बारेमा क्षमा चाहन्छु है त।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ, लौ सुन साथी, सत्यको बानी त्यो तिम्रै लागि हो।

0: ईश्वर को पुत्र आए थे धरती कोई ले चीने ना, पापीलाई मुक्ति दान दिन मरे यो कुरा बुझ लौ। लाई फेरि ल भन्दै छोड्दे आज
1: यो कुरा बुझ लौ। हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी। हुन्छ, केही छैन, हुन्छ। एकदमै मिठो भजन गीत गाउनु भएको लागि धन्यवाद छ। र अहिलेलाई चाहिँ हामी छुटौँ। जय मसी।
0: हुन्छ
1: हजुर, हजुर अर्जुन प्रधानजी हुनुहुन्थ्यो, सिक्किमबाट फोन गरेर साथी दिनुभएको थियो। र आज साँच्चै नै अक्षर ल बारम्बार आइरहेको छ र श्रोता कृपया हामीसँग भजन गीतहरूको अभाव छैन, यसकारणले गर्दाखेरि ल अक्षरबाट शुरू हुने कुनै फरक भजन गीतहरू गाएर साथीनुहोस्। यसबाट पनि हामीलाई थाहा हुन्छ कि हामीलाई एउटै अक्षरबाट शुरूआत हुने कति धेरै भजन गीतहरू थाहा छ र कति भजन गीतहरू रहेछन् भन्ने कुराको अवगत पनि हामीलाई हुन्छ अवश्य पनि। र ल अक्षरमा नै छौं हामी, तपाईँले पनि भजन गीतहरू गाएर अन्ताक्षरी खेलेर साथ दिन सक्नुहुनेछ। भिन्न भजनहरू गाएर साथ दिने प्रयास गर्नुहोला, जुन अघि श्रोताहरूले ल अक्षरबाट गाउनु भएको छ त्योभन्दा बाहेकको भजन गीतहरू गाउने प्रयास गर्नुहोला भन्न चाहन्छु म। र कार्यक्रम गुड न्युज अन्ताक्षरी मार्फत हामी भजन गीतहरू गाउँदै प्रभुको महिमा गरिरहेको छौं। फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र एउटा गीत यो समय फेरि पनि तपाईँको लागि हामी राख्न चाहन्छौं।

0: निकै निम्छ गीत तपाईँको निम्ति राखेर गई श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: हजुर, तपाईँको नाम एकचोटि बताइदिनुहोस् न हजुर।
1: लक्ष्मी महर्जन, इमानदारबाट।
0: ओहो लक्ष्मीजी, आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु। हजुरहरू कस्तो हुनुहुन्छ?
0: हजुर हामी एकदमै आरामै छौँ, खुसी लाग्यो धेरै पछि तपाईँसँग कुराकानी हुँदैछ। लक्ष्मीजी कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
1: यस्तै हो सेवा सङ्गति, यस्तै हो, बिजी छु।
0: हजुर र खुसी लाग्यो आज फोन गर्नुभएको लागि, र अक्षर लबाट भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
1: तयार छु, म नेवारीबाट गाउँछ यो खुसी खुसी मनाउने मनाऊ भन्ने गीत गाउँ।
0: हुन्छ हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ लक्ष्मीजी। हुन्छ।

0: धन्यवाद,
1: धेरै धेरै धन्यवाद तपाईँलाई पनि लक्ष्मीजी, र नेवारी भाषामा हामीलाई यसरी भजन गीतको साथ दिनुभएको लागि हामी एकदमै उत्साहित भयौं सुनेर। प्रभुले धेरै आशिष दिनुभएको र अहिलेलाई त्यसो हामी हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, प्रभु यीशु ख्रिस्ट या जय भनेर उहाँले य अक्षर छोड्नु भएको छ, यीशुको य, र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसीह,
1: जय मसीह। अमिताजी बोल्दै हुनुहुन्छ।
2: हजुर,
1: कस्तो हुनुहुन्छ तपाईँ, सन्चै हुनुहुन्छ?
2: अलिअलि बिसन्चो, अलिअलि सन्चो।
1: ओहो, लु है, आफ्नो स्वास्थ्यको ख्याल राख्नु।
2: आफूलाई मन पर्दैन, बिसन्चो भन्नु अरूलाई मन पर्दैन।
1: र ठिक छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला अमिताजी है, र प्रभुको महिमा गर्न भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
2: कुन अक्षर पढ्यो होला?
1: अक्षर य छ, यीशुको य, हाम्रो लक्ष्मी महर्जनजीले तपाईँको लागि छोडिदिनु भएको छ।
2: हजुर,
1: तयार हुनुहुन्छ?
2: हुन्छ
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्, परमेश्वरको महिमा भएको होस् यो भजन गीतबाट। हुन्छ, म गाउनेछु है त।
1: हुन्छ,
2: 393 नम्बरको भजन गाउनेछु।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: यीशुले दिन्छन् स्वर्गको साँचो,

संसारको पछि नजाऊ है तिमी ब्रह्ममा परेर संसार

0: उसलाई हेर त्यसैले खोल्दछ स्वर्गको सानो द्वार। आमेन
1: आमेन आमेन। र अक्षर छोडिदिनु भयो अमिताजी, धेरै धेरै धन्यवाद। र अहिलेलाई चाहिँ हामी छुटौ। जय मसी।
0: धन्यवाद। जय मसी। जो जलपा हजुर,
1: जो जलपा। हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँले तपाईँको लागि अक्षर र छोडिदिनु भएको छ। मिठा मिठा भजन गीत संगीतहरू हामी गाइरहेको छौं, अन्ताक्षरी खेलिरहेको छौं र प्रभुको महिमा हामी कार्यक्रम मार्फत गरि नै रहेको छौं। र तपाईँले पनि साथ दिन सक्नुहुनेछ र अक्षरबाट शुरू हुने भजन गीतहरू गाउन सक्नुहुनेछ। र कोही श्रोता फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो। जय मसी। फेरि पनि
1: जय मसी साराजी, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: र अक्षर तपाईँको भागमा छ, भजन गीत गाउन तयार हुनुहुन्छ?
2: हुन्छ, गाउँछु नि।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: हुन्छ
1: धन्यवाद साराजी, मिठो भजन गीत गाउनुभयो र यसलाई छुटौँ हामी। जय मसी,
0: धन्यवाद जय मसी।
1: हजुर, हाम्रो साराजीले र अक्षरबाट गीत गाउनुभयो र य अक्षर छोड्नु भएको छ यीशुको य। र कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा हुनुहुन्छ फोन गर्नुहुने मध्येबाट एकजनालाई हामी रिचार्ज कार्ड पनि प्रदान गर्छौं र राइजिङ फ्रुट सेन्टरले कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ। तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ र गीतपछि उपस्थित हुने नै छौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता अब चाहिँ भने हामी तपाईँसँग कुराकानी गर्न असमर्थ छौं किनभने कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौं र हामीले विदा माग्नुपर्ने बेला नै भइसकेको छ र आज थुप्रै श्रोताले फोन गरेर मिठा मिठा भजन गीत संगीतहरू गाएर साथ दिनुभएको छ हामी एकदमै धन्यवाद दिन चाहन्छौ र मैले लकी ड्र पनि गरिसकेको छु एकजना श्रोताले चाहिँ आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाम रहेको छ सारा तामाङ साराजी यहाँलाई एकदमै बधाई कार्यक्रम सकिएपछि तपाईँले फेरि पनि फोन गर्नुभएर आफ्नो फोन नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु म र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फ्रुट सेन्टरलाई पनि धन्यवाद दिन चाहन्छु र अर्को श्रृंखलामा यसरी नै हामी भेट्नेछौ तबसम्मको लागि चाहिँ प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: एग्जाम पनि सकियो,
2: मेरो एसी पनि सकियो,
3: मेरो प्लस टू को एग्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
5: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, नाम नजर काठमाडौँ। सम्पर्क नम्बर
5: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
9: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
10: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी।
12: हजुर।
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
12: दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर।
12: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के भयो
12: बा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे।
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
7: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
14: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
15: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
13: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
14: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
15: फोन नम्बर 4022544 4022544
13: र 4022572 4022572।
16: शुभ प्रभात गुरुआमा।
12: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
20: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
21: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
19: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
24: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
23: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
24: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
23: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
24: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
23: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
24: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
25: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
26: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
25: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
26: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
25: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
26: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
25: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पणमा हामीलाई एकदमै नभई नहुने महत्वपूर्ण परमेश्वरमा समर्पित कुराकानीहरू नै राख्ने गर्छु र आज पनि कार्यक्रममा यस्तै महत्वपूर्ण कुराकानी म तपाईँको निम्ति राख्नेछु र यसले हाम्रो जीवनमा एकदमै आशिष पनि ल्याउनेछ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

कार्यक्रम समर्पणमा केही महत्वपूर्ण कुरा तपाईँको निम्ति र हामी एकदमै कमजोर हुन्छौं होइन, हामी मानसिक रूपमा कसरी बलियो हुने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। जब हामी मानसिक रूपमा कमजोर हुन्छौं, विभिन्न प्रकारका समस्याहरू तपाईँ र मेरो जीवनमा आउँदछन्। त्यो भएर तपाईँ र म कमजोर होइन, बलियो हुन आवश्यक छ। हामी कमजोर हुनको लागि प्रभुलाई पाएको होइन, हामी बलियो हुनको लागि प्रभुलाई पाएको। यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छ र सबैभन्दा पहिलो महत्वपूर्ण कुरा चाहिँ हामीले मानिसमाथि आशा गर्ने, भरोसा गर्ने कुरा बन्द गर्नुहोस्। किनभने जब तपाईँ र म मान्छेमाथि भरोसा गर्छौँ नि, यी मान्छेमाथिको भरोसाले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ धेरै समस्या ल्याउँछ, निराश ल्याउँछ। त्यो भएर तपाईँ र म चाहिँ परमेश्वरमाथि भरोसा गर्ने व्यक्ति भन्नुपर्दछ, किनकि परमेश्वरको वचनले पनि स्पष्ट रूपले तपाईँ र मलाई भन्दछ कि श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ र नाकमा प्वाल हुने कुनै पनि प्राणीमाथि भरोसा नगर भनेर भनेको छ। को मानिस निराश हुँदो रहेछ त थाहा पाउनुभयो? त्यो मानिस जो मान्छेमाथि भरोसा गर्छ। धेरै त्यस्ता घटनाहरू छन्, त्यो तपाईँ र मसँग पनि छ। तपाईँ र मैले विश्वास गरेका पात्रहरूले आफैलाई सिताउँछन् होइन, हामीलाई नि सिताइरहेको घटनाहरू हामी देख्न सक्छौँ। के अगाडिको घटना मलाई जोड्न मन लाग्यो, आफ्नै जीवनसाथीले मारेर मार्न लगाएर उनी जब श्रीमानको मृत्यु भयो, एउटा स्कुटी एक्सिडेन्टमा दुर्घटनामा श्रीमानको मृत्यु भयो भन्ने प्रकारको योजना बनाएर उनीहरूले आफ्नो श्रीमान स्कुटीमा हिँडिरहेको बेला पछाडिबाट ढुङ्गाले हानेर मार्यो अनि उहाँ बित्नुभयो। जुन श्रीमतीले उहाँलाई मार्नुभएको थियो, पछि 7 वर्षपछि थाहा भयो यो कुरा। अनि त्यसपछि चाहिँ खुल्ला आयो कि त्यो चाहिँ मान्छेलाई पैसा दिएर मार्न लगाएको रहेछ, आफ्नो श्रीमानको सम्पत्ति प्राप्त गर्नको लागि। हेर्नुहोस् त, कि श्रीमानले कहिल्यै सोचेको थियो होला मेरो मृत्युको कारण चाहिँ श्रीमती बन्छन् भनेर, मेरो मृत्युको कारण चाहिँ मेरो धन सम्पत्ति बन्छ भनेर। वास्तवमा त्यो धन सम्पत्ति त श्रीमतीकै थियो नि त होइन र, श्रीमानको मृत्युपछि त उसकै हुन्थ्यो नि। तर मान्छेले किन नबुझेको यो होइन? श्रीमानले धेरै विश्वास गरे आफ्नो श्रीमतीलाई, माया गरियो, तर मायाको परिणामले मृत्यु पायो। त्यो भएर हामी मान्छेमाथि भरोसा नगरौं, परमेश्वरमाथि भरोसा गरौं।

माया गर्यो तर मायाको परिणामले मृत्यु पायो। त्यो भएर हामी मान्छेमाथि भरोसा नगरौँ, परमेश्वरमाथि भरोसा गरौँ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम समर्पण र कार्यक्रम समर्पणमा मैले तपाईँलाई साथ दिइरहेको छु र सबैभन्दा महत्वपूर्ण कुरो मैले अघि भने हामी मान्छेमाथि होइन तर परमेश्वरमाथि भर पर्ने मानिस बन्नुपर्दछ र सबैभन्दा अर्को महत्वपूर्ण कुरा सधैँ आफैमा विश्वास गर्नुहोस् आफूमा चाहिँ आफू विश्वासमा एकदम दृढ हुनुहोस् कहिले पनि आफू हरेस नखानुस् कहिले पनि आफू कमजोर नहुनुहोस् म सबै परिस्थितिको सामना गर्नेछु म लड्नेछु म जित्नेछु भनेर अगाडि बढ्नुहोस् किनभने अहिले धेरै मानिसहरू मानसिक रूपमा कमजोर भएको देखिन्छ होइन हुनसक्छ कुनै पनि फाइनेन्सियल क्राइसिस होला तपाईँको जीवनमा फेमिली समस्या होला तपाईँको जीवनमा रोगहरू होला तर यी सबै कुरालाई त हामी जित्न सक्छौ नि होइन र त्यो भएर तपाईँ र मैले यो सबै कुरालाई म जित्नेछु एक दिन भनेर अघि बढ्नु चाहिँ सबैभन्दा ठूलो कुरो हो त्यो भएर तपाईँ नहार्नुहोस् तपाईँ र मैले जुन कुरासँग तपाईँ र म लडिरहेको छौँ त्यो कुरालाई हामी हराउनुपर्छ मिलेर होइन यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ मैले केही समय अगाडि एकजना बहिनीसँग भेट गर्ने एउटा अवसर मौका पाएँ र उहाँले चाहिँ सुसाइड गर्ने निर्णय गरिराख्नु भएको रहेछ र मैले भने किन उहाँले भन्नुभयो मेरो सम्बन्ध टुट्यो होइन म वैवाहिक मानिस थिएँ तर अब कसलाई दोष दिनु होइन जस्तो तपाईँ र मलाई थाहा छ नि डिभोर्स हुन्छ कसैलाई दोष नदिनुहोस् डिभोर्स लिनु र दिनु दुवैजना दोषी हुन्छ हामीले कुनै कसैको पक्षमा बोल्नु हुँदैन होइन कसैको कारणले दुवैजनाको कारणले नै डिभोर्स हुन्छ यो कुरा चाहिँ एकदमै हामीले ख्याल गर्नुपर्छ त तपाईँहरूको हामी चाहिँ कस्तो छौँ भने केटाको पक्षमा केटीको पक्षमा बोल्छौँ नि त्यो कसैले कहिले पनि गर्नुहुँदैन दुवैको पक्षद्वारै डिभोर्स हुने गर्छ र मैले भन्दै थिएँ बहिनीलाई के भयो भन्दाखेरि यस्तो यस्तो भयो र मैले सुसाइड गर्ने निर्णय गरेँ होइन हुनसक्छ उहाँसँग तपाईँको जीवन बितेन पाँच वर्ष दस वर्षसम्म बितेन जीवन त अझै लामो छ नि त तपाईँ अझै 60-70 वर्षसम्म बाँच्नुहुन्छ 50 वर्षसम्म बाँच्नुहुन्छ होइन एउटा भएन त के भयो मैले भन्न खोजेको कुरा डिभोर्स गर्नुपर्छ फेरि विवाह गर्नुपर्छ भनेको होइन तर जिउनै सकिँदैन भने बाँच्नै सकिँदैन भने मर्नुभन्दा बरु अर्को विकल्प अप्नाउनु चाहिँ एकदमै सही कुरा होइन त्यो भएर तपाईँ र मैले जहिले पनि अब अन्तिम विकल्प चाहिँ मृत्यु नै हो भनेर कहिले पनि नसोच्नुहोस् किनभने एकजना मान्छे मर्छ तर त्यसले कैयौँलाई जिउँदै मारिरहेको हुन्छ यो कुरा पनि तपाईँ र मैले थाहा गर्नुपर्छ अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र अर्को महत्वपूर्ण कुरा, तपाईको घरमा लडाई हुँदा, कोही साथीसँग मनमुटाप हुँदा त्यो आवेशमा आएर झगडा नगर्नुहोस्। के गर्नुहोस्? शान्त रहने कोसिस गर्नुहोस्। किनभने जब झगडा हुन्छ नि, मानसिक रूपमा हामी शिथिल हुन्छौँ अथवा मानसिक रूपमा हामी समस्यामा पर्छौँ। त्यो भएर कतिचोटि आफूलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि आफैसँग हुन्छ क्या। कतिजना यति झगडा गर्छन्, यति झगडा गर्छन् अनि त्यसपछि आफै के हुन्छ, रोइरहेको हुन्छन्, पश्चाताप गरिरहेको हुन्छन्, ओहो मैले त्यसो नगरेको भए पनि हुन्थ्यो नि है, हेर म। अनि त्यसपछि आवेशमा आएर के हुन्छ, न भन्ने कुरा पनि भनिन्छ क्या। आवेशमा आएर के हुन्छ, हात पनि चलाएको हुन्छ। अनि त्यसको परिणाम के हुन्छ, जब त्यो आवेश शान्त भइसक्छ नि, त्यो रिस शान्त भइसक्छ नि, अनि उसले भनेका कुराहरू, उसले गरेका एक्टिभिटिजहरूलाई हेर्दा र देख्दा अचम्म लाग्छ। त्यो भएर जहिले पनि झगडा परेको बेला शान्त रहनु चाहिँ उत्तम कुरा हो। यो जो पाए त्यसले गर्न सक्दैन होइन, त्यो चाहिँ जोसँग शक्ति छ त्यो मान्छेले मात्रै गर्न सक्छ। र जहिले पनि समस्याहरूसँग नअल्झिनुहोस्, तर यसको सल्युसन अथवा यसको समाधान चाहिँ के हो भनेतिर लाग्नुहोस्। समस्यामाथि समस्या, समस्यामाथि समस्या नखप्टाउनुहोस्, तर जे समस्या छ तुरुन्तै अहिले नै हल गर्नुहोस्, भोलि भोलि भनेर कहिले पनि पछि नपर्नुहोस्। र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के हो भने, समयको महत्व बुझ्नुहोस् है चाहन्छु। समय यति बहुमूल्य छ नि, हामी समय पर्खिन सक्छौ। अब हामीले अहिले 83 साललाई पर्ख्यौं होइन, 82 साल विदा गर्यौं र 83 साललाई, यो समय गइ नै रहन्छ होइन। समयले नि हामीलाई कहिले पनि पर्खिँदैन। हामीले ल है यो 83 साल चाहिँ अब पर्खे है हामीलाई, यो हुन सक्दैन। समयले हामीलाई कहिले पनि पर्खिँदैन, हामीले समयलाई पर्खिन सक्छौ। अब हामी 84 साल पर्खिन सक्छौ तर समयले हामीलाई पर्खिँदैन। त्यो भएर तपाईँ र मैले समय हुँदै सबै काम गर्नु चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड। इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
8: र 98-18-25-12-40, 98-18-25-12।

0: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया
1: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानिल कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 to 5 PM सुन्न नभुल्नुहोला।
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो,
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
2: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
1: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
4: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
1: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: म बाहेक अरु कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नन्यौरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रम समर्पणमा हुनुहुन्छ र केही महत्वपूर्ण कुराहरू नै मैले राखिरहेको छु र हामी मानसिक कुराबाट स्वतन्त्र रहनबाट मानसिक तनावबाट छुटकारा लिनको लागि अर्को महत्वपूर्ण कुरा भनेको अरूको कुरा काट्नु हुँदैन। हामीले जस्तो एक्लै हुँदा त हामी कुरा काट्दैनौ, तर अर्को कोही मान्छे आयो भने हामी कुरा काट्छौ नि, तर त्यो तुरन्तै हामीले बन्द गर्नुपर्छ। किनभने अरूको कुरा नकाट्ने, बरु उत्साहका कुरा गर्ने, परमेश्वरको कुरा गर्ने, देशको कुरा गर्ने, विदेशको कुरा गर्ने होइन, तर एक अर्काको कुरा काट्न चाहिँ हामी तुरन्तै छोड्नुपर्छ। र आफ्नो भावनालाई नियन्त्रणमा राख्नु, कतिचोटि हामी कस्तो हुन्छ भने भावनामा बकिएर ठूल्ठूलो निर्णय गरिपठाउँछौ क्या, त्यो भएर भावनामा बकिने काम पनि गर्नुहुँदैन होइन। यो एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ र मैले आफूलाई आफूले नियन्त्रण गर्न सकेनौ भने कुनै पनि कुराले हामीलाई सम्हाल्न सक्दैन। आफूमै हुन्छ आफूलाई कसरी लाने भन्ने कुरा त होइन र होइन, आफूमा अटल छ भन्ने सोच राख्नुहोस्। म एकदम अटल छु, म स्ट्रङ छु, मलाई कसैले हल्लाउन सक्दैन, कसैले मलाई उखाल्न सक्दैन भन्ने त्यो आत्मबल तपाईँ र ममा चाहिँ हुनै पर्छ। यो कुराले तपाईँ र मलाई एकदमै अगाडि बढ्नको निम्ति सहायता पुर्याउनेछ। र अहिलेलाई भने कार्यक्रमबाट मैले बिदा माग्नुपर्ने हुन्छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाज सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल खण्ड मर्कुस 3:13-19 यहाँको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ। त्यसपछि यीशु डाँडामा उक्लनुभयो र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो र तिनीहरू उहाँ कहाँ आए। आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले 12 नियुक्त गर्नुभयो र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो। ती 12 प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, जब्दियाका छोरा याकुब र याकुबको भाइ युहन्ना। उहाँले तिनीहरूलाई बो अनर्गेस अर्थात गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो, अन्द्रियस, फिलिप, बार्थोलोमाई, मती, थोमा, अल्फासका छोरा याकुब र थेदियस, सिमोन कनानी र यहुदा इस्करियो, जसले उहाँलाई धोका दियो। आदरणीय श्रोता, यीशुले चेलाहरूलाई छान्ने क्रम पनि यो खण्डमा हामी देख्छौ। यीशुले चेलाहरू छान्नु हुँदाखेरि के को लागि उहाँले चेलाहरू छान्नुभयो भन्ने प्रश्न यहाँ निकाल्न सकिन्छ। र यीशुले डाँडामा उक्लनु भएपछि उहाँले चाहनु भएको जतिलाई उहाँले बोलाउनु भयो र तिनीहरू पनि उहाँ कहाँ आए। उहाँले बोलाउनु भयो र उनीहरू पनि आए। यहाँ एकदमै स्पष्ट हामी देख्छौ, बोलाउने काम परमेश्वरले गर्नुभएको छ र बोलाइसकेपछि उहाँको पछि आउने काम चाहिँ चेलाहरूको देखिन्छ। यीशुले बोलाउनुहुन्छ र चेलाहरू चाहिँ आउनु पर्छ, किनभने उहाँ कहाँ आउनु जरूरी छ। हरेक मानिसहरूलाई परमेश्वरले बोलाउनु भएको छ। अब आउने नआउने चाहिँ त्यो व्यक्तिमा भर पर्छ। तर यहाँ चाहिँ हामी के देख्छौ भन्दा, यीशुले बोलाउनु भएको जतिलाई उहाँले बोलाउँदा हुँदाखेरि उनीहरू पनि आए भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ। र बोलाउँदाखेरि उहाँले आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले 12 नियुक्त गर्नुभयो, आफूसँगै रहनका लागि। र यीशुले बोलाउनु भएका व्यक्तिहरू चाहिँ उहाँका आउनुहुन्छ र आइसकेपछि उहाँसँग रहनुहुन्छ र चेलाहरू 12 चेलाहरूलाई यीशुले छान्नुभयो, बोलाउनुभयो, उनीहरू यीशुको पछि लागे र यीशुसँगै उनीहरू रहे भन्ने कुरा यहाँ देखिन्छ। र बाह्रजना चेलाहरूसँग यीशु सँगसँगै हिँड्नुभयो, यीशु प्रभुले सँगसँगै आश्चर्य कर्महरू गर्नुभयो, यीशु प्रभुले चेलाहरूलाई सिकाउनुभयो र अप्ठ्यारोमा पर्दाखेरि सहायता गर्नुभयो र चेलाहरूसँगै यीशु पनि हुनुहुन्थ्यो र यीशुसँगै चेलाहरू पनि थियो र यो एउटा बलियो स्कुल एउटा तालिम केन्द्र थियो र यीशुले बोलाउनु भयो र चेलाहरू आए र आएपछि यीशुसँगै उनीहरू बसे र यीशुसँगै बस्नु भनेको चाहिँ यीशु ख्रीष्टसँग सिक्नु हो। यीशु ख्रीष्टसँग सिक्नु भनेको चाहिँ बाइबल धर्मशास्त्रमा लेखिएका कुराहरू बुझ्नु हो र चेलाहरूले प्राय जसो पुरानो करार का झन्नै 39 पुस्तकहरूको बारेमा यीशु प्रभुले सिकाउनु भयो र यीशु प्रभु आफूले पनि सिक्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई सिकाउनु भयो। जब उहाँले बोलाउनुहुन्छ, जब चेलाहरू आउँछन्, विश्वास गरेर आउँछन्, उनीहरूले चाहिँ उहाँसँग बसेर सिक्नु पर्दछ। जसरी उहाँले भन्नुभयो, हे मेहनत गर्ने र बोझले लादिएकाहरू मका आऊ भनेर यीशुले बोलाउनु भयो र किन उहाँले के भन्नुभयो भन्दाखेरि मेरो जुवा हलुको छ मसँग सिक भनेर यीशु प्रभुले भन्नुभयो र त्यसकारण यो खण्डमा हामी देख्छौ उहाँसँग रहनको लागि विशेष गरेर उहाँले बोलाउनु भयो र उहाँसँग 3.5 वर्ष जति चेलाहरू सिक्ने काम गरे र भनौ 12 चेलाहरूले 3.5 वर्षसम्म यीशुसँग सँगै रहेर बसेर सिकेको कुरा हामी यहाँ देख्छौ र यीशुसँग बसेर सिकेको कुरा चाहिँ महत्वपूर्ण हुन्छ। 3.5 वर्षसम्म उनीहरूले यो बाइबल कलेजमा उनीहरू पढेका थिए, शिक्षक यीशु प्रभु आफै हुनुहुन्थ्यो र उनीहरूको बिल्डिङहरू नभए पनि उनीहरू बाटोमै उनीहरूले सिके, उनीहरू घरमा उनीहरूले सिके अनि चौरमा उनीहरूले सिके र यो चाहिँ अचम्मको सिकाइ थियो र 12 चेलाहरूलाई उहाँले आफूसँगै रहनका लागि बोलाउनु भयो भन्ने कुरा चाहिँ उहाँसँगै सिक्नका लागि हो। राज जति बेला हामी यीशुलाई विश्वास गर्छौं, जुन बेला हामीले यीशुलाई प्रभु र मुक्ति दादा भनेर विश्वास गर्छौं र त्यो विश्वासमा तपाईँ र मैले उद्धार र मुक्ति पाएका हुन्छौं र उद्धार र मुक्ति पाएकाहरूले फेरि चेलापन तालिम गर्नुपर्ने हुन्छ र बाइबललाई सुरुदेखि अन्त्यसम्म उनीहरूले बुझेको हुनुपर्छ र बाइबलमा लेखिएका कुराहरू त राम्ररी बुझ्नु पर्यो नि भन्ने कुरा पनि छ, किनभने हरेक बाइबल पढ्ने प्रत्येक व्यक्तिले बाइबलमा लेखिएका कुराहरू 66 पुस्तकलाई राम्ररी जानेको हुनुपर्छ भन्ने कुरा। आज पवित्र आत्मा हाम्रो बीचमा हुनुहुन्छ, यीशु ख्रीष्ट शारीरिक रूपमा नभए पनि उहाँको आत्मा उहाँ हाम्रो बीचमा हुनुहुन्छ र उहाँले दिन रात हामीलाई यो लेखिएको वचन सिकाउनुहुन्छ। त्यसकारण यीशुसँगै रहने भनेको चाहिँ उहाँसँग सिक्ने हो। प्रत्येक क्रिस्चियनले, प्रत्येक विश्वासीहरूले, प्रत्येक यीशुको चेलाहरूले उहाँसँग रहेर सिक्ने क्रम जरूरी छ भन्ने कुरा यसले देखाउँछ। त्यसकारण यीशुसँग रहनुको महत्व, जब अन्द्रियास यीशु ख्रीष्टलाई भेट्नका लागि गए र उनीहरू रातमा यीशुसँगै बसेर उनीहरूले रात बिताए, भोलिपल्ट अन्द्रियास उठेर गएर पत्रुसलाई भने हामीले मसीहालाई भेटायौं भन्ने कुरा सिकाएका थिए, किनभने यीशु प्रभुसँग रहँदाखेरि गहिरा गहिरा कुराहरू उनीहरूले सिकेका थिए। त्यसरी नै आजको दिनमा तपाईँ र मेरो जीवनमा पनि यीशुसँग रहेर सिक्नु चाहिँ महत्वपूर्ण छ। बाइबल कलेजहरूमा सिक्न जाँदा पनि यही सिद्धान्त लागू हुन्छ। कलेजमा रहेर, लाइब्रेरीमा रहेर, हरेक क्रियाकलापहरूमा रहेर सिक्ने क्रम भनेको पवित्र आत्मा हरेक बाइबल कलेजहरूमा, हरेक घरहरूमा, विभिन्न ठाउँहरूमा पवित्र आत्मा आज व्यापक रूपमा काम गर्नका लागि शिक्षाको काम गरिराख्नु भएको छ। त्यसकारणले व्यक्ति एउटा ठाउँ मात्रै ठिक हो भन्ने कुरा होइन, सबै ठाउँमा पवित्र आत्माले सिकाउने काम गर्नुहुन्छ। त्यसकारणले यस ठाउँमा तपाईँले देख्नुहुन्छ येशु ख्रिस्टसँग रहनका लागि उहाँले बोलाउनु भयो। हामी सबैजना येशुका जनहरू, येशु ख्रिस्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरू येशुसँग रहनु पर्छ। यसरी भनेका छन्, योसेफसँग परमेश्वर हुनुहुन्थ्यो, अनि योसेफसँग परमेश्वर हुनुहुन्थ्यो, त्यसकारण उसलाई केको डर भएन, र चेलाहरूलाई पनि येशुसँगै रहँदाखेरि डर थिएन। उनीहरूले सिक्ने क्रम मजाले गरेका थिए, र आज पनि हामी सबैजना येशुको साथमा, परमेश्वरको साथमा हुनलाई उहाँले हामीलाई बोलाउनु भएको छ, दुष्ट आत्माको साथमा रहनलाई होइन, र हामीलाई परमेश्वरले उहाँसँगै रहनलाई बोलाउनु भएको छ। आज सबै विश्वासी जनहरूले, हरेक व्यक्तिले आफूलाई परमेश्वरको साथमा, परमेश्वरसँग रहनका लागि सबैलाई आह्वान गरिएको छ, उहाँले बोलाउनु भएको छ, आउने जतिहरूले उहाँसँग सिक्न सक्छ। र अर्को चाहिँ यहाँ उहाँले के भन्नुभयो भने, प्रचार गर्न पठाउनलाई, है, प्रचार गर्न पठाउनलाई बाह्रजना चेलाहरूलाई येशूले बोलाउनुको उद्देश्य चाहिँ के रहेछ भन्दाखेरि, प्रचार गर्नलाई पठाउनलाई। येशू प्रभु एउटै व्यक्ति हुनुहुन्थ्यो, उहाँले जति सक्नुभयो उहाँले गर्नुभयो। शारीरिक रूपमा उहाँ हुनुहुँदाखेरि उहाँले भन्नुभयो, म जानु असल छ, म गएपछि पवित्र आत्मा आउनुहुनेछ, र उहाँले चाहिँ तिनीहरूलाई मेरो बारेमा उहाँले सिकाउनुहुनेछ, र उहाँ चाहिँ सल्लाहकारको रूपमा काम गर्नुहुनेछ, त्यसकारणले म जानु तिमीहरूको लागि असल हुन्छ भनेर यीशुले भन्नुभयो। र त्यसपछि उहाँले यो पनि भन्नुभयो, प्रचार गर्न पठाउनका लागि पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ, र तिमीहरूले शक्ति पाउनेछ, र त्यो शक्ति पाएपछि तिमीहरू यरुसलेममा, सारा युदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरू मेरो गवाही हुनेछ भनेर पनि उहाँले भन्नुभयो। त्यसै कारणले यीशुले ती बाह्रजना चेलालाई बोलाउनुको अर्को उद्देश्य चाहिँ के रहेछ भन्दाखेरि, प्रचार गर्नलाई पठाउनका लागि रहेछ। र पहिलो नम्बरमा हामीले के देख्यौं, उहाँसँगै रहनका लागि उहाँले बोलाउनु भयो, उहाँसँगै सिक्नका लागि उहाँले बोलाउनु भयो, उहाँ सँगसँगै सिकेर अनि बुझेर अब संसारमा गएर येशूको बारेमा नसुनेकाहरूलाई अथवा सुनेकाहरूलाई पनि अझ परिपक्वता बनाउनका लागि वचन प्रचार गर्नका लागि उहाँले नियुक्त गर्नुभएको देखिन्छ। र नियुक्त गर्नुभएको चुनावमा अथवा उहाँले बोलावट गर्नुभएको, उहाँले भनौँ बोलाउनु भएको कुरालाई यहाँ स्पष्ट बुझिन्छ। र चेलाहरूलाई उहाँले संसारमा जब पवित्र आत्मा आउनुभयो, उनीहरूले शक्ति पाए, र उनीहरूले शक्तिशाली रूपमा नडराइकन उनीहरूले येशूको बारेमा प्रचार गर्न लागे। उनीहरूले मृत्युलाई पनि उनीहरूले देवास्थ गर्यो, अथवा मृत्यु आए पनि उनीहरूले येशूको बारेमा बोल्न छोडेनन्, प्रचार गर्न छोडेनन्। र प्रेरितको पुस्तकमा भरि नै तपाईँले देख्नुहुन्छ प्रचार गर्ने कुरा, सबै समय उनीहरूले प्रचार गरेको कुराले देख्छ। आदरणीय श्रोता, यहाँनिर हामीलाई परमेश्वरले बोलाउनुको अर्को अर्थ चाहिँ, अर्को उद्देश्य चाहिँ प्रचार गर्नलाई। यीशु प्रभु आफैले भन्नुभयो, म प्रचार गर्नका लागि नै आएको हो भनेर उहाँले भन्नुभयो। त्यसकारणले आज बाह्रजना चेलालाई उहाँले प्रचार गर्न पठाउनलाई उहाँले चुन्नुभयो, नियुक्ति गर्नुभयो भन्ने कुरा यहाँ हामी देख्छौ। त्यसैले उहाँले यो प्रचार गर्नलाई जो बोलाउनु भयो र आज हामी प्रत्येकको लागि पनि परमेश्वरले बोलाउनु हुँदाखेरि उहाँसँग रहनको लागि उहाँले बोलाउनु भएको छ भने अब प्रचार गर्न जानको लागि उहाँले बोलाउनु भएको छ. हामी सबैको जिम्मेवारी चाहिँ प्रभु यीशु ख्रीष्टले भन्नुभएको कुरा चाहिँ के भने सारा जगतमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर भनेर उहाँले आदेश दिनुभयो र चेलाहरूलाई उहाँले बोलाउँदाखेरि भूतहरू निकाल्ने अधिकार दिनुभयो. जब यीशु प्रभुले यो अधिकार दिनुभयो उनीहरूले धेरै भूतहरू निकाल्ने कामहरू गरे, रोगीहरूलाई निको पार्ने काम गरे, प्रेरितहरूद्वारा अचम्म अचम्मका कामहरू भए र यीशु प्रभु नहुँदा पनि शारीरिक रूपमा नहुँदा पनि पवित्र आत्मा आइसकेपछि उनीहरूले जन्माएको कुजो व्यक्तिलाई निको पारेर हिँड्दै उफ्रदै परमेश्वरलाई महिमा गर्दै हिँडेको व्यक्तिहरू गवाहीको रूपमा अगाडि सारेको देखिन्छ. आदरणीय श्रोताहरू, आज तपाईँ र मेरो जीवनमा पनि यो सबै कुराहरू सम्भव छ र आज तपाईँ र म पनि यीशुलाई पछ्याउनेहरूले सिक्ने कुरा चाहिँ बडो महत्वपूर्ण छ. बाइबल कलेजमा गएर हुन्छ कि आफ्नै घरमा बाइबल अध्ययन गरेर हुन्छ कि र आफ्नै छोटो तालिम गरेर हुन्छ कि लामो तालिममा गएर हुन्छ कि सिक्ने क्रमलाई जसरी पनि सिक्नु पर्छ. परमेश्वरसँग रहने भन्ने कुराले चाहिँ सुरक्षा त्यहाँ छ, सिक्ने कुरा त्यहाँ पक्कै पनि हुन्छ र सिक्नु आवश्यक छ. त्यति मात्र होइन, वचन प्रचार गर्नका लागि परमेश्वरले हामीलाई बोलाउनु भएको छ भने अब तपाईँ र मैले प्रभुले दिनुभएको महान आदेशलाई बिना शर्त अथवा हामीलाई जुन आदेशको रूपमा दिनुभएको छ त्यो आदेश पालन गर्नका लागि हामी सबैले आफूलाई तयारी गर्नुपर्छ. वचन प्रचार गरौं, वरिपरिका मानिसहरूलाई सुसमाचार सुनाइदेऊ र उनीहरूलाई कसैले पनि नसुनिकन मर्न नपरोस्. यीशुको बारेमा एकपटक तपाईँ र मेरो छिमेकीहरूले सुन्न सकोस् र सुनेर उनीहरूले विश्वास गर्छन्. विश्वास गरे भने उनीहरूले परमेश्वरलाई पुकार गर्छन्. जब परमेश्वरलाई पुकार गर्छन् उनीहरूले उद्धार र मुक्ति पाउँछन् र उनीहरू दुखी छन्. आज मानिसहरू प्रभु बिना परमेश्वर बिना उनीहरू नरकको आगोमा गइरहेको छ. पाप क्षमा भन्ने कुरा परमेश्वरले मात्रै दिन सक्छ, अरूले गर्न सक्दैन. डाक्टरहरूले यहाँका ठूला मानिसहरूले कुनैले पनि यो दिन सक्दैन. त्यसकारणले अचम्मको काम गर्नुहुने, मानिसको हृदयलाई परिवर्तन गर्नुहुने, मानिसको पाप जो मृत्यु ल्याउँछ पापले त्यो मृत्युलाई जितेर उहाँले पाप क्षमा गर्नु भएको छ र आज तपाईँ र मैले मानिसहरूलाई वचन प्रचार गर्नुपर्छ. त्यति मात्रै होइन, प्रभुले भूतहरू निकाल्ने अधिकार पनि दिनुभएको छ. तपाईँ र मैले हरेकले भूत लागेकाहरू र दुष्ट आत्माले भरिएकाहरू यिनीहरूका लागि पनि हामीले प्रार्थना गरेर उनीहरूलाई छुटकाराको घोषणा गर्नुपर्छ. उनीहरूलाई स्वतन्त्र गराउनलाई यीशुको नाउँमा भूतहरू निकाल्ने अधिकार हामीले पाएकोले गर्दा भूतहरू निकाल्ने काममा पनि हामी अगाडि बढ्नुपर्छ. भूतहरू निकाल्ने जिम्मेवारी आज तपाईँ र मेरो हातमा प्रभुले दिनुभएको छ. हरेकले भूतहरू निकाल्नलाई यीशुमा विश्वास गर्नुपर्छ र उहाँसँगै सिक्नका लागि उहाँलाई विश्वास गर्नै पर्छ र उहाँको वचन प्रचार गर्नलाई उहाँमा विश्वास गर्नै पर्छ र भूतहरू निकाल्नलाई पनि उहाँले अधिकार हामीलाई दिनुभएकोले यीशुलाई विश्वास गर्नुहोस् र भूतहरू निकाल्ने काम गर्नुहोस्, प्रचार गर्ने काम गर्नुहोस् र उहाँसँगै रहेर सिक्ने काम गर्नुहोस्. आजको प्रवचनको सेवालाई यही अन्त्य गर्न चाहन्छु र परमेश्वरले फेरि अर्को समय दिनुभयो भने अवश्य अर्को प्रवचनको सेवा लिएर आउने नै छु. आजलाई यति भन्दै सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनुभएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने
2: भावनामा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म। प्रस्तुता श्याम काजीको साथमा।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

योशूको पुस्तक अध्याय 15 यहुदाको भाग यहुदाका कुलको भाग तिनीहरूका वंश वंश अनुसार एदोमको सिमानासम्म र दक्षिणतर्फ जिनको उजारस्थानसम्म थियो। तिनीहरूको दक्षिणको सिमाना खारा समुद्रको पल्लो छेउ दक्षिणतर्फको खाड़ीदेखि शुरू भएको थियो। त्यो अक्रबिमको उकालोको दक्षिणतर्फदेखि भएर जिनलाई छिचलेर कादेश बर्नेको दक्षिणपट्टिबाट उम्भो लागेर हेस्रोनलाई छिचलेर हदारसम्म उकालो लागेर कर्कामा घुमेर फिरेको थियो। त्यहाँबाट त्यो सिमाना अजुमोन छिचलेर मिश्रको खोलामा निस्केको थियो। त्यस सिमानाको अन्त समुद्रमा भएको थियो। तिनीहरूको दक्षिण सिमाना यही हो। पूर्वी सिमाना खारा समुद्र एर्दनको अन्तसम्मै थियो। उत्तरको सिमाना एर्दनको अन्तमा झेलको खाड़ीबाट शुरू भएर बेथ होग्लामा चढ़ाउ भई बेथ अराबाबाट उत्तर छिचलेको थियो र त्यो सिमाना रुबेन वंशी बोहनको ढुंगासम्म चढ़ेको थियो। त्यो सिमाना आकोरको बेसीबाट दबीरसम्म चढ़ेर गएको थियो अनि यसरी उत्तरतिर खोलाको दक्षिणपट्टि भएको अदुम्मीमका उकालोको सोझै गिलगालतिर लागेको थियो अनि त्यो सिमाना एनसेमेस नाउँका तलाउको छेउछेउ लागेर एनरोगेलमा निस्केको थियो। फेरि त्यही सिमाना बेन हिन्नोमको बेसी भएर एबुसी अर्थात एरुसलेमको दक्षिणपट्टि उकालो लागेको थियो अनि त्यो सिमाना हिन्नोमका बेसीको पश्चिमतिर भएका र रपाईहरूको बेसीको पल्लोपट्टि उत्तरतिरका डाँडाको थाप्लोसम्मै पुगेको थियो। त्यही सिमाना डाँडाको थाप्लोबाट नेप्तोल नाउ भएको पानीको मुहान पुगेर एप्रोन पहाड़का शहरहरूसम्म गएको थियो। फेरि त्यो सिमाना बाला अर्थात किर्यत यारिमसम्म पुगेको थियो। बालाबाट त्यो सिमाना शेर पहाड़सम्म पश्चिमतिर मोडिएर यारिम डाँडाको जसलाई कसालोन पनि भनिन्छ उत्तर किनार भई बेथ सेमेससम्म झरेर तिम्नामा निस्केको थियो। त्यो सिमाना फेरि एक्रोनको उत्तरतिर पुगेको थियो र फेरि सिकरोनमा पुगेर बाला डाँडा छिचलेर एबनेलमा निस्की सो सिमाना समुद्रको किनारसम्म पुगेको थियो। पश्चिमी सिमाना चाहिँ महासमुद्रको किनार भइहाल्यो। यहुदाका सन्तानका तिनीहरूको वंश अनुसार चारैतिरको सिमाना यही हो। यहोशूलाई परमप्रभुको आज्ञा भए अनुसार तिनले एपुन्नेका छोरा कालेबलाई यहुदामा यो भाग दिए अर्थात अनाकका पुर्खा अर्बाको शहर किर्यत अर्बा जसलाई हेब्रोन पनि भन्दछन्। कालेबले त्यहाँबाट तीनजना अनाकी सेसै अहिमन र तलमै अनाक वंशीहरूलाई निकालिदिए। त्यहाँबाट तिनी दबीरका बासिन्दाहरूका विरूद्धमा गए। पहिले त दबीरको नाउँ किर्यत सेपेर थियो। कालेबले भने जसले किर्यत सेपेरलाई जितेर त्यसलाई कब्जा गर्छ त्यसैलाई म मेरी छोरी अक्सा विवाह गरिदिनेछु। तब कालेबका भाइ कनजका छोरा अत्नीयलले त्यो कब्जा गरे र कालेबले आफ्नै छोरी अक्सालाई उनीसित विवाह गरिदिए। एक दिन अक्सा अत्नीयल कहाँ गएको समयमा तिनले आफ्नो बुबासँग एउटा जग्गा माग्नलाई उनलाई सुर्याइन्। जब अक्सा आफ्नो गदाबाट ओर्लिन् तब कालेबले तिनलाई भने तँलाई के चाहियो? तिनले भनिन् मलाई एक उपहार दिनुहोस्। तपाईँले मलाई नेगेबमा जग्गा दिनुभएको कारणले मलाई अब पानीका मुहानहरू पनि दिनुहोस्। तब उनले तिनलाई माथिल्लो र तल्लो दुवै मुहानहरू दिए। यहुदाका कुलको अधिकार तिनीहरूको वंश वंश अनुसार यही हो। नेगेबमा सुदूर दक्षिण दिशा एदोमको सिमानातिर यहुदाका कुलको पल्लो छेउका शहरहरू यिनै थिए कप्सेल एदेर यागुर किना दिमोना अदादा केदेश हासोर इतनान जिप तेलेम बातोल हासोर हादता किर्योत हेस्रोन जो हासोर हो अमाम सेमा मोलादा हसर गद्दा हेस्मोन बेथ पातेल हसर सुवाल बेरसेबा बिजुत्या बाला इम एसएम एल्तोलद कसिल होर्मा सिकलग मतमन्ना सनसन्ना लबाउत सिल्हिम ऐन र रिमोन तिनीहरूको बस्तीहरू समेत जम्मा 29 शहरहरू हुन्। फेरि तराईमा चाहिँ एस्तोल सोरा असना जानोह एनगनिम तपुह एनाम यरमुत अदुल्लाम सोको आजेका सारैम अदितैम गदेरा र गदेरोतेम
तिनीहरूको बस्तीहरू समेत 14 शहरहरू हुन्। सनान, हदासा, मिगदलात, दिलान, मिस्पा, योक्तेल, लाकिश, बोस्कत, एग्लोन, कोबन, लहमास, कितलिश, गदेरोत, बेत दागुन, नामा र मक्केदा। तिनीहरूको बस्ती समेत 16 शहरहरू हुन्। तिब्ना, एतेर, आसान, इप्ताहा, अस्ना, नसिब, किलाह, अक्जिब र मारेसा। तिनीहरूका बस्तीहरू समेत 9 शहरहरू हुन्। त्यसका शहरहरू र बस्तीहरू समेत एक्रोनदेखि पश्चिमतिर अस्तोदका नजिकका सबै शहरहरू, तिनीहरूका बस्तीहरू समेत अस्तोद, त्यसका शहरहरू र बस्तीहरू समेत गाजा, त्यसका शहरहरू र बस्तीहरू समेत मिश्रको खोला र महासमुन्द्रको किनार समय। फेरि पहाड़ी देशमा चाहिँ सामिर, एतिर, सोको, दन्ना, किरियत सन्ना जो दबीर हो, अनाब, एस्तमोह, अनिम, गोशेन, होलोन र गिलोह। तिनीहरूका बस्तीहरू समेत 11 शहरहरू हुन्। अरब, दुमा, एसान, यानुम, बेत तपुह, अपेहा, हुम्ता, किरियत अर्बा जो हेब्रोन हो र सियोर। तिनीहरूका बस्तीहरू समेत 9 शहरहरू हुन्। माओन, कर्मेल, जिप, युक्ता, इजरेल, योगदाम, जानोह, कैन, गिबा र तिम्ना। तिनीहरूका बस्तीहरू समेत 10 शहरहरू हुन्। हल्लुल, बेत सहर, गदोर, मारात, बेत, अनोत र एल्तकोन। तिनीहरूका बस्तीहरू समेत 6 शहरहरू हुन्। किरियत बाल जो किरियत यारिम हो र रब्बा। तिनीहरूको बस्तीहरू समेत 2 शहरहरू हुन्। फेरि उजाडिस्तानमा चाहिँ बेत अराबा, मितिन र सक्काका, निप्सान, नुनको सहर र एन गदी। तिनीहरूका बस्तीहरू समेत 6 शहरहरू हुन्। यरूसलेमका बासिन्दा एबुसीहरूलाई त यहुदाका सन्तानले धपाउन सकेनन्। ती एबुसीहरू आजको दिनसम्म यरूसलेमका यहुदाका सन्तानसँगै रहेका छन्।

योशूको पुस्तक अध्याय 16 योसेफका छोराहरू एफ्राइमको भाग योसेफका सन्तानको भाग यही हो। त्यसको सिमाना एरिहोको पूर्वतिरका पानी अर्थात एरिहोका नजिकको एर्दनदेखि लिएर उकालो बाटो जाने उजाडिस्तान भएर बेथेलको पहाड़ी देशसम्म पुगेको थियो। फेरि बेथेलदेखि लुजमा छिचलेर अरकीका सिमानाको अतारोत समय पुगेको थियो। तब त्यो पश्चिमतिर ओर्लेर एलपेतीको सिमाना भई तल्लो बेथ होरोनको किनार भएर गेजेर समय पुगेर समुद्रमा गएर टुङ्गिएको छ। यसरी मनस्से र एफ्राइम योसेफका दुई सन्तानले आफ्नो अधिकार लिए। एफ्राइमका सन्तानको सिमाना तिनीहरूको वंश अनुसार यही हो। तिनीहरूको भागको पूर्वतिरको सिमाना अतारोत अद्धारदेखि उपल्लो बेथ हेरोन भएर समुद्रसम्म थियो। त्यो सिमाना उत्तरतिरको मिकमतात भएर पूर्वतिर फर्केर तानत सिलो पुगी यसको किनार किनार भएर यानोहसम्म छिचलेको छ। अनि त्यो यानोहदेखि अतारोत र नारासम्म झरेर एरिहो पुगी एर्दनमा निस्केको थियो। त्यो सिमाना तप्पुहबाट पश्चिमतिर लागेर कनाको खोल्सासम्म झरी समुद्रमा टुङ्गिएको थियो। एफ्राइमका कुलको अधिकार तिनीहरूका वंश अनुसार यही हो। यसदेखि बाहेक मनुष्यका सन्तानको अधिकार मध्येबाट एफ्राइमका सन्तानका निम्ति छुट्याएर राखेका सबै शहरहरू र तिनका बस्तीहरू समेत थिए। तर तिनीहरूले गेजेरमा रहेका कनानीहरूलाई धपाएनन्। आजको दिनसम्म कनानीहरू इफ्राइमीहरूका बीचमा रहेका छन्, तर उनीहरू बेगारीमा काम गर्ने दासहरू भएका छन्।

0: योशूको पुस्तक अध्याय 17 मनश्शेको भाग। योसेफका जेठा छोरा मनश्शेको कुलमा परेको भाग अर्थात मनश्शेका जेठा छोरा माकिरको भाग यही हो। गिलादीहरूको बुबा माकिरले गिलाद र बासान पाए किनभने तिनी लडाका थिए। यसकारण मनश्शेका बाँकी सन्तानले अर्थात अबिएजेरका सन्तान, हेलेकका सन्तान, असरियलका सन्तान, सकेमका सन्तान, हेपेरका सन्तान, समिदाका सन्तानहरूले तिनीहरूका वंश वंश अनुसार भाग पाए। तिनीहरूको वंश अनुसार योसेफका छोरा मनश्शेका पुरुष सन्तानहरू यिनै हुन्। तर मनश्शेका छोरा माकिर, तिनका छोरा गिलाद, तिनका छोरा सलोफातका छोरीहरू बाहेक छोराहरू थिएनन्। तिनका छोरीहरूको नाउँ यिनै हुन्, महला, नोआह, होग्ला, मिल्का र तेर्सा। तिनीहरूले पुजारी एलाजार, नुनका छोरा यहोशू र नायकहरूको सामुन्ने आएर यसो भने, हामीलाई हाम्रो दाजुभाइहरूको बीचमै अधिकार दिनु भनेर परमप्रभुले मोसालाई आज्ञा दिनुभएको थियो। परमप्रभुको आज्ञा अनुसार यिनले तिनीहरूलाई तिनको काकाहरूका बीचमा भाग दिए। तब मनश्शेलाई यर्दन पारीका गिलाद देश र बासान देश बाहेक 10 भाग मिल्यो, किनभने मनश्शेका छोरीहरूले पनि तिनको छोराहरूकै बीचमा भाग पाएका थिए। गिलाद देश चाहिँ मनश्शेका बाँकी सन्तानहरूको भागमा पर्यो। अब मनश्शेका भागको सिमाना आसेरदेखि सकेमका समुन्नेको मिकमतातसम्म थियो। त्यो सिमाना दक्षिणतिर लागेर एन तप्पुहका बासिन्दाहरू भएका ठाउँसम्म पुगेको थियो। तप्पुहीहरूको देश मनश्शेको भागमा पर्यो। तर मनश्शेको सिमानामा भएको तप्पुह चाहिँ एफ्राइमका सन्तानको भागमा पर्यो अनि त्यो सिमाना दक्षिणतिर कनाको खोल्सासम्म गएको थियो। मनश्शेका कति शहरहरू एफ्राइमको भागमा पर्यो, तर मनश्शेको सिमाना चाहिँ खोल्साको उत्तरतिर थियो र त्यो समुद्रमा गएर टुङ्गिएको थियो। दक्षिणतिर एफ्राइमको र उत्तरतिर मनश्शेको भाग थियो। मनश्शेको सिमाना चाहिँ समुद्रमा गएको थियो र त्यो उत्तरतिर आसेर र पूर्वतिर इसाखारसम्म पुगेको थियो। इसाखार र आसेरमा मनश्शेलाई यति पर्यो, बेतसान र त्यसका बस्तीहरू, इबलाम र त्यसका बस्तीहरू, र डोरका, एन्दोरका, तानकका र मगिद्दोका बासिन्दाहरू र तिनीहरूको बस्तीहरू। सूचीमा तेस्रो चाहिँ डोरको लेख हो। तैपनि मनश्शेका सन्तानले ती शहरहरूका बासिन्दाहरूलाई धपाउन सकेनन्, किनभने ती कनानीहरू त्यस देशमा बस्न मन गरेका थिए। तर रहँदा बस्दा इजरायलीहरू सामर्थ्य भएपछि तिनीहरूले उनीहरूलाई बेगारी काममा लगाउन थाले, तर पूर्ण रूपले उनीहरूलाई धपाएनन्। योसेफका सन्तानले योशूलाई यसो भने, परमप्रभुले हामीलाई अहिलेसम्म प्रशस्त आशिष दिनुभएको हुनाले हामी गन्तीमा बढ्ता नै छौं भन्ने जानेर पनि हाम्रो अधिकारको निम्ति किन एउटै भाग मात्र तपाईँले दिनुभयो? तब योशूले तिनीहरूलाई भने, तिमीहरू गन्तीमा धेरै छौ र एफ्राइमको पहाड़ी देश तिमीहरूलाई साँगुरो हुन्छ भने, परिजी र रपाईहरूको देशको जंगलमा गएर तिमीहरूको निम्ति जंगल फाँड। योसेफका सन्तानले भने, पहाड़ी देशमा हामी हटाउँदैनौ अनि बेतसान र त्यसका बस्तीहरूमा बस्नेहरूसँग र इजरायलको बेसीमा बस्ने सबै कनानीहरूसँग फलामका रथहरू छन्। तब यहोशूले योसेफका घराना अर्थात एफ्राइम र मनश्शेलाई यसो भने, तिमीहरू धेरैजना छौ र बलिया पनि छौ, तिमीहरूलाई एक भाग मात्र हुने छैन, तर पहाड़ी देशको जंगल पनि तिमीहरूकै हुन्छ। त्यसको रूखहरू फाँड र त्यहाँ आसपासका जमिन पनि तिमीहरूकै हुनेछ। ती कनानीहरूसँग फलामका रथहरू छन् र तिनीहरू सामर्थ्य छन्, तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्नेछौ। योशूको पुस्तक अध्याय 18 बाँकी देशको विभाजन अनि इजरायलीहरूका सारा समुदाय सिलोमा जम्मा भयो र त्यहाँ भेट हुने पाल टाङ्ग्यो। त्यो देश तिनीहरूको अधीनमा भइसकेको थियो, तर इजरायलीहरूमा आफ्नो अधिकार भाग नलागेका अझै 7 कुल बाँकी थिए। यसकारण योशूले इजरायलीहरूलाई भने, तिमीहरूको पिता पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति दिन ढिलो गर्छौ? अब कुलै पिच्छे 3-3 जना मानिसहरू तिमीहरूको निम्ति नियुक्त गर, म तिनीहरू पठाउनेछु र तिनीहरू गएर देशमा घुमेर आफ्नो अधिकारको निम्ति भाग लेखेर म कहाँ फर्केर आउनेछन्। तिमीहरूले सात भागमा बण्डा गर, यहुदा दक्षिणमा आफ्नै सिमानाभित्र र योसेफको घराना चाहिँ उत्तरतिर तिनीहरूकै सिमानामा रहनुपर्नेछ। तिमीहरूले त्यो देशको सात भागको विवरण लेखिसकेपछि म कहाँ ल्याऊ अनि परमप्रभु हाम्रा परमेश्वरको सामु तिमीहरूको निम्ति म चिठा हालिदिनेछु। तर लेवीहरूलाई तिमीहरू मध्ये केही भाग हुने छैन, किनकि परमप्रभुको पुजारी पद नै तिनीहरूको अधिकार हो। गाद, रुबेन र मनुष्यको आधा कुलले पूर्वपट्टि एर्दन पारी परमप्रभुको दास मोसाले दिएका तिनीहरूका आआफ्नो अधिकार पाएकै छन्। तब ती मानिस उठेर गए अनि योशूले सो देशको नक्सा बनाएर ल्याउन जानेहरूलाई यसो भनेर आज्ञा दिए, जाओ सो देशभरि घुम र त्यसको वर्णन लेखेर म कहाँ फर्केर आओ र यहाँ सिलोमै परमप्रभुको सामु तिमीहरूको निम्ति म चिठा हालिदिउला। तब ती मानिसहरू गएर त्यस देशभरि घुमेर शहर शहर देखाएर सात भाग गरी प्रत्येकको विषयमा वर्णन गरे र योशू कहाँ सिलोमा भएको छाउनीमा फर्के अनि योशूले परमप्रभुको सामु सिलोमा तिनीहरूको निम्ति चिठा हाले र त्यही नै योशूले तिनीहरूको भाग भाग अनुसार इजरायलीहरूलाई स्वदेश बण्डा गरिदिए। बेन्यामिनको भाग, बेन्यामिनको कुलका वंशवंश अनुसार चिठा यसरी निस्क्यो, तिनीहरूको भागको सिमाना यहुदा र योसेफका कुलहरूको बीचमा पर्यो। तिनीहरूको उत्तरपट्टिको सिमाना एर्दनदेखि शुरू भएर एरिहोको नजिकबाट उत्तरतिर लागि पश्चिमतिरको पहाड़ी देशमा उक्लेर बेथ आवनको मरूभूमिमा पुगेको थियो। त्यो सिमाना त्यहाँबाट लुजसम्म, यसलाई बेथेल भन्दछ, त्यसको दक्षिणतिर पुगेर तल्लो बेथ होरोनका दक्षिणपट्टिको पहाड़बाट अतारोत अदारसम्म झरेको थियो अनि त्यहाँबाट सो सिमाना पश्चिमतिर लागेर दक्षिणपट्टि भूमि बेथ होरोनका सामुन्यका दक्षिणतिरको डाँडाबाट यहुदाका सन्तानहरूको किरियत बालसम्म, यसैलाई किरियत यारिम भनिन्छ, पुगेको थियो। पश्चिम सिमाना यही हो। दक्षिणको सिमाना चाहिँ किरियत यारिमको छेउदेखि पश्चिमतिर लागेर नेप्तोहको मुहानमा निस्केको थियो। त्यो सिमाना बेन हिन्नोमका बेसीको सामु र रपाईहरूको बेसीको उत्तरपट्टिका डाँडाको पल्लो छेउमा ओर्ली एबुसी शहरका दक्षिणपट्टिका हिन्नोमको बेसीबाट झरेर एनरोगेलमा झरेको थियो। त्यो उत्तरतिर तानिएर एनसेमेसतिर लागि अदुमिमका उकालोका सामुन्यको गलिलोतमा निस्की रुबेन बंशी बोहनको ढुङ्गामा झरेको थियो। त्यहाँबाट त्यो बेथ अराबाको सिधा उत्तरपट्टि पुगेर अराबामा नै झरेको थियो। त्यो सिमाना फेरि बेथ होग्लाका उत्तरको किनार छिचलेर एर्दनको दक्षिणपट्टि भएको खारा समुद्रको उत्तरीय खाड़ीमा टुङ्गिएको थियो। दक्षिण सिमाना यही हो। त्यसका पूर्वपट्टिको सिमाना चाहिँ एर्दन भइहाल्यो। बेन्यामिनका वंशहरूको अधिकार चारैतिरको सिमाना बमोजिम यही हो। बेन्यामिनको कुललाई तिनीहरूको वंशवंश अनुसार मिलेको शहरहरू यिनै हुन्: एरिहो, बेथ होग्ला, एमेक कसिस, बेथ अराबा, समरैम, बेथेल, अबिम, पारा, ओप्रा, कपर, अमोनी, ओपनी, गेबा। तिनीहरूका बस्तीहरू समेत 12 शहरहरू हुन्: गिबोन, रामा, बेरोत, मिस्पा, कपिरा, मोसा, रेकेम, इरपल, तरला, सेलाह, एलेप, एबुसी शहर अर्थात एरुसलेम, गिबा र किरियत। तिनीहरूका बस्तीहरू समेत 14 शहरहरू हुन्। बेन्यामिनका सन्तानको अधिकार तिनीहरूका वंशका निम्ति यही हो। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: वसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, वसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन जय मसी, नमस्ते लसोफा फुला झोले सेवारो। श्रोताबिन हामी सुन्दैछौ कार्यक्रम शुरूआत, कथा संघर्ष र सफलताको, र हरेक आइतबार 105.1 MHz गुड न्यूज एफएमबाट तपाईँ यो कार्यक्रम सुन्दै आउनु भएको छ। र हामी फरक व्यक्तित्वसँग फरक आशिषका कुरा, अनुभवका कुरा र प्रेरणाका कुरा तपाईँहरूको माझमा निरन्तर म प्रस्तुत श्यामकाजीको हातमा राखिरहेको छु। आजलाई पनि हामीले अलिकति फरक भोगाई, फरक आशिषका कुरा, अनुभवका कुरा लिएर आएका छौं। र आजको दिनमा तपाईँहरूको माझमा लिएर आएको छु आशिष, अनुभव र लामो समयको जीवनका अनुभवहरू, भोगाईहरू जुन चाहिँ तपाईँको बीचमा लिएर आएको छु, कथा, जीवनको यात्रा, भोगाई विश्वास र परिवर्तनको। आजलाई हाम्रो बीचमा हुनुहुन्छ अतिथि जित बहादुर गजमेरजी, जो चाहिँ लामो समय एउटा दैवी शक्तिमा काम गर्नुभयो र आफूलाई परिवर्तित जीवनमा एउटा नयाँ व्यक्तित्वको रूपमा पाउनु भएको छ। र उहाँ हुनुहुन्छ बुढाङ्गण्ड निवासी र सिलवाम विष्णुमती चर्चका अगुवा। उहाँलाई हामी कार्यक्रम शुरूआत, कथा संघर्ष र सफलताकोमा स्वागत गर्नेछौं। जित बहादुरजी, उहाँलाई कार्यक्रम शुरूआत, कथा संघर्ष र सफलताकोमा स्वागत गर्दछु।
3: धन्यवाद।
2: जयमसी।
3: जयमसी। मलाई यो मेरो जीवनको कहानी भन्न पर्दाखेरि
2: भोगाईहरू हामी उहाँको भोगाई सुन्नुभन्दा अगाडि एउटा साँच्चीकै आशिषमय एउटा गीत तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। अहिलेलाई भने यो आशिषमय गीतबाट, भजनबाट तपाईँलाई हामी मनोरञ्जन दिनेछौ, सुन्नुहोला।

0: प्रिय श्रोताबेन, पुनः स्वागत छ कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा। साँच्चीकै यीशुको पछि महिना लागे यो निकै नै आनन्दमय भजनद्वारा तपाईँहरूले आशिषित हुनुभएको छ। र आज हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा जीवनको यात्राको भोगाईहरू जुन विश्वास र परिवर्तनले सम्भव छ भन्ने कुरा हाम्रो माझमा अतिथि हुनुहुन्छ जित बहादुर कजमेरजी, जो लामो समय एउटा दैवी शक्तिमा रहेर काम गर्नुभयो र त्यस पश्चात उहाँले जुन विश्वासमा आफूलाई परिवर्तन गराउनुभयो त्यसका भोगाईहरूको विषयमा हामी कुरा गर्नेछौ। पुनः स्वागत छ जित बाजी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा।
1: धन्यवाद।
0: कुरा शुरू गरौं। मानिसको जीवन एउटा बाल्यकाल बचपनादेखि शुरू हुन्छ, होइन? तपाईँको बाल्यकाल हुन त सामान्य हामी नेपालीहरूको बाल्यकाल दुःखमय अलि संघर्षमय नै बितिरहेको हुन्छ। तपाईँको बाल्यकाल र पारिवारिक पृष्ठभूमि अलिकति बाल्यकाल कसरी बित्यो, जीवनको शुरूआती चरणहरू बताइदिनुहोस् न।
1: मेरो चाहिँ बाल्यकालको भन्न पर्दाखेरि म 2014 साल चार महिनामा जन्मेको नकोट जिल्ला एक नम्बर क्षेत्रमा लिखु सिरिममा जन्म भएको। म बाल्यकालमा म परिवार एउटा भनौँ पारिवारिक ठिक हाम्रो सौदो परिवारबाट म हुर्किएको। मेरो परिवारहरू
0: अनुभवहरू छन्
1: हुनु। अब अहिले म सानैदेखि एउटा कृषिको परिवारबाट हुर्केको,
0: कृषक परिवारबाट
1: हुर्केको। मैले चाहिँ जीवनमा भोगेको कुराहरू भन्न पर्दाखेरि मैले हरेक कुरा गाउँ घरमा सबैको मैले यो तान्त्रिक एउटा मैले कति भने 18 वर्षको उमेरमा मैले यो तान्त्रिक झाँग्री काम मैले लिएँ। देवी शक्तिबाट मैले यो झाँक्री भनेर मैले 3 वर्ष चाहिँ म कामेर हिँडेँ। कामेर हिँड्दाखेरि अब देवी शक्ति चढेको यस्तो हरेक कुरा भन्ने जान्ने अब गाउँमा त्यही हो। हरेक कुरा झाँक्री धामी लगाएर हरेक कुरा गरिए। त्यहाँबाट अनि पछि लास्टमा आएर ल देवी शक्ति नै हो तिमी भने ल अब हामी तपाईँको हामी सेवा गर्छौं र तपाईँले गुरु थापेर यो सबैको भनौँ गाउँ घरमा चिन्ता उपाय झारफुक गर्नलाई सबै मजा सहयोग पुग्नेछ तपाईँबाट भनेर गुरुहरूले
0: बालपनबाट नै त्यो खालको शुरूआती
1: मलाई उमेर चाहिँ मेरो 18 वर्षको थियो। 18 वर्षको उमेरदेखि चाहिँ मैले त्यो जान्ने झारफुक धामी काम गरेँ गाउँदेखि। त्यहाँबाट मैले सबैको बालबच्चा वस्तु भावको उपचार गर्ने देवी शक्तिबाटै हरेक कुरा गर्दै आएँ। अनि मेरो अब 2040 सालमा चाहिँ म बुढालिङ्ग कण्ठमा म त्यहाँ घरबाट आएपछि मेरो अब कहानी भन्दाखेरि पहिलाको मेरो छोरा थियो जेठो छोरा त्यो गाउँमै जान्ने यतै धामी लगाउँदा त्यसको एउटा भनौँ घटना भयो। 1 वर्षकोमा घटना भयो। त्यहाँबाट मैले पनि अब यो जान्ने काम लिएर केही गर्न सक्छु भन्ने मैले त्यसमा अप्न्याएर मैले त्यो जान्ने कामहरू गर्दा गर्दा 18 वर्षको उमेरदेखि मैले त्यो गर्दा गर्दा आज म 2040 सालमा बुढामिल्ने कण्ठमा आएर पनि मैले हरेक ठाउँको पूर्व पश्चिम सबैको लाई जान्ने काम गरेर मैले एउटा सानो भनौँ पसल एउटा
0: सञ्चालन
1: गरेँ। गरेर त्यहाँ अफिस सञ्चालन गरेर मैले सबैको एउटा विदेशबाट पनि आउनुहुन्थ्यो गाउँ घरबाट नै आउनुहुन्थ्यो।
0: यसरी लामो समय एउटा झाँक्री काम गरेर पनि बिताउनु भयो के थियो नुवाकोटदेखि काठमाडौँसम्मको एउटा यात्रा होइन नुवाकोटमा आफ्नो बालापन बिताएको अनि त्यसपछि थुप्रै भोगाएरका कुराहरू पारिवारिक एउटा वातावरण चाहिँ कस्तो थियो बुवा आमा सँगै हुर्केको अनुभवहरू के कस्तो रहन्छ
1: म चाहिँ अब बाल्यकालमा चाहिँ भनौँ मेरो परिवार अब 8-10 जनाको परिवार थियो मेरा भाइहरू दुईजना भाइ म एकजना जेठो 3 जना थियौं हामीले चाहिँ अब खेती किसान वस्तु पालन गरेर गाउँ घरमा हामी अब किसानी भएर काम गरिराखेको थियौं त्यहाँ अनि हुँदा रहँदा बस्दा अब त्यहाँ अब अलिकति हाम्रो अब पढाइ लेखाइ छोराछोरीलाई अलिकति राम्रो काठमाडौँमा
0: बसोबास गर्ने
1: सुविधा पढाएको सबै सुविधा हुन्छ भनेर मैले त्यो गाउँको जग्गा पनि छ त्यहाँबाट हामी तिनै भाइ पहिला म आएँ त्यहाँबाट मेरो दुईटा भाइहरू सँगै आएर हामी एकै ठाउँ भनौँ छुट्टा छुट्टै अलग्गै बसे पनि हामी एउटै मन एउटै सबै व्यवहार गरेर दाजुभाइहरू हामी मिलेर बस्यौं
0: यो जुन 40 सालतिरको कुरा होइन यो त्यो समयमा तपाईँले स्थानीय रूपमा होइन उहाँबाट यहाँ आएर भोग्दै गर्दाखेरि जीवन बिताउँदै गर्दाखेरि गर्नु परेका समाज जुन समस्याका सामनाहरू के के थिए के के समस्याहरू सामना गरियो
1: अब त्यो चाहिँ मैले अब त्यहाँबाट आएर मैले यहाँ हाम्रो परिवारमा एउटा भनौँ बसेर सबैको लागि गाउँ घर मेरो छर छिमेकी सबैको लागि विश्वास दिलाएर मैले यो तान्त्रिक झारफू गर्ने मैले राति पनि गएर कसैलाई बिमारी छ भने गएर त्यहाँ फुक दिने त्यहाँ के हो कसो हो सबै मैले गरेर हो नि चाहिँ त्यहाँ गर्ने नहुने चाहिँ ल हस्पिटल जान सक्नुहुन्छ तपाईँहरू भनेर भन्ने त्यहाँ हरेक मैले औषधि उपचार गर्ने धेरैलाई मैले हन्डेलमा 75% मैले विशेष राम्रो गराएर पनि विश्वास दिलाएँ मैले त्यहाँबाट विदेशबाट पनि आउनुभयो अनि मैले घरमाबाट पनि भएन भनेर मैले अफिस खोली चक्रपथमा 1-2 वर्ष त्यहाँ बिताएँ त्यहाँ चक्रपथमा अलिकति बस्नलाई त्यहाँ गाडीहरूलाई रोक्न र राख्न समस्या भयो त्यहाँबाट अनि म उही बुढानीले कण्ठ मन्दिर माथेर मैले अफिस खोली दर्ता गरेर
0: गरेर त्यसरी अफिस पनि खोलेर गर्नुभयो तर पछिल्लो समय यो कुराहरू चाहिँ व्यर्थ रहेछन् है उपदेशकको पुस्तकले भन्छ कि हरेक कुराको एउटा समय छ र समय पश्चात चाहिँ त्यो कुराहरू व्यर्थ रहन्छ भन्छन् है तपाईँले जुन प्रकारको 50 वर्ष लगभग आफ्नो जीवनको 50 वर्ष चाहिँ त्यो शक्तिमा बिताउनुभयो तर पछिल्लो समय यो कुरा चाहिँ सबै व्यर्थ रहेछन् भन्ने कुरा
1: अब मैले चाहिँ त्यो 50 वर्षसम्म तान्त्रिक झारफुक गरेर बिताएँ मैले नबुझ्न हालेर छ तर गरेर अनि भयो पनि भन्ने कोही विश्वास दिलाउने भए अनि पछि मैले गर्दै लाँदाखेरि मेरो एउटा कहानी छ मैले 9 वर्ष चाहिँ त्यहाँ बुढानीले कण्ठमा अफिस खोलेर मैले तान्त्रिक झारफुक भनेर मैले सबै कुरो दर्ता गरेर बसेको थिएँ हुँदा हुँदा यो 2081 साल मङ्सिर 21 गते मेरो एउटा जेठो छोराको छोरा चाहिँ नकोटमा मामली नकोट छरेमा मामली गएको थियो त्यो गएको चाहिँ म पनि त्यहाँ गएको थिएँ त्यहाँ चाहिँ एउटा पास्नी उसको मामाको छोराको छोरा जन्मेको पास्नी थियो भातखुवाई त्यहाँ हामी चाहिँ छोरा बुहारी नाति दुईटा नाति म सबै थियौं परिवारमा मेरो जनौ श्रीमती चाहिँ घरमा बस्ने थिइन् अनि हामी थियौं अनि त्यस बेलाको घटना चाहिँ के भयो त भनेदेखि त्यो लिखु खोलामा अब ऊ चाहिँ मेरो नाति अब जेठा छोराको छोरा चाहिँ रिजन भनी चाहिँ 19 वर्षको थियो ऊ 12 को जात दिँदै थियो पढ्दै थियो अनि साइली छोरीको छोरा न्युसन भन्ने पनि उनीहरू दुईटा साथी अब हामी चाहिँ लिखु खोलाको त्यहाँ माहलोपट्टि स्यालपिनीको दोभानेरि एउटा पोखरी छ हाम्रो त्यहाँ नुहाउन पनि जाने र पौडी खेल्ने पनि हुन्छ अनि टिकटक बनाउने भनेर गएछन् अनि बच्चाहरू मेरो 19 वर्षको एउटा, दुइटै 19 वर्षको हो, महिनाको अब
0: फरक
1: फरक दुई तिन महिना चार महिनाको फरक। त्यहाँबाट अनि त्यो घटनाले चाहिँ के गर्यो त भनेदेखि हामी चाहिँ त्यहाँ रमाइलो
0: घटना भन्नाले त्यहाँ उनीहरू पौडी खेल्दा खेल्दै एउटाले चाहिँ
1: अब
0: ज्यान गुमाउन पुग्छ।
1: अब त्यो चाहिँ हामी त्यहाँ अल्मल ल्याउ अलि टाढै थियो घरबाट, अनि पौडी खेलेर नुहाइधुवाइ गर्दा गर्दै एउटा छोरीको त्यो नुसान भन्ने छोरा चाहिँ ढुङ्गाबाट छिप्लिएर तल झर्यो, तल झरेर ढुङ्गामै समातेर बस्नु पुगेछ। ओहो ल दाई नुसान दाई त्यहाँ ढुङ्गामाबाट तल झर्यो भनेर उसलाई बचाउन जान्छु भनेर ऊ एक्कासी त्यहाँ फाल हानेर जाँदाखेरि त्यो पोखरी घुमेको पोखरी रहेछ गहिरो रहेछ, अनि ऊ चाहिँ अब त्यो झर्नी चाहिँ ढुङ्गामा समातेर बच्यो। ऊ विश्वासी थियो, साइली छोरीको छोरा थियो त्यो न्युसन चाहिँ रिजन भन्ने चाहिँ मेरो छोरा चाहिँ अब हिन्दी संस्कारमै बसेको, अब ऊ हाम्रै परिवारको हिन्दी नै त्यो बेला अब तान्त्रिक नै गर्थेँ झारफुक नै गर्ने भनी अब त्यस्तो थियो। त्यो चाहिँ उसलाई बचाउन जान्छु भन्दाखेरि उसको ज्यान
0: यसले गर्दा तपाईँको जीवनमा यो खालको एउटा टर्निङ पोइन्ट अथवा परिवर्तनको पोइन्ट आयो जसले गर्दा तपाईँले सबै कुरा त्यागेर चाहिँ ख्रिस्टलाई विश्वास गर्नुभयो।
1: अनि मैले चाहिँ त्यो देख्दाखेरि चाहिँ एउटा विश्वासीले चाहिँ जीवन बत्नी र हामी यो तान्त्रिक गरेर संसारमै रहँदाखेरिको घटना घट्यो भने मैले यो तान्त्रिक गरेर मलाई केही पनि रहन्छ जीवनको एउटा कहानी मैले भन्न पर्दाखेरि चाहिँ यो झारफुक तान्त्रिक भने चाहिँ एउटा मान्छेलाई एउटा भ्रम जस्तो पनि रहेछ र एउटा गरेर कुनैको विश्वास हुने कुनैलाई विश्वास दिलाउने यो त माध्यम मात्रै रहेछ। तर प्रभुमा मैले चाहिँ कसरी चाहिँ विश्वास गरेँ भनेदेखि त्यस बेला घटना घट्यो। 13 दिनसम्म मैले त्यो नातिको जुठो बारेर बसेँ अनि त्यहाँ 45 दिनको समय आएपछि चाहिँ मेरो मन एकदम के भयो के भयो म 81 परिवर्तन भएँ। परिवर्तन हुँदाखेरि
0: परिवर्तनको
1: भएँ अनि मलाई चाहिँ अब यो चाहिँ तान्त्रिक झारफुर कुनै देवदेवी यस्तो भने चाहिँ हामीलाई विश्वास गर्न चाहिँ नहुने रहेछ। यसले चाहिँ हाम्रो जीवनलाई कुनै घटनालाई यसले कुनै बचाउने त्यो उपाय रहन्छ भने अब म प्रभुमा चाहिँ विश्वास गर्छु भनेर मेरो छोरी जेठा ज्वाइँ साइली छोरी ज्वाइँहरू सबै परिवारमा गइसकेको, मेरो जेठो छोरा कान्छो छोरा पनि गइसकेको विश्वासीमा, म र मेरो जेठो छोराको परिवार मेरो श्रीमती म चारजना थियौं। चारजनाको बीचमा अनि मैले चाहिँ त्यो दुःखको घडीले सम्झेर म अब चाहिँ म विश्वास गर्छु प्रभुमा। यो प्रभुमा जतिको चाहिँ विश्वास र प्रभुले दिनुभएको शक्ति जस्तो चाहिँ अरू यो देवी देवताको चाहिँ शक्ति रहन्छ भन्ने मैले त्यसमा पाएँ। अहिले मलाई मङ्सिरबाट त्यो पोहोर 81 मङ्सिरमा भएको घटनादेखि त्यहाँ मैले त्यो संसारको अब देवी देवतालाई मैले त्यागेँ जो त मैले परिवारमा सबै कुरा विश्वास गरेर मैले परिवारमा बसेर सबैलाई यो यसो प्रभुमा विश्वास गरे भने धेरै आनन्द आउँदो रहेछ
0: पाएपछि। यो जीवनको भोगाई जुन आनन्द आउँदो रहेछ भन्ने कुरा चाहिँ अहिले कतिको भोगिरहनु भएको छ?
1: अहिले त मलाई प्रभु पाएदेखि चाहिँ धेरै खुसी छु, मैले आनन्द पनि लिएको छु। मैले अरू हाम्रो अब विष्णुमती सिलुवाल सिलुवाल चर्चमा मैले बाँसभरीबाट मैले यो शपथ ग्रहण गरेर बत्तीसा लिएँ अनि जब त प्रभुलाई पाएदेखि धेरै मैले आनन्द मेरो मनमा शान्ति पनि छ र आनन्द पाएको छु। प्रभुलाई सबैले पाउन सकुन् सबैले विश्वास गरून्। मेरो परिवारमा अब 2 छोरा बुहारी 2 र अब माइली छोरीको 2 बाँकी छन्।
0: उहाँहरूको लागि नि प्रार्थना गरेर
1: उहाँहरूको लागि मैले
0: भन्नुभएको छ वचनमा बाइबलमा कि मैले तलाई मेरो हत्केलामा खोपेको छु है। तपाईँलाई साँच्चीकै त्यो अनुभव हुन्छ, साँच्चीकै उहाँले मलाई हत्केलामा खोप्नु भएको थियो, त्यो कारणले गर्दा मलाई म चाहिँ आज परिवर्तन भए र ख्रिस्टमा नयाँ जीवन पाएको छु भन्ने लाग्छ।
1: मलाई त धेरै नै धेरै खुसी लागेको छ, खोप्ने होइन मेरो जीवनमै मलाई छाप लगाउनु भएको रहेछ प्रभुले भन्ने मलाई ठूलो आशिक प्रभुबाट पाएको छु। म धेरै विश्वास गर्छु, प्रभुमा विश्वास गरिकन मैले नयाँ जीवन पाएको अनुभव भएको छ।
0: त्यो सबै कुराहरू होइन, अब भनौँ न एउटा दैवी शक्तिमा विश्वास गरेर काम गर्दै गर्दाखेरि आउने इन्कमहरूको कुरा हुनुहुन्छ होइन, त्यहाँनिर तपाईँको जुन अब भनौँ न झाँक्री गर्दै गर्दाखेरि त सबैले मान्ने त्यहाँ पार्टी इन्कम हुने कुराहरू खानेकुराहरूमा त्यतिकै होइन त्यो हुन्छ, त्यो घुमाउनु पर्दाको पीड़ा छ कि अझ होइन, त्यो नहुँदाखेरि पनि अझ मलाई आशिष भएको छ भन्ने छ।
1: मलाई त्यो अरूको देख त पहिला चाहिँ त अब यसै मैले ओहो मैले धेरै प्रगति गरे जस्तो हुन्थ्यो, अब मैले त्यो जो त यो संसारको अब देवी देवता यता मान्ने भन्ने चाहिँ त्यागेदेखि चाहिँ धेरै मैले प्रगति गरेको छु र म प्रभु पाएर धेरै खुसी आनन्द पाएको छु भन्ने।
0: त्यो संसारिक कुरा होस् नहोस् तर हाम्रो आत्मिक जीवन र हाम्रो जुन आनन्द हामीले पाएका छौँ त्यो चाहिँ मूल्य त्यसको मूल्य काउन्टेबल छैन होइन
1: छैन। मलाई धेरै खुसी छु अहिले, मेरो परिवारले पनि अब मेरो जानले पनि धेरै खुसी लिएको छन्, छोरा बुहारीले पनि पहिला जस्तो होइन अब प्रभुलाई चिन्यो भने तिमीहरू पनि विश्वास गर्यो भने तिमीहरूले पनि प्रभुले धेरै नै महिमा गर्नुहुन्छ, प्रभुको आशीर्वादहरू पाइन्छ, भोलि हामी स्वर्गको बाटोमा स्वर्गको घरमा हामी पुग्न सकिन्छ भन्ने त्यो मैले विश्वास गवाईहरू सबैलाई दिइराखेको छु।
0: अनि त्यो छोड्दै गर्दाखेरि कतिपय अवस्थामा त्यो पुरानो कुराहरू छोड्नलाई गाह्रो हुन्छ, कहीँ कतैबाट विरोध पनि आउँछ होइन, त्यस्तो केही विरोधको महसुस गर्नुभयो?
1: त्यो त मलाई धेरै ठाउँबाट आयो, कसैले अब यत्रो 50 वर्षसम्म तपाईँ यत्रो चान्नी भएर तान्त्रिक गरेर सबैलाई विश्वास दिलाएको आज किन तपाईँ परिवर्तन हुनुभयो, तपाईँहरूले यस्तो यस्तो तपाईँ जस्तो महान व्यक्तिले यस्तो गरेर नहुने भन्ने त धेरैबाट आएको छ कुराहरू, फोनहरूमा पनि भन्नुहुन्छ तपाईँ यस्तो कसरी हुनुभयो भन्छन्। मलाई प्रभुले डोराउनु भयो, आज मैले नयाँ जीवन पाएँ भन्ने मलाई धेरै विश्वास मैले गरेको छु, अरूलाई पनि मैले विश्वास गर्नु तपाईँहरू पनि भोलि हाम्रो किनभने जीवनमा हामीले प्रभु पायौं भनेदेखि भोलि मृत्युको जीवन भए पनि हामी स्वर्गको घर पाउनेछौ,
0: शारीरिक मृत्यु भए
1: पनि
0: आत्मामा त
1: स्वर्गीय घर पाउनेछौ भन्ने मैले त्यो विश्वास गरेको छु र अरूलाई पनि यो विश्वासहरू सुनाएको छु।
0: अब हिजोको जीवन एक प्रकारले भनौँ न होइन अन्धकारमा बित्यो, अब आज उज्यालोमा हुनुहुन्छ, अब अन्धकारमा भएकाहरूलाई डोर्याउने तपाईँको योजना चाहिँ के छ?
1: मैले भन्नुपर्दा चाहिँ म हिँडेको बाटो मैले पाएको यो प्रभुबाट विश्वास जीवन नयाँ जीवन पाएको छु, त्यस्तै गरी अरूले पनि त्यो मैले हिँडेको बाटोमा ल्याउन सकु र उहाँहरूलाई नै विश्वास दिलाएर प्रभुको योजना हो प्रभुको मार्गमा हिँड्न सक्यो भने यो हाम्रो आनन्द जीवन पाउनेछौ भन्ने मैले सबैलाई यही
0: ढोयाउने तपाईँको योजना चाहिँ के छ?
1: मैले भन्नुपर्दा चाहिँ म हिँडेको बाटो मैले पाएको यो प्रभुबाट विश्वास जीवन नयाँ जीवन पाएको छु,

0: है ट्रेनिङहरू पनि लिँदै हुनुहुन्छ डाइभल ट्रेनिङहरू
1: मैले डाइभल ट्रेनिङ पनि लिएँ हाम्रो कोरियाबाट गुरुहरू आउनु भएको थियो गुरुहरूले मलाई ऊ पनि दिनु
0: सर्टिफिकेट
1: सर्टिफिकेट पनि मलाई दिनुभएको छ मैले धेरै प्रभुमा मैले विश्वास गरेर म बिहान बेलुका दिनमा दुई पटक चाहिँ प्रभुको त्यो उनीहरू लिएर पुस्तकहरू लिएर प्रभुको वचनहरू
0: बाइबलबाट
1: म पढ्छु ज्ञानहरू लिन्छु अरूलाई नै सुनाउँछु म
0: पुरानो जीवनलाई र अहिले पाएको नयाँ जीवनमा फरक महसुस गर्नुभएको छ भने त्यो के छ के फरक महसुस गर्नुभएको
1: मलाई पुरानो जीवन भन्दा त अहिले त धेरै फरक छ म नयाँ जीवन पाएँ मैले यो नयाँ नै भएर आएँ जस्तो मलाई धेरै मेरो मनमा आनन्द पनि छ र मैले परिवर्तन धेरै पाएको मैले अनुभव गरेको छु
0: जसरी एउटा चिसो पानी गर्मीमा चिसो पानी पिउनुको मजा त्यो पिउने व्यक्तिलाई हुन्छ देख्ने व्यक्तिलाई नहुन सक्छ होइन त्यो कारणले गर्दा जुन अनुभव तपाईँले आजको जीवनबाट गर्दै हुनुहुन्छ उहाँहरूले पनि यो जीवन अनुभव गर्नको लागि के गर्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ
1: यो चाहिँ अब मैले पाएको यो प्रभुको वचन यो चिसो एकदम हृदय नै ठण्डा आनन्द आउने यो चिसो पानी हामी गर्मीबाट आउँदाखेरि त्यो पानी पिउँदा कति हामीलाई आनन्द र भित्र हृदय नै शीतल हुन्छ त्यस्तै गरी प्रभु पाइए पाउनेले चाहिँ यो आनन्द हृदय शीतल भएर महसुस यो ऊ हुनेछ आनन्द आउनेछ भन्ने मैले त्यही महसुस
0: गरेको अन्त्यमा हामी जाँदा जाँदै तपाईँलाई एउटा सानो होइन रमाइलो कुरा हामी यो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा एउटा फरक अनुभवका कुरा गर्छौ जसमा चाहिँ तपाईँले कुनै कुराको शुरूआत गर्नुभएको छ होइन जीवनमा जुन चाहिँ हुन त भर्खरै नयाँ जीवन शुरू गर्नु भएको नै यो नै शुरूआत हो होइन जसले चाहिँ जीवनभरि आज पनि यो कुरा वाउ यो कुराले चाहिँ मलाई यति धेरै वाउ अझै पनि सम्झना ताजा हुने केही छन् त्यस्ता कुराहरू जुन कुरा शुरूआत गर्नुभएका कुरा
1: अब मैले शुरूआत गरेको कुराहरू चाहिँ अब जीवनमा भोग्यो पहिला जे भोग्नु दुःख दुःख भनेर खाना लाउनको दुःख होइन एउटा हामीले पारिवारिक जीवनमा परिवारमा भएको घटनाहरूमा धेरै दुःख संघर्ष गरेर यो आशामा आइपुग्यो तर त्यस बेला हामीले प्रभुलाई चिन्न सकिन पाउन सकेन आज आएर हाम्रो अब यहाँ मेरो भाइ छोराहरू सबैले प्रभुलाई विश्वास गरिनुभयो
0: नयाँ जीवन
1: पाउनुभयो शुरूआतमा उहाँहरूले गरेको शुरूआतबाट मैले पनि यो नयाँ जीवन पाएँ अरूले पनि मैले जस्तै गरी प्रभुलाई पाउन सकेदेखि आनन्दको जीवन नयाँ जीवन हुनेछ भनेर म यसमै
0: भन्न चाहन्छु अन्तिममा जाँदा जाँदै केही हाम्रो श्रोताहरूको लागि केही राख्नुहुन्छ भने यो समय तपाईँलाई दिनेछु छोटो समय तपाईँले
1: अब यो मैले भनेको सबै हाम्रो नेपाल अधिराज्यभरि देश विदेशमा बस्ने आफन्तहरूले सबैले यो प्रभुको विश्वास भनेको हाम्रो नयाँ जीवन पाउनु हो प्रभुलाई सबैले विश्वास गर्नुहोस् नयाँ जीवन पाउनुहोस् यो किनभने दुई दिनको हाम्रो प्रभुले तैले भन म सुन्छु तैले ढकढक्या म खोल्छु तैले बोलेको मैले सुनिसकेको छु भन्नुभएको छ त्यस्तै गरी हाम्रो प्रभुलाई सबैले चिन्न सकुन् हाम्रो आफन्त सबै हाम्रो दाजुभाइ मात्रै होइन हाम्रो घर गाउँ हाम्रो देश विदेशमा बस्ने हाम्रो नेपालका सबै दाजुभाइ हाम्रा छोरा भतिजा दिदी बहिनी सबै आफन्त इष्टमित्र सबैले चिन्न सक्नुहोस् विश्वास गर्नुहोस् यो विश्वास गरेर नयाँ जीवन तपाईँहरूले जिउनुहोस् भन्न म यही चाहन्छु म धेरै खुसी छु प्रभुलाई पाएर म जस्तो खुसी अरू पनि खुसी हुनुहोस्
0: श्रोताबिनहरू फ्रेसमा छ उनी अगाडि जन्मिएको छ भने भाइहरूले भन्दछ र आज भने हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको हामी अन्तिम समयको पाबन्दीले अन्तिम अन्तिम आइसकेका छौं र आज हाम्रो बीचमा हुनुहुन्थ्यो जेद

दीर्घ मेर्चले लामो समय झाँक्रीको जीवन बिताउनुभयो, काम गर्नुभयो, दुःख समाजका दुःख सुखसँग नजिकबाट बुझ्नुभयो र अहिले क्रिस्टलाई चिनेर उहाँ चाहिँ नयाँ जीवनमा जिइरहनु भएको छ। श्रोताबिनहरू, साँच्चैकै जीवनका भोगाईहरू र जीवनका कुराहरू आज हामीले गरेका छौं र जीवनका भोगाई र परिवर्तनका कुराहरू हामीले गरेका छौं। तपाईँको जीवनमा पनि त्यस्ता कुनै बन्धनहरू छन् भने त्यो तोडिनेछन्, तर प्रयास तपाईँले गर्नुपर्नेछ, शुरूआत तपाईँले गर्नुपर्नेछ। कार्यक्रम शुरूआतबाट म प्रस्तुता श्यामकाजी र प्राविधिक मित्र सन्ध्यालाई पनि विदा दिनुहोस् र आजलाई पनि कार्यक्रम शुरूआत कथा संघर्ष सफलता हामी यहीँ राख्नेछौ र अर्को हप्ता कार्यक्रम सफल कार्यक्रम शुरूआतमा नयाँ फरक व्यक्ति र फरक आशिष अनुभवका प्रेरणाका कुरा हामी लिएर आउनेछौ। त्यति नै समयलाई गुड न्युज एफएम सुन्दै गर्नुहोला। जेएमएसी यहाँको दिन शुभ रहोस्।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।
2: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु बिलिवर्स इस्टर्न चर्च बुढानी कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तुता सुशीथिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट यहाँले नाटक, जीवन गवाई, सामसामिक विषय वस्तुमा रहेर भलाकुसारी र परमेश्वरको वचनद्वारा उत्साह सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट यहाँले नाटक सुन्न सक्नुहुनेछ भने आजको कार्यक्रमलाई शुरूआत गर्न चाहन्छौ यो निकै नै अर्थपूर्ण भजनबाट। कार्यक्रम सुन्दै गर्नुहोला।

0: यो अर्थपूर्ण भजनपछि पुनः स्वागत गर्न चाहन्छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिमा पाइला। आउनुहोस्, अब हामी नाटक सुन्नेछौ।
1: धेरै समय अगाडिको कुरा हो, एउटा गाउँमा एक परिवार बस्थे जसमा आमा, बुबा र छोरा थिए। उनीहरूको आफ्नो पुर्खौले व्यवसाय थियो। उनीहरूको जुत्ता चप्पल व्यापार अग्रिम तरिकाले अघि बढ्दै थियो। तर बढ्दै जाने क्रममा बुबा क्यान्सरको पीडित हुँदो रहेछ। व्यवसाय चल्दा चल्दै पनि बुबाको अप्रिय तरिकाले मृत्यु हुन्छ। यस्तो चलिरहेको व्यवसाय बिस्तारै बिस्तारै कम हुँदै जान्छ, जसको कारणले पुर्खौली व्यवसायलाई बन्द गर्नुपर्ने अवस्था आयो।
2: ए आमा, हामीले हाम्रो व्यवसायलाई खासमा बन्द गर्नु हुन्थेन, नचले पनि निरन्तर गर्दा फाइदा हुन्थ्यो कि?
3: छोरा, म तिम्रो कुरा बुझ्छु, तर म बाध्य छु, नबेची नहुने भयो। म एक्लो कहाँ कहाँ भ्याउनु, तिमीहरूलाई पनि हेर्नै पर्यो, खुवाउनु पर्छ, पढाउनु पर्छ। एक दिन होइन, दुई दिन होइन, घाटा परे त केही हुँदैन थियो, सधैँ घाटाले त कहाँ जिन्दगी चल्छ छोरा।
2: त्यसो भए हामी के गर्ने त आमा? अब
3: खै छोरा, अब बुवाको पुर्खाली व्यवसायबाट जग्गा किनेको थिए, अब त्यही गएर बाजो जमिन अन्न उमारे भए पनि, खेती किसान गरेर भए पनि जिन्दगी चलाउनै पर्यो छोरा।
2: खेती किसानी पो गाउँ जाने हो र हामी?
3: हो नि छोरा, हामी भोलि नै जानुपर्छ।
1: उनीहरू भोलिको बिहानै मिरबरी उजालोमा आफ्नो गाउँ जान्छन् र आफ्नो जग्गामा गएर बाजो जमिनमा खेती किसानी गर्न सुरु गर्छन्। धेरै तरकारी उमार्छन्, केही समयको लागि नाफा पनि हुन्छ, तर बिस्तारै बिस्तारै घाटातिर जान्छ। तैपनि आफ्नो छोरालाई पढाउन सक्दो प्रयास गर्छन्। आफ्नो आमाको यस्तो परिश्रम र मेहनत देखेर उनको मनमा एउटा कुरा पलाउँछ।
2: मेरो आमाको लागि मैले के गर्न सकिरहेको छैन, आमाको यो मेहनत म त्यतिकै खेर जान दिने छैन, म लगनशील भएर पढ्नेछु।
1: छोराले मन लगाएर पढ्छ, उनीले बिजनेस विषय लिएर लगनशील भएर पढ्छन् र आफ्नो आमालाई भन्छ,
2: आमा चिन्ता नगर्नु है, म मन लगाएर पढ्छु, हाम्रो सुखको दिन आउनेछ।
1: दस वर्षपछि छोराले बिजनेस रिलेटेड कोर्सहरू पढ्छन्, ब्याङ्कबाट लोन लिन्छन् र आफ्नो बुबाको पुर्खौली पेसालाई निरन्तर रूपमा अगाडि बढाउँछ।
3: छोरा, यसरी ब्याङ्कबाट पैसा झिकेर आफ्नो बुबाको पेसालाई त निरन्तर त गरिस्, तर फेरि घाटा भयो भने ऋण कसरी तिर्छस् बाबु? मलाई त चिन्ता लाग्यो।
2: चिन्ता नगर्नु न आमा, मैले बिजनेस सम्बन्धी विषय लिएर पढेको छु, त्यस्तो घाटा केही पनि हुँदैन आमा, तपाईँ ढुक्क हुनु।
1: तर छोराको बिजनेस त्यति खास चल्दैन, न नाफा नै हुन्छ न घाटा नै। छोराको बिजनेस सँगसँगै आमा पनि गाउँमा रहेर खेती किसानी गर्न निरन्तर रूपमा उहाँले सुरु गर्नुहुन्छ। एक दिन खेतमा काम गर्दै जाँदा अचानक एउटा सेविका बहिनी सेतो कुर्ता सुरुवालमा आउनुहुन्छ र भन्नुहुन्छ,
4: आमा, ए आमा, यहाँको त्यो होटेलहरू छैन, साह्रै तिर्खा लागेको थियो।
3: ए, को नानी रहेछ? अनि नानी, पानी पिउन होटेलमै जानु पर्छ र? आउनुहोस् नानी, यहाँ मेरो नजिकै घर छ, म त्यही तिमीलाई पानी दिनेछु।
4: धन्यवाद है आमा, लामो यात्राले गर्दा साह्रै तिर्खा लागेको थियो, धन्यवाद है आमा।
3: अनि नानी, हजुरले सेतो कपडा चाहिँ किन लाउनु भएको, केही समस्या छ हो घरमा नानी?
4: होइन नि आमा, म एउटा सेविका हो, म चाहिँ चर्च जाने गर्छु, तपाईँलाई चर्च के हो थाहा छ आमा? त्यहाँ हरेक कुरामा सहयोग पुर्याउँछु, दयाको सेवकाई गर्छु, दुःखमा परेकाहरूका लागि सहयोग गर्छु, बिरामी परेकाहरूलाई भेटघाट गर्छु, प्रार्थना गर्छु। खासमा सेतो पहिरन लगाउनुको अर्थ नि आमा पवित्रता शुद्धताको प्रतीक हो, यसले परमेश्वरप्रति समर्पित जीवन देखाउँछ, यसैले हो नि आमा, अन्यथा नसोच्नु होला।
3: ए, धेरै राम्रो कुरा गर्नुभयो नानी, के गर्नु नानी, आफ्नो काम हो, गर्नै पर्यो नि।
4: त्यो त हो नि आमा, अनि यत्रो जग्गामा हजुर एक्लै काम गर्दै हुनुहुन्छ, किन होला आमा?
3: गाह्रो छ नि नानी, घरमा म एक्लै छु, छोरा छ, त्यो पनि सहरमा छ, के गर्नु नानी, पुर्खाली सम्पत्तिलाई घाटामा भएर पनि बेचेका फेरि बाबुले ऋण लिएर खोलेरको छ, त्यही पनि घाटामै छ। यही भएर यही जग्गामा जोतिएको भए पनि गर्नु पर्छ नि नानी।
4: ए आमा, तपाईँको कुरा सुनेर मसँग मेल खायो जस्तो छ नि आमा, किनकि म पनि यही समस्यादेखि पार हुँदै आएकी हो। जब मैले यीशुमा विश्वास गरे, प्रभु यीशु ख्रीष्ट नै मुक्तिदाताको स्रोत हुनुहुन्छ भन्ने विश्वास गरे, असम्भव कुरा पनि सम्भव भयो।
3: ओहो नानी, यदि परमप्रभुमा यस्तो असम्भव पनि सम्भव हुन्छ भने म अहिले नै प्रभुलाई आफ्नो साँचो मुक्तिदाता भनेर स्वीकार गर्न तयार छु नानी।
4: हुन्छ नि आमा, यदि तपाईँले साँच्चै विश्वास गर्नुहुन्छ भने असम्भव कुरा पनि सम्भव हुन्छ। तपाईँको हरेक दुःखको घडीमा परमेश्वर तपाईँसँग हुनुहुन्छ र म र मेरो मण्डली परिवारले पनि हजुरको लागि प्रार्थना गर्नेछौ। हुन्छ आमा, यही तल हाम्रो भन्ज्याङ चौतारा नजिकै हाम्रो चर्च छ, आउनुहोस् है आमा। म हजुरलाई त्यही भन्ज्याङ चौतारामा कुनेछु, हजुर त्यहाँ आउनुहोला र हामी सँगै चर्च जानुपर्छ नि आमा।
3: हुन्छ नि नानी, म आउँछु है नानी।
1: बिस्तारै बिस्तारै आमा सङ्गति जानुहुन्छ, प्रार्थना सेवामा सहभागी बन्दै जानुहुन्छ, निरन्तर प्रार्थना गर्नुहुन्छ। मण्डलीले पनि आमाको लागि उपवास सहित प्रार्थना गरिदिनुहुन्छ। आफूले धर्म परिवर्तन गरेको भनेर आफ्नो छोरालाई पनि सुनाउनुहुन्छ र आमाको विश्वास देखेर छोराले पनि परमेश्वरमा विश्वास गर्नुहुन्छ। केही महिनापछि पनि सङ्घर्ष वा परिस्थितिको सामना गर्नु परे तापनि उहाँको विश्वास डगमगाउँदैन। उनीहरूको विश्वास बिस्तारै बिस्तारै वा घाटाबाट नाफा हुँदै जान्छ र दुवै प्रभुमा जोड तोडका साथ अघि बढ्दै जान्छ। यसरी छोराको व्यवसाय र आमाको खेती किसानीमा पनि फाइदा हुँदै जान्छ। उनीहरूको कमाएको आमदानीबाट प्रभुलाई सधैँभरि दशाध भेटी चढाउँछन्। यसरी परमेश्वरले उहाँको जीवनमा धेरै ठुला आशिष दिनुहुन्छ। यसरी परमेश्वरमा विश्वास गरेपछि परमेश्वरले असम्भव कुरा पनि सम्भव गराउनुहुन्छ।

आजको नाटकबाट पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु र परमेश्वरको धर्मशास्त्र बाइबलले हामीलाई यसरी उत्साह दिदछ। मती 11:28-29-30 यसरी भन्दछ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुका छ। आमेन। संसारले हामीलाई भन्दछ, बलियो बन, आफै सम्हाल, नरौ, हार नमान, तर धेरै समयसम्म मानिसहरूसँग बल हुँदैनन्, मान्छे कमजोर हुन्छन्। परमेश्वरको वचनले भन्दछ, तिमी आफै नलड अनि म कहाँ आऊ भनेर। परमेश्वरको वचनले भन्दछ, उहाँको काखमा दोषारोपण छैन अनि तुलना पनि छैन, घृणा पनि छैन, तर प्रेम र कृतज्ञता र विश्राम छ भनिएको छ। कहिलेकाहीँ हामी मानिसहरूबाट यति धेरै चोट खान्छौं कि कसैमाथि भरोसा गर्नै गाह्रो हुन्छ, तर प्रभुले तपाईँ र मेरो आँसु देख्नुहुन्छ। राति धेरै सुते पनि तपाईँ एक्लो रोएको उहाँलाई थाहा छ, अनि तपाईँले कसैलाई भन्न नसकेको पीड़ा उहाँले बुझ्नुहुन्छ। सायद तपाईँ आज सोचिरहनु भएको छ होला, अब मेरो जीवनमा केही राम्रो हुँदैन, म धेरै थाकिसके, मसँग अब शक्ति नै छैन। तर परमेश्वरको वचनले भन्दछ, तपाईँको कथा यहाँ समाप्त भएको छैन, तपाईँको अन्धकार अन्तिम होइन, आँसुको रात पछि आशाको बिहान आउँछ। तपाईँ कहिले कमजोर महसुस गरिरहनु भएको होला, तर परमेश्वरले अझै तपाईँलाई सम्हालिरहनु भएको छ। परमेश्वरले भन्नुहुन्छ, म तिमीहरूलाई विश्राम दिनेछु। यो केवल शरीरको आराम मात्र होइन, यो थाकेको आत्माको विश्राम पनि हो, बाँचिएको मनको शान्ति हो, डरले भरेको हृदयमा आशा फर्किने प्रतिज्ञा हो। यदि संसार तपाईँलाई अस्वीकार गरेको छ भने पनि प्रभुले तपाईँलाई अस्वीकार गर्नुहुन्न। यदि मानिसले तपाईँलाई बुझेको छैन भने पनि उहाँले तपाईँलाई पूर्ण रूपमा बुझ्नुहुन्छ। यदि तपाईँ आफैलाई मूल्यहीन ठान्नु थाल्नु भएको छ भने पनि परमेश्वरको आँखामा तपाईँ अत्यन्तै बहुमूल्य हुनुहुन्छ। त्यसैले आज हार नमान्नुहोस्, थाक्न सक्नुहुन्छ, रुन सक्नुहुन्छ, केही समय रोएर बस्न सक्नुहुन्छ, तर आफ्नो आशा नछोड्नुहोस्, किनकि प्रभु अझै तपाईँको साथमा हुनुहुन्छ। उहाँले तपाईँलाई उठाउनुहुन्छ, सम्हाल्नु हुन्छ अनि फेरि अघि बढ्ने शक्ति दिनुहुन्छ। आउनुहोस् मसँगै तपाईँले यो प्रार्थना गर्नुहोस्, हे परमेश्वर, म धेरै थाकेको छु, मेरो मन भारी भएको छ, कहिलेकाहीँ जीवन नै बोझ जस्तो लागेको छ, तर आज म तपाईँको वचनमा आशा खोज्दै तपाईँको सामु आएको छु। मेरो आँसुहरू पुसिदिनुहोस्, मेरो डरहरू हटाइदिनुहोस्, फेरि हृदयमा मेरो शान्ति र आशा भरिदिनुहोस्, मलाई फेरि उठाउने शक्ति दिनुहोस्, ख्रिस्ट येशूको नाममा, आमेन। साँच्चै नै आजको यो नाटक र परमेश्वरको वचनबाट यहाँलाई उत्साह दिएको छु। पक्कै पनि तपाईँले आजको कार्यक्रमबाट उत्साह पाउनु भएको छ भन्ने मैले आशा लिएको छु। आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भएमा यहाँले हामीलाई फोन गरेर आफ्नो सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 मा फोन गरेर आफ्नो प्रतिक्रिया सल्लाह सुझाव दिन सक्नुहुनेछ भन्दै आजको कार्यक्रम सुनेर साथ दिनुभएका सम्पूर्ण श्रोतामा धेरै धेरै धन्यवाद। हामीलाई प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धन्यवाद। आजको कार्यक्रमबाट म सुशी सिंह पनि बिदा हुन चाहन्छु। हस्त, जय मसीह।

प्रिय श्रोता मित्र, गुरुज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जयमसीह। यस कार्यक्रमलाई तपाईँले आयोजक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुरुज एफएम 105.1 MHz काठमाडौँबाट र गुरुज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईँलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौ, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौं र हामी तपाईलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। र यसलाई भने हामी एउटा गीत सुनौं।

0: श्रोता अर्थपूर्ण अनि मिठो गीत पछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: मित्र भने हामी तपाईँलाई के कुराको निम्ति के हुन जरूरी छ भन्ने विषयमा केही कुरा बताउनेछौ। मूल्यहरू हुनुपर्छ शिक्षाको निम्ति, शिक्षा हुनुपर्छ जीवनको निम्ति, जीवन हुनुपर्छ प्रेमको निम्ति, प्रेम हुनुपर्छ मान्छेको निम्ति, मान्छे हुनुपर्छ समाजको निम्ति, समाज हुनुपर्छ सेवाको निम्ति, सेवा हुनुपर्छ राष्ट्रको निम्ति, राष्ट्र हुनुपर्छ विश्वासको निम्ति, अनि विश्वास हुनुपर्छ शान्तिको निम्ति। मित्र, हामी आशा गर्छौ के को निम्ति के हुनु जरुरी छ भन्ने विषयमा यस प्रस्तुतिले तपाईँलाई केही ज्ञान दिएको छ। र भने हामी तपाईँलाई कार्यक्रम ज्ञानमालामा ख्याल राख्नुपर्ने तीन कुराहरूको विषयमा बताउन गइरहेका छौं। हामीले भुल्न नहुने कुरा, ऋण राष्ट्र र मित्रलाई, अनि हामीले ध्यान दिनुपर्ने कुरा, ख्याल राख्नुपर्ने कुरा, के कुरा चाहिँ फर्किँदैन भन्ने कुरा, गोली बोली र प्राण, अनि पर्खँदैन के कुरा चाहिँ पर्खँदैन त, समय मृत्यु र ग्राहकले, अनि सम्मान गर्नुपर्ने कुरा आमा बाबु र गुरुहरूको, दया गर्नुपर्ने कुरा दया कसलाई गर्नुपर्छ भन्ने कुरा, दया गर्दा ध्यान दिनुपर्ने कुरा भोकाहरूलाई, पागल बच्चा र असहायहरूको, याद राख्नुपर्ने कुरा सत्य वचन र धर्मलाई, नजिस्काउने गुरु गरीब र परस्त्रीलाई, टाढा राख्नु अल्छी हिंसा र शत्रुलाई, उन्नति हुन्छ विद्या परमेश्वर र परिश्रमले, सानो नसम्झिनु रोग ऋण र शत्रुलाई, भाइ भाइमा दुश्मनी ल्याउने कुरा जग्गा धन र स्वास्नीबाट, छोड्नुपर्ने कुरा रिस जुवा र अनैतिक व्यवहार, एकपटक मात्र पाइने कुरा आमा बाबु र जवानी, संघर्ष गर्नुपर्ने कुरा स्वतन्त्रता इमान र इज्जतको लागि, राम्रो व्यवहार गर्नुपर्ने कुरा नोकर गरिब र ठूला व्यक्तिलाई, भर नगर्नु स्वार्थी साथी शत्रु र हान्ने गोरुमाथि, लुकाउनु धन सिप र योग्यतालाई, संगत गर्नु सहयोगी विद्वान र कुशलसँग, ठट्टा नगर्नु अपाङ्ग अनाथ र विधवासँग, गर्न नभुल्नु उपकार उद्देश्य र उदारता, ढाट्नु नहुने गुरु वकिल र डाक्टरलाई। मित्र, आशा छ तपाईँले यी कुराहरू अवश्य पनि आफ्नो जीवनमा ध्यान दिइरहनु भएको छ, ख्याल राखिरहनु भएको छ र आफ्नो जीवनलाई सफलतापूर्वक अगाडि बढाइरहनु भएको छ। र अवश्य पनि तपाईँले कार्यक्रम ज्ञानमालामा यी कुराहरूबाट जीवनको लागि केही प्रेरणा र ज्ञान प्राप्त गर्नुभएको छ। अहिलेसम्म हामीलाई कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ, हामी तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम ज्ञानमालामा। यस कार्यक्रममा हामी तपाईँलाई परमेश्वरका जीवित वचन सहित केही ज्ञान गुणका कुराहरू बताउँदै तपाईँलाई आफ्नो जीवनयापन गर्नको लागि उत्साह दिने गर्दछौ। अब भने हामी तपाईँलाई सानोतिनो कुरा जसले ठूलो फरक पार्दछ भन्ने विषयमा केही कुराहरू बताउनेछौ। हामी तपाईँलाई केही सानातिना कुराहरू प्रस्तुत गर्नेछौ जसले तपाईँको जीवनमा केही फरक पारेको छ, ठूलो फरक पनि पारेको हुन सक्छ। त्यसमध्ये केही कुराहरू तपाईँलाई बताउँदै जानेछौ कार्यक्रम ज्ञानमालामा। मित्र, आउनुहोस् र कार्यक्रमलाई ध्यान दिएर सुन्नुहोस् पनि हामी अनुरोध गर्न चाहन्छौ। पहिलोमा रहेको छ, मित्रताको निर्माणमा धैर्यता चाहिन्छ। दोस्रोमा, यस अथवा ऐश्वर्यको सफलतामा अम्ल लिनु हुन्न। तेस्रोमा, माया गर्नुको अर्थ भर पर्नु होइन। चौथोमा, तिमी जस्तो सोच्दछौ त्यस्तै बन्नेछौ। पाँचौमा, आफूसँग व्यवहार गर्दा आफ्नो दिमागलाई प्रयोग गर तर अरूसँग चाहिँ हृदयले। छैटौँमा, रात जति अँध्यारो हुन्छ त्यति नै धेरै ताराहरू देखिन्छन्। सातौं, मित्रता एउटा बैंक खाता जस्तै हो जसलाई बचत नगरी प्राप्त गर्न सकिन्न। आठौंमा, गल्ती सफलता प्राप्तिकै एक अंश हो। नौमा, सानो कार्य सम्पन्न गर्दा पनि ठूलो महत्व दिएर गर, अन्तत तिमीले महान कार्य गर्नेछौ। दशौंमा, दृढतासँग सोच गहिरिएर सोच। एघारौंमा, बादल र वृष्टि बिना हिन्द्रिनी हुँदैन। बाह्रौंमा तिम्रो अभिव्यक्ति तिमीले लगाएको लुगाभन्दा धेरै महत्वपूर्ण हुन्छ। तेह्रौंमा व्यवहारिक चेतनाको विकास गर। चौधौंमा अनन्त जीवनको प्रकाशमा आफ्नो जीवनलाई अघि लम्काऊ। पन्ध्रौंमा लगातारको सम्झनाले कार्य पूरा गर्न सहयोग पुर्याउनेछ। सोह्रौंमा जब तिमी लड्छौ तुरुन्तै उठिहाल। सत्रौंमा तिम्रो व्यवहारद्वारा एउटा असल उदाहरण स्थापना गर। अठारौंमा अरूहरूप्रति इमान्दारिता तथा व्यक्तिगत रुचि देखाऊ। उन्नाइसौंमा स्थिर बस। बीसौंमा अरूको सल्लाह पाउने प्रयास गर। मित्र, हामी आशा गर्छौ यी भनाई वा युक्तिहरू अथवा वाक्यांशहरूले वाक्यहरूले तपाईँको जीवनमा सहायता पुर्याउनेछ। हुन त यी सानोतिनो कुरा हुन् जसले तपाईँको जीवनलाई ठूलो फरक पार्दछ यदि तपाईँले यसलाई ध्यान दिनुहुन्छ भने। मित्र, एक्काइसौंमा रहेको छ असल गुणको ख्याल गर। बाइसौंमा रहेको छ तिम्रो भन्नु केही छैन भने नबोल। तेइसौंमा हटारिएर केही गर्नभन्दा अघि समस्याको राम्ररी अध्ययन गर। चौबिसौंमा सुत्नु अघि पवित्र बाइबलमा भएका परमेश्वरका प्रतिज्ञाहरूलाई गहिएर मनन गर। पच्चिसौंमा तत्कालै केही नगर। छब्बिसौंमा परीक्षाले तिमीलाई समस्या पार्नेछ र घमण्डले तिमीलाई त्यहाँबाट हुकन दिने छैन। सत्ताइसौंमा अतीतमा नबाँच। अठाइसौंमा सत्यग्राही र असल चालको बन। उन्तिसौंमा जीवन भनेको व्यवहारिक तालिम हो। तीसौंमा संसारको लागि चित्रात्मक शब्दको प्रयोग गर। एकतीसौंमा केही गर, पाइला बढाऊ, अग्रसर हो। बत्तीसौंमा नबिर्स, शत्रु बन्छन् जन्मिँदैनन्। तेत्तीसौंमा रहेको छ तिम्रो लडाईँको मैदानलाई सानो पार। चौतिसौंमा रहेको छ जुन बेला तिमीलाई सहायताको खाँचो पर्छ येशूसँग प्रार्थना गर। पैतिसौंमा रहेको छ तिमी त्यही व्यवहार अरूलाई नगर जुन व्यवहार अरूले तिमीमाथि गरेको मन पराउँदैनौ। छत्तीसौंमा कसैको अनुपस्थितिमा उसको आलोचना नगर। सडतिसौंमा आज्ञाकारी हुन सिक्नु महानताको पहिलो खुड्किलो हो। अडतिसौंमा नभुल, आदर कमाइन्छ। उनन्चालिसौं आफैलाई उचाल्नु चाहिँ एक झुट हो। चालिसौंमा कार्यान्वयन बिस्तारै बदलिन्छ। मित्र, आज हामीले तपाईँलाई केही सानोतिनो कुरा सुनाएका छौं जसले तपाईँको जीवनमा ठूलो फरक पार्दछ। आशा छ तपाईँले यसलाई सुनेर केही ज्ञान प्राप्त गर्नुभएको छ र यसोसँग पनि अझ नजिक हुनको लागि तपाईँलाई केही मदत मिलेको छ। हामी तपाईँलाई सानोतिनो कुरा जसले जीवनमा ठूलो फरक पार्दछ त्यस विषयमा आगामी कार्यक्रममा पनि बताउँदै जानेछौ। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा तपाईँलाई स्वागत छ। हामीले गएका समयमा तपाईँलाई आर्किमिडिस अनि अल्बर्ट आइन्स्टाइन विश्व प्रसिद्ध वैज्ञानिकहरूका विषयमा बताइसकेका छौं र हामीले तपाईँलाई ग्यालिलियोको विषयमा पनि बताइसकेका छौं। आज चाहिँ हामी तपाईँलाई थोमस अल्वा एडिसनको विषयमा केही कुरा बताउन चाहन्छौ। इस्वी सम्वत 11 फेब्रुअरी 1847 अमेरिकामा जन्मिएका एडिसनले विज्ञानको क्षेत्रमा करिब 1093 वस्तुहरूको खोज र अनुसन्धान गरेका थिए, जस्तै फोनोग्राफ, स्टोरेज ब्याट्री, सिनेमेटोग्राफी, ग्रामोफोन, विद्युत बल्ब, भूमि प्रोजेक्टर, लाउड स्पिकर आदि। उनको मृत्यु 18 अक्टोबर 1931 भएको थियो। उनले काम गर्दा गर्दा आफ्नो नाम समेत पनि बिर्सेका थिए अनि उनको बाल्यकालको बोलाउने नाम भने एल थियो। थोमस अल्वा एडिसनले 10 वर्षको उमेरमा नै आफ्नै घरमा प्रयोगशाला चलाउनका लागि रेलको डिब्बामा नै पत्रिका छापेर
1: बेच्ने काम गरेका थिए। ईस्वी सम्वत् 1861 प्रकाशित ग्रैंड ट्रंक हेरल्ड नामक यो पत्रिका रेलमा नै छापेर रेलमा नै बेचिएको विश्वको पहिलो पत्रिका थियो। उनले बोकेको रासायनिक पदार्थको कारणले रेलको डिब्बामा आगलागी भएको हुँदा रेलको परिचारिकाले एक झापट दिँदा कानको जाली फुटी बाहिर आएका थिए। एडिसनले धेरै क्षेत्रमा विधिको कुराको आविष्कार गरी ठूलो योगदान दिएका छन्। योगदान मध्ये मुख्य मुख्य योगदान चाहिँ यी हुन्। ईस्वी सम्वत् 1868 पहिलाको चलन चल्तीको टेलिग्राफ भन्दा सजिलो र एकैचोटि दुईवटा लाइन मार्फत समाचार पठाउन सकिने आफ्नो टेलिग्राफको आविष्कार उनले गरे। ईस्वी सम्वत् 1869 मतगणना यन्त्रको आविष्कार उनले गरे। ईस्वी सम्वत् 1877 उनले ग्रामोफोनको आविष्कार गरे। ईस्वी सम्वत् 1879 चलचित्र क्यामेरा र प्रोजेक्टरको आविष्कार उनले गरे। एलेक्जेन्डर ग्राहम गेलले विकास गरेको टेलिफोन सेटलाई परिमार्जन गरी बढी सुविधा सम्पन्न गराएर टेलिफोनबाट पहिलो पटक हेलो शब्दको प्रयोग उनले गरेका थिए। वैज्ञानिक थोमस अल्वा एडिसनले गरेका थिए। ईस्वी सम्वत् 1879 बिजुलीको चिमको आविष्कार उनले गरेका थिए। विद्युतबाट चल्ने पेनको आविष्कार पनि थोमस अल्वा एडिसनले गरेका थिए। ईस्वी सम्वत् 1800 विद्युतीय रेलमार्गको सञ्चालन पनि उनीद्वारा नै भएको थियो, उनको नेतृत्वमा नै भएको थियो। यिनको आविष्कारहरूमा ग्रामोफोन, फोनोग्राफ, स्टोरेज ब्याट्री, सिनेमेटोग्राफी, इलेक्ट्रिक बल्ब, इलेक्ट्रिक भोटिङ मेसिन आदि कुराहरू पर्दछन्। यिनले मेन्लो पार्कमा प्रयोगशाला स्थापना गरी त्यहाँ अधिकांश आविष्कार गरेको यिनलाई विजर्ड अफ मेन्लो पार्क पनि भनिन्छ। प्रिय मित्र, थोमस अल्वा एडिसनको जीवनको एउटा मुख्य कुरा यो छ कि जो असफलतालाई सफलताको मूलमन्त्र बनाउँथे, उनी एउटा यस्तो व्यक्ति थिए जसले असफलतालाई सफलताको मूलमन्त्र बनाउँथे, जसले कमसे कम 50,000 पटक प्रयोग गरेर हलुका र मजबुत ब्याट्री बनाई छाडे, 1,000 पटक प्रयास गरी बिजुली बल्ब बनाउने प्रयास गरे, हामी भए सायद एक पटक दुई पटक बढी गरे 3 पटक प्रयास गरौंला, नत्र झर्केर काम नै ठप्प पाथ्यौ होला। तर उनी थाकेनन्। ग्रामोफोन, बोल्ने चलचित्र, मुभी प्रोजेक्टर जस्ता उपयोगी वस्तु उनले आविष्कार गरे। संसारको 8 आश्चर्यका रूपमा लिएको विद्युतीय बल्बको आविष्कार उनले गरे। उनले जम्मा 13,000 आविष्कारहरूको त पेटेन्ट नै गराएका थिए। अमेरिकी अखबारले अमेरिकामा 10 जीवित सर्वश्रेष्ठ अमेरिकीहरू छान्दा उनी सर्वश्रेष्ठमै परे। त्यस्ता प्रख्यात एवं प्रसिद्ध व्यक्तित्वको मृत्यु भने 84 वर्षको उमेरमा न्यूजर्सीमा भयो। उनको सम्मानमा 21 अक्टोबर 1931 अमेरिका र क्यानाडा भरि 1 मिनटको निम्ति सबै बत्तीहरू निभाइएका थिए। उनी असफलतालाई सफलताको सिँढी जनाएर अगाडि बढ्दथे। असम्भव भन्ने शब्द त उनको शब्दकोशमा थिएन। उनी कहिल्यै हरेस खाँदैनथे। त्यसैले त हजारौं पटकको असफलता चिनेर उनले बिजुलीको बल्ब आविष्कार गरेरै देखाइदिए। तत्कालीन समयमा बिजुली बल्ब बनाउनु भनेको असम्भव नै थियो। बिना अक्सिजन बत्ती बल्नै सक्दैन भनेर थुप्रैले उनलाई पागलको संज्ञा पनि दिएका थिए। तर उनले यो असम्भवलाई सम्भव बनाएर आश्चर्यचकित पारिदिएका थिए। उनी एक लगनशील वैज्ञानिक थिए। थोमस अल्वा एडिसन आफ्नो प्रयोगमा डटचित्त भएर लागि पर्थे र मुस्किलले तीन चार घण्टा मात्र सुत्थे। एकपल्ट त उनले खाना बिना 60 घण्टा लगातार काम गरेका थिए। यसरी दृढ संकल्पित भएर काम गरेकाले नै उनी सफलताको शिखरमा पुग्न सके। मित्र, हामी आशा गर्छौ थोमस अल्वा एडिसनको जीवनीबाट तपाईँले केही प्रेरणा र उत्साह प्राप्त गर्नुभएको छ र ज्ञान समेत प्राप्त गर्नुभएको छ। हामी तपाईँलाई आगामी दिनमा पनि यस्तै विश्व प्रसिद्ध वैज्ञानिकका केही कुराहरू भन्दै प्रेरणा दिनको लागि कोसिस गर्नेछौ। प्रिय मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने म भन्न चाहन्छु कि अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला, गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ र अहिलेसम्म साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र भने हामी फेरि पनि यस समय अर्को एउटा गीत सुन्नतर्फ जान्छौ र तपाईँलाई यस कार्यक्रममा अझ आशिषित बनाउनको लागि म कार्यक्रम अर्को भागमा उपस्थित हुने नै छु।
2: हामी परमेश्वरको सेना तथा साना सिपाहीहरू हौ।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय श्रोता मित्र, यस समय हामी फेरि पनि कार्यक्रम ज्ञानमालामा बाइबलको पुरानो करारको पुस्तकबाट बाइबलका घटनाहरूलाई हेर्ने समयमा आइपुगेका छौं। हामीले गएको श्रृंखलामा तपाईँलाई कनान देशमा शीर्षक अन्तर्गत रहेर एक नम्बरमा दुई गुप्तचरहरू, त्यसपछि हामीले दुई नम्बरमा एरियो ध्वंस हुन्छ, आकानको पाप र इसरायलीहरूको हार, र चौथो नम्बरमा नयाँ देश कनानमा शीर्षक अन्तर्गत रहेर योशु अध्याय 18 एकदेखि 4, 19, 23 र 24 पद अनि भजन संग्रह 105 केही कुरा बताएका थियौं। र आजदेखि भने हामी तपाईँलाई नयाँ देशमा दुःख र आपत शीर्षक अन्तर्गत रहेर बाइबलका घटनाहरूलाई बताउनेछौ, जुन चाहिँ यस घटना क्रमाङ्क 10 पहिलो भाग हो। नयाँ देशमा दुःख र आपत शीर्षक अन्तर्गत रहेर हामी तपाईँलाई आज चाहिँ परमेश्वरलाई भुल्छन्, दुःख पाउँछन्, न्यायकर्ता अध्याय 6 केही कुरा बताउनेछौ। नयाँ देशमा दुःख र आपद, परमेश्वरलाई भुल्छन्, दुःख पाउँछन्, न्यायकर्ता अध्याय 6। आराम र सुखमा इसरायलीहरूले परमेश्वरलाई भुल्दै भुल्दै गए। पछिदेखि तिनीहरूले मूर्ति पूजा गर्न लागे, तर परमेश्वरले साथ दिन छाड्नुभयो। एक दिन तिनीहरूले आफ्ना देशदेखि केही दूरमा कुनै अन्य देशीहरूले तम्बु हालेका देखे। यिनी मिद्यानीहरू थिए। यिनीहरूले दुःख दिनसम्म दिए, घरद्वार, अन्न, फलफूलहरू लुटेर इसरायलीहरूलाई लखेटी दिए। इसरायलीहरू भागेर जंगल र पहाड़का

तैले इसरायलीहरूलाई मिद्यानीहरूको हातबाट बचाउने छस्। गिदोन छक्क परे। तिनले अपत्यारो मान्दै भने, मलाई त विश्वास लाग्दैन, यदि परमेश्वर हुनुहुन्छ भने यस्तो दुःख किन, फेरि म कसरी त्यो काम गर्न सक्छु र परमेश्वर मसित हुनुहुन्छ भन्ने कुरा कसरी पत्याउ। हेर गिदोन, म तसँग छु, परमेश्वर यहाँ हुनुहुन्छ भनेर म देखाउन सक्छु। त्यस व्यक्तिले भने, उसो भए पर्खनुहोस्, म तपाईँको निम्ति खानेकुरा ल्याइदिन्छु। यसो भनेर गिदोन घरभित्र पसे, रोटी र मासुको झोल लिएर आए। त्यस व्यक्तिले भने, मासु र रोटी त्यो ढुङ्गामाथि राख, झोल त्यही माथि खन्याइदे। गिदोनले त्यसै गरे। त्यस व्यक्तिले आफ्नो लौरोले ती खानेकुरा छोइदिए। आँखाको झिमिक भरमा आकाशबाट आगो झर्यो र ढुङ्गामाथिको चिजबीज भस्म पारिदियो। गिदोन यता छक्क परिरहेको थियो, उता भने त्यस व्यक्ति अल्पिसकेको थियो। स्वर्गदूत रहेछ भनेर गिदोनले चिने। गिदोनलाई परमेश्वर तिनको साथमा हुनुहुन्छ भन्ने कुरामा पत्यारो लाग्यो। आफ्नो अपत्यारोमा साह्रै डर पनि लाग्यो। त्यस रात सपनामा परमेश्वर गिदोनसित बोल्नुभयो। गिदोनले भोलिपल्ट उठेर बुबाले बनाएको देवताको थान भत्काइदिए र परमेश्वरको निम्ति पवित्र स्थान बनाए। परमेश्वरले दुःखबाट उद्धार चाँडै दिनुहुनेछ भन्ने विषयमा तिनले इसरायलीहरूलाई बताए। यो कुरा सुन्दा इसरायलीहरूलाई साह्रै आनन्द लाग्यो। तिनीहरूले फेरि देवता स्थान भत्काइदिए र पवित्र स्थान बनाएर परमेश्वरको सेवा गर्न र प्रार्थना चढाउन लागे। मित्र, नयाँ देशमा दुःख र आपत शीर्षक अन्तर्गत रहेर हामीले तपाईँलाई आज परमेश्वरलाई भुल्छन् दुःख पाउँछन् बाइबल घटनाको भाग सुनाएका छौं न्यायकर्ता अध्याय 6। आगामी श्रृंखलामा हामी तपाईँलाई मिद्यानीहरूसित लडाई र जित घटनालाई सुनाउनेछौ न्यायकर्ता अध्याय 6 र 7। कृपया प्रतीक्षा गर्नुहोला। मित्र, आशा छ आजको यस बाइबल घटनालाई सुनेर तपाईँ आशिषित हुनुभएको छ र परमेश्वरले हाम्रो साथ कहिले पनि छोड्नुहुन्न भन्ने कुरा तपाईँले बुझ्नुभएको छ र आफ्नो जीवनमा अवश्य पनि महसुस गर्नुहुनेछ र मूर्ति पूजाबाट अलग रहनुपर्छ भन्ने पनि शिक्षा पाउनुभएको छ भनी हामी आशा गर्छौ। आउनुहोस् आजको कार्यक्रमको अर्को भागतर्फ लागौ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागु औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागु औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै
उहाँलाई भेट।

0: यसैया 55 छ पद। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजको लागि बिदा दिनुहोस्। जय मसीह।
1: गुड न्यूज एफएम सुन्दै गर्नुहोला।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: नेपालगंज सुसमाचार प्रसारण मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम हाम्रो अफिसियल अनलाइन एप्लिकेशन गुड न्यूज नेपालका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी हराएको छोराको दृष्टान्तको बारेमा हेर्नेछौ। बाइबलमा रहेको लुका 15 अध्यायको 11 पददेखि 32 पदसम्म हामीले हराएको छोराको बारेमा पाउँदछौ। त आउनु श्रोता, आजको यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवजन साई, आजको हाम्रो आदरणीय पाहुना जोन सनको साथमा उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैका लागि कार्यक्रम सुनेर बसिरहनुभएका आदरणीय श्रोता, यहाँहरूलाई नमस्कार तथा जय मसीह। श्रोता, सधैँ म आउँथे र कहिलेकाहीँ मैले पाहुनाहरूलाई पनि ल्याउने गरेको छु। आज मेरो साथमा एकजना पाहुना हुनुहुन्छ, उहाँ दक्षिण भारतबाट आउनुभएको छ। उहाँ परमेश्वरले आशिष दिनुभएका र धेरै विद्वान व्यक्ति हुनुहुन्छ। जति बुद्धिजीवी भए तापनि परमेश्वरको अगाडि ऊ बालक नै हुन्छ, अनि उसले सृष्टिकर्ता ईश्वरको आदर नै गर्नुपर्दछ। आज परमेश्वरको वचन उहाँबाट हुनेछ र उहाँको मैले उल्था गरिदिनेछु। यतिखेर म यो समय उहाँलाई दिन्छु।
2: नमस्ते, जय मसीखी।
1: उहाँले पनि नमस्ते जय मसीखी भन्नुभयो।
2: माई नेम इज जोनसन एन्ड आई एम फ्रम इन्डिया।
1: उहाँको नाम जोनसन हो, उहाँ इन्डियाबाट आउनुभयो।
2: आई ब्रिङ ग्रिटिङ्स इन द नेम अफ आवर लर्ड एन्ड सेभियर जीसस क्राइस्ट।
1: उहाँले येशु ख्रीष्टको नाउँमा अनि अभिवादन र जय मसीह ल्याउनु भएको छ।
2: आई एम भेरी ह्याप्पी टु बी हियर इन दिस नेपाल एन्ड आई एम एन्जॉयिङ हियर।
1: उहाँ नेपालमा हुन पाउँदा धेरै खुसी रहनु भएको छ र उहाँ साह्रै आनन्दित पनि हुनुहुन्छ।
2: यू नेपालीज आर आवर ब्रदर्स एन्ड सिस्टर्स बिकज यू आर नेबर्स।
1: हजुरहरू सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू हाम्रा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, किनभने तपाईँ हाम्रो एकदमै नजिकको छिमेकी हुनुहुन्छ।
2: बिफोर वी गेटिङ इन्टु द वर्ड,
1: हामी परमेश्वरको जीवित वचनमा जानुभन्दा पहिला
2: आई प्रे द्याट,
1: म प्रार्थना गर्न चाहन्छु,
2: द्याट एज आई स्पिक,
1: म जे कुरा बोल्नेछु,
2: गॉड विल मेक योर हार्ट्स एज ए गुड सोइल,
1: अनि परमेश्वरले हाम्रो हृदयलाई राम्रो माटोमा परिणत गर्नुहुनेछ।
2: सो द्याट दिस वर्ड अफ गॉड विल बी फ्रुटफुल एन्ड ट्रुथफुल इन योर लाइफ।
1: यो परमेश्वरको जीवित वचन तपाईँ हाम्रो जीवनमा एकदमै फलदायक र आशिषमय हुनेछ।
2: टुडे आई वान्ट टु स्टार्ट दिस वर्ड अफ गॉड विथ अ क्वेश्चन।
1: आज तपाईँहरूका बीचमा परमेश्वरको जीवित वचन एउटा प्रश्नद्वारा सुरु गर्न चाहन्छु।
2: What if I ask you to make a wish, what you will ask to God?
1: यदि तपाईहरुले परमेश्वरलाई सोध्न चाहनुहुन्छ भने के सोध्नुहुन्थ्यो होला?
2: Will you choose God or money?
1: तपाईहरुले परमेश्वरलाई छान्नुहुन्छ होला कि पैसालाई छान्नुहुन्छ होला?
2: Matthew chapter 6 verse number 24 says,
1: यहाँ मत्तीको 6 अध्यायको 24 पदले यसरी भनेको छ,
2: It says no one can serve two masters.
1: अनि यहाँ कोही पनि व्यक्तिले गुरुलाई आदर गर्न सक्दैन,
2: Either you will hate the one and the love the other.
1: अनि यसमा तपाईहरूले एकलाई आदर गर्नुहुन्छ र अर्कोलाई अपमान गर्नुहुन्छ,
2: Or you will be devoted to the one and despise the other.
1: अनि यदि तपाईहरूले एकलाई माया गर्नुभयो भने अर्कोलाई घृणा गर्नुहुनेछ।
2: You cannot serve both God and money.
1: अनि तपाईहरूले परमेश्वर र पैसालाई सेवा गर्न सक्नुहुन्न।
2: If I ask you to choose between money and your father, whom you will choose?
1: यदि तपाईहरूलाई मैले पैसा या परमेश्वर अथवा पिता कसलाई छान्नुहुन्छ भनेर भने तपाईँले के भन्नुहुन्छ होला?
2: We value more our father than the money.
1: पैसा भन्दा हाम्रा बुवा मामी धेरै महत्त्वका हुनुहुन्छ, यो कुरा निश्चित हो.
2: There were two friends discussing.
1: एक ठाउँमा दुईजना साथीहरू वाद विवाद गरिराख्नु भएको थियो.
2: One friend said to another friend.
1: एकजना साथीले अर्को साथीले भन्नुभयो,
2: If God asked me to wish anything.
1: यदि परमेश्वरले मलाई कुनै कुराहरू सोध भनेर भन्नुभयो भने,
2: I will ask him to give me gold.
1: मैले परमेश्वरलाई सुनै सुन दिनुहोस् भनेर भन्थे होला.
2: The other friend asked, why you will ask gold?
1: अर्कोजना मानिसले भने, किन तिमीले सुन?
2: So he said, if I get the gold, I can sell it so that I can gain more money.
1: उहाँले भन्नुभयो, यदि मैले सुन पाए भने यसलाई बेचेर धेरै पैसा पाउन सक्छु.
2: And he asked, what will you do with the money?
1: अनि त्यसपछि उहाँले सोध्नुभयो, त्यो पैसाले तपाईँ के गर्नुहुन्छ?
2: He said, I will buy house and car.
1: मैले घर र कार किन्नेछु, उहाँले भन्नुभयो.
2: And he asked, what will you do with the house?
1: फेरि उहाँले सोध्नुभयो, त्यो घरले के गर्नुहुन्छ?
2: And he said, I will sit in the house and will be happy.
1: म घरमा बस्छु र खुसी हुनेछु.
2: And this friend asked,
1: अनि त्यो साथीले फेरि सोध्नुभयो,
2: And you need to ask happiness and joy, not the house, gold or money.
1: तपाईँले सुख र खुसीलाई सोध्नुपर्छ, घर र पैसालाई होइन.
2: Today we will discuss about this more on this story.
1: आज हामी यही विषयमा लामो छलफल गर्नेछौ.
2: In Bible there is one beautiful story.
1: बाइबलमा एउटा एकदमै असल कहानी छ.
2: Gospel of Luke chapter 15.
1: लुकाको 15 अध्यायमा त्यो छ.
2: Verses number 11 to 32.
1: पद 11 देखि 32 सम्म हामी हेर्नेछौ.
2: There we hear about the story of the lost son.
1: अनि त्यहाँ एउटा हराएको छोराको बारेमा छ.
2: There was a father.
1: त्यहाँ एक पिता हुनुहुन्छ.
2: He has two sons.
1: उहाँसँग दुईटा छोरा छन्.
2: And the younger son thought.
1: अनि कान्छो छोराले सोच्छ,
2: I want all the money.
1: म सबै पैसा चाहन्छु.
2: This father was rich.
1: अनि उनको बुवा धेरै धनी हुनुहुन्थ्यो.
2: He has everything.
1: उहाँसँग सबै कुरा थियो.
2: And these two sons were happy.
1: अनि ती दुईटै छोरा एकदमै खुसी थिए.
2: But the younger son has the love of money.
1: तर कान्छो छोरा भने पैसाको लागि धेरै मर्ने नै थियो.
2: He valued more money than his father.
1: उसको दिमागमा पैसा धेरै महत्वपूर्ण थियो, बुवा कम महत्वपूर्णका हुनुहुन्थ्यो.
2: And one day this younger son went to the father and asked.
1: एक दिन कान्छो छोराले आफ्नो बुवा कहाँ गएर सोध्नुभयो.
2: He said, Father, give me my portion.
1: उहाँले भन्नुभयो, मेरो सम्पूर्ण सम्पत्ति फिर्ता दिनुहोस्.
2: This father said, Why you want all your portion?
1: अनि तिम्रो सम्पूर्ण भाग किन माग्दैछौ आज भनेर बुवाले सोध्नुभयो.
2: And this son said, I want to enjoy my portion. I don't want to live here with you.
1: मैले मसँग आउने सम्पूर्ण भागको सम्पत्ति लगेर म आनन्द गर्न चाहन्छु, म तपाईँ कहाँ छोड्न चाहन्न भनेर छोराले भन्नुभयो.
2: Looking at the rebellious nature of the son,
1: त्यो छोराको त्यो एकदमै अप्ठ्यारो सोच विचारलाई हेर्नुभयो.
2: The father gave him all the money.
1: त्यसपछि बुवाले उसको सम्पूर्ण सम्पत्ति दिनुभयो.
2: This son took all the portion of his money.
1: ती छोराले सम्पूर्ण आफ्नो भागमा भएको सम्पत्ति लग्नुभयो.
2: Left the house.
1: अनि घर छोड्नुभयो.
2: The place where he enjoyed his lifestyle.
1: जहाँ उसले आफ्नो जीवनको आनन्द लिन सक्थ्यो त्यहाँ गए.
2: Where he could get everything at his order.
1: अनि जहाँ उसले आफूले जे अर्डर गर्यो त्यो पाउन सक्थ्यो त्यही ठाउँमा ऊ छोरा पुग्यो.
2: He left his father.
1: उसले आफ्नो बुवालाई छोडे.
2: He left his brother.
1: उसले आफ्नो दाजुभाइलाई छोडे.
2: And he valued the money.
1: उसले सबैभन्दा महत्व पैसालाई दिए.
2: एन्ड आफ्टर लिभिङ
1: उसले छोडिसकेपछि
2: हि स्टार्टेड टु स्पेन्ड अल हिज मनी.
1: उसले आफूले पाएको सम्पूर्ण पैसा खर्च गर्न सुरु गरे.
2: एज यु अल नो मनी विल नट स्टे फर लङ्गर टाइम.
1: सबै हामीलाई थाहा छ पैसा सधैँको लागि रहँदैन.
2: सो हि स्टार्टेड लुजिङ अल हिज मनी.
1: उसले बिस्तारै आफ्नो पैसा खर्च गर्न थाल्यो.
2: एन्ड वान डे देयर वाज नो मनी विथ हिम.
1: एक दिन उसँग पैसा केही पनि रहेन.
2: एन्ड हि वान्टेड मोर फुड.
1: तर पनि उसलाई अझै धेरै खाना चाहिन्थ्यो.
2: टु सर्भाइभ.
1: उसलाई बाँच्नलाई भए पनि खाना चाहिने भयो.
2: बट हि डजन्ट ह्याव मनी.
1: तर उसँग एक रुपियाँ बचेन.
2: सो हि स्टार्टेड टु थिंक हि वान्टेड टु वर्क समवेयर.
1: त्यसपछि उसले सोच्न थाल्यो, कहीँ न कहीँ मैले काम गर्नुपर्छ.
2: वन पर्सन ह्याज पिग्स टु फार्म.
1: एकजना मान्छेको साथमा सुँगुरको खोर थियो.
2: देयर हि वेन्ट एन्ड आस्क्ड फर ए जब.
1: ती मान्छेले ती केटाले त्यस सुँगुरको मालिकसँग गएर जागिरको लागि कामको लागि सोधे.
2: देयर हि वर्क फर सम टाइम.
1: अनि त्यो ठाउँमा उसले केही समयको लागि काम गरे.
2: एन्ड देन ही फेल्ट भेरी ब्याड.
1: त्यतिखेर उसले एकदमै नराम्रो महसुस गरे.
2: ही ह्याड फ्यू क्वेशन्स.
1: उसँग केही प्रश्नहरू थिए.
2: वाट इज माई लाइफ.
1: अनि मेरो जीवन के हो त.
2: वाट वाज माई लाइफ बिफोर.
1: मेरो पहिलेको जीवन कस्तो थियो.
2: हाउ इज माई लाइफ नाउ.
1: अहिले मेरो जीवन कस्तो भयो त.
2: वेयर इज द जॉय.
1: त्यो पहिलाको आनन्द कहाँ गयो.
2: वेयर इज द पीस.
1: त्यो शान्ति कहाँ गयो.
2: वाई आई एम इन द डार्क.
1: म आज यस्तो अन्धकारमा किन छु.
2: इवन इफ आई वर्क इन माई फादर्स हाउस एज अ सर्वेन्ट आई वुड हैव गॉट अ गुड फूड.
1: मैले मेरो बुवाको घरमा नोकरको सरह काम गरे तापनि अहिले खाने खाना भन्दा धेरै उत्तम खाना पाउँथे.
2: देन ही थॉट टू गो ब्याक टू हिज फादर्स हाउस.
1: अनि उसले अन्तमा निर्णय गर्यो म फेरि मेरो बुवाको घरमा जान चाहन्छु.
2: लेट अस थिंक इन हिज प्लेस व्हाट आर द थॉट्स गोइंग ऑन इन हिज माइन्ड इफ ही वांट्स टू गो ब्याक.
1: हामीले सोच्न सक्छौ. एकछिन सोचौ उसले अब घर जान निर्णय गर्यो भने उसको दिमागमा के खेलेको थियो होला.
2: इफ ही गो एन्ड आस्क द फादर एन्ड फर्गिव आस्क द फर्गिवनेस विल द फादर फर्गिव.
1: अनि यदि ऊ आफ्नो बुवा कहाँ गयो र बुवालाई भन्यो बुवा मलाई माफ गर्नुहोस् यो भन्यो भने उसका बुवाले के क्षमा गर्नुहुन्थ्यो होला त.
2: विल द फादर एक्सेप्ट हिम एज हिज सन.
1: उनका बुवाले उनलाई आफ्नो छोरा भनेर स्वीकार्नु हुन्थ्यो होला त.
2: विल ही गिव अल द प्रिविलेजेस विच ही ह्याड अर्लियर.
1: उनको बुवाले ती छोरालाई जो पहिलाको समयमा जुन खुशी आनन्द र शान्ति दिनुभएको थियो के त्यो फेरि दिनु होला त.
2: अर ही विल किप हिम एज ए सर्भेन्ट.
1: अथवा उहाँले आफ्नो छोरालाई नोकरको रूपमा राख्नु होला त.
2: एन्ड गिव हिम मोर वर्क.
1: के उहाँले धेरै काम दिनुहुन्छ होला.
2: अर ही विल रिजेक्ट हिम.
1: अथवा आफ्नो छोरालाई इन्कार नै गर्नु होला त.
2: अर ही विल पनिश हिम.
1: अथवा सजाय दिन थाल्नु होला.
2: वाट आर द थॉट्स गोइङ अन हिज माइन्ड.
1: ती बुवाको दिमागमा के जाला.
2: इट टेक्स करेज टू गो ब्याक एन्ड आस्क फॉरगिवनेस.
1: अनि यसले त्यहाँनिर क्षमा दिनको उत्साह देला र.
2: दिस सन डिसाइडेड टू गो ब्याक एन्ड आस्क फॉरगिवनेस.
1: तर पनि त्यो छोराले अन्तिममा म मेरो बुवा कहाँ गएर माफ माग्छु भन्ने निर्णय गरे.
2: He said to himself, I will go and ask father, even if you keep me as your servant, I will be your servant.
1: म मेरो बुवा कहाँ जानेछु र बुवालाई सोध्नेछु तपाईँले मलाई एउटा नोकर सरह राखिदिनु भयो भने पनि राम्रो हुनेछ म नोकर सरह भएर बस्नेछु.
2: He wanted to be as a servant, then as a son.
1: अनि उहाँले आफ्नो बुवालाई म छोराको रूपमा बस्नु भन्दा पनि नोकरकै रूपमा बस्नु ठिक छ भनेर सोच्नुभयो.
2: Finally, he was courage enough, so he left to his home back.
1: अन्तमा उसलाई उत्साह पुग्यो र ऊ आफ्नो घरतिर लागे.
2: एन्ड नाउ वी विल सी हाउ हिज फादर विल रियाक्ट.
1: अब र हेरौं उनका बुवाले कस्तो प्रतिक्रिया जनाउनुहुन्छ त.
2: बिफोर वी गो एन्ड डिस्कस अबाउट हिज फादर.
1: पहिला हामी उनका बुवा कहाँ गएर त्यो कुरा गर्नेछौ.
2: लेट्स हियर दिस सङ.
1: अब हामी यतिखेर एउटा गीत सुनौ त्यो भन्दा पहिला.
2: आफ्टर दिस सङ वी विल कन्क्लुड दिस सेसन.
1: हामी यो गीत पछि फेरि यो बाँकी भाग लिएर आउनेछौ.

0: फेरि स्वागत.
1: आई होप यु एन्जॉयड.
0: म आशा गर्छु यहाँहरूले गीतबाट धेरै आनन्दित हुनुभयो.
1: लेट्स कन्टिन्यू द वर्ड.
0: अब फेरि परमेश्वरको वचनलाई शुरू गरौं.
1: वी वर टॉकिंग अबाउट द लॉस्ट सन स्टोरी.
0: हामी हराएको छोराको विषयमा सुनिरहेका थियौं.
1: नाउ दिस सन ह्याज कम ब्याक टु होम.
0: अब ती छोरा फेरि घर फर्किन थालेका छन्.
1: एज ही वाज कमिंग ब्याक टु होम.
0: जब ऊ छोरा घरतिर फर्किँदै थिए,
1: दिस फादर सॉ हिम.
0: उसको बुवाले उहाँलाई देख्नुभयो.
1: एन्ड फ्रॉम वेरी लॉन्ग डिस्टेंस ही सॉ.
0: धेरै टाढाबाटै देखिहाले उनका बुवाले.
1: दिस सन कन्डिशन वाज नॉट सो गुड.
0: तर छोराको अवस्था भने राम्रो थिएन.
1: ही वाज फुल्ली डर्टी.
0: छोरा एकदमै फोहोरी भएको थिए.
1: ही डजन्ट ह्याव प्रॉपर क्लोथ्स.
0: अनि उनका छोरासँग राम्रोसँग लुगा पनि थिएन.
1: ही वाज स्मेलिङ ब्याड एज ही वर्कड इन द पिग्स.
0: उसको शरीरमा एकदमै गनाइरहेको थियो किनभने ऊ सुँगुरको खोरमा काम गरेर आएका थिए.
1: स्टिल फादर एबल टु रिकग्नाइज हिज सन फ्रम फार डिस्टेन्स.
0: जस्तो उसको जीवन बिग्रेको भए तापनि उनका बुवाले अझै पनि टाढैबाट चिन्न सक्थे.
1: दिस फादर इज भेरी लभिङ फादर.
0: यस्ता बुवा भनेका माया गर्ने बुवा हुन्.
1: ही लभ्ड हिज सन सो मच.
0: उनका बुवाले आफ्नो छोरालाई यति धेरै माया गर्नुहुन्थ्यो.
1: That he couldn't stop himself.
0: ऊ आफूले आफैलाई रोक्नै सक्नुहुन्थेन.
1: As he saw his son coming towards him,
0: जब उहाँले आफ्नो छोरालाई आउँदा देख्नुभयो,
1: he ran towards him.
0: अनि उहाँ दौडिनुभयो आफ्नो छोरातिर.
1: And hugged him.
0: उहाँलाई अंगाला हाल्नुभयो.
1: Kissed him.
0: उहाँलाई मै खानुभयो.
1: And accepted him.
0: उहाँलाई स्वीकार्नुभयो.
1: But this sinful son has some doubts.
0: तर ती पापी छोरालाई भने केही शंका थियो.
1: He said, Father, even if you give me the opportunity to work as your servant, I'm willing to work.
0: हे पिता, अब म फर्केर आएको छु. यदि तपाईँले आफ्ना नोकरहरू मध्येको मलाई एउटा नोकर बनाइदिनु भयो भने पनि राम्रो हुनेछ.
1: Forgive me, I have committed sin against you.
0: मलाई माफ गर्नुहोस्, मैले तपाईँको विरुद्धमा धेरै पाप गरे.
1: But the father said,
0: तर बुवाले भन्नुभयो,
1: No, you are my son.
0: होइन, तिमी त मेरा छोरा हौ.
1: Let's celebrate.
0: अब हामी रमाइलो र आनन्दित मनाउनेछौ.
1: You have come back.
0: तिमी फिर्ता आएका छौ.
1: दिस इज माई जॉय.
0: यो मेरो आनन्द हो.
1: कम, इट इज युअर होम.
0: यो तिम्रो घर हो, आइजौ.
1: एभ्रिथिङ इन माई हाउस इज युअर्स.
0: मेरा घरमा जे जति छ यो तिम्रो हो.
1: लेट सेलिब्रेट.
0: अब तिमी हामी सँगै आनन्द मनाऊ.
1: डियर फ्रेन्ड्स,
0: मेरो प्यारो छोरा,
1: दिस इज हाउ ए लभिङ फादर रियाक्ट्स.
0: यसरी आफ्नो प्यारो बुवाले प्रतिक्रिया जनाउनु भयो.
1: इभन आवर गॉड इज अ लभिङ फादर.
0: हाम्रा परमेश्वर पनि यस्तै प्रेमिला पिता हुनुहुन्छ.
1: वी वेयर लाइक हिज सन्स.
0: हामी पनि उहाँको त्यो पापी छोरा जस्तै छौ.
1: ही वान्टेड अस टु बी विथ हिम.
0: हाम्रा पिताले हामीहरूलाई उहाँसँग भएको चाहनुहुन्छ.
1: बट वी चोज द वर्ल्ड इन्स्टेड अफ हिम.
0: तर हामीहरूले उहाँलाई भन्दा बरु संसारलाई चुन्यौं.
1: We chose money instead of him.
0: तर हामीले ती प्रेमिला परमेश्वरलाई भन्दा बरु धन पैसालाई चुन्यौं.
1: He is our father.
0: तर परमेश्वर हाम्रा पिता हुनुहुन्छ.
1: But we have rejected him as our father.
0: तर हामीले हाम्रा पितालाई आफ्ना पिता भनेर स्वीकार्न इन्कार गर्यौं.
1: It is our sins which has led him away from him.
0: यो हाम्रो पाप हो जुन पापले उहाँलाई हामीदेखि टाढा राख्छ.
1: Today let's think like his son.
0: आज हामी ती हराएको छोरा झैं हामी सम्झौ.
1: इट टेक्स करेज टु कम ब्याक.
0: यो कुराले हामी फेरि उहाँसँग फर्किन उत्साहित गर्छ.
1: देयर इज नथिङ इन द वर्ल्ड.
0: यहाँ संसारमा केही पनि थिएन.
1: लेट्स कम ब्याक टु हिम.
0: यो संसारको सबै थोक त्यागेर उहाँतिर फर्क्यौं.
1: इफ यु कम नियर टु हिम.
0: यदि तपाईँ र हामी उहाँको नजिक आउन चाहन्छौ भने
1: ही विल कम नियर टु यु.
0: हाम्रा असल परमेश्वर हामीतिर आउनुहुनेछ.
1: इफ यु टेक वान स्टेप.
0: यदि तपाईँहरूले एक स्टेप अगाडि उहाँतिर साल्नुभयो भने
1: ही विल टेक 10 स्टेप्स नियर यु.
0: उहाँले 10 स्टेप तपाईँ हामीतिर फर्किनुहुनेछ.
1: ही विल कम एन्ड हग यु.
0: उहाँले तपाईँ ममा आएर अंगाला हाल्नुहुनेछ.
1: ही विल किस यु.
0: तपाईँ मलाई उहाँले मै खानुहुनेछ.
1: ही इज रेडी टु एक्सेप्ट यु एज युअर सन.
0: उहाँ तपाईँ हामीलाई आफ्ना छोरा भनेर स्वीकार्न तयार हुनुहुनेछ.
1: But the only condition is if you confess your sins.
0: तर एक मात्र महत्वपूर्ण कुरा यो हो कि हामीले आफ्ना पाप स्वीकार्नु पर्छ र भन्नु पर्छ.
1: Let's not defend ourselves that as we are very good people.
0: हामीहरू आफै एकदमै राम्रा मान्छे छौ भनेर हामी भ्रम नपरौं.
1: Bible says if Lord records our sins, who will stand against him? Who will stand near him?
0: बाइबलले भन्दछ यदि परमेश्वर हाम्रा साथमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ?
1: There are many sins we have committed against him.
0: हाम्रो जीवनमा परमेश्वरको विरुद्धमा धेरै प्रकारका पाप भएका हुन्छन्।
1: But today is the time.
0: तर आज यो दिन हो
1: to erase all those sins.
0: सबै हाम्रा पापहरूलाई मेटाउने।
1: And we cannot erase our sins.
0: तर हाम्रा पाप हामी आफैले मेटाउन कहिल्यै सक्दैनौ।
1: Because we have committed against our father.
0: किनभने हामीले हाम्रा पिताको अगाडि ती गल्तीहरू गरेका छौं।
1: He is the one who is supposed to erase our sins.
0: ती परमेश्वर हाम्रा पिता जसले मात्रै हाम्रा पाप क्षमा गर्न सक्नुहुन्छ।
1: And our father is a loving father.
0: हाम्रा पिता अति प्रेमिला परमेश्वर हुनुहुन्छ।
1: He is ready to accept you.
0: उहाँ तपाईं र मलाई स्वीकार्न तयार हुनुहुन्छ।
1: No matter who accepts you or not, God is willing to accept you.
0: संसारका मानिस कसले स्वीकारन कसले नस्वीकारन त्यो कुरा पर राखौं, तर स्वर्गमा हुनुहुने परमेश्वरले तपाईँ मलाई स्वीकार्न चाहनुहुन्छ।
1: He is not interested whether you are rich or poor.
0: तपाईँ र हाम्रो गरिबीपन र धनीपन प्रति उहाँ इच्छुक हुनुहुन्न।
1: Healthy or wealthy.
0: रोगी हौ या स्वस्थ हौ।
1: Wise or fool.
0: किन हामीहरूको जुन मूर्खता छ।
1: Anyone.
0: हामी सबै।
1: God is willing to accept you.
0: परमेश्वरले हामीलाई स्वीकार्न चाहनुहुन्छ।
1: Let's come near to him.
0: अब परमेश्वरको नजिकतामा जाऊ।
1: And ask forgiveness.
0: प्रभु येशूको नाममा क्षमाको।
1: If we confess our sins, he is faithful and just and he will cleanse all our sins.
0: यदि हामीले आफ्ना पाप स्वीकार्यौं र क्षमा माग्यौं भने परमेश्वरले हाम्रा सम्पूर्ण पाप क्षमा गर्नुहुनेछ।
1: And he will give you peace.
0: उहाँले क्षमा दिनुहुन्छ र माफ गर्नुहुन्छ।
1: And you will experience that peace like never before.
0: हामीलाई उहाँले कहिल्यै पहिला नपाएको शान्ति र अनुभव दिनुहुन्छ।
1: And he will give you joy.
0: उहाँले तपाईं र मलाई आनन्द दिनुहुनेछ।
1: And that joy you will experience like never before.
0: तपाईं र मैले त्यो आनन्द पाउनेछौं जो आनन्दको कहिल्यै अनुभव गरेका छैनौं।
1: Let's come near to him.
0: हामी उहाँ परमेश्वरका नजिकमा आउँ।
1: Life lies in him.
0: हामीहरूको जीवन उहाँमा जिउँ।
1: Let's enjoy with him.
0: हामी साँचो असल परमेश्वरसँग आनन्दित हौ।
1: He is knocking the door.
0: उहाँले तपाईँ र हाम्रो आज ढोका ढकढकै राख्नु भएको छ।
1: Just confess your sins with a word of prayer.
0: तपाईँ र हामीहरूले आफ्ना पापलाई पश्चातापको शब्दद्वारा मान्नुपर्छ।
1: And he will open the door.
0: उहाँले ढोका खोल्नुहुनेछ।
1: And he will receive you.
0: उहाँले तपाईँलाई स्वीकार्नुहुनेछ।
1: May God bless you all.
0: परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्।
1: थ्याङ्क यू। जय मसीह।
0: धेरै धेरै धन्यवाद। जय मसीह।
2: धन्यवाद पास्टर प्रवजन साई र पाउना जोनसोनलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त शिक्षा लिनु भएको छ। आजको वचनमा हामीले सुने जस्तै जब एकजना बुवाको दुई छोरा मध्य कान्छो छोरा आफ्नो सम्पूर्ण अधिकारमा पाउने सम्पत्ति बेचेर धेरै धन पैसा बोकेर ऊ आफ्नो बुवालाई छोडेर मौज मस्ती र आनन्दका साथ जीवनयापन गर्न परदेश अर्थात टाढाको देशमा जाँदछ अनि आफूसँग भएको सम्पूर्ण सम्पत्ति मौज मजा र रमाइलोमा खर्च गर्छ र जब उसँग भएको सबै पैसा र सम्पत्ति सकिन्छ तब उसका साथीहरू र धन अनि उसको पैसामा रमाएका व्यक्तिहरूले उसको साथ छोडिदिन्छन् अनि अन्तमा ऊ एक्लै रहन्छ। यतिसम्म उसको जीवनमा परिस्थिति सिर्जना हुन्छ कि ऊ अब खान नपाएर भोक भोकै भौतारिनु पर्ने अवस्था आउँदछ। तब उसले आफ्नो पेटको लागि सुँगुरको खोरमा समेत काम गर्न तयार हुन्छ र काम गर्दै गर्दा उसले सुँगुरले खाने चारो आफ्नो भोक मेटाउनको लागि खानुपर्ने बाध्यता आउँदछ अनि मात्र उसले आफ्नो घर र आफ्नो बुवालाई सम्झन्छ। यति मात्र नभइकन उसले आफ्नो घरमा काम गर्ने नोकरले खाने खाना समेत उसलाई झल्झल्ती याद आउँछ किनभने उसको घरमा नोकरले खाने खाना अहिले उसले खाइरहेको सुँगुरको खाना भन्दा धेरै उत्तम थियो अनि अन्तमा ऊ आफ्नो बुवा कहाँ फर्कने निर्णय गर्छ र मनमा यो सोच्छ कि मैले मेरो बुवाको विरुद्धमा काम गरेको छु यसकारण उहाँको छोरा हुन लायक त म छैन तर उहाँको घरमा काम गर्ने नोकर सरह बस्न पाए भने पनि यो मेरो लागि ठूलो गौरवको कुरा हुनेछ। यही सोचेरै जब ऊ घर फर्किन्छ हामीले वचनमा सुने जस्तै उसले सोच्दै नसोचेको कल्पनै नगरेको व्यवहार उसको बुवाबाट पाउँदछ। उसको बुवाले उसलाई माया स्नेह र गरेको सत्कारले बुवाको मनमा आफ्नो हराएको अर्थात बाटो बिराएको सन्तान फेरि फर्केर आउँदा हुने सबै सबैभन्दा आनन्दको क्षण हामीले यो दृष्टान्तमा पाउँदछौ। यसकारण प्रिय मित्र, वचनमा भने जस्तै यसो तपाई हामी सबैका पिता अर्थात सृष्टिकर्ता हुनुहुन्छ। आज हामी उहाँका सन्तान भइकन पनि हामी अरूलाई नै पिता भनिरहेका छौं, अरूलाई नै आफ्नो परमेश्वर मानिरहेका छौं भने हाम्रो नजरमा हामी ठिक देखिए तापनि परमेश्वर अर्थात यसु ख्रीष्टको नजरमा हामी उहाँका हराएको सन्तान हौ अर्थात बाटो बिराएका सन्तान हौ। यसैले प्रिय श्रोता, यदि आज नै हामी कहौं र कसको सन्तान हौ भन्ने कुरालाई मनन गरी गम्भीर रूपमा विचार गरी संसारका सबै थोकलाई छोडेर हाम्रा गलत क्रियाकलापलाई त्यागेर हामीले ईश्वर र पिता मानिरहेका ढुङ्गा मूर्ति स्वर्गदूत देवी देवता आकाश सूर्य चन्द्रमाको आराधना गर्न छोडेर हामी सत्य साँचो परमेश्वर येशूमा फर्क्यौं भने अवश्य पनि हामीले उहाँ विरूद्ध गरेका हरेक पापको उहाँले क्षमा दिनुहुनेछ। वचनमा आज हामीले सुने जस्तै जसरी हराएको पुत्र फर्किँदा एउटा बुवाले जसरी आनन्द मनाउनु भएको छ त्यसरी नै हामी येशु कहाँ फर्क्यौं भने उहाँको आनन्द बढ्नेछ र हामी उहाँका सन्तान भएर सदाको निम्ति उहाँसँगै स्वर्गमा रहन पाउनेछौ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ। कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-833 र हाम्रो मोबाइल नम्बर रहेको छ 98-587-454 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
3: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, हे सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जयमसी। म अनिल सुनामको तर्फबाट अनि आजको यो वचनको सेवकाईमा म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु प्रियहरू। अनि आज म जुन विषयमा चर्चा गर्न गइराखेको छु प्रियहरू, यो विषयले तपाईँ र मेरो आत्मिक जीवनलाई पनि छुनेछ, यो विषयले तपाईँ र मेरो व्यवहारिक जीवनलाई पनि छुनेछ, र यो विषयले तपाईँ र मेरो नैतिकताको जीवनलाई पनि छुनेछ भनेर म बताउन चाहन्छु। नि यो विषयले तपाईँ र मेरो दैनिक जीवनलाई पनि मूल्याङ्कन गर्नेछ प्रियहरू। यो संसारमा धेरै मानिसहरूले चाहिँ राम्रो बोली पनि बोलिराखेको छन् र नराम्रो बोलीहरू पनि बोलिराखेको छन् प्रियहरू। तपाईँलाई मैले यो भन्दै गर्दा तपाईँले बुझिसक्नुभयो होला, आज म बोलीको शक्ति अथवा पावर अफ स्पिचको बारेमा बताउन चाहन्छु प्रियहरू। यो संसारमा धेरैजना सकारात्मक बोली बोल्ने मान्छेहरू तपाईँले पाउन सक्नुहुन्छ, जसले चाहिँ उत्साहको कुरालाई बोल्दछन्, जसले जीवनको कुरालाई बोल्दछन्, जसले शान्ति, प्रेम र आशाको कुरालाई बोल्दछन् प्रियहरू। यो विषय बोल्ने व्यक्तिहरू चाहिँ प्रियहरू, उनीहरू चाहिँ शक्तिशाली बोल्ने व्यक्तिहरू हो प्रियहरू। यति मात्र होइन, तपाईँ र मैले येशूको जीवनलाई हेर्यौँ भने नि, जब येशू ख्रीष्टले बोल्नुभयो, येशू ख्रीष्टले मान्छेहरूलाई सान्त्वना दिनुभयो, मान्छेहरूलाई आशा दिनुभयो र मान्छेहरूलाई उत्साह दिनुभयो, र त्यो कुराले चाहिँ मान्छेहरूलाई परिवर्तन गरेको छ, एउटा नयाँ आयुमा छिर्नलाई सहायता गरेको छ प्रियहरू। त्यति मात्र होइन, यो संसारमा नकारात्मक बोल्ने मान्छेहरू पनि तपाईँ र मैले धेरै चोटि भेट्छौ, जसले घृणाको कुरालाई बोल्दछ, जसले अपमानको कुरालाई बोल्दछ, जसले मृत्युको कुरालाई बोल्दछ। तपाईँ र मैले बाइबलमा हेर्यौँ भने एकदमै नकारात्मक कुरा बोल्नेमा चाहिँ तपाईँ र मैले शैतानलाई पाउँछौ, जसले चाहिँ झुटको कुरालाई बोल्यो, जसले चाहिँ भ्रमको कुरालाई बोल्यो, जसले चाहिँ विरोधको कुरालाई बोलेको कुरालाई हामी पाउँछौ प्रियहरू। यदि तपाईँ र म चाहिँ शक्तिशाली बोल्ने मान्छे छौ भने परमेश्वरले त्यस्तो व्यक्तिलाई मन पराउनुहुन्छ प्रियहरू। तपाईँलाई भन्यो एउटा कुरा चाहिँ साँचो हो, तपाईँ र मलाई मान्छेहरूले कस्तो व्यवहार गर्यो भन्ने कुरा हामी त्यति याद गर्दैनौ, तर हामीले जीवन कालभरि मान्छेहरूले लगाएको वचनलाई, मान्छेहरूले बोलेका बोलीहरूलाई चाहिँ हामीले वास्ता गर्छौ प्रियहरू। अनि यसको मतलब चाहिँ प्रियहरू, बाइबलले हामीलाई यो कुरा बताउँछ, तपाईँ र मैले चाहिँ शक्तिशाली बोली बोल्नु पर्छ। किन भन्दै गर्दा चाहिँ नि प्रियहरू, परमेश्वर पिता हाम्रो जो येशू ख्रीष्ट हुनुहुन्छ, उहाँले आफ्नो सेवकाईभरि चाहिँ शक्तिशाली कुरा गर्नुभयो, जीवनको कुरा गर्नुभयो, उहाँको बोलीलाई सुनेर मान्छेको प्राण आत्मा र शरीरले परिवर्तन भएको कुरा हामीले पाउँछौ। जब तपाईँ र मैले हितोपदेश 18:21 हेर्यौँ भने यहाँनिर सोलोमन राजाले शक्तिशाली कुरा लेखेको छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानु पर्छ भन्ने कुरा यहाँनिर बताएको छ। यदि पुरानो करारमा हेर्यौँ भने बोलीलाई एकदमै शक्तिशाली रूपमा आदर गरिन्थ्यो र प्रयोग गरिन्थ्यो। किन भन्दै गर्दा तपाईँ र मैले उत्पत्ति 1:2 हेर्नुभयो भने परमेश्वरले बोलीद्वारा यो संसार ब्रह्माण्डलाई सृष्टि गर्नुभयो। यसको मतलब बोलीले चाहिँ प्रत्येक कुरा चाहिँ के गर्न सक्छ, सृजना गर्न सक्छ भन्ने कुरा पनि हामीले थाहा पायौं। जब म तपाईँलाई यो हितोपदेशको पुस्तक 18:21 अलिकति ब्याकग्राउन्ड बताउन चाहन्छु, जब तपाईँ र मैले पुरानो करारमा हेर्यौँ भने बोली चाहिँ एकदमै महत्वपूर्ण हुन्थ्यो प्रियहरू। जसरी एउटा बुवाले आफ्ना छोराछोरीलाई आशिष दिँदै गर्दा त्यो आशिषले चाहिँ के गर्थ्यो, कार्य गर्थ्यो प्रियहरू, अनि त्यो बोली चाहिँ नि प्रियहरू रियालिटीमा भएर आउँदथ्यो। अनि यो कुरा चाहिँ सोलोमन राजाले बुझेको छ र उसले यो कुरालाई पनि अनुभव गरेको छ। हाम्रो जीवनबाट हामीले शक्तिको कुरा बोल्छौ, जीवनको कुरा बोल्छौ कि मृत्युको कुरा बोलिराखेको छौं भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू। अनि तपाईँलाई यो पनि बताउन चाहन्छु, कोही व्यक्तिसँग बोल्दै गर्दा चाहिँ नि प्रियहरू तपाईँ र मैले जीवनमा धेरै कुराहरू गर्न सक्छौ भने हामीलाई महसुस हुन्छ, तर केही व्यक्तिलाई बोल्दै गर्दा चाहिँ नि तपाईँलाई के पनि महसुस हुन्छ भन्दा, म जस्तो नराम्रो र म जस्तो काम नलाग्ने र म जस्तो कमजोर कोही पनि रहेन रहेछ भन्ने बनाउने व्यक्तिहरू पनि तपाईँले भेट्नुहुन्छ। तर म तपाईँलाई उत्साह दिन चाहन्छु, जसले तपाईँलाई निराश बनाउने बोली बोल्छ नि त्यो मानिसहरूबाट आज नै तपाईँले अलग हुनु चाहिँ असल कुरा हो प्रियहरू। यति मात्र होइन, यही जीवन र मृत्युको कुरा नै म तपाईँलाई चर्चा गर्न चाहन्छु प्रियहरू। बोलीको शक्ति चाहिँ नि प्रियहरू जीवन र मृत्यु भनेर यहाँनिर सोलोमनले बताइराखेको छ। अनि पहिलो कुरा चाहिँ के हो भन्दा, जीवनको कुरा बोल्ने व्यक्तिले चाहिँ जीवन दिन सक्छ प्रियहरू। किन यो कुरा म भन्दैछु भन्दा चाहिँ नि प्रियहरू, धेरै चोटि तपाईँ र मलाई शरीरमा मार्ने मान्छेहरू हामी भेट्दैनौ होला, तर आत्मामा तपाईँ र मलाई मार्ने व्यक्तिहरू छन्। कसरी भन्दै गर्दा चाहिँ बोलीद्वारा प्रियहरू। अनि यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। हितोपदेश 16:24 यसरी भन्छ, मिठो वचनहरू महका चाकाहरू जस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ र हड्डीलाई निको पार्छ भनेर यहाँ बताएको छ। यसको मतलब चाहिँ प्रियहरू, यदि तपाईँ र म चाहिँ जीवनको कुरा बोल्छौ भने चाहिँ नि प्रियहरू, हाम्रो प्राणलाई पनि यसले चाहिँ आनन्द दिने रहेछ, हाम्रो प्राणलाई पनि यसले चाहिँ शक्ति प्रदान गर्ने रहेछ, र हाम्रो हड्डीहरूलाई अथवा हाम्रो शरीरभित्रको रोगहरूलाई पनि यसले चाहिँ निको पार्ने रहेछ प्रियहरू। कतिजना मान्छेहरू चाहिँ नि बिरामी भेट्नु जान्छ र बिरामी भेट्नु जान्छ र बातचित हुँदै गर्दा के भन्छ भन्दा नि, ए तपाईँलाई त यस्तो भयो, ऊ परको माइलालाई पनि त्यस्तै भएको, ऊ त च्वाट्टै मर्यो भनिदिन्छ। अनि यो चाहिँ नि मृत्युको बोली हो प्रियहरू। तर जीवनको बोलीले चाहिँ के भन्छ नि, तपाईँ यो अवस्थामा हुँदै गर्दा पनि परम प्रभुले तपाईँलाई निको पार्नुहुन्छ, परम प्रभुले तपाईँलाई चङ्गाई गर्नुहुन्छ भनेर जो मान्छेले बोल्छ त्यो मान्छेले चाहिँ बोलीमा शक्ति बोलिराखेको हुन्छ प्रियहरू। तपाईँ र मैले यीशु ख्रीष्टको जीवनमा हेर्यौँ भने नि उहाँका शब्दहरू बोलीहरू चाहिँ शक्तिशाली थिए, मानिसहरूलाई चङ्गाई दिने बोली उहाँले बोल्नुभयो प्रियहरू, मानिसहरूलाई क्षमा दिने बोली बोल्नुभयो र मानिसहरूलाई आश दिने बोली बोल्नुभयो। तपाईँ र मैले प्रार्थना गर्न आवश्यक छ प्रियहरू, मेरो मुखबाट चाहिँ नि प्रियहरू शक्तिको कुराहरू निस्कोस्, मेरो मुखबाट चाहिँ जीवनको कुराहरू निस्कोस्, मेरो मुखबाट चाहिँ आशाको कुराहरू आवाजहरू निस्कोस् भनेर हामीले प्रार्थना गर्न आवश्यक छ। किन भन्दै गर्दा हाम्रो पिता यीशु ख्रीष्टले पनि जीवनको कुरा बोल्नुभयो, चङ्गाईको कुरा बोल्नुभयो र शक्तिको कुरा बोल्नुभयो। त्यही भएर प्रियहरू, हाम्रो बोलीले चाहिँ जीवन दिन्छ, हाम्रो बोलीले चाहिँ अवस्थालाई परिवर्तन गर्छ, हाम्रो बोलीले चाहिँ नि प्रियहरू मर्न लागेको मान्छेलाई पनि जीवित बनाउँछ भन्ने कुरा चाहिँ यहाँनिर सोलोमनले पनि बुझेको छ प्रियहरू। त्यति मात्र होइन, बोलीले चाहिँ घाउ दिन्छ, चोट दिन्छ र प्रियहरू मृत्युसम्म पनि पुर्याउँछ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। यो कुरा याकुबले बुझेको छ, त्यही भएर उसले यस्तो भन्छ, याकुब 3:6 यसरी भन्छ, जिब्रो एउटा आगो नै हो, यो शरीरको अङ्गहरू मध्ये अधर्मको एउटा दुनिया नै हो, यसले सारा शरीरलाई दूषित पार्छ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ भन्ने कुरा यहाँनिर याकुबले बुझेका छन्। प्रियहरू, कति धेरै सम्बन्धहरू चाहिँ नि हाम्रो बोलीको कारणले फुटिराखेको छ, कतिजना मान्छेलाई पीडा चाहिँ नि हाम्रो बोलीको कारणले पीडा दिइराखेको छ प्रियहरू। अनि यो बोली चाहिँ नि प्रियहरू, यो बोली चाहिँ मान्छेलाई मार्नको लागि होइन, सम्बन्ध बिगार्नको लागि होइन, यो बोली चाहिँ मान्छेलाई बनाउनको लागि हो, यो बोली चाहिँ मान्छेलाई सुधार्नको लागि हो, यो बोली चाहिँ परमेश्वरको शक्तिशाली कुरा बोल्नको लागि हो प्रियहरू। यो बोली चाहिँ कतिचोटि हामी के गर्छौँ भन्दा चाहिँ नि, बोली चाहिँ झुटको बोल्नको लागि हामी प्रयोग गर्छौँ प्रियहरू। कतिचोटि चाहिँ नि हाम्रो बोली चाहिँ जाल झेलको लागि हामी प्रयोग गर्छौँ, कतिचोटि हाम्रो यो बोली चाहिँ कुरा काट्नको लागि प्रयोग गर्छौँ। यदि हामीले यो बोलीलाई यसरी गरिराखेको छौँ भने चाहिँ नि हाम्रो जीवनमा चाहिँ मृत्युको बोलीहरू हामीले निकालिराखेको छ प्रियहरू। म तपाईँलाई एउटा घटना बताउन चाहन्छु। एकजना बहिनी हुनुहुन्थ्यो प्रियहरू, अनि त्यो बहिनी चाहिँ एसएलसीमा राम्रो अङ्क ल्याउन सक्नु भएन, तर उहाँको आमा बुवाले चाहिँ उहाँलाई गाली गरेको कारण चाहिँ उहाँले सुसाइड गर्नुभयो प्रियहरू। किन यो कुरा म भन्दैछु भन्दा चाहिँ नि, हामीले कस्तो बोली बोलिराखेको छौँ प्रियहरू एकदमै महत्वपूर्ण छ। यदि हामीले घाउ दिने, चोट दिने, मृत्युसम्म पुर्याउने बोली बोलिराखेको छौँ भने नि परमेश्वरले त्यस्तो मानिसहरूको न्याय गर्नुहुन्छ प्रियहरू। यो मुख चाहिँ मृत्युको कुरा बोल्नको लागि होइन, यो मुख चाहिँ शक्तिको कुरा बोल्नको लागि हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। यदि हाम्रो बोलीमा चोटहरू, अरूलाई पीडा दिने, अरूलाई घृणा गर्ने हामी बोली बोलिराखेको छौँ भने चाहिँ नि यो बोली चाहिँ परमेश्वरबाट आउँदैन, यो बोली चाहिँ शैतानबाट आउँछ प्रियहरू। जब हाम्रो बोली ठिक हुँदैन, त्यसले चाहिँ फुटलाई लिएर आउँछ, त्यसले चाहिँ झुटलाई लिएर आउँछ, त्यसले चाहिँ एकदमै कोलाहललाई लिएर आउँछ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। तर तपाईँ र मैले नि प्रियहरू, सही बोली बोल्यौँ भने चाहिँ त्यसले चाहिँ शक्तिशाली कुरालाई लिएर आउँदछ प्रियहरू। म नै मेरो जीवनमा पनि मैले धेरै अनुभव गरेको छु प्रियहरू, जब मेरो विवाहको समय आयो, कतिजनाले मलाई नराम्रो भने, तर त्यो बोली सुन्दै गर्दा नि मेरो जीवनमा त्यो बोलीहरूले पीडा नै दिइराख्छ। तर म तपाईँलाई भन्दिउँ प्रियहरू, यदि तपाईँसँग सही बोली बोल्ने व्यक्तिहरू तपाईँले पाउनु भयो भने नि तपाईँ हुनुहुन्न, तपाईँको जीवनबाट येशु ख्रीष्ट प्रकटीकरण हुन थाल्नुहुन्छ प्रियहरू। कतिचोटि नराम्रो बोली बोल्दै गर्दा चाहिँ नि प्रियहरू, यसले परमेश्वरको महिमा हुँदैन प्रियहरू, यसले चाहिँ शैतानको महिमा हुन्छ प्रियहरू। अनि एउटा कुरा तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू, सही बोलीले चाहिँ नि सम्बन्धलाई निर्माण गर्छ प्रियहरू, सही बोलीले चाहिँ सम्बन्धलाई शक्तिशाली बनाइराख्छ भन्ने कुरा पनि तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। सकारात्मक बोली जब हामी बोल्न थाल्छौँ नि प्रियहरू, सम्बन्धहरू सुध्रिँदै जान्छ प्रियहरू। यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि सकारात्मक बोलीले चाहिँ क्षमाको कुरालाई बोल्दछ, मिलापको कुरालाई बोल्दछ, प्रेमको कुरालाई बोल्दछ। कतिचोटि प्रियहरू, तपाईँ र मेरो वचन लाउने बानी छ होला, कतिचोटि तपाईँ र मेरो प्याच प्याच भन्ने बानी छ होला, तर तपाईँले बुझ्नु पर्छ, तपाईँले बोलिराखेको बोली नै अरूको लागि काँडा भनेर हृदयमा बिजिराखेको हुन्छ। अनि त्यो कुराले चाहिँ के गर्छ भन्दै गर्दा नि, तपाईँ सही बोल्ने व्यक्ति हुनुहुन्न भने तपाईँदेखि मान्छेहरू टाढिन थाल्छन् प्रियहरू। तपाईँबाट जब मान्छेहरू टाढिन थाल्छन्, तपाईँ र मैले बुझ्नु पर्छ, मैले सम्बन्ध निर्माण गरिराखेको छुइनँ, तर मैले सम्बन्धहरू भत्काइराखेको छु भनेर। जब तपाईँ र मैले नकारात्मक बोलीले चाहिँ नि प्रियहरू सम्बन्धलाई भाँडिन्छ प्रियहरू, नकारात्मक बोलीहरूले चाहिँ मण्डलीलाई पनि के गर्छ, फुट ल्याउँछ प्रियहरू। यदि हामी साँच्चै नै परमेश्वरको स्वरूपमा बनिएको हो भने हामीले सही बोली बोल्न आवश्यक छ प्रियहरू। यीशु ख्रीष्टको जीवनमा हेर्नु भयो भने नि यीशु ख्रीष्टले सही कुराहरू बोल्नु भएको छ प्रियहरू। उहाँले अनावश्यक कुराहरू बोल्नु भएन, उहाँको बोली प्रत्येक शब्द र प्रत्येक वचन चाहिँ शक्तिशाली थियो उहाँको जीवनमा भन्ने कुरा हामीले थाहा गर्नु पर्छ प्रियहरू। कतिचोटि नि तपाईँलाई खुसी हुँदै गर्दा पनि, तपाईँ दुखी हुँदै गर्दा पनि तपाईँको मुखबाट चाहिँ असलै बोली निस्केको परमेश्वरले चाहनुहुन्छ प्रियहरू। अनि अर्को कुरा चाहिँ नि हाम्रो बोलीलाई हामीले नियन्त्रण गर्नुपर्छ प्रियहरू। यदि हामीले हाम्रो बोलीलाई नियन्त्रण नगर्दै गर्दा हामी ठुलो ठुलो समस्यामा परेका छौँ होला। तपाईँ र मेरो बोलीलाई तपाईँ र मैले नियन्त्रण गर्नुपर्छ। जहाँ पायो जे पायो त्यही बोल्नु हुँदैन प्रियहरू। तपाईँ र मैले बोल्नु भन्दा पहिले तीन चोटि सोचेर बोल्नु पर्छ। किन भन्दै गर्दा याकुब 3:2-10 यसरी लेखेको छ, किनभने हामी धेरै भूल गर्दछौ, जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन त्यस मानिसले आफ्नो सारा शरीरमा पनि लगाम लगाउँछ र त्यो सिद्ध मानिस हुन्छ भनेर यहाँनिर याकुबले सिकाएका छन् प्रियहरू। तपाईँ र मैले सही समयमा सही कुरा बोल्नु आवश्यक छ प्रियहरू। तपाईँ र मैले जे पाए त्यही बोल्नु हुँदैन, किनभने तपाईँ र म चाहिँ परमेश्वरको प्रतिबिम्बित भएको कारण, परमेश्वरलाई हामीले रिप्रेजेन्ट गरेको कारण चाहिँ हामीले हाम्रो बोलीलाई नियन्त्रण गर्न आवश्यक छ प्रियहरू। किन भन्दै गर्दा चाहिँ हाम्रो बोलाइबाट हामी कति आत्मिक परिपक्व छौँ भन्ने कुरा चाहिँ स्पष्ट हुन्छ प्रियहरू। धेरै बोल्ने मान्छेहरूलाई मानिसहरूले के गर्दैनन्, मन पराउँदैनन्। यो कुरा पनि तपाईँ र मैले बुझ्नुपर्छ। अनि यो कुरा पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, धेरै बोल्ने मान्छेले चाहिँ अरूलाई बिरामी बनाउँछ भने सुन्ने मान्छेले चाहिँ अरूलाई निको बनाउँछ। तपाईँ धेरै बोल्नुहुन्छ भने मान्छेहरूले तपाईँलाई पत्ताउँदैनन् प्रियहरू। धेरै बोल्नुहुन्छ भने तपाईँको जुन ओजन, तपाईँको जुन गहनता हुनुपर्छ नि त्यो हुँदैन प्रियहरू। अनि तपाईँ र मैले आफ्नो बोलीलाई नियन्त्रण गर्नुपर्छ। मैले यो कुरालाई त्यतिकै बोलिराखेको छुइनँ। जब तपाईँले गलाती 5:22-23 हेर्नुभयो भने त्यहाँनिर प्रेमको कुरा, दयाको कुरा, सहनशीलताको कुरा भनिएको छ। त्यो कुरा चाहिँ तपाईँ र मेरो जीवनमा प्रकटीकरण हुनुपर्छ। यदि हामी साँच्चै नै परमेश्वरलाई प्रेम गर्छौँ भने हाम्रो जीवनबाट पवित्र आत्मा अनुसारको बोली निस्किनु पर्छ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को कुरा चाहिँ नि तपाईँले बोलेको शब्दको फल तपाईँ र मैले पक्कै पनि पाउँछौँ प्रियहरू। जब तपाईँ र म चाहिँ बोल्छौँ, त्यो कुराले कि त सकारात्मक कुरालाई लिएर आउँछ कि त नकारात्मक कुरालाई लिएर आउँछ प्रियहरू। याकुबले यो कुरालाई बुझेको छ, जसले जिब्रोलाई नियन्त्रण गर्दैन उसको धर्म व्यर्थ हुन्छ भन्ने कुरालाई याकुबले बताएका छन्। यसको मतलब चाहिँ प्रियहरू, तपाईँ र मैले आफ्नो जिब्रोलाई लगाम लगाउनु पर्ने रहेछ। तपाईँ र मेरो मुखबाट, बोलीबाट, जिब्रोबाट चाहिँ शक्तिशाली कुरा चाहिँ निस्किनु पर्ने रहेछ प्रियहरू। कतिचोटि अहिले मण्डलीमा पनि यो कुरा देख्छौ, जताततै निराशका बोलीहरू हामी सुन्छौ। तर निराशको बोली चाहिँ नि दुष्टदेखि आउँछ, तर शक्ति र उत्साहको बोली चाहिँ परमेश्वर येशु ख्रीष्टबाट आउँछ भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू। अनि म भन्दै थिए, तपाईँ र मैले बोलेका हरेक वचनहरूको चाहिँ लेखा जोखा हुनेछ भनेर वचनले बताउँछ। मत्ती 12:36 हेर्नुभयो भने यसरी लेखिएको छ, मानिसहरूले बोलेका प्रत्येक व्यर्थ शब्दको हिसाब न्यायको दिनमा दिनुपर्छ। यसको मतलब तपाईँ र म बोल्दै गर्दा पनि होसियार साथ बोल्नुपर्छ, परमेश्वरको वचनको आधारमा बोल्नु पर्ने रहेछ प्रियहरू। न्यायको दिनमा चाहिँ तपाईँ र मैले बोलेका व्यर्थ कुराहरू चाहिँ के हुनेछन्, खुल्नेछन् भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु पर्ने रहेछ प्रियहरू। कतिजना नि प्रियहरू, मैले यस्तो परिवार पनि देखेको छु जुन परिवारले चाहिँ नि आफ्नो बुढालाई सही शब्द प्रयोग नगरेको, जुन परिवारले आफ्नो श्रीमतीलाई सही शब्द प्रयोग नगरेको पनि देखेको छु, जुन आमा बुवाले आफ्नो छोराछोरीलाई सही बोली नबोलेको कुरा पनि देखेको छु। म किन यो कुरा भन्दैछु भन्दा चाहिँ नि प्रियहरू, तपाईँ र मैले सकारात्मक कुरा बोलिराखेको छौँ या नकारात्मक कुराहरू बोलिराखेको छौँ, तपाईँ र मैले धेरै विचार गर्नुपर्छ प्रियहरू। कतिचोटि हामी विश्वासी भए पनि हाम्रो सनाप्ने बानी होला, तर म तपाईँलाई भनिदिउँ, त्यो कुरा चाहिँ नि प्रियहरू दुष्टबाट आएको, परमेश्वरबाट आएको होइन प्रियहरू। कतिचोटि हाम्रो कुरा काट्ने बानीहरू होला, कुरा काट्ने बानी हुने मान्छेहरूलाई पनि म बताइदिन्छु, त्यहाँनिर धेरैचोटि हामीले झुट बोल्छौँ, अनि झुट बोल्नु भनेको चाहिँ पाप गर्नु हो भनेर वचनले बताउँदछ। हाम्रो बोलीलाई कसरी परमेश्वर पवित्र आत्माको अनुसार हामी बनाउन सक्छौँ त प्रियहरू, हाम्रो बोली चाहिँ कसरी जीवन बोल्ने बोली हुन सक्छ भन्दै गर्दा, पहिलो कुरा चाहिँ नि प्रियहरू, परमेश्वरको वचनले हाम्रो मनलाई परिवर्तन गर्न आवश्यक छ प्रियहरू। जब हामी परमेश्वरको वचन अनुसार हाम्रो हृदयलाई परिवर्तन गर्छौँ, अनि हृदयमा भएका कुरा नै के हुन थाल्छन्, बाहिर निस्किन थाल्छन्। त्यही भएर भजन संग्रह 19:41 यसरी बताउँदछ, हे परम प्रभु, मेरो चट्टान, मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य होस् भन्ने कुरा यहाँनिर दाउदले बताउँदछ प्रियहरू। यसको मतलब चाहिँ प्रियहरू, तपाईँ र म जे कुरा बोल्छौ त्यो कुरा चाहिँ परमेश्वरलाई ग्रहण योग्य हुने कुरा चाहिँ तपाईँ र मैले बोल्नु पर्ने रहेछ। यदि परमेश्वरलाई ग्रहण योग्य हुने कुरा हामीले बोलेका छैनौँ भने त्यो बोली चाहिँ नि शैतानबाट आएको, परमेश्वरबाट होइन भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि अर्को कुरा चाहिँ नि, हामी शक्तिशाली बोली बोल्न चाहन्छौँ भने चाहिँ नि प्रियहरू, हामी चाहिँ प्रार्थनाले भरिपूर्ण भएको व्यक्ति हुन आवश्यक छ प्रियहरू। किन भन्दै गर्दा चाहिँ नि, जब हामी प्रार्थनामा बस्छौँ पवित्र आत्माले हाम्रो बोलीलाई बोल्नुहुन्छ प्रियहरू। तपाईँ र मैले लुका 12:12 हेर्यौँ भने, तिमी के बोल्नु पर्छ भन्ने कुरामा चिन्ता नगर, तिमी मुख खोल, त्यहाँ चाहिँ म तिमीद्वारा बोल्नेछु भनेर त्यहाँनिर परमेश्वर बोल्नुहुन्छ। त्यति मात्र होइन, पिन्तेकोस्टको दिनमा परमेश्वर उहाँका मानिसद्वारा चाहिँ बोल्नु भएको छ प्रियहरू अन्य भाषामा। यो कुरा पनि तपाईँ र मैले बुझ्नु पर्छ। अनि म यो कुरालाई बताउन चाहन्छु, जब हामी प्रार्थनाले भरिपूर्ण हुन्छौँ हाम्रो जीवनबाट चाहिँ शक्तिको कुराहरू निस्कि पठाउँदछ, हाम्रो मुखबाट चाहिँ शक्तिको कुरा निस्कि पठाउँदछ भन्ने कुरा तपाईँ र मैले बुझ्नुपर्छ। अनि अर्को कुरा चाहिँ के हो भन्दा नि, हाम्रो जीवनबाट, हाम्रो मुखबाट, हाम्रो बोलीबाट चाहिँ नि सधैँभरि सत्यको कुरा निस्किनु पर्छ, झुटको कुरा होइन प्रियहरू। अहिले संसारमा हेर्यौँ भने नि, मान्छेहरू अरूलाई खुसी पार्नलाई झुट बोलिराखेको छ, अरूबाट प्रशंसा पाउनलाई पनि झुट बोलिराखेको छ। त्यति मात्र होइन, काममा झुट बोलिराखेको छ, मण्डलीमा झुट बोलिराखेको छ, परिवारमा झुट बोलिराखेको छ। तर परमेश्वरले चाहिँ तपाईँ र म चाहिँ सत्य बोलेको चाहनुहुन्छ। किन भन्दा Ephesians 4:15 यही लेख्नु भएको छ, कठोर होइन तर प्रेमपूर्ण सत्य बोल भन्ने कुरा चाहिँ परमेश्वरले बताउनु भएको छ प्रियहरू। तपाईँ र मेरो बोली कस्तो छ प्रियहरू, तपाईँ र मैले आफैलाई मूल्याङ्कन गरौं। तपाईँ र मेरो बोली कस्तो छ प्रियहरू, त आफैले आफैलाई सोधौं, म कस्तो बोली राखेको छु मेरो मण्डलीमा, मेरो परिवारमा, मेरो समुदायमा, मेरो जीवनमा, म कस्तो सत्य बोलेको चाहनुहुन्छ। किन भन्दा Ephesians 4:15 यही लेख्नु भएको छ, कठोर होइन तर प्रेमपूर्ण सत्य बोल भन्ने कुरा चाहिँ

0: मैले बुझ्नु पर्छ। अब म तपाईँलाई अन्तिम अन्तिमतिर लान चाहन्छु प्रियहरू, अनि विश्वासीको बोलीहरू कस्तो हुनुपर्छ यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। विश्वासीको बोली चाहिँ नि कलसी 4:6 चाहिँ नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाब दिनु पर्ने सो तिमीहरूले जान भनेर यहाँ पावलले कलसीको मण्डलीलाई बताउँदैछ। प्रिय हाम्रो बोलीचाली चाहिँ नुनको स्वाद भएको जस्तै हुनु पर्ने रहेछ। प्रियहरू हामी कोसँग कसरी बोल्ने भन्ने कुरा पनि हामीले थाहा गर्नु पर्ने रहेछ। विनम्रता साथ बोल्ने, सत्य बोल्ने, हौसला दिने कुरा बोल्ने, शिक्षा दिने कुरा हामी बोल्नु आवश्यक रहेछ। सबैभन्दा ठुलो कुरा चाहिँ परमेश्वर यीशु ख्रीष्टको बारेमा बोल्नु नै प्रियहरू विश्वासीको बोली रहेछ। अनि तपाईँ र मेरो आवाज चाहिँ नि यीशु ख्रीष्ट बोल्नु नै तपाईँ र मेरो आवाज हुनु हो भनेर म तपाईँलाई बताउन चाहन्छु। हाम्रो कस्तो बोली हुनुपर्छ भन्दै गर्दा नि एकदमै आत्मनियन्त्रण भएको बोली हुनुपर्छ प्रियहरू। जब हामी आत्माले भरिन्छौ तब चाहिँ आत्मा अनुसार नै हामी बोल्न सक्छौ। प्रियहरू यीशु ख्रीष्टको जीवनमा हेर्नुभयो भने नि यीशु ख्रीष्टले एकदमै राम्रो शिक्षा दिनुभएको छ बोल्ने सम्बन्धी। पवित्र जीवन जिउनु पर्छ र त्यही अनुसार बोल्नु पर्छ, सत्य बोल्नु पर्छ, प्रेम र दयाले भरिएको बोली हुनुपर्छ, निर्माण गर्ने शब्द बोल्नु पर्छ, नष्ट गर्ने होइन, आत्मिक जीवनको बोली हामीले बोल्नु पर्छ भन्ने कुरा उहाँले सिकाउनु भयो। प्रियहरू उहाँले धेरै चोटि भन्नुभएको छ प्रियहरू बोली शक्तिशाली हुन्छ र यो बोलीले मान्छेलाई बनाउनु सक्छ र यो बोलीले मान्छेलाई बिगार्नु पनि सक्छ भनेर प्रियहरू। अनि म तपाईँलाई यो उत्साह दिन चाहन्छु, जब हामी बोल्छौँ प्रियहरू अरू मान्छेहरूको जीवनलाई शक्तिको कुरा हामी बोलौँ, जब हामी बोल्छौँ अरू मानिसहरूलाई आशा दिने कुराहरू बोलौँ, जब हामी बोल्छौँ प्रियहरू शक्तिका कामहरूको लागि हामी बोल्न आवश्यक छ। प्रियहरू वचनले भन्दछ तिम्रो बोलीबाट चाहिँ अनुग्रह बगोस्, तिम्रो बोलीबाट सुन्नेहरूलाई चाहिँ अनुग्रह मिलोस् भन्ने कुरा तपाईँ र मेरो जीवित धर्मशास्त्रले भन्दछ। अनि प्रियहरू म यो समय तपाईँलाई यही कुरा बताउन चाहन्छु, तपाईँको बोली कस्तो छ? नकारात्मक बोली तपाईँ बोलिराख्नु भएको छ कि सकारात्मक बोली तपाईँले बोलिराख्नु भएको छ? मान्छेलाई तपाईँको बोलीले बनाइराखेको छ कि मान्छेलाई नष्ट पारिराखेको छ? प्रियहरू यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि म तपाईँलाई यो समय यही उत्साह दिन चाहन्छु प्रियहरू, हामी शक्तिको बोली बोल्ने मान्छेहरू हौ। अनि तपाईँ र मैले प्रार्थना गर्न आवश्यक छ, प्रभु मेरो यी मुखहरू चाहिँ शक्तिका कुराहरू बोल्नको लागि हुन्, प्रभु मेरो यो मुख चाहिँ तपाईँको प्रशंसा गर्नको लागि हुन्, मेरो यो मुख चाहिँ मानिसलाई सुसज्जित गर्न र बनाउनको लागि हो भनेर तपाईँ र मैले बुझ्नु पर्छ। प्रियहरू तपाईँहरू सबैजनालाई परमेश्वरले शक्तिशाली बोली बोल्ने व्यक्ति बनाउनु भएको होस्, तपाईँहरू सबैजनालाई परमेश्वरले राशि दिनुभएको होस्। सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।
2: मिडिया होम काठमाडौँ।
3: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि

0: क्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
1: तालम मिडिया होम मोबाइल 9814768602 9814768602 र 9818251240 9818251240।
0: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र विवशताका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म हरेक हप्ता यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुरा गर्न आउने गर्छु। यस कार्यक्रम टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित कार्यक्रम हो। तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट अथवा तपाईँ मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने एउटा समूहमा बसेर यो कार्यक्रमलाई सुनिरहनु भएको छ। जहाँबाट जसरी हामीसँग जोडिनु भएको भए तापनि हामी यहाँको उपस्थितिको लागि धन्यवादी छौं र आजको कार्यक्रम तपाईँको लागि विशेष हुने कुराको तपाईँलाई जानकारी दिन चाहन्छौ। आजबाट हामी एउटा नयाँ सिरिजमा प्रवेश गर्दैछौ, नयाँ महिना शुरू भएको छ र सँगसँगै यो महिनाभरि हामी एउटा नयाँ विषयमा कुराकानी गर्नेछौ र यो विषयलाई हामीले नो डिस्ट्रेक्सन अथवा बिना कुनै बाधा हामी कसरी परमेश्वरमा अगाडि बढ्न सक्छौ अथवा हाम्रो जीवनमा महत्वपूर्ण कुराहरूबाट हाम्रो ध्यान भंग गर्नलाई धेरै कुराहरू बीचमा बाधा बनेर आउने गर्छन्। ती कुराले हामीलाई हाम्रो दैनिक जीवनमा पनि धेरै असर पार्छ र विशेष त परमेश्वरसँगको यात्रामा हामीलाई विभिन्न खालको डिस्ट्रेक्सनहरू, विभिन्न खालको डिस्टर्बेन्सहरू लिएर चाहिँ प्रभुबाट हामीलाई टाढा लाने काम गर्छन्। त्यस्ता बाधाहरूलाई चाहिँ कसरी हामी पन्छाउन सक्छौ या त्यसको बावजुद पनि हामी कसरी परमेश्वरमा अगाडि बढ्न सक्छौ भन्ने बारेमा हामी कुराकानी गर्नेछौं, किनकि हामी सबैको जीवनमा चाहिँ धेरै खालका कुराहरू हुन्छन्। एक हिसाबले भनौ हामी धेरै खालको आवाजहरूलाई सुनिराखेका हुन्छौं। हाम्रो वरपर धेरै थरीका आवाजहरू हुन्छन्। हाम्रो कामले छुट्टै खालको आवाज हामीलाई दिइराखेको हुन्छ, चिन्ताको आवाज भिन्न खालको हुन्छ, डरको आवाज भिन्न खालको हुन्छ र अरू मानिसहरूले हामीसँग कस्तो अपेक्षा राख्छन् त्यसको त्यो डिमाण्डको पनि एउटा छुट्टै आवाजहरू हाम्रो जीवनमा गुन्जिरहन्छन्। तर आजको कार्यक्रममा या यो महिनाभरिको कार्यक्रममा हामी यो कुरा सिक्दैछौ कि ती सबै आवाजहरूको बीचमा एकदमै मधुरो अनि एकदमै शान्त रूपमा परमेश्वरको आवाज पनि हाम्रो वरिपरि नै हुन्छ अनि त्यो आवाज चाहिँ हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हुन्छ। अनि त्यो आवाज सुन्न नदिनको लागि चाहिँ धेरै खालका डिस्ट्रेक्सनहरू हाम्रो जीवनमा आउँछ र त्यसको बावजुद त्यसलाई चिरेर हामी कसरी परमेश्वरको आवाजलाई सुन्न सक्छौ, उहाँको मार्गदर्शनलाई हामी कसरी थाहा गर्न सक्छौ भन्ने बारेमा चाहिँ हामी कुराकानी गर्नेछौ। त्यसैले हामी शान्त बसौं, तपाईँ कार्यक्रम सुन्नको लागि तयार हुनुहुन्छ भने एकैछिनको लागि आफ्नो सम्पूर्ण ध्यान कार्यक्रमतर्फ दिनुहोस्। तपाईँ शान्त हुनुहोस्, आजको कार्यक्रमलाई एकदमै ध्यान दिएर सुन्नुहोस्। म विश्वास गर्छु र मेरो प्रार्थना यही नै छ कि आजको कार्यक्रम तपाईँको लागि एकदमै विशेष र आशिषित हुनेछ र तपाईँले केही नयाँ कुरा पक्कै सिक्न सक्नुहुनेछ।

प्रिय श्रोता मित्र, हामी आज पहिलो हप्तामा छौं र आज चाहिँ हामी के को लागि हामी बाँचिरहेका छौं अथवा हाम्रो जीवनको उद्देश्य के हो, हामी जिउनुको उद्देश्य के छ भन्ने बारेमा कुराकानी गर्न गइराखेका छौं। यो प्रश्न सुन्दा जति साधारण लाग्छ, यसको उत्तर त्यति नै गहिरो र त्यति नै जीवन परिवर्तन गर्ने खालको हुन सक्छ। तपाईँलाई अकस्मात कसैले सोध्यो कि तपाईँ के को लागि बाँचिरहनु भएको छ, यो प्रश्नको उत्तर तपाईँ कसरी दिनुहुन्छ या तपाईँको उत्तर के हुन्छ, त्यसले तपाईँको जीवनमा सबैभन्दा ठूलो प्राथमिकतामा के छ भन्ने कुरा प्रश्नैसँग भन्न सक्छ जस्तो हामीलाई लाग्छ। प्रिय दिदी बहिनी, कहिलेकाहीँ हामी एकदमै व्यस्त हुन्छौँ होइन, भावनात्मक रूपमा, फिजिकल्ली अथवा हाम्रो वरिपरि जे जे भइराखेको छ त्यो कुरामा हामी एकदमै धेरै त्यसमा हराइराखेका हुन्छौँ, त्यसमा रुमलिराखेका हुन्छौँ अनि त्यसको बीचमा हामी आफैले आफैलाई बिर्सन्छौँ, हामी के को लागि बाँचिरहेका छौं या भनौ मेरो जीवनको वास्तविक उद्देश्य चाहिँ के हो त भन्ने खालको कुरा हामी बिर्सिन्छौं, या भनौ कहिलेकाहीँ त यो प्रश्न सोध्ने पनि समय हामीसँग हुँदैन होइन र हामी आफ्नो जीवनलाई पूर्ण रूपमा अरू कुराको लागि समर्पित गर्छौ अनि वास्तविक उद्देश्य के हो भन्ने बारेमा कहिले पनि बसेर हामी सोच्दैनौ, या मेरो जीवनको रियल पर्पस चाहिँ के हो त भन्ने कुरा हामी कहिले पनि बुझ्दैनौ या त्यसलाई खोजी नै हामी गर्दैनौ। आजको कार्यक्रममा हामी यो विषयलाई अलिकति खेलाउनेछौ र हाम्रो जीवनको मुख्य वास्तविक उद्देश्य के हो, हामी के को लागि बाँचिरहेका छौ र हामी के को लागि चाहिँ बाँच्नु पर्ने हो भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौ। मलाई आशा छ तपाईँ कार्यक्रम अन्तिम समय सुन्नुहुनेछ। व्यवस्थाको पुस्तक यसको 6:5 लेखिएको छ, तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। प्रिय श्रोता मित्र, यसको अर्थ के होला अथवा तपाईँले यसलाई कसरी बुझ्नु भएको छ? बाइबलमा बताइएको यो एउटा पद या यो एउटा खण्ड केवल एउटा धार्मिक विधि विधान मात्र होइन जुन हामीलाई दिइएको छ, तर यो पदलाई हामी वास्तवमै बुझ्छौं भने यो हाम्रो जीवनको केन्द्र हो। जब परमेश्वरले हामीलाई आज्ञा दिनुहुन्छ कि तिम्रो सारा हृदयले या तिम्रो सारा समझले या तिम्रो सारा प्राणले, यसको अर्थ हो परमेश्वर चाहिँ हाम्रो जीवनको पहिलो प्राथमिकता हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले हाम्रो प्राथमिकताहरूको सूचीको सबैभन्दा माथि राख्नुपर्छ। यसको अर्थ हाम्रो सोचमा सबैभन्दा पहिला परमेश्वरसँगको कुरा आउनु पर्यो, अथवा जब हामी केही कुराको निर्णय गर्न जान्छौँ भने त्यो कुरा सबैभन्दा पहिले परमेश्वरको नजिक हामीले लिएर जानु पर्यो, अथवा हाम्रो दिनचर्यामा पनि हामी अरू विभिन्न कुराको लागि कति धेरै चिन्तित हुन्छौँ अथवा कति धेरै कुराको लागि हामी आफ्नो समयलाई चाहिँ छुट्याउँछौँ, त्यसमा पनि सबैभन्दा अगाडि परमेश्वर नै आउनु पर्यो। अथवा छोटकरीमा हामी यसरी बुझ्न सक्छौँ, यदि यो पदले भने जस्तै अनुसारले हामीले लिने हो भनेदेखि परमेश्वर चाहिँ हाम्रो पहिलो प्रेम हुनु पर्यो, परमेश्वर चाहिँ हाम्रो पहिलो प्राथमिकता हुनु पर्यो, त्यसपछि मात्रै जब हामी अरू अरू काम गर्छौँ, अरू अरू कुरामा हाम्रो समय दिन्छौँ, तब मात्र सबै कुरा सही ठाउँमा आउँछ भन्ने हामीले बुझ्नु पर्यो। तर यसको विपरीत हामी हाम्रो जीवनमा के गरिराखेका छौँ भने हाम्रो प्राथमिकताका सूचीहरूमा परमेश्वर सम्भवतः सबैभन्दा पछाडि हुनुहुन्छ, हामीले कतिचोटि जानेर अथवा नजानेर उहाँलाई त्यो पहिलो प्राथमिकता र पहिलो स्थान हामीले दिएका छैनौँ। हाम्रो ध्यान, हाम्रो समय, हाम्रो चिन्ता या भनौँ हाम्रो सरोकारका कुराहरू परमेश्वर भन्दा बाहिर धेरै चाहिँ केन्द्रित भएको हामी हाम्रो जीवनमा देख्न सक्दछौ। तर व्यवस्था 6:5 हेर्छौं भनेदेखि हामीले सबैभन्दा पहिले चाहिँ हाम्रो सारा समझ, सारा प्राण, सारा हृदयले चाहिँ परमेश्वरलाई चाहिँ पहिलो स्थान दिनुपर्ने हो। भजन संग्रहको पुस्तक 139:13 हामीलाई भन्छ कि परमेश्वरले हाम्रो आमाको गर्भभित्र हामीलाई रच्नु भएको हो, हामीलाई उहाँको हातले बनाउनु भएको हो। यसको अर्थ हो कि हामी बाई एक्सिडेन्ट बनिएका होइनौ, अरू केही बनाउन खोज्दा झुकिएर मानिस परमेश्वरले बनाउनु भएको होइन, तर परमेश्वरले उद्देश्य सहित तपाईँ र मेरो जीवनमा उहाँको योजना र उद्देश्य सहित आफ्नै हातले हामीलाई बनाउनु भएको हो। यसको अर्थ हो कि तपाईँ र मेरो जीवनको अर्थ छ, तपाईँ र मेरो जीवनको महत्व छ, तपाईँ र मेरो जीवनको एउटा मूल्य छ, अनि तपाईँ र मेरो जीवनमा परमेश्वरको उद्देश्य पनि छ। हामी बाई
एक्सिडेन्ट, कुनै उद्देश्य बिना होइन एउटा हतारमा गरिएको एउटा दुर्घटना होइनौ, हामी चाहिँ परमेश्वरद्वारा बनिएका, उहाँको योजनाद्वारा बनिएका मानिसहरू हौ। र अर्को खण्डमा हामी प्रकाशको पुस्तकमा हेर्छौं भने त्यसको 4:11 लेखिएको छ कि सबै कुरा परमेश्वरले सृष्टि गर्नुभयो र सबै कुरा उहाँको इच्छाद्वारा चाहिँ अस्तित्वमा आयो भनेर हामीलाई बताउँछ। अब हामी बुझ्न सक्छौं कि हामी हाम्रै लागि बनिएका होइनौं, हाम्रो जीवन हाम्रो अधीनमा रहेर हाम्रो इच्छा पूरा गर्नको लागि बनिएको या सृष्टि गरिएको होइन, तर हामी परमेश्वरलाई महिमा दिनको लागि बनाइएका हौ, हामी उहाँको उद्देश्य पूरा गर्नका लागि बनाइएका उहाँका सन्तानहरू हौ, उहाँका क्रिएसन, उहाँका सृष्टिहरू हौ। र हाम्रो जीवनको उद्देश्य भनेको चाहिँ उहाँलाई महिमा दिनु नै हो, उहाँलाई सबै कुराको श्रेय दिनु र हाम्रो जीवनबाट जुन उहाँद्वारा सृष्टि भएको छ त्यो कुराबाट जीवनबाट चाहिँ परमेश्वरलाई नै फेरि महिमा दिनको लागि चाहिँ हामी बनाइएका हौं।

0: प्रिय दिदी बहिनी, एकछिन यो कुरा कल्पना गर्नुहोस्। एकजना आमा जो दिनभरि काममा व्यस्त हुन्छन्, सबैको वास्ता गर्छिन्, तर रातमा जब उनी थकित हुन्छन् अनि ऊभित्र एउटा खालीपना हुन्छ। किन? किनभने उनी धेरै काम त गर्छिन्, व्यस्त पनि हुन्छन्, तर आफ्नो आत्मासँग चाहिँ एउटा खालको सम्बन्धमा चाहिँ हराउन पुग्छन्, या भनौं जुन एउटा खालको आत्मिक सम्बन्ध हाम्रो हुन्छ परमेश्वरसँग, त्यो कुरामा समय दिन नसक्दा चाहिँ हामी धेरै जसो महिलाहरू चाहिँ जब एकान्तमा सबैको वास्ता गरिसकेपछि, सबै आफ्नो जिम्मेवारी पूरा गरिसकेपछि जब हामी थकाइ मार्न बस्छौं, तब एउटा खालको खालीपना हामी महसुस गर्छौं। हाम्रो जीवनमा हामीले सम्भवतः यस्ता दिनहरू धेरै अनुभव गरेका छौं होला। म व्यक्तिगत रूपमा पनि धेरैचोटि यस्तो कुरासँग संघर्ष गर्छु, म सकेसम्म एक्टिभ रहन कोसिस गर्छु, मेरो बच्चाको लागि, श्रीमानको लागि, मेरो परिवारको लागि, मेरा वरपर भएका मानिसहरूको लागि म कसरी चाहिँ एउटा असल आमा, असल श्रीमती, असल छोरी, असल बुहारी, असल साथी म कसरी बन्न सक्छु भनेर चाहिँ म धेरैचोटि आफूलाई व्यस्त राख्छु। तर जब साँच्चै म आफ्नो लागि भनेर केही समय छुट्याउँछु, या भनौँ कहिले काहीँ यी सबै कुराबाट म एकछिनको लागि फुर्सद म पाउँछु, तब यी कुराले मलाई त्यस्तो सन्तुष्टि दिँदैन जुन सन्तुष्टि मैले आशा गरेको हुन्छु। यो भन्नुको मतलब आफ्नो परिवारको वास्ता गर्दाखेरि हामी खाली महसुस गर्छौं या त्यो गर्नु बेकार छ भन्न खोजेको होइन, तर हामी परमेश्वरद्वारा बनिएका मानिसहरू हौं र हाम्रो हृदयले जहिले पनि हाम्रो सृष्टिकर्तासँग एउटा सम्बन्धको लागि चाहिँ तृष्णा गर्छ। हामी जोद्वारा बनिएका छौं, हामी जसरी सृष्टि गरिएका छौं, हाम्रो वास्तविक सृष्टिकर्तासँगको सम्बन्धको लागि हामी जहिले पनि भोको हुन्छौं। अनि यदि त्यो कुराको लागि हामीले काम गर्दैनौं या त्यो कुराको लागि चाहिँ हामी समय छुट्याउँदैनौ भने हाम्रो जीवनमा हामीले त्यो एउटा खालीपन जहिले पनि महसुस गर्छौं, चाहे त्यो हाम्रो जीवनमा हामी जतिसुकै खुसी किन नहौं, हाम्रो परिवारमा हामी जतिसुकै सन्तुष्ट किन नहौं, तर परमेश्वरसँगको सम्बन्ध हामीसँग छैन भने चाहिँ हामी त्यो खालीपना महसुस गर्छौं। होइन, हामी बिजी त हुन्छौं तर हाम्रो जीवन मिनिङफुल चाहिँ हुँदैन। हामी आफूलाई व्यस्त राखेका हुन्छौं तर त्यसको वास्तविक सन्तुष्टि चाहिँ हामीले के हो त अनुभव गरिराखेका हुँदैनौं। तर जब हामी परमेश्वरसँग एकछिन बस्छौं, परमेश्वरसँग कुरा गर्छौं, प्रार्थना गर्छौं, उहाँसँग समय हामी बिताउँछौं, तब हाम्रो आत्मा चाहिँ के हो त फेरि जागृत हुँदछ, किनकि त्यसैको निम्ति हाम्रो आत्मा भोकाउँछ, त्यसैको निम्ति हाम्रो हृदयले चाहिँ तृष्णा गर्छ, हाम्रो आत्माले तृष्णा गर्छ। अनि जब परमेश्वरसँग समय बिताउँछौं, उहाँसँग हामी कुराकानी गर्छौं, उहाँसँगको समयमा चाहिँ हामी आनन्दित हुन्छौं, तब हाम्रो हृदय चाहिँ के हो त फेरि जागृत हुन्छ। एक हिसाबले भन्यो भने हाम्रो आत्मा चाहिँ फेरि बिउजिन्छ, या भनौँ त्यसले चाहिँ एउटा राहत महसुस गर्छ। प्रिय श्रोता मित्र, म यहाँहरूलाई केही समय शान्त रहेर यी कुराहरू विचार गर्नको लागि अनुरोध गर्न चाहन्छु। तपाईँ एकैछिन रोकिनुहोस्। म जान्दछु तपाईँ व्यस्त हुनुहुन्छ, तपाईँ आफ्नो परिवार, आफ्नो काम, यी सबै कुराको एउटा भुमरीमा तपाईँ हुनुहुन्छ, तपाईँसँग अरू कुराको लागि समय नै छैन भन्ने तपाईँलाई लागिराखेको छ। तरै पनि एकैछिन समय निकालेर शान्त भएर बस्नुहोस् र आफैलाई सोध्नुहोस् कि मेरो जीवनमा म सबैभन्दा धेरै ध्यान कहाँ दिइराखेको छु, मेरो जीवनको सबैभन्दा बढी समय म के कुरामा खर्च गरिराखेको छु, के परमेश्वर मेरो पहिलो प्रेम हुनुहुन्छ, के परमेश्वरलाई मैले पहिलो प्राथमिकता दिइराखेको छु, अनि के म कसरी आजदेखि नजिक हुन सक्छु त। यदि यी प्रश्नहरू तपाईँले मनन गर्नुभयो र उत्तरमा चाहिँ तपाईँले परमेश्वरलाई पहिलो प्राथमिकतामा भेट्टाउनु भएन र तपाईँको जीवनमा तपाईँले खर्च गरिरहनु भएको समय पक्कै पनि तपाईँले गलत कुरामा खर्च गरिरहनु भएको छ म भन्दिनँ, तर प्राथमिकता अनुसार क्रमबद्ध तरिकाले के कुरालाई चाहिँ महत्व दिएर सबैभन्दा अगाडि राख्नुपर्ने, के कुरामा चाहिँ तपाईँले विशेष ध्यान दिनुपर्ने, तपाईँले विशेष ध्यान दिनुपर्ने कुरालाई अरू कुनै कुराले ओभरटेक गरिराखेको छ कि, अरू केही कुराले छोपिराखेको छ कि, ती कुराहरूको प्रश्न तपाईँले आफैसँग सोध्नुहोस्। जब उत्तर तपाईँले येशूलाई चाहिँ पहिलो स्थानमा देख्नु हुँदैन भनेदेखि अब उसो चाहिँ कसरी उहाँलाई त्यो पहिलो स्थान दिन सकिन्छ त, कसरी उहाँलाई चाहिँ तपाईँको जीवनको पहिलो प्रेम बनाउन सकिन्छ, कसरी चाहिँ उहाँसँग तपाईँ धेरैभन्दा धेरै समय बिताउन सक्नुहुन्छ, ती कुराको लागि तपाईँले प्रार्थना गर्नुहोस् र ती कुराको लागि तपाईँले काम गर्न सुरु गर्नुहोस्, किनकि तपाईँको जीवनको उद्देश्य सबैभन्दा महत्वपूर्ण र सबैभन्दा प्रथम उद्देश्य भनेको परमेश्वर परमेश्वरलाई महिमा दिनु हो। परमेश्वरद्वारा नै हामी सृष्टि गरिएका हौं र हाम्रो जीवन उहाँकै महिमाको लागि प्रयोग हुनुपर्छ। हो, हाम्रो जीवनमा परमेश्वरले हामीलाई विभिन्न भूमिकामा राख्नु भएको छ। तपाईँ एउटा घरमा आमाको रूपमा, श्रीमतीको रूपमा, बुहारीको रूपमा, छोरीको रूपमा तपाईँ काम गरिरहनु भएको छ। त्यो पनि परमेश्वरले नै तपाईँलाई दिनुभएको जिम्मेवारी हो। तपाईँ कुनै अफिसमा विभिन्न खालका जिम्मेवारीहरू सम्हालिरहनु भएको छ होला, त्यो पनि परमेश्वरद्वारा नै तपाईँलाई दिनुभएको जिम्मेवारी हो। हुन सक्छ तपाईँ मण्डलीमा एकदमै सेवामा तपाईँ एकदमै लागि पर्नु भएको छ, त्यो पनि परमेश्वरले नै दिनुभएको जिम्मेवारी हो। तर यी सबैको बीचमा सबैभन्दा पहिले चाहिँ परमेश्वरसँगको सम्बन्धलाई मेन्टेन गर्नुहोस्, किनकि दुःख लाग्दो कुरा हामी कहिलेकाहीँ मण्डलीमै सेवा गरिरहँदा पनि परमेश्वरसँगै चाहिँ समय बिताइराखेका हुँदैनौ। सुन्दा अचम्म लाग्छ, तर धेरै भइरहने कुराहरू मध्ये यो एउटा कुरा हो। त्यस कारणले गर्दा परमेश्वरलाई पहिलो प्राथमिकतामा राख्ने कुरामा चाहिँ तपाईँले ध्यान दिनुहोस्, अनि त्यो नै तपाईँ अनि मेरो जीवनको पहिलो अनि वास्तविक उद्देश्य हो। त्यस कारणले गर्दा म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यी प्रश्नहरूलाई एकछिन केलाउनुहोस्, एकछिन आफ्नो लागि समय छुट्याउनुहोस्, यी कुराहरूमा मनन गर्नुहोस् र अब उसो चाहिँ परमेश्वरसँगको सम्बन्धलाई अगाडि स्थानमा राख्नको लागि तपाईँले काम गर्न सक्नुहुनेछ। प्रिय श्रोता मित्र, आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं कि हामी परमेश्वरको महिमाको लागि सृष्टि गरिएका हौं। हाम्रो जीवनमा हामीले विभिन्न खालका उद्देश्यहरू आफ्नो लागि सेट गरेका हुन सक्छौं, तर हाम्रो उद्देश्य पहिलो अनि वास्तविक उद्देश्य भनेको चाहिँ परमेश्वरलाई महिमा दिनु हो भन्ने बारेमा हामीले कुरा गर्यौं। हामी नो डिस्ट्राक्सन भन्ने सिरिजमा कुरा गरिराखेका छौं र आज पहिलो हप्ता चाहिँ हामीले हाम्रो जीवनको उद्देश्य थाहा पाउने बारे कुरा गर्यौं, किनकि हाम्रो जीवनको वास्तविक उद्देश्य हासिल गर्नबाट हामीलाई धेरै कुराले चाहिँ डिस्ट्राक्ट गरिराखेका हुन्छन्। कहिलेकाहीँ हामीले एकदमै महत्व दिएर गरिराखेका कुराहरू नै परमेश्वरसँगको हाम्रो सम्बन्धको लागि डिस्ट्राक्सन बनिराखेका हुन्छन्। त्यो कुरा थाहा पाउने र ती कुराहरूबाट माथि उठेर हाम्रो महिमा, हाम्रो जीवनबाट परमेश्वरलाई महिमा दिने कसरी हामी त्यो वातावरण सृजना गर्न सक्छौ भन्ने बारेमा आज हामीले कुरा गर्यौं। मलाई विश्वास छ तपाईँले पक्कै पनि आजको कार्यक्रमबाट केही कुरा सिक्नु भएको छ र अब उसो ती कुरालाई आफ्नो जीवनमा अप्लाई गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं, तर म तपाईँको निम्ति सदैव प्रार्थनामा रहनेछु भन्ने कुरा म यहाँलाई थाहा गराउन चाहन्छु, किनकि तपाईँ जतिजना हामीलाई सुन्नुहुन्छ हामीसँग एउटा खालको सम्बन्धमा तपाईँ हुनुहुन्छ, तपाईँ सदैव हाम्रो प्रार्थनामा हुनुहुन्छ र यो महिनाभरि हामी हाम्रो जीवनको डिस्ट्राक्सनहरूबाट माथि उठेर प्रभुसँगको एउटा बलियो सम्बन्ध बनाउने यात्रामा हामी सँगै छौं र यो यात्रामा तपाईँलाई चाहिने प्रार्थनाको सहायता हामीबाट हामी गर्नेछौ भन्ने कुरा म यहाँलाई यकिन दिलाउन चाहन्छु। कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमसँग सम्बन्धित तपाईँका सल्लाह सुझावहरू छन् भने तपाईँले हामीलाई लेखी पठाउन सक्नुहुन्छ। केही प्रश्नहरू छ, केही कुराहरू छ जुन तपाईँ बाँड्न चाहनुहुन्छ भने आफ्ना जीवन गवाही या आशिषका कुराहरू या अरू केही कुरा जुन तपाईँ अरू पनि महिलाहरूको बीचमा पुर्याउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हवस् त, आजको लागि म ममता कार्यक्रम नारी आशाबाट बिदा हुन्छु। अर्को हप्ता फेरि हामी अर्को एउटा विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ, त्यो पनि आशिषित हुने नै छ। बरु तपाईँले पनि मेरो लागि प्रार्थना गरिदिनुहोला ताकि अर्को हप्ताको कार्यक्रम म अझै असल प्रकारले लिएर आउन सकौं, जुन तपाईँको लागि र मेरो लागि पनि आशिषित हुन सकोस्। हवस् त, आजको लागि म छुट्टिन्छु। परमेश्वरको अनुग्रह यहाँहरूको जीवनमा सदा सर्वदा रहिरहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
2: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अप्ठ्याराहरू र दुविधाले ग्रस्त अहिलेको युगमा कमजोर र आशाहीन मानव जगतको निम्ति भाइचारा, एकता, सेवाभाव, मिलाप, शान्ति, आनन्द, प्रेम र सद्भावको अनि मुक्तिको द्रुत र सुरक्षित आशा दिन प्रयासरत यो नयाँ आशा नामक रेडियो प्रस्तुतिको आजको श्रृंखलामा हामी यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ। कार्यक्रमलाई हामी एउटा अर्थमूलक ख्रिस्टीय भजनबाट शुरू गर्नेछौ र त्यसपछि आजको वचन सुन्नेछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, सत्यको खोजी नामक यो अध्ययन श्रृंखला जुन छ त्यसको अध्ययन क्रममा हामी यहाँ छौं। यसै सिलसिलामा म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु तपाईँको सदिच्छाको निम्ति, तपाईँको प्रार्थनाको निम्ति। तपाईँको प्रार्थनाको कारणले गर्दाखेरि परमेश्वरको कृपामा हामी फेरि पनि परमेश्वरको वचन लिएर तपाईँ र म सँगै यहाँ परमेश्वरको वचनलाई अध्ययन गर्ने मौका पाएका छौं। आज पनि यो अध्ययनलाई अगाडि बढाउनेछौ। परमेश्वरसँग आशिष र अगुवाईको निवेदन गर्दै आउनुहोस्, प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, तपाई कति भला परमेश्वर हुनुहुन्छ, तपाईँ कति विश्वास योग्य परमेश्वर हुनुहुन्छ, जसले आफ्नो सबै असल प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ। आज त्यही परमेश्वरको चरणमा हामी स्वर्ग र पृथ्वीलाई साक्षी राखेर आउँदछौं। तपाईँले हामीलाई प्रेम गर्नुभएको छ र हामी त्यो प्रेमप्रति नतमस्तक छौं, धन्यवाद छौं भन्नको लागि, र त्यही प्रेमद्वारा हामी एकअर्कासँग प्रेमको व्यवहार गर्न सकौं भनेर पनि म विन्ती गर्दछु। आजको तपाईँको प्रेमिलो वचनको अध्ययनमा तपाईँ हाम्रो साथमा हुनुहोस् भनेर विन्ती गर्छु प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, मानिसहरू जीवनमा विभिन्न प्रश्नहरूसँग संघर्ष गरिरहेका हुन्छ। विभिन्न समयमा विभिन्न प्रश्नहरूले मानिसहरूलाई तनावमा पारेको पनि हुन्छ। यताबाट जवाफ आउँला कि उताबाट जवाफ आउँला कि भनेर मानिसहरू भुँतारिरहेका हुन्छ। हाम्रो जीवनमा यस्ता विभिन्न प्रश्नहरू हुन्छन्। ती प्रश्नहरू कहिलेकाहीँ आत्मिक जीवन कस्तो हुनुपर्छ, कहिलेकाहीँ परमेश्वर के हुनुहुन्छ, परमेश्वरले कसरी बोल्नुहुन्छ, के साँच्चीकै परमेश्वरले प्रार्थना सुन्नुहुन्छ, उहाँसँग कसरी कुराकानी गर्न सकिन्छ, कसरी रूपान्तरणको नयाँ पाइला चाल्न सकिन्छ आशामा, अनि के परमेश्वर साँच्चीकै शक्तिशाली हुनुहुन्छ, के आज पनि उहाँले हाम्रो जीवनमा काम गर्न सक्नुहुन्छ, यस्ता विभिन्न प्रश्नहरू। मृत्यु पछि के आउँछ जीवनमा, वा मृत्युसँग म किन भयभीत छु, यस्ता विभिन्न प्रश्नहरू। किन मैले यति राम्रो काम गर्दा गर्दै पनि मलाई मानिसहरूले नराम्रो गर्छन् भन्ने विभिन्न प्रश्नहरू। मेरो जीवन त यस्तो हुनुपर्थ्यो तर भइदिएछ यस्तो, किन भएको होला भन्ने प्रश्नहरूले मानिसहरूलाई विभिन्न समयमा गाँजिरहेको हुन्छ, दुःख दिइरहेको हुन्छ। अनि कैयौं पटक मानिसहरू विभिन्न सत्यताको खोजीमा भौतारिरहेका हुन्छ। हो, जीवनमा यस्तै थुप्रै प्रश्नहरू जुन आउने गर्छ र त्यसको उत्तरको निम्ति हामी यताउता लाग्ने गर्छौं। हो, त्यही विषयहरूमा आधारित भएर श्रोता मित्रहरू, हामी फेरि एकपटक सत्यको खोजी नामक यो अध्ययन श्रृंखलामा छौं, र यस वखत तपाईँलाई याद छ होला हामीले परमेश्वरबाट जवाफ दिइने अर्थात सुनवाई हुने प्रार्थनाको रहस्य के हो भनेर अध्ययन गर्ने प्रयास गरिरहेका छौं। हामीले गएको भागमा कस्तो स्थानमा कसरी प्रार्थना गर्न सकिन्छ भन्ने तरिकालाई हेरेका छौं, र साथसाथै यो प्रश्न गर्ने जमर्को गरेका छौं वा थियौं आफैले आफैलाई, के तपाईँले दैनिक रूपमा परमेश्वरसँग प्रार्थना गर्ने हेतु कुनै एउटा समय छुट्याउनु भएको छ? यदि छैन भने तपाईँ र मैले आज र अहिलेदेखि नै परमेश्वरसँग प्रार्थनामा समय बिताउने कुरालाई आफ्नो गर्नुपर्ने कार्यको सूचीमा सामेल गर्न ढिला नगरौं मित्रहरू भनेर हामीले त्यो कुरालाई मनन गरेका थियौं। दानियल नामक एक महत्वपूर्ण शासकीय बेबिलोनी सरकारी ओहदामा रहेको व्यक्तिले समेत दिनमा कम्तीमा पनि तीन पटक बिहान, दिउँसो र बेलुकी प्रार्थना गर्ने गर्दथे। प्रार्थनाको जीवनको महत्व उनको जीवनबाट पनि हेर्न सकिन्छ। विश्वासमा हुर्कदै र बढ्दै आत्मिकतामा अघि बढ्न खोज्ने परमेश्वरको हरेक छोरा छोरीले परमेश्वरसँग प्रार्थना र उहाँका वचन अध्ययन गर्न निश्चित समय तोक्न र त्यसमा व्यस्त हुन वा हुनु अति महत्वपूर्ण कुरा हो उनीहरूको लागि। प्रिय मित्रहरू, परमेश्वरसँग प्रार्थनामा घुँडा टेक्ने व्यक्तिले कुनै पनि सांसारिक अप्ठ्याराहरूको अघि घुँडा टेक्नु पर्दैन भन्ने प्रख्यात उखान त जो कोहीले पनि सुनेका नै होलान्। र यो उखान वा कथनले समेत श्रोता मित्रहरू प्रार्थना र वचन अध्ययनको दिनचर्याको महत्वलाई सहजै तपाईँ र म समक्ष वा हाम्रो जीवनमा दर्शाउन सक्छ। यदि हामीले मनन गर्न चाहेको खण्डमा प्रार्थनाको जीवन त्यति महत्वपूर्ण छ। तपाईँले परिवारसँग प्रार्थना गर्नुहुन्छ होला, तपाईँले मण्डलीय परिवारसँग, संगति टोली परिवारसँग प्रार्थना गर्नुहुन्छ, तर आफै एक्लै पनि परमेश्वरसँग वार्तालाप गर्नुहोस्, प्रार्थना गर्नुहोस्, एकान्तको समय निकाल्नुहोस् परमेश्वरसँग कुरा गर्नको लागि, एउटा गुणस्तरीय समय निकाल्नुहोस्। किनभने आत्मिक जीवनको सास भन्नु नै प्रार्थनाको समय हो रे श्रोता मित्रहरू। गएको भागमा हामीले पढ्दाखेरि तपाईँलाई याद होला व्यक्तिगत प्रार्थना कस्तो हुनुपर्छ भनेर हेरेका थियौँ हामीले, व्यक्तिगत प्रार्थनाको समय कति महत्वपूर्ण छ। अहिले चाहिँ हामी सार्वजनिक प्रार्थनाको जीवनको बारेमा छुटकरीमा अध्ययन गर्नेछौँ। व्यक्तिगत प्रार्थनाको जीवनको साथसाथै सामूहिक जीवनमा वा सामूहिक रूपमा वा परमेश्वरको अन्य सन्ततिहरूसँग भेला हुँदा प्रार्थनामा सम्मिलित हुने बानीले पनि परमेश्वरसँग हामीलाई नजिक बनाई उहाँको अपार शक्तिलाई हाम्रो जीवनमा विशेष तवरबाट प्रवाहित हुन सघाउ पुर्याउँछ। श्रोता मित्र, मत्तीको सुसमाचारीय पुस्तकको 18:20 यसो भन्दछ, प्रभु परमेश्वर सृष्टिकर्ता उद्धारकर्ता यो संसारको न्यायकर्ता परमप्रभुको यो वचन, जहाँ दुई कि तीनजना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूको माझमा हुनेछु। प्रार्थना यति महत्वपूर्ण छ श्रोता मित्रहरू, व्यक्तिगत प्रार्थनाको महत्व आफ्नो ठाउँमा छ र सार्वजनिक रूपमा सामूहिक रूपमा प्रार्थना गर्नुको महत्व राशी छुट्टै छ। यहाँ परमेश्वर आफैले भन्नुहुन्छ, दुई वा तीनजना वा ज्यादा वा कतिपय मानिसहरू जब प्रार्थनामा मेरो नाउँमा भेला हुन्छन् म तिनीहरूको साथ पाउँछु, तिनीहरूको प्रार्थना सुन्छु भनेर उहाँले भन्नुहुन्छ। प्रभुले सिकाउनु भएको प्रार्थनाको रूपरेखा तपाईँले हेर्नुभयो भने यो एकदमै छोटो र सरल छ। सार्वजनिक प्रार्थनाहरूमा पनि छोटो र विषय वा सन्दर्भसँग जोडिएको त्यो प्रार्थना भएको हुनुपर्छ। कतिपय अवस्थामा विषय वा सन्दर्भ एउटा हुन्छ तर प्रार्थना गर्ने व्यक्तिले अर्कै सन्दर्भको लागि प्रार्थना गरिरहेको हुन्छ। उदाहरणको लागि यसो लिउँ, अब हामी कहीँ भेला भएका छौं र त्यहाँ न्यानो पकवानहरू खानाहरू पनि बनाइएको छ, अनि कोही व्यक्तिलाई चाहिँ के भनियो, आज तपाईँले परमेश्वरसँग यो खानाको निम्ति यो आशिषको प्रार्थना गरिदिनुहोस् भनेर बताइएको समयमा त्यो व्यक्तिले प्रार्थना गर्ने क्रममा चाहिँ यात्राको लागि अनि विभिन्न अरू थोकको लागि विन्ती गर्यो, त्यो सन्दर्भमा फोकस केन्द्रित प्रार्थना भएन। त्यो श्रोता मित्रहरू, हामी जहिले पनि के विषय लिएर आइरहेका छौं परमेश्वर समक्ष, के कार्यको लागि हामी प्रार्थना गर्दैछौ भन्ने विषयमा हामी सचेत हुनुपर्छ। प्रार्थनालाई अनायासै लामो भाषणमा रूपान्तरित पनि गर्नु हुँदैन। कहिलेकाहीँ के हुन्छ भने हाम्रो मनमा दिमागमा तनाव भरिएको हुन्छ, विभिन्न चिन्ता र फिक्रीले हामी लादिएका हुन्छौँ। कहिलेकाहीँ के हुन्छ भने मेरै आफ्नो परिवारमा पनि कहिलेकाहीँ बालबच्चाहरूले जति भने पनि टेर्दैन, कहिलेकाहीँ चाहेर नचाहेर साथीको देखासेखी गरेर उनीहरूले बदमासीहरू गर्ने गर्छन्, अनि त्यो बेला उनीहरूलाई सम्झाइ बुझाइ गरिएको अवस्थामा पनि प्रार्थना सँगसँगै गर्दाखेरि यस्तो हुन जान्छ, त्यो प्रार्थना परमेश्वरलाई गरेको विन्ती भन्दा पनि त्यो बच्चालाई चाहिँ सुनाउनलाई गरिएको, उसलाई लेक्चर दिएको के, उसले यस्तो गर्यो उस्तो गर्यो, त्यस्तो हुनु हुँदैन। प्रार्थना परमेश्वरसँग गर्ने विन्ती त्यो त तपाईँले परमेश्वरलाई होइन, कोही अर्को व्यक्ति तपाईँको नजिक छ त्यसलाई सुनाइरहनु भएको रहेछ। अनायासै अनाहकमा त्यो लामो पनि बनाउनु हुँदैन परमेश्वरलाई, कहिलेकाहीँ अगुवाई भए अनुसार त्यो प्रार्थना अलिकति लामो पनि हुन सक्छ, तन्किन पनि सक्छ, तर उद्देश्य नै म लामो प्रार्थना गर्छु, एकदमै अरूलाई सुनाएर फुलबुट्टे शब्दहरू प्रयोग गर्छु भन्ने र अरूले मलाई वाह कस्तो राम्रो प्रार्थना गरेको भन्छन् भन्ने हिसाबले चाहिँ कहिले पनि प्रार्थना गर्नुहुँदैन। परमेश्वरले मन हेर्नुहुन्छ श्रोता मित्रहरू, परमेश्वरले हाम्रो व्यवहारको नौटङ्कीलाई उहाँले हेरेर हामीलाई आशिष दिने भन्दा पनि हाम्रो मन कस्तो मनले प्रार्थना गरेका छौँ त्यसलाई हेर्नुहुन्छ। कहिलेकाहीँ सार्वजनिक प्रार्थनालाई प्रार्थना गर्ने मानिसहरूले व्यक्तिगत श्रोता मित्रहरू व्यक्तिगत कमजोरी वा अज्ञानतामा दुःखदपूर्ण तरिकाले परमेश्वरसँग भन्दा पनि भीड़को अगाडि गरिएको भाषण जस्तो गरी गर्ने गर्दछन्, जसले गर्दा त्यो सार्वजनिक प्रार्थनामा सहभागी हुने अन्य विश्वासीहरू पनि दुविधा र अन्यलमा पर्न सक्दछन्। र कहिलेकाहीँ त्यस्ता प्रार्थना पत्यार लाग्दो तरिकाले अनायासै लामो भइदिन्छन्, जसमा असान्दर्भिक र बारम्बार दोहोरिएको कुराहरू उल्लेख भइरहेका हुन्छन्, जसले गर्दाखेरि र त्यो अवस्थामा जसमा प्रार्थना गर्ने व्यक्ति सचेत नभएको देखिन्छ। तसर्थ हामी प्रार्थनामा पनि सचेत हुन जरूरी छ, ताकि त्यो प्रार्थना आशिषमय प्रार्थना बन्न सकेको होस्। त्यसैले त भनिन्छ नि मित्रहरू, प्रार्थना गर्नु अगाडि पनि परमेश्वरसँग मलाई प्रार्थना गर्ने शब्द मन र अगुवाई प्रदान गर्नुहोस् भनी प्रार्थना गर्न जरूरी छ भने, किनभने हामीलाई त प्रार्थनामा पनि के प्रार्थना गर्नुपर्छ भन्ने पनि थाहा छैन। तसर्थ परमेश्वरसँग हामीले उहाँको पवित्र आत्माको निम्ति विन्ती गर्नुपर्छ कि म प्रार्थना गर्न आँटिरहेको छु, म तपाईँसँग कुराकानी गर्न आँटिरहेको छु परमेश्वर, मलाई चाहिँ तपाईँले प्रार्थना गर्ने मन अनि शब्दहरू दिनुहोस्, त्यो आत्मा दिनुहोस्। कहिलेकाहीँ हामीलाई कसैले प्रार्थना गर्ने मौका दिँदाखेरि हामी आफ्नो प्राकृतिक शैली भन्दा बाहिर गएर बनावटी तरिकाले प्रार्थना गर्ने गर्दछ। यो सही तरिका होइन मित्रहरू। प्रार्थनामा हामीले ठूल्ठूला शब्दहरू बोल्नुभन्दा पनि लामा लामा भाषण शैली अपनाउनु भन्दा पनि परमेश्वरको अगाडि प्रेमपूर्ण भए र आराधनाको मुद्रामा विश्वास र विनम्रतामा आउनु अति महत्वपूर्ण हुन्छ। सारा विश्व ब्रह्माण्डको रचनाकार परमेश्वर सृष्टिकर्ता हाम्रो जीवन स्वामी परमप्रभु परमेश्वरले हामीबाट चाह गर्नुहुने कुरा भनेकै साँचो प्रेम, साँचो विश्वास र साँचो विनम्रता हो मित्रहरू। कैयौं पटक हामी दोहोराई तेह्राई एउटै कुरा भनिरहेका हुन्छौं। पाँच मिनटको तीन मिनटको प्रार्थना एउटा मान्छेले भन्दाखेरि त्यसमा सात पटक आठ पटक एउटै कुरा दोहोराइरहेको हुन्छ। परमेश्वरलाई थाहा छ हामीलाई के को आवश्यकता छ भनेर। परमेश्वरमा प्रार्थना गर्दाखेरि विश्वासपूर्ण तरिकाले उहाँले सुन्नुभयो र आफ्नो असल समयमा असल सदिच्छामा दिनुहुन्छ भनेर विश्वास गरेर प्रार्थना गर्नुपर्छ। हुन त उहाँले सुन्नुहुन्छ भने प्रार्थना पनि किन गर्नु पर्यो भन्ने प्रश्न पनि उठला। उहाँसँग यसकारणले पनि प्रार्थना गर्ने उहाँलाई थाहा भए पनि कि उहाँसँग हामी जोडिरहन सकौं। जब जीवनको स्रोतसँग हामी जोडिन्छौं, हामी जीवनलाई अङ्गलिरहेका हुन्छौं। जब आशाको स्रोतसँग हामी जोडिन्छौं, आशालाई अङ्गलिरहेका हुन्छौं। जब विश्वासको स्रोतसँग हामी जोडिरहन्छौं, हामीले विश्वास अङ्गलिरहेका। जब प्रेमको स्रोतसँग हामी जोडिरहन्छौं, हामी प्रेममा चलिरहेका हुन्छौं र त्यो चल्नलाई ऊर्जा प्राप्त गरिरहेका छौं। जब सत्यसँग हामी जोडिन्छौँ वा सत्यको स्रोतसँग हामी जोडिन्छौँ, हामी सत्यतामा हिँड्ने ऊर्जा पाउन सक्छौँ। एउटा परिवारको रूपमा तपाईँले सँगै गर्न सक्ने एउटा महान काम भनेको परिवारका सदस्यहरू सँगै जम्मा भई प्रार्थनामा परमेश्वरको वा परमेश्वरलाई पुकारा गर्ने बानी बसाल्नु पनि हो। यदि हरेक परिवारले यस्तो पारिवारिक प्रार्थनाको समयको बानी विकास गरेको खण्डमा हाम्रो समाज, राष्ट्र र यो वृहत सांसारिक परिवार कति धेरै आनन्दित वातावरणमा रहन सक्ने थियो होला, हुने थियो होला श्रोता मित्र, होइन त? परिवारमा बसेर सँगै परमेश्वरको आराधना र उहाँलाई विन्ती गर्ने बानीले परिवारको ससाना प्रेमिलो सदस्यहरूदेखि लिएर ठूल्ठूला मानिसहरूलाई, अग्रजहरूलाई पनि परमेश्वरको सिंहासन अघि हाम्रो आवश्यकताहरू हामीले चढाउन सकिने रहेछ भन्ने ज्ञान उनीहरूलाई मिल्ने गर्दछ। ठूला बडाहरूले अझ धेरै नैतिक जिम्मेवारीहरू वहन गर्ने शक्ति र ज्ञान हासिल गर्न सक्छ र महत्वपूर्ण कुरा, परिवारका हरेक सदस्यहरूबीच र परमेश्वरसँग पनि न्यानो आत्मिक सम्बन्धको विकास त्यहाँ हुन जाँदछ। जब प्रार्थनाको उत्तर परमेश्वरबाट आउँछ, मागिएको थोक पाइन्छ र आवश्यकताहरू सम्बोधन मानवीय तरिकाले नभई स्वर्गीय तरिकाले सम्पन्न हुन्छ, तब परिवारले फेरि एक ढिक्का भई परमेश्वरलाई धन्यवाद अर्पण गर्न सक्छन्। तसर्थ पारिवारिक संगति र प्रार्थना अनि वचन अध्ययनको समयलाई आनन्दित क्षणको रूपमा व्यतीत गर्न परिवारको सबै सदस्यहरू जाँगरिलो पनि हुनुपर्दछ। श्रोता मित्र, सुनुवाई हुने प्रार्थनाको रहस्यहरू के हुन्? के परमेश्वरले साँच्चै प्रार्थना सुन्न सक्नुहुन्छ र प्रार्थना सुनेर उत्तर दिन सक्नुहुन्छ? यो प्रश्नहरूको साँचो उत्तर सत्यको खोजी नामक यी अध्ययन श्रृंखलाहरूमा यी दिनहरूमा हामी गर्दैछौ। मेरो कामना मेरो प्रार्थना तपाईँप्रतिको यो छ, तपाईँ दिनदिनै परमेश्वरसँग वार्तालाप गर्नुहोस्, परमेश्वरको प्रेममा तपाईँ हुर्कनु भएको होस्, परमेश्वरसँग तपाईँ जोडिनु भएको होस्, परमेश्वरले तपाईँको जीवनमा प्रतिदिन आशिषको वर्षा गर्नुभएको होस्। हवस् त, जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा क्रिस्टीय

श्रोता मित्र, आजको निम्ति नयाँ आशा क्रिस्टीय रेडियो प्रस्तुतिबाट हामीले बिदा हुने बेला भएको छ। यहाँहरू हरेकको जीवनमा पवित्र परम प्रभु परमेश्वर येशु ख्रिस्टको पवित्र आत्माको अगुवाई भएको होस् र जीवन नयाँ उमङ्ग, निस्वार्थ प्रेम, आनन्द, सद्भाव र नयाँ आशाले परिपूर्ण भएको होस् भन्ने हाम्रो प्रार्थनाका साथ अनि कार्यक्रमको सम्पर्क ठेगाना र नम्बर फेरि एकपल्ट स्मरण गराउँदै हामी बिदा हुन्छौ। हाम्रो इमेल आईडी newhopeforall2013@yahoo.com। हाम्रो पोस्ट बक्स नम्बर 12950 12950 र हाम्रो सम्पर्क नम्बर 9808236326। फेरि एकपटक 9808236326। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार। र हाम्रो सम्पर्क नम्बर 9808236326। फेरि एकपटक 9808236326।

0: मेरो एसई पनि सकियो,
1: मेरो प्लस टूको इक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754, on WhatsApp at 980-2344-646, or by email at goodnewsfm105@gmail.com.
3: अब प्रस्तुत छ कार्यक्रम लाइफ, होप एन्ड साउन्ड।
7: Did you know your joy can be destroyed in your marital relationship? Well, please stay tuned, because in this broadcast, I want to share with you three bad attitudes, if left unchecked, will destroy the joy in your marriage.

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनु दाइ, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू:
4: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू:
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

हजुर जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नुभयो, पावरले पनि भन्दै थिए परमेश्वरले किन हामीलाई प्रेम गर्नुभयो थाहा छैन स्वतः, हामी योग्यको त होइनौं परमेश्वरको प्रेम पाउन, तर पनि उहाँले प्रेम गर्नुभयो र किनभने उहाँको महानता नै यही हो। परमेश्वरको अनुग्रह हाम्रो जीवनमा भएको हुनाले नै आज हामी जीवित रहेका छौं र हामी जान्दैनौ हाम्रो जीवनमा के आइपर्छ। हामीलाई हितोपदेशको पुस्तक 27 अध्यायको एक पदले पनि भन्दछ, भोलिको दिनको घमण्ड नगर, भोलिको दिन कस्तो हुन्छ तिमीलाई थाहा छैन। त्यसैले आज मानिसले ठूला ठूला घमण्डहरू गर्छन्, तर भोलिको दिन चाहिँ जान्ने प्रभु मात्रै हुनुहुन्छ, येशु ख्रिष्ट मात्रै हुनुहुन्छ भनेर हामी थाहा पाउँछौ। यसै 40:26 भन्दछ, तिमीहरूका आँखा माथि उठाएर आकाशतिर हेर, यी सबै कसले बनाएका हुन्? उहाँले नै होइन र जसले तारापुञ्जलाई एक एक गरी ल्याउनुहुन्छ र प्रत्येकलाई नाउँ काढिकन बोलाउनुहुन्छ र उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण तिनीहरू मध्ये एउटै पनि हराउँदैनन्। जब हाम्रो संघर्ष झन प्रबल हुन्छ हामीले सोचेको जस्तो हुँदैन, त्यति बेला परमेश्वरले भन्नुहुन्छ माथि हेर, माथि आकाशमा हजारौं लाखौं अनगिन्ती ताराहरू छन् तर हाम्रो परमेश्वरले ती हरेकलाई चिन्नुहुन्छ, नाम काढेर बोलाउनुहुन्छ। तपाईँ र मलाई जब गाह्रो महसुस हुन्छ, परिस्थितिहरूको सामना गर्न असक्षम छु जस्तो लाग्छ, अनि परमेश्वरले बिर्सनुभयो कि जस्तो पनि लाग्छ, र हामीले एउटा कुरा याद गर्नुपर्छ, परमेश्वरले तपाईँ र मलाई नामैले चिन्नुहुन्छ। उहाँ असीमितताको परमेश्वर हुनुहुन्छ र हाम्रो अवस्थालाई उहाँले कहिले पनि सीमित गराउन सक्दैन, किनकि उहाँको शक्ति सबैभन्दा माथि छ। एकछिन ताराहरूको बारेमा विचार गरौं। तपाईँले कहिले ताराहरू झरेर खत्तम भए जस्तो भन्ने सुन्नुभएको छ? ताराहरू एकदम ठूला हुन्छन्, हामीले देखिरहेको घाम पनि सयौं गुणा ठूला ताराहरू हाम्रो तारापुञ्जमा छन्। तिनीहरू आगोका भुङ्रा झैं घुमिरहेका हुन्छन्, तैपनि तिनीहरू कहिल्यै दुर्घटनामा पर्दैनन्। किन होला? किनकि परमेश्वरले तिनलाई नियन्त्रण गर्नुभएको छ र बाइबलमा भनिएको छ कि येशू ख्रीष्टले सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ भने, परमेश्वरले ती निर्जीव तारालाई त झरेर

खत्तम हुन दिनुभएको छैन भने हामी र तपाईँको तपाईँ त उहाँका सृष्टि उत्तम सृष्टि हौ र हामीलाई उद्धार गर्नलाई उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशु ख्रीष्टलाई यस संसारमा पठाउनु भएको हो। झन् कति व्रता गरी वास्ता गर्नुहुन्छ। त्यसैले श्रोता मित्र, आज परमेश्वरको गुणलाई हामीले कहिले पनि बिर्सन सक्दैनौं र हामी जस्तो छौ उहाँकै कारणले हौ। आज मानिसले के भन्ने गर्छन्, जब सफलताको श्रेणीमा पुग्दछन्, म जे छु मेरो आमा र मेरो बुबाको कारणले हो, मेरो आमा बुबाले नगरिदिएको भए म यस्तो हुन्थे, मलाई फलना चाहिँ मेरो सफलताको श्रेय चाहिँ उहाँ हो भनेर कहिले काहीँ गुरू टिचरहरूलाई धेरै माथि उठाउने कामहरू हुन्छ। त्यो पनि राम्रो हो, नराम्रो त होइन, तर आफूलाई बनाउने परमेश्वरलाई बिर्सन चाहिँ हाम्रो गल्ती हुन आउँछ। र म चाहिँ के भन्छु भन्दाखेरि, आमा र बुबाले मलाई जति गर्नुभयो, आमा र बुबालाई शक्ति र सामर्थ्य दिने मेरो परमेश्वर हुनुहुन्छ र जसले गर्दाखेरि आज म यो स्थानमा छु भनेर परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। एक नम्बरमा परमेश्वर, त्यसपछि आमा बुबा, त्यसपछि अरूको नाउँ हामीले लिनुपर्ने हुन्छ। परमेश्वरले हामीलाई कहिले पनि छोड्दिन, त्यागदिन भनेर भन्नुभएको छ, तर हामी चाहिँ निराशमा बसिरहन्छौं। हामी प्रत्येकको अहिले एज चाहिँ विभिन्न खालको होला। कोही भर्खरका नौजवान छौं, अनि अलिकति मझौलो खालको पनि छौं हामी, अनि त्यसपछि भर्खर बिस्तारै हामी वृद्ध हुँदै जान्छौं र हाम्रो यो विभिन्न स्टेजेसहरूमा हाम्रो सोचहरू पनि परिवर्तन हुँदै जान्छ। श्रोता, एक एक किसिमको सोच हामीमा हुँदैन। आज हाम्रो टेक्निसियन मित्र र ममा एजको धेरै फरक छ। उहाँको सोच र मेरो सोच पनि नमिल्न सक्छ, किनभने मान्छेको जीवनमा परमेश्वरले दिनुभएको यो जुन विवेक छ नि, जुन सोच्ने शक्ति छ नि, हाम्रो उमेर अनुसार चाहिँ डेभलप हुँदै जाने हो। हिजो के थिएँ आज भन्दा अलिकति फरक छु म पक्कै पनि। त्यसैले जुनसुकै समयमा पनि हामीलाई संरक्षण गर्नुहुने परमेश्वर हुनुहुन्छ र हामीलाई हाम्रो विचारमा पनि सहायता गर्ने परमेश्वर नै हुनुहुन्छ। त्यसैले गर्दाखेरि जवान हुँदाखेरि हामीलाई अलिकति अहमता आए पनि, होइन मलाई केही पनि चाहिँदैन, परमेश्वर भन्दा म आफै गर्न सक्छु भन्ने पनि सोच आउँला कहिलेकाहीँ हामीलाई, किनभने हामीले जब परमेश्वरलाई नजिकबाट बुझेका हुँदैनौँ नि। एउटा कुरा चाहिँ के भने श्रोता, जति हामी परमेश्वरको नजिक जान्छौँ उति आफूलाई चाहिँ पापी देख्छौँ हामीले, किनभने जति नजिक जान्छौँ उहाँ चाहिँ धर्मी भएको कारणले गर्दा त्यो देखिएको हो। तर जो मानिस परमेश्वरको नजिक जान चाहँदैन उसले आफूलाई ओरैबाट निहाल्न नै सक्दैन। तपाईँ र म परमेश्वरको नजिक जानुपर्छ अनि म कत्तिको पापी रहेछु भने छर्लङ्ग देख्नुहुन्छ, किनभने असल कुराको अगाडि तपाईँका दोषहरू प्रकट हुन्छन्। हाम्रो यो जीवनको हरेक अन्तरालमा परमेश्वरले नै सम्हाल्नुहुन्छ हामीलाई। विशेष गरिकन 60 वर्ष कटेपछि उताको समयमा मानिसहरू एक्लिएको महसुस गर्छन् भनेर हामीले पढेका छौं। उहाँहरू एक्लो, नितान्त एक्लो महसुस गर्छन्। साह्रै आफूले कमाएको सम्पत्तिहरूको पनि माया हुँदैन, होइन, जस्तो अरू अवस्थामा हुन्छ। र म एक्लो छु, म निराश छु भनेर मानिस डिप्रेसन फ्रस्ट्रेसनमा पनि जान्छन्। र बुढाबुढी मानिसहरूलाई धेरै जसो मानिसहरूले व्यवस्था गरेको कारणले पनि उनीहरू एक्लिएको महसुस गर्छन्। तर परमेश्वरले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि, जब वृद्धावस्था आउँछ, दुःखको अवस्थामा पनि तिमीले चाहिँ यति बलियो हुनुपर्छ भनेर परमेश्वरले भन्नुभएको छ। हामी उपदेशकको पुस्तक 12 अध्यायको केही पदलाई हेर्दैछौ। यहाँ भनिएको छ, दुःखको समय र वृद्धावस्था आउन अघि नै जब तिमीले भन्दैछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि, चन्द्रमा र ताराहरू धमिला हुन, बादलहरू वर्षापछि फर्कन अघि नै, जब घरको हेरचाह गर्नेहरू कामदछन्, बलिया मानिसहरू झुक्दछन्, जब जाँतो पिन्ने स्त्रीहरू कम भएकाले आफ्नो काम बन्द गर्छन् र झ्यालबाट हेर्नेहरूको आँखा धमिला हुन्छन्। जब हामी बुढेसकालमा लाग्छौं अथवा वृद्धावस्थामा लाग्छौं श्रोता, हाम्रो दाँतहरू कमजोर हुन्छन्, जाँतो पिन्ने स्त्रीहरू कमजोर हुन्छन्। र भनिन्छ, दाँत बलियो कि आँत बलियो भनेर भनिन्छ। र मेरो हजुरआमाले त्यसो भन्नुहुन्थ्यो, नानी मेरो दाँत छैन, दाँत बलियो कि आँत बलियो, तिमीहरूको त दाँत छ, तिमीहरू जे मन लाग्छ खाऊ अहिले। किनभने जति दाँत बलियो हुन्छ भन्नाले, दाँत बलियो भयो भनेदेखि चाहिँ चपाएर खान सक्छौ, अनि आँत बलियो हुन्छ, हामी बलियो हुन्छौ। त्यसैले गर्दाखेरि चाहिँ परमेश्वरले चाहिँ जस्तो अवस्था पनि हामीलाई उठाउन चाहनुहुन्छ, बलियो
चाहनुहुन्छ, निराश भएको चाहनुहुन्न। हाम्रो दाँतहरू कमजोर हुँदा हुन्छन्, जाँतो पिन्दै स्त्रीहरूको कमजोर हुन्छन्, अनि झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्। जब गल्लीहरूतिर जाने ढोकाहरू बन्द हुन्छन्, जाँतोको आवाज कम हुँदै जान्छ। जब चराको चिरबिरी आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्छन्। जब एउटा बुढो भएको मानिसलाई अथवा वृद्ध भएको मानिसलाई तपाईँले सोध्नुभयो भने धेरैचोटि बोल्दाखेरि पनि उसले एउटा जवाब दिएको हुँदैन, किनभने उहाँको श्रवण शक्ति अथवा सुन्ने क्षमता ह्रास भएको हुन्छ। हामी अहिले जे छौं नि सदा, त्यो दिन पनि हामीलाई आउँछ हाम्रो सुन्ने शक्तिहरू कम हुन्छन्, हाम्रा दाँतहरू कमजोर हुन्छन्, हाम्रा हेर्ने आँखाहरू कमजोर हुन्छन्, अनि हामीलाई लाग्दछ आँगन नै परदेश जस्तो लाग्दछ। तपाईँले यसो भनेको पनि सुन्नुभएको होला, पहिले म यो डाँडा काँडा हिँडेर मैले यति दिनमा पार गरेको हुँ, अहिले त मैले हेर्दाखेरि पनि कसरी त्यो समय हिँडे भन्ने जस्तो लाग्छ, अत्यास लाग्छ, अहिले त दुई पाइला सार्न पनि मलाई गाह्रो हुन्छ। हो, सबै कुराको समय हुन्छ। त्यसैले समयमा तपाईँले पनि धेरै राम्रो कामहरू गर्नुभयो होला, तपाईँसँग बल महेश्वरहरू। र जब बुढेसकाल लाग्दछ त्यतिखेर पनि परमेश्वरले हामीलाई बुढेसकालको अवस्थाको वर्णन गरिदिनुहुन्छ। हाम्रा आँखाहरू धमिला हुन्छन्, अनि राम्रा राम्रा आवाजले गीत गाइरहेको छ भने पनि हामी सुन्दैनौं, होइन? त्यसले गर्दा आवाजहरू मधुरो भएको जस्तो लाग्छ, अनि कसैलाई हेर्दाखेरि पनि मधुरोसँग देख्छौ, ठम्याउन सक्दैनौ। मैले मेरो हजुरआमा हजुरबुवालाई भेट्न जाँदाखेरि हामी पहिले दसैँमा जान्थ्यौँ अनि उहाँले यस्तो आँखा सानो बनाएर हेर्नुहुन्थ्यो, मैले चिनिन नि नानीलाई भन्नुहुन्थ्यो। अब उहाँहरूको दोष त्यो होइन, किनभने शारीरिक अवस्थामा जब मानिस कमजोर हुन्छ, आँखाले धोका दिइसकेपछि उनीहरूले आफ्नै सन्तानलाई पनि चिन्दैन, मानिसको यस्तो अवस्था आउँछ। त्यसैले गर्दाखेरि चाहिँ हामी चाहिँ श्रोता परमेश्वरका जनहरू, परमेश्वरले बनाउनु भएको हाम्रो यो अङ्ग प्रत्यङ्ग सबल हुँदा नै परमेश्वरको काम हामीले गर्नुपर्छ। र जब गल्लीहरूतिर जाने ढोकाहरू बन्द हुन्छन्, जाँतोका आवाजहरू कम हुँदै जान्छन्, जब चराको चिरबिरे आवाजमा मानिसहरू उड्छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्छन्। एउटा बुढेसकाल लागेको मानिसले चाहिँ मधुरो आवाज मात्रै सुन्छ। जब मानिसहरू अल्गो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाडे बदामको बोट सेतै फुलेर फक्रन्छ, फटेङ्ग्रा पेटले घिसिरहँदै हिँड्छ, मनको कामना उत्तेजित रहँदैन, यी सबै हुनुभन्दा अघि उहाँको नै सम्झना गर। हाम्रा कपालहरू फुल्छन्, हामी कमजोर हुन्छौं, हाडे बदाम फक्री जस्तो सेतै हाम्रो कपाल फुल्दछ, र अग्लो अग्लो ठाउँदेखि पनि हामीलाई डर लाग्छ। हामी अग्लो अग्लो डिलबाट चाहिँ बालुवाको ढिस्कोमा हाम फाल्थ्यौं, अनि यस्तो ठूलो बल आउँथ्यो कि हामी फेरि दौडेर गएर टुप्पोबाट फेरि हाम फाल्थ्यौं, हामीलाई त्यो एक किसिमको रमाइलो लाग्थ्यो। तपाईँले कतै जाँदाखेरि आफ्नो उमेरमा चाहिँ ठुल्ठुला ठाउँमा पनि हाम फाल्दै, होइन, ठुल्ठुला त्यो गल्छेडोहरू पनि तपाईँले पार गर्नुभएको होला, तर अहिले सक्नुहुन्न, कारण तपाईँको उमेरको कारणले गर्दा हो। ती दिनहरू सम्झना गर्दाखेरि हामीलाई दुःख लाग्छ। चाँदीको तार चुडिन अघि, सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरामा टुक्रा टुक्रा पाइन अघि, कुवामा पाङ्रो भचाइन अघि, जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि, आत्मा दिने परमेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर, र व्यर्थ व्यर्थ सबै उपदेशकले भन्दछन्। र अब चाँदीको तार चुडाइन अघि, हामी कति सुन्दर मानिसहरू परमेश्वरले बनाउनु भएको थियो, तर उमेर गइसकेपछि हाम्रो सुन्दरताको पनि केही महत्व हुँदैन। हामीले जति धेरै सुन चाँदीले आवश्यक भए पनि हाम्रो काम केही पनि हुँदैन, होइन? त्यतिखेर चाहिँ कसैले पनि हामीलाई पत्याउँदैन, किनभने हाम्रा अनुहारहरू चाहिँ चाउरिएका हुन्छन्, मन पर्दैन मानिसलाई। त्यसैले तपाईँले थाहा पाउनुभएको होला, कतिजना बुढाबुढी मानिसहरू देख्दाखेरि मानिसहरू घृणा गर्छन्। किन घृणा गर्छन् भन्दाखेरि मानिसहरूले चाहिँ राम्रै कुराहरूलाई मात्रै ध्यान दिने भएको हुनाले, असल कुरा मात्रै रुचाउने भएको हुनाले, बुढाबुढी भइसकेपछि, वृद्ध भइसकेपछि त उनीहरूको न रूप हुन्छ, न बल हुन्छ, न भैँस हुन्छ, उनीहरू गनाउन थाल्छन्, फोहोरी हुन्छन्। किनभने उनीहरूलाई हामीले सरसफाई गरिदिउँ भने न सरसफाई बन्ने बस्ने हो, र उहाँहरू आफैले चाहिँ केही पनि गर्न सक्नुहुन्न। पत्रुसले पनि भन्दछन्, जब म बुढेसकालमा हुन्छु मेरो पटुका कस्न म सक्दिनँ, म जहाँ इच्छा लाग्दैन त्यहाँ मलाई लैजानेछन् भनेको छ। त्यसैले त भोलिको घमण्ड नगर्नुहोस्,
तपाईँ जब वृद्ध हुनुहुन्छ भने तपाईँका छोराछोरीले तपाईँलाई मन नपरेको ठाउँमा लगेर राख्न सक्छ, त्यतिखेर पनि मान्नै पर्छ, बसेर पर्खनै पर्छ आफ्नो मृत्युलाई, होइन? त्यसैले हामीले घमण्ड गर्नु हुँदैन। आज कति मानिसहरू चाहिँ युरोप कन्ट्रीतिर गएका छन् अनि आफ्नो आमा बुवालाई चाहिँ अमेरिका युरोपतिर लगेर राख्नुहुन्छ, तर कतिजनाको इच्छाको विरूद्ध छ ती कुराहरू, होइन? उहाँहरूले भन्नुहुन्छ हामीलाई इच्छा नहुँदा नहुँदै पनि अब छोराको घर त्यहीँ छ, छोरीको घर त्यहीँ छ, जानै पर्यो। त्यसैले हाम्रो अवस्था त्यस्तो आउँछ श्रोता, हामी यति निरीह हुन्छौँ कि हामी के पनि गर्न सक्दैनौँ। त्यस्तो अवस्था आयो भने परमेश्वरको काम कसरी गर्ने हामीले? त्यसैले आज वचन पढ्नुपर्छ। आज नै समय हुँदाखेरि चाहिँ हाम्रो आँखाले देख्दाखेरि परमेश्वरको वचनलाई पढेर दिमागमा रेकर्ड गर्नुपर्छ। आज कति मानिसहरूले संसारका कुराहरू त कर्मैसँग हजारौं लाखौं शब्दहरू भन्न सक्छन् भने तपाईँ र मलाई पनि त परमेश्वरले त्यो दिमाग दिनुभएको छ। परमेश्वरको वचन उत्पत्तिदेखि प्रकाशसम्म चाहिँदा वचनहरू चाहिँ हामीले रेकर्ड गरेर राख्नुपर्छ। परमेश्वरमा यो प्रार्थना गरौं, प्रभु जसरी एउटा वस्तुले भनौँ न जनावरले उघ्राउँछ, होइन, उसले भेटेको ठाउँमा घाँस मजाले खान्छ अनि जब गोठमा ल्याउँछौ अनि बसेर उसले अनि उघ्राउँदै चपाउँदै उघ्राउँदै चपाउँदै गर्छ, त्यस्तो गर्न सक्यौँ। यदि त्यो छ भने त हामी उघ्राएर चपाउन सक्छौँ। त्यसैले हाम्रो हृदयमा रेकर्ड छ भने चाहिँ वृद्धावस्थामा हामी बाइबल पढ्न नसकौँला, परमेश्वरको वचन हामीसँग भए पनि हाम्रो आवाज ननिक्लिएर हाम्रो आँखाले धमिला देख्ला, तर परमेश्वरको वचन हृदयभरि छ भने चाहिँ त्यसलाई हामीले उघ्राउँदै चपाउँदै अरूलाई पनि सुनाउन सक्छौ। मैले देखेको छु कतिजना वृद्ध अवस्थामा पुग्नुभएका प्रभुका जनहरूले पनि भजन गाइरहनु भएको हामी देख्छौ, किनभने उहाँहरूलाई थाहा छ परमेश्वरको महिमा गर्नलाई चाहिँ हाम्रो कुनै उमेरले रोक्दैन। सक्छौ भने जतिखेर पनि गाउनुपर्छ। एकजना आमाले सासले नभइकन पनि गाइरहनु भएको थियो, प्रभुजी अर्जी मेरो सुनिदेऊ लभै चढाए भनेर गाउँदै हुन्थ्यो। यसरी हरेक किसिमका कुराहरू चाहिँ परमेश्वरले हामीलाई सामर्थ्य दिनुहुन्छ। अनि भनिन्छ नि परमेश्वरको वचनले भनेको छ, जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि तथा आत्मा दिनुहुने, परमेश्वरका आत्मा जान अघि उहाँको नै सम्झना गर। परमेश्वरको महानतालाई विचार गर्दै एउटा भजन हामी सुन्छौँ यतिखेर, कुहु कुहु गर्ने वनमा ओढ्ने कोइली चरी छन्, 14 नम्बरको ख्रिष्टीय भजन यो हामी सुन्छौँ। निकै नै मिठो छ, किनभने परमेश्वरले तपाईँ र मलाई जसरी बनाउनुभयो यो संसारमा भएका यावत थोकहरूलाई पनि परमेश्वरले आभूषित गराउनुभयो, त्यसैले गर्दा हामी यो भजन सुनाउँदा

स्वागत गर्न चाहन्छु। निकै नै मिठो गीत राखे, श्रोता किन राखे भन्दाखेरि परमेश्वरको महानतालाई सम्झना आयो अनि परमेश्वर कति महान हुनुहुन्छ। सम्पूर्ण कुराहरू बनाउने होइन, खुलुलु गर्ने खोलाहरू, मलाई प्रकृति प्रेमी भएको भएर होला खोलाका आवाजहरू साह्रै मनपर्छ। समुद्र बरू मलाई त्यति मन पर्दैन, खोलाका आवाजहरू साह्रै मनपर्छ। अनि परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। कहिलेकाहीँ तपाईँ कतै घुम्न जाँदाखेरि सर्वप्रथम के लाग्छ भन्दाखेरि जे आवाजहरू सुन्नुहुन्छ अन्तत यीशु प्रभुलाई नै धन्यवाद दिन मन लाग्छ, होइन त? त्यसैले गर्दा आज हाम्रो अवस्था जस्तै भए पनि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, किनभने यसैया 46:3 केही पदहरू म पढ्न चाहन्छु। हे याकुबका घराना, ध्यानसित सुन, इजरायलका घरानाका बाँचेका सबै जसलाई मैले गर्वदेखि नै थामेको छु र तलाई जन्मदेखि बोकेको छु, तिमीहरूको बुढेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तलाई थाम्नेछ। मैले तलाई बनाएको हुँ र म तलाई बोकेर हिँड्नेछु र तलाई बचाउनेछु र छुटाउनेछु। त्यसैले गर्दाखेरि श्रोता परमेश्वरले भन्नुहुन्छ बुढेसकालको अवस्थामा, कपाल फुलेको अवस्थामा पनि मानिसले भन्लान् मन पर्दैन, तर परमेश्वरले मन पराउनुहुन्छ। मलाई पनि कपाल फुल्न थालेको छ अनि घरमा कतिले, मेरा दिदी बहिनीहरूले अनि मेरो मिसेसले, ओहो कस्तो बुढो जस्तो देखियो, कफ कलर लगाउनुहोस् न भनेर भन्छन् कि। किनभने मानिसलाई चाहिँ मन पर्दैन कि, जब परमेश्वरले जुन अवस्थामा हामीलाई राख्नु भएको छ, एक दिन त बुढो हुने हो, यो कपालहरूलाई सेतो हुँदाखेरि पनि हामीलाई मन पर्दैन, किनभने हामी शारीरिक सुन्दरता हेर्छौं अनि त्यस्तो लाग्छ। त्यसैले गर्दाखेरि परमेश्वरले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि, कपाल फुलेको अवस्थामा पनि म छोड्ने छैन। कपाल फुल्नु भनेको चाहिँ शोभाको मुकुट हो, सेतो कपाल चाहिँ शोभाको मुकुट हो भने परमेश्वरको वचन, हरेक हाम्रा जीवनमा भएको घटनाहरूसँग परमेश्वरको वचन छ भने कस्तो अचम्म छ। त्यसैले गर्दाखेरि परमेश्वरले हामीलाई कहिले पनि छोड्नुहुन्न, त्याग्नुहुन्न, यो चाहिँ एकदम सत्य कुरा हो। ध्रुव सत्य भन्छन्, त्यो ध्रुव सत्य मलाई थाहा छैन, तर सत्य कुरा हो। परमेश्वरको वचन अटल र सत्य छ, परमेश्वरको वचनले जहिले पनि सत्य भन्छ। त्यसैले तपाईँ जीवित परमेश्वरको सन्तान भएको हुनाले निराश हुनु पर्दैन, तपाईँलाई परमेश्वरले जहिले पनि वास्ता गर्नुहुन्छ। हामी कार्यक्रम आधुनिकमा यस्तै कुराहरू गरिरहेका छौं। श्रोता, वैवाहिक सम्बन्धका कुराहरू गर्दा गर्दै मैले व्यक्तिगत आफ्नो आचरण सुधार्ने कुराहरू पनि गरिरहेको छु, किनभने सम्बन्ध राम्रो हुनको निम्ति हामी व्यक्तिगत रूपमा सुधारिएको हुनुपर्छ। मैले भनौँला मेरो मिसेस मात्रै सुध्रिनुपर्छ, म सुध्रिनु पर्दैन भन्ने विचार राखेका छौं कि कतै, होइन त्यो पनि हुँदैन। अनि समान रूपले सबैजना सुध्रिएको हुनुपर्छ, सबैजनाले वचन अनुसार हिँडेको हुनुपर्छ, होइन अनि वचन अनुसार लागू भएको हुनुपर्छ। अहिले पनि हामी अनुशासनमा रहेनौँ भने परमेश्वरको वचन तपाईँको कानमा पुग्न सक्दैन। आज टेक्निसियन मित्र र म मिलेर हाम्रो एउटा सहकार्यमा, होइन एउटा कोअपरेटिभ रूप तरिकाले हामी चलिरहेका छौं, त्यसैले गर्दा नै तपाईँको कानसम्म मेरो आवाजलाई पुर्याइदिनु भएको छ। र यसरी सबै कुरा मिलेर रहनुपर्छ सदा, बेमेलमा चाहिँ केही कुरा पनि मजा आउँदैन, केही कुरा पनि राम्रो हुँदैन, अनि झै झगडा हुन्छ, त्यहाँ तिक्तताका कुराहरू आउँछन्। त्यसैले गर्दाखेरि तपाईँ र म परमेश्वरको नजरमा अनमोल छौं, हामीले कहिले पनि निराश हुनु पर्दैन। यसैको पुस्तकले अर्को वचन पनि के भन्दछ भन्दाखेरि, तिमीहरू मेरो नजरमा अनमोल छौ। परमेश्वरको नजरमा अनमोल चाहिँ मानिस रहेछन् त, होइन? हामी बेकारमा मानिसले हामीलाई ब्लेम लगायो अनि मानिसले नराम्रो भन्यो भन्दै हामी निराश भएर हिँड्छौँ, तर परमेश्वरले त तपाईँ र मलाई अनमोलको ठान्नु भएपछि मानिसले मूल्य नगरेर हुन्छ र? मानिसले तपाईँ र मेरो अवमूल्य भन्नाले मूल्य नै नगरे पनि परमेश्वरले मूल्यवान छौ भनिसकेपछि हामी त्यसै कुरामा ढुक्क हुनुपर्छ। तपाईँको अन्तर आत्माले के भन्छ, तपाईँको हृदयभित्रको एउटा आवाज छ, त्यो आवाजले के भन्छ, प्रभुतिर आँखा उचालौं, प्रभुलाई हेरौं, प्रभुसँग हिँडौं, कति मजा आउँछ, कति आनन्द आउँछ। संसारमा अब धेरै हिँड्यौं हामीले, अब हामीले संसार छोडेर परमेश्वरतिर आउने बेला भएको छ, किनभने संसार धेरै डरलाग्दो अवस्थामा जाँदैछ सोता, अन्तको दिन नजिक नजिक आइरहेको आभास हामीले गरेका छौं। त्यसैले हामीले त्यो दिनको तयारी हुनुपर्छ, हामी प्रत्येक दिनै आज प्रभु आउनुभयो भने आजै जाने तयारीमा रहनुपर्छ। हाम्रो बानी कस्तो छ भनेदेखि, आज होइन भोलि गरौंला, त्यो होइन, प्रत्येक दिन आज प्रभु आउनुहुन्छ भने आजै म तयार छु, भोलि आउनुहुन्छ भने भोलि नै तयार छु। त्यो तरिकाले चाहिँ हाम्रो जीवन चाहिँ प्रत्येक दिन मृत्युलाई सम्झिँदै बाँच्ने जीवन हो। तपाईँ भन्नुहुन्छ होला, संसारमा मेरा याद थोकहरू छन्, म कसरी छोडेर जाने, यसमा किन मैले रमाइलो नगर्ने, तर होइन,
परमेश्वरले के भन्नुहुन्छ? तपाईँलाई दिनुभएको धन सम्पत्ति पनि परमेश्वरको अनुग्रहमा आएको हो र उहाँलाई सोधेर मात्रै चलाउनुहोस्। जस्तै मलाई टेक्निसियन मित्रले केही कुराहरू राख्न दिनुहुन्छ भने उहाँलाई सोधेर मात्रै चलाउँछु म, होइन कसैले कसैलाई विश्वासको साथमा यसो धन सम्पत्तिहरू राख्न पनि दिनुहुन्छ। उहाँ यदि जरूरी परेको बेलामा सोधेर मात्रै चलाउने हो। परमेश्वरले तपाईँ र मलाई ज्ञान बुद्धि विवेक सबै कुरा दिनुभयो, उहाँलाई सोध्नु पर्दैन। अनि हामीले खाइरहेका खाना, हामी सुत्ने ओछ्यान, हामी हिँड्ने बाटो सबै कुरा परमेश्वरले दिनुभएको, उहाँलाई सोध्न पर्दैन म कता जाउँ कसरी हिँडौं। त्यसैले गर्दा श्रोता, तपाईँले परमेश्वरसँग डर राख्नुभयो भनेदेखि सायद संसारमा बाघ भालु होइन ठुल्ठुला जनावरदेखि डराउनु पर्दैन, किनभने परमेश्वरको डर राख्नुभयो भने चाहिँ सबै कुरा मिलेर आउने रहेछ। कार्यक्रम आधारमा निकै नै कुराहरू गर्न मन लागेको थियो तर पनि समयले साथ दिएको छैन, छुटिनुपर्ने हुन्छ। वैवाहिक सम्बन्धका कुराहरू गर्ने तपाईँलाई कस्तो लागेको छ? पक्कै पनि आश्रित र आनन्दित हुनुभयो होला। र प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिन चाहन्छु र सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई फेरि पनि धन्यवाद दिँदै तपाईँको दिनभरि नै आशिषमय होस् भन्दै यहाँबाट छुटिन चाहन्छु। धन्यवाद। जय श्री।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।